0: अनि कतिलाई त मैले भनेको थिएँ गर्दा अनि प्रार्थना गरिदिनु भयो, जे होस् अहिले चाहिँ त्यस्तो गाह्रो चाहिँ भएको छैन, दुई दिनसम्म त चम्चीले खाना खान परेको थियो, अनि अहिले चाहिँ जे होस् परमेश्वरलाई धन्यवाद अनि निको बनाउनु भएको छ, अनि पुरै रिप्लेस त्यो होस् चिलाएको चाहिँ छैन, अनि म चाहिँ प्रार्थना गर्ने अनि कपडाहरू कसरी धुने, आमालाई कसरी स्याहार्ने, हात यसो बिरामी भयो भने अनि भनेर चाहिँ म नि एकदमै प्रार्थना गरेको थिएँ। अहिले चाहिँ जे होस् त्योभन्दा बढेको चाहिँ छैन, अनि परमेश्वरलाई धन्यवाद, अनि हजुरहरूको माया सम्झनाले पनि म एकदमै उत्साहित भएको छु। हिजो पनि सावित्रीज्यूले फोन गर्नु भएको थियो, हामी आउँछौँ एकचोटि पम्फा दिदी र म भन्नुभयो, अनि त्यसो भन्दा त यसलाई त एकदमै खुसी लाग्यो है, अनि मेरो घर आउँछु भन्दा चाहिँ एकदमै स्वागत छ, अनि मेरोमा आउँछ अरे भने अर्कै मैले बसाउन मै पनि भन्छु भने अनि परमेश्वरलाई धन्यवाद, अनि एकअर्काको अनि आशिषहरू सम्झिँदा अनि फोन गर्न उत्साह दिँदा एकदमै म खुसी आनन्द भएको छु। मिस हजुरहरूको कार्यक्रमद्वारा पनि म एकदमै उत्साहित भएको छु, मलाई निराश भनेपछि अनि के पनि आउँदैन, परमेश्वरको योजनाहरू अनि परमेश्वरको ले बाटोहरू कुन देखाउँदै हुनुहुन्छ अनि त्यो बाटोहरूलाई चाहिँ खोज्दै म बस्दैछु, अनि परमेश्वरले यसरी अटल स्थिर राख्नु भएको छ अनि उहाँको महिमाको निम्ति म चाहिँ अनि बेलुका चाहिँ एकछिन चाहिँ कहिले आधा घण्टा नभनी एकछिनसम्म भने नि म धन्यवाद सुत्ने गरेको छु अहिले। परमेश्वरलाई धेरै धन्यवाद, अनि कतिले फोन गर्छ तपाईँलाई गाह्रो छ है, कति गाह्रो भन्छ अनि छैन मलाई गाह्रो, अहिले त मलाई केही गाह्रो छैन, म एकदमै उत्साहित भएको छु भन्छु होइन, परमेश्वरको अनुग्रह अनि कृपाद्वारा हजुरहरूको प्रार्थनाद्वारा हजुरहरू सम्पूर्णको मायाद्वारा म एकदमै उत्साहित हौसला भएको छु मिस, यही हो आशिष।
1: एकदमै खुसी लाग्यो, यो एकदमै ठुलो कुरा हो होइन, जसोसुकै परिस्थितिमा पनि निराश नहुनु र परमेश्वरलाई खोजी गरिरहनु चाहिँ यो हृदय चाहिँ परमेश्वर पनि चाहनुहुन्छ, यही नै गर्न हामीलाई कतिपय गाह्रो हुन्छ। एकदमै उत्साहको कुरा हामीसँग बाँडिदिनु भयो, परमेश्वरले यो शक्ति सामर्थ्य जुन दिनुभएको छ यो चाहिँ तपाईँमा रहिरहोस्, कायम रहिरहोस् भनेर हामी तपाईँको निम्ति हामी प्रार्थनामा याद गर्नेछौँ। व्यस्तताको बावजुद पनि फोन गरेर साथ दिनुभयो, जहाँ जाँदै हुनुहुन्छ तपाईँको यात्रा सफल रहोस् अहिले भनेछु त है त हजुर।
0: हुन्छ मिस, तपाईँहरूको माया प्रार्थना सम्झना एकदमै म उत्साहित भएको छु, म एक्लो छैन, मेरो आत्मामा परमेश्वर हुनुहुन्छ र अनि साथीभाइहरू पनि सबै ट्याम ट्याममा फोन गरेर विश्वासी जनहरू मलाई उत्साह दिने हौसला गर्ने प्रार्थना गरिरहने व्यक्तिहरू परमेश्वरले यसरी दिदी बहिनीहरू जुटाइदिनु भएको छ अनि परमेश्वरलाई धेरै धन्यवाद। निश्चय मसी पनि आयो,
1: धेरै धन्यवाद मसी हजुर, उहाँहरूले चितलाङदेखि पम्पा गोपाली र मानिसले सम्झिनको लागि एउटा भनाइ छ नि होइन, समय नै छैन त्यही भएर मैले तिमीलाई भेट्न पाइनँ अथवा कुरा गर्न पाइनँ भन्ने एउटा चाहिँ मेरो लाइफमा पनि मलाई अनुभव गरेको चाहिँ मैले यो चाहिँ एउटा बहाना मात्रै हो, मानिसले चाह्यो भने जस्तो सुकै परिस्थितिमा पनि एकअर्कालाई समय दिन सक्छ, जस्तो हाम्रो पम्फाजीले दिनुभयो होइन, जस्तो कोही हुनुहुन्छ आउनुहोस् हामी उहाँलाई स्वागत गरौँ। हेलो
2: हेलो, जय मसी म्याम।
1: जय मसी हजुर, साराजी स्वागत छ हजुरलाई, आरामै हुनुहुन्छ?
2: एकदमै आरामै छु, प्रभुको अनुग्रहले हजुरहरूको प्रार्थना।
1: हजुर
2: हजुरलाई,
1: हजुर म पनि ठिकै छु साराजी, अनि आज कार्यक्रममा के कुरा बाँड्न चाहनुहुन्छ हजुर?
2: प्रभुलाई धन्यवाद भएको होस् आज मेरो आशिष भन्नाले, म चाहिँ अब त्यो उता गएको थिएँ नि त, हेटौँडा गएको थिएँ नि त यसपालि
1: हजुर,
2: अनि हेटौँडामा जाँदाखेरि अनि गेट जाँदा त्यहाँ चाहिँ म त अब सुसमाचारको उद्देश्यले नै गएको थिएँ होइन त, अनि सुसमाचारको उद्देश्यले गएको थिएँ, अनि मेरो साथीले त्यो बाइबलहरू देख्नै हुँदैन थियो, उहाँलाई त पहिलादेखि नै थाहा छ, यहीँ बसेर जानुभएको हो, यहीँ घर बनाएर अहिले घर बनाएर जानुभएको हो, म पहिलादेखि नै म विश्वासी भन्ने नि थाहा छ उहाँलाई, प्रार्थना गर्छ भन्ने नि थाहा छ उहाँलाई, अनि यदि त्यहाँबाट अहिले अनि जो म गएर आएँ त्यतिखेर मैले बाइबल दिँदाखेरि लिनु भएन, अनि मैले चाहिँ गल्ती गरे हो कि अब के हो, अब मैले चाहिँ उहाँहरूको सिरानीहरूमा बाइबल राखिदिएर आएको थिएँ क्या, अनि बाइबल राखिदिएर आएको थिएँ, अनि त्यही त्यसैको कारण चाहिँ अनि फेरि उहाँले फोन गर्नुभयो।

0: अस्ति नै फोन गर्नु भएको थियो, अनिखेरि त्यो तपाईँ सुत्या ठाउँमा त बाइबल रहेछ के छोडेर जानुभएको कि राखेर जानुभयो भनेर भन्नुभयो। मैले भने छोडियो होला भने, अनि त्यो भनेपछि अनिखेरि पछि पनि मैले चाहिँ त्यहाँ त्यही खाट त्यही नै त्यो तिनजनाको खाट थियो, अनि त्यसैमा मैले राखेको थिएँ। अनि त्यहाँबाट त हिजो फोन अस्ति फोन गर्नुभयो अचानक फोन गरेर, अनि फेरि त्यहाँबाट मलाई अनि कराउनु भयो क्या, अनिखेरि त्यहाँबाट कराउनु भयो तिमीहरूको उद्देश्य के हो रे, तिमी त पागल भइस। मलाई चाहिँ अब त्यतिखेर पनि त्यहाँ भन्नुहुन्थ्यो अब उनीहरूको त्यो ऊहरूमा त म बस्दिनँ नि त, एउटै नारी एउटै जुवामा नारी भनेको छ, अनि म चाहिँ प्रार्थना गर्न लाग्दैन, मलाई बोलाउनु हुन्थ्यो उहाँदेखि आएको साथी मसित नबोल्ने कुरा गरेर नबस्ने भन्नुहुन्थ्यो। अनिखेरि जब म प्रार्थना गर्थे मनमनै प्रार्थना गर्दा पनि उहाँले हेरिरहनु हुँदो रहेछ, अनिखेरि मलाई त्यो हिजो चाहिँ मेरो छोरीसित एकदमै नराम्रो गरी भन्नुभयो, तेरो मम्मी पागल भएको रहेछ, तेरो मम्मीले मलाई जादु गरेर त्यहाँ बाइबल छोडिदिनु भएको रहेछ भने त्यो नान गर्नुभयो कि। अनि त्यसो भनेपछि अनि
1: हेलो
0: किनभने तिमीहरूलाई हेला गर्नु अगाडि तिमीहरूलाई घृणा गर्नु अगाडि मलाई घृणा गरेको छैन त, हामी यदि संसारका हुँदाउँ त उहाँहरूले प्रेम गर्नुहुन्थ्यो। अनि उहाँले चाहिँ भन्नुभयो मलाई पागल भन्नुभयो, हुन्छ ठिकै छ म पागलै हुँ प्रभुको लागि, म पागलै हुँ, प्रभुलाई धन्यवाद भएको त्यो सहन सक्ने शक्ति मलाई दिनुभयो। उहाँको नाम निशा हो, उहाँले पनि प्रभु उहाँको परिवारले यसको नाम घुँडा टेक्नु सक्नु भएको होस्, म आशीष दिन्छु। बाइबल फाले त पनि मलाई चाहिँ केही हुनेवाला छैन, प्रभुलाई धन्यवाद भएको छ, उहाँले जानेको छ चिनेको छ म विश्वासी हो भन्ने पनि थाहा छ उहाँलाई। अनि मैले आशिष पाउनु भनेर चाहिँ त्यही हो, त्यो ठाउँमा गएर एक्लो गएर मैले त्यो ठाउँमा बिउ छरेर आएको छु म्याम, अनि त्यो बिउ चाहिँ उम्र्यो 100 गुणा 70 गुणा हुन सकोस्, मेरो आशिष त्यही नै छ, मेरो उद्देश्य पनि त्यही छ, म जहाँ जहाँ जाउँ प्रभुकै त्यो वचनहरू बाँड्न सकौँ, प्रभुकै सुसंसार सुनाउन सकौँ, मेरो उद्देश्य त्यही नै छ म्याम। अब उहाँहरूले चाहिँ त्यसो भन्नुभयो, म पागल नै हुँ, प्रभुलाई धन्यवाद।
1: हजुर एकदम धेरै धन्यवाद तपाईँको अनुभव हामीसँग बाँडिदिनु भएको लागि, परमेश्वरले अझै सहायता गर्नुभएको
2: सेवा हुनुहुन्थ्यो सारा तामाङज्यू। हामीले परमेश्वरको वचनलाई प्रचार गर्ने तरिकाहरू फरक फरक तरिकाले पनि हामी गर्न सक्छौ, हामीले प्रेमबाट पनि गर्न सक्छौ, व्यवहारबाट पनि गर्न सक्छौ। परमेश्वरले हामीलाई सुसमाचारको लागि नै भनेर भन्नुभएको छ, तिमीहरूले सुसमाचार गर्नु चाहिँ तिमीहरूको पहिलो काम हो भनेर, र हामी निराश हुनुहुँदैन, हामीले हाम्रो परमेश्वरको प्रशंसा पक्कै पनि गर्नुपर्छ। र कोही श्रोता हुनुहुन्छ, आउनुहोस् हामी उहाँलाई स्वागत गर्नेछौ। हेलो
3: हेलो
1: हजुर जयमसी, हजुर बोल्दियो, हजुर आरामै हुनुहुन्छ?
3: आरामै छु, हजुरलाई कस्तो छ?
1: हजुर म पनि ठिकै छु, अनि सुन्दरी जलतिरै हुनुहुन्छ?
3: हजुर
1: हजुर, आज के कुरा चाहिँ हामीसँग बाँड्न चाहनुहुन्छ? आशिष र उत्साहका कुराहरू, अनुभवका कुराहरू बाँड्ने समय यो हजुरलाई दिन चाहन्छु।
3: हजुर
1: आशिष र उत्साहका कुराहरू बाँड्ने समयमा छौँ हामी, हजुरलाई यो समय दिन चाहन्छु।
3: आशिष त मैले परमेश्वरबाट प्रशस्तै पाएको छ,
1: तर
3: एउटै दुःखको कुरा के भने मेरा धेरै शुभचिन्तकहरू हुनुहुन्छ, मलाई राम्रो होस् परिवर्तन होस् भनेर चाहनुहुन्छ, तर त्यति परिवर्तनको आभास चाहिँ भएको छैन क्या। त्यसले गर्दाखेरि परमेश्वरसित म पुनः प्रार्थना गर्दछु कि परिवर्तन, मन परिवर्तन भएपछि जीवन परिवर्तन हुँदो रहेछ, र त्यो जीवन परिवर्तन गर्न परमेश्वरको पवित्र आत्माले अगुवाई गर्नुपर्ने गर्छ, र पवित्र आत्माको अगुवाईको पात्र बन्नको लागि आफूमा नै त्यो पात्रता हुनुपर्ने रहेछ भन्ने मलाई आत्मज्ञान भएको छ, र प्रार्थना पनि गरिदिनुहोस्। अनि मलाई के लाग्छ भनेदेखि वास्तवमा किताबमा भएको ज्ञानले मात्र असर हुन्छ, जबसम्म त्यो ज्ञान व्यवहारमा उत्रिँदैन तबसम्म त्यो ज्ञानको कुनै अर्थ नरहने रहेछ। यो आत्मसास, यो एहसास भएको छ, यसको लागि म परमेश्वरले धन्यवाद दिन चाहन्छु।
1: हजुर एकदमै अर्थपूर्ण कुरा हामीसँग बाँडिदिनु भयो, साँच्चीकै तपाईँले भनेको जस्तो हामी व्यवहारमा छैनौँ भने चाहिँ बोलीमा सीमित, परमेश्वरलाई पनि मन पर्दैन, मानिसलाई पनि राम्रो होइन, धेरै धेरै धन्यवाद हृदयबाट असल कुरा बाँडिदिनु भएको लागि हरिबोल बुढा थोकी ज्यू
2: निकै नै अर्थपूर्ण कुरा उहाँले बाँडिदिनु भएको छ। परिवर्तन चाहन्छु अथवा परिवर्तन हुनु चाहिँ आवश्यक रहेछ भन्ने कुरा कति अर्थपूर्ण छ कि यो हामी कहिले पनि म परिवर्तन भएको छैन अथवा परिवर्तन हुन आवश्यक छ जे मैले बोलेको छु त्यो म छैन भनेर आफैले आफैलाई स्वीकार गर्नु चाहिँ कति ठूलो कुरा पनि छ। अरूलाई यो सल्लाह दिनु पनि असल कुरा हो र धेरै पटक मानिसहरूले मलाई नहेर तर मैले बोलेका कुराहरूलाई हेर भन्ने पनि छ। मानिस छौ हामी पक्कै पनि हामी परमेश्वर होइनौ कतिपटक हामीमा कमी कमजोरी होला त्यसो भन्नेमा हामीले फेरि कमजोरी कुराहरू गरिरहनु पर्छ भन्ने छैन किनकि अब त हामीले शक्तिशाली परमेश्वर हाम्रो जीवनमा पाइसकेका छौँ भने उहाँको अनुसरण गर्नु पनि हामीले पर्छ। कोही श्रोता हुनुहुन्छ टेलिफोन सम्पर्कमा आउनुहोस् हामी उहाँलाई स्वागत गर्नेछौँ। हेलो
1: हेलो पुनाजी स्वागत छ हजुरलाई।
4: धन्यवाद
1: हजुर आरामै हुनुहुन्छ?
4: हजुर आरामै छु म बहिनी।
1: हजुर थानकोटबाट हो कि कलङ्कीबाट हो?
4: म यतै थानकोटतिरै छु नानी।
1: भनेपछि तपाईँको अब भन्ने हामी कलङ्की कलङ्की भन्नुहुन्थ्यो ठाउँ चेन्ज भएर अब हामीले थानकोट भन्नु पर्यो नि त।
4: हजुर अब सकियो कलङ्की।
1: ए भनेपछि कलङ्की त कलङ्की नै होला।
4: हजुर
1: कलङ्की त कलङ्कीमै होला तर तपाईँले आफ्नो ठाउँ छोड्नु भयो।
4: पुना त कलङ्कीकै 30 वर्ष बसिसक्यो है।
1: हजुर
4: तर कलङ्कीकै भने पनि मान्छे त सरेको हो व्यवहार त त्यतै छ काम त है काम यतै छ तर पहिल्यैदेखि खोजेको थिएँ मैले। म अचानक अचम्मसँग मैले कस्तो भने मैले जुन दिन नदेखि इच्छा गरेको थिएँ त्यो परमेश्वरले सुन्नु हुन्छ त मैले मन्दिरमा भन्दा नि भ्या थिइनँ। एक्कासीमा कोठार निक्लेर हिँडेको त्यहाँको पारा देख्दा त्यहाँको ऊ स्टभ त जम्मै सेतै छ पाउडार घटिया त्यो है मेरो पहिलो पसल गरे स्टभ पाउडार घटिया छ सबै धोएको नि छैन क्या हेरेर बस्छु रमाइलो लाग अनि सबै त्यस्तै काइयो काइयो त्यस्तै पाउडर घस्या थियो मलाई किन किन जुरुक्कै उठेर हिँड्नु मन लाग्यो है कहीँ दिदीबहिनीलाई नि मैले भनेको नि थिइनँ त्यो कारणले गर्दा म त खुसी छु के धेरै
1: हजुर खुसी हुनु सबभन्दा ठुलो कुरा हो असल प्रकारले होइन खुसी हुनु असल कुरा गरेर खुसी हुनु चाहिँ हजुर
4: हजुर एउटा कुरा चाहिँ म चाहिँ त्यही कलङ्कीमा बसे पनि मलाई नपुगे बेला मैले सरसफाई गरेको थिएँ के अनि म अहिले चाहिँ म दुईटा गाडी फेर्छु किन मलाई यति ठुलो आनन्द भएको अति धेरै आनन्द भएछु मेरो परमेश्वरको लागि धाउनी हो नि त म त
1: हजुर हजुर हो नि हजुर र अरू केही छ
4: धन्यवाद किनभने म एसआईको छयालिस एसआईको 441 को 10 म मलाई किनभने प्रभुले चाहिँ यो वचनबाट नि म एक दिन पढिरहेको थिएँ पहिला हजुरहरूले नि मण्डलीबाट नि भन्नुभएको छ तर एक दिन बाइबल पढ्दै गए बाटोमा चर्च जाँदा अनि मलाई त्यहाँ यो वचनले मेरो आत्माको बेसर भयभीत भयो कि आशिष भयो कि मलाई अनि मण्डलीमा गएँ त्यो दिन यति खनिएको होइन म भित्र ती सबै चाहिँ त्यस्तो पश्चाताप हातमा आउँदैछु के मलाई है अनि म आशिष भएको तर कसरी रोकियो त्यहाँनिर रोकियो त्यो बेलामा रोकिएको थियो है धेरै जस्तो भएर सुरु भएर आएको त्यो हुन सकेन अनि म भन्न चाहन्छु यहाँनिर 441 को 10 म अलिकति है यसैले नडर किनकि म तसित छु अनि मेरो सहित नहौ किनकि म तेरा परमेश्वर हुँ म तँलाई बलियो पार्नेछु म तँलाई सहायता गर्नेछु मेरो धार्मिकताको दाहिने हातले म तँलाई सम्हाल्ने किनभने यो वचन परमेश्वरले दिनुभएको वचन हो मलाई आएको वचन हो म आज एक्लो छैन 9 डाँडा पानी गयो नि 10 डाँडा पानी गयो नि मैले गोराबारीतिर जता नारायणथानतिर पनि घुम्दाखेरिमा खोजेँ जग्गा म राम्रोसँग बस्छु भन्दाखेरिमा अनि म चाहिँ अझ भने मैले कोही साथीहरूसँग भने बिर्सेँ अनि म चाहिँ त्यहाँबाट नि म आउँछ नि गाडी त साधो बाटो गोराबारीबाट नि आउँछ कला म साधो बाटोसम्म त खुसी भएर नि त्यहाँ घुमेको थिएँ क्या म तर आज चाहिँ म चाहिँ रमाइलो छु के सबै वतनले देखाए मलाई त्यो बेलामा, मलाई देखाइरहन्छ म एक्लो छैन, मेरोलाई हजुरहरूले सम्झिनु भएको छ, मण्डलीले सम्झिनु भएको छ, तर आज चाहिँ यहाँनिर छु म, कोही पनि आए हुन्छ कि मेरो लाइफ आसन गर्न गरिदिइरहनु भएको छ, कसैलाई नै ढोका खोलै छ, एक्लो यसो नयाँ घरमा आएर प्रार्थना गरिदिनलाई मलाई धेरै इच्छा मात्रै लागेको छ कि हजुर है
1: हजुर एकदमै आशिषमय कुरा।
4: फोन गरेर जसले नै आए हुन्छ म चाहिँ हाडी मेरो मकालु ओर्लिन्छु, मकालुबाट उता जान्छु गाडीमा, म यति रमाइलो गर्छु, यो वचनले देखाएको छु, वचन त वचनै हो, यो वचनै मलाई यति बलियो र धारा दिन्छ। अनि किनभने मैले यो ठाउँमा आएर एकजना माखु पनि आउन सकेन यहाँ प्रार्थना गर्न है, अब हजुरहरू चाहिँ मैले भने किनभने जो साथीहरू आउनुहुन्छ स्वागत छ
1: हजुर एकदमै
4: हुन्छ है, अनि फुर्सद छैन भ्याइएन कसलाई भ्याउने त नि है होइन त कसलाई भ्याउने यही प्रार्थनाको हो जहाँ गयो नि जता गयो नि हजुरहरू पनि यस्तो त्यता यता आएको बेला कोही साथीहरू आउनुहुन्छ अनि स्वागत छ, म बाटैमा छु आउँदा हुन्छ है, म त आशिषमा भएको छु नानी, म बिहान भरि रेडियो सुनेर बसिरहेको छु गुड न्युज
1: गुड न्युज मजाले सुनिन्छ त्यहाँ,
4: म यही सुनेर बसिरहेको छु, यही पढेर बाइबल पढेर मेरो सहारा नै परमेश्वर हुनुभएको छ, म यहाँ रोएँ पनि एकछिन धेरै आँसु आयो मलाई, तर मलाई प्रेम थिएन, मलाई प्रभुले प्रेम देखाएर दिनुभयो के है, मलाई प्रभुले प्रेम देखाएर दिनुभयो, म कुनै संसारको बाटो संसारको पारादेखि म भयभीत छैन, म मेरै परमेश्वरमा म कसरी
1: बस्छ,
4: म यही सुनेर बसेको छु, यही पढेर बाइबल पढेर मेरो सहारा नै परमेश्वर हुनुभएको छ, म यहाँ रोएँ पनि एकछिन धेरै आँसु आयो मलाई, तर मलाई प्रेम थिएन, मलाई प्रभुले प्रेम देखाएर दिनुभयो के है, मलाई प्रभुले प्रेम देखाएर दिनुभयो, म कुनै संसारको बाटो संसारको पारादेखि म भयभीत छैन, म मेरै परमेश्वरमा म कसरी वचन दिनुहुन्छ, यही वचन छ मेरो लागि
1: हजुर एकदमै धेरै धन्यवाद पुनाजी, धेरै धन्यवाद एमएससी हजुर, उहाँ हुनुहुन्थ्यो पुना थापाज्यू र थनकोटबाट हामीलाई फोन गरेर साथ दिनुभएको थियो र खुसी छु भन्ने कुरा सुन्न पाउँदा पनि एकदमै खुसी लाग्छ, किनकि आज संसार मानिसहरू खुसी छु भन्ने शब्दबाट अलिकति टाढा हुनुहुन्छ, तर हाम्रो परमेश्वरले चाहिँ खुसी हौ तिमी भनेर चाहिँ भन्नुभएको छ प्रत्येकलाई, यो खुसी चाहिँ धन सम्पत्तिले दिने कुरा होइन, यो चाहिँ कुनै पनि प्रशस्तताले मात्रै दिने कुरा होइन, यो चाहिँ भनौँ न परमेश्वरको प्रेमले त्यो वचनले त्यो शान्ति चाहिँ परमेश्वरबाट नै आउँछ भनेर चाहिँ म भन्न चाहन्छु। यहाँलाई एकदमै धेरै धेरै धन्यवाद फोन गरिरहनु भएको छ, आफ्नो अनुभवहरू बाँडिरहनु भएको छ, यसरी नै तपाईँहरूले पनि बाँड्न सक्नुहुनेछ, यो समय तपाईँहरूको लागि हो भन्न चाहन्छु र यो समय गीतको साथमा तपाईँहरूलाई दिन चाहन्छु, गीतपछि भने म आउनु नै छु।

0: हजुर निकै आशिषमा एकपछि फेरि पनि स्वागत गर्न चाहन्छु र भर्खरै मात्र रेडियो ट्युन गर्दै हुनुहुन्छ भने यो गुड न्यूज एफएमको प्रसारणमा कार्यक्रम गुड फ्राइडे अथवा असल शुक्रबार तपाईँहरू सुन्दै हुनुहुन्छ। हरेक शुक्रबार जस्तै आजको शुक्रबार पनि एकदमै आशिषमय रहेको छ र परमेश्वर उहाँ नै हुनुहुन्छ र रहिरहनुहुनेछ। कोही श्रोता आउनुहुन्छ टेलिफोन सम्पर्कमा आउनुहोस्, हामी उहाँलाई स्वागत गर्नेछौ। हेलो
1: हजुर
0: जयमसी, स्वागत छ हजुरलाई।
1: धन्यवाद
0: हजुर। चित्रजी बोल्दै हुनुहुन्छ?
1: ए हजुर
0: हजुर, आरामै हुनुहुन्छ हजुर?
1: हजुर, ठिक ठाक छ हजुरलाई?
0: हजुर, म पनि एकदमै ठिकै छु।

0: गर्नुपर्छ र भक्तपुरबाटै हुनुहुन्छ होला। हजुर, आज कार्यक्रममा के कुरा बाँड्न चाहनुहुन्छ?
1: छोटो वचन बाँड्न चाहन्छु अलि।
0: हजुर हस्
1: हुन्छ। सर्वप्रथम प्रभुलाई धन्यवाद भएको छ। एसए अफिसको 15 म 19 वर्षमा पास्टर नै छु। यहाँ वचनलाई लेखिएको छ, तर म अब के भन्न सक्छु र उहाँ मसित बोल्नुभयो र उहाँले नै यो गर्नुभयो। मेरो प्राणको यो सुरताको कारण म मेरो सारा जीवनभरि नै नम्र भएर हिँड्नेछु। हे परमप्रभु, यिनै कुराद्वारा मानिसहरू जिउँछन् र मेरो आत्माले पनि तिनमा नै जिउँछन्। तपाईँले मलाई स्वस्थ पार्नुभयो र मलाई बाँच्न दिनुभयो। निश्चय नै मेरो भलाइको निम्ति मैले यस्तो वेदना सहनु पर्यो। तपाईँले मलाई प्रेम गरेर विनाशको खाडलबाट जोगाउनुभयो। तपाईँले मेरा सबै पाप आफ्नै पछिल्लातिर राख्नुभयो। पातलले तपाईँको प्रशंसा गर्न सक्दैन, मृत्युले तपाईँको प्रशंसा गर्न सक्दैन, खाडलमा जानेहरूले तपाईँको विशेषताको आशा गर्न सक्दैन, जीवित जीवातले मात्र तपाईँको प्रशंसा गर्छ। जसरी आज म गरिरहेछु, बुबाहरूले आफ्ना छोराछोरीहरूलाई तपाईँको विश्वस्तको विषयमा वर्णन गर्छ। आमेन। धेरै धन्यवाद भएको छ। उहाँको उहाँ चाहिँ बोल्नुहुन्छ अनि उहाँ चाहिँ काम गर्नुहुन्छ अनि उहाँ चाहिँ प्राणको सुरता पनि गर्नुहुन्छ। उहाँमा चाहिँ हामी जिउँछौँ अनि उहाँ नै हाम्रो उहाँ नै मेरो आत्माको जीवन पाउँदछ। उहाँले मलाई स्वास्थ्य पनि पार्नुहुन्छ, उहाँले मलाई बाँच्न दिनुहुन्छ, उहाँले मलाई प्रेम गर्नुहुन्छ र विनाशको खाडलबाट पनि जोगाउनुहुन्छ। उहाँले मेरो पापलाई आफ्नै पछिल्लोतिर राख्नुहुन्छ। पातलले मृत्युले खाडलले उहाँको प्रशंसा र विश्वस्तताको आशा राख्न सक्दैन, जीवितले मात्र तपाईँको प्रशंसा गर्दछ। परमप्रभुले नै मलाई उद्धार गर्नुभएको छ भन्न चाहन्छु र यो वचन अनुसार हाम्रो जीवनमा पुरा हुनको लागि चाहिँ प्रेरित एकको वचन हाम्रो जीवनमा पुरा हुनुपर्छ र प्रेरित एकको 5 वचन पनि हाम्रो जीवनमा पुरा हुनुपर्छ र मर्कुस 16:17 पनि पुरा हुनुपर्छ हाम्रो जीवनमा, अनि मात्र यो कुरा सम्भव छ। र अन्तिममा भन्नुपर्दाखेरि चाहिँ रोमी 8:9 भन्छ, यी वचनहरू हाम्रो जीवनमा पुरा भएन भने, रोमी 8:9 भन्छ, कुनै मान्छेमा ख्रिस्टको आत्मा छैन भने चाहिँ त्यो परमेश्वर पितालाई
0: एकदम धेरै धन्यवाद। चित्रजी हुनुहुन्थ्यो, उहाँले भक्तपुरदेखि फोन गरेर साथ दिनुभएको थियो। परमेश्वरको वचनबाट उत्साह दिएर जानुभएको छ। यसरी नै तपाईँहरूले पनि फोन कल गर्न सक्नुहुन्छ। 4470754 हाम्रो स्टुडियोको नम्बर छ र 9802344646 चाहिँ हाम्रो वाट्सएप नम्बर रहेको छ। यो समय गीतको साथमा तपाईँहरूलाई दिन चाहन्छु। गीत पछि भने म आउने छु।

हजुर, निकै नै सुषमा गीतपछि फेरि पनि स्वागत गर्न चाहन्छु र तपाईँहरू सुन्दै हुनुहुन्छ गुड न्युज एफएमको प्रसारणमा कार्यक्रम गुड फ्राइडे असल शुक्रबार र शुक्रबारको दिनमा छौँ हामी। तपाईँहरू जहाँ हुनुहुन्छ, जे गरिरहनु भएको छ, तपाईँहरू आरामै हुनुहुन्छ भन्ने मैले आशा लिएकी छु र तपाईँहरू खुसी हुनुहुन्छ भन्ने पनि आशा लिएकी छु र यो मानेमा मैले खुसी हुनुहुन्छ भनेको छैन कि तपाईँहरूसँग सबै कुराहरू छ र तपाईँहरूलाई कुनै पनि किसिमको गाह्रो अथवा भनौँ कुनै किसिमको पीड़ा छैन भन्न खोजेको होइन। हामी संसारमा छौँ, कतिवटा कुराहरू सुन्दाखेरि पनि हामी दुखी हुन्छौँ, हामी अरूलाई देख्दा पनि हामी दुखी हुन्छौँ कहिलेकाहीँ। भन्न खोजेको मतलब अरूको पीड़ामा पनि हामी पीड़ित भइरहेका हुन्छौँ, कतिपटक चाहिँ हाम्रो मन थाम्न हामी सक्दैनौँ किनकि हामी मानिसौँ एकअर्कालाई प्रेम गर्नको लागि अथवा हामीसँग एउटा त्यस्तो तत्व छ जसमा चाहिँ हामी आफैले आफैलाई कठोर बनाउन सक्दैनौँ होइन। ढुङ्गा पनि पग्लिन्छ भन्छ नि होइन, धेरै पानीको थोपा चुहिरह्यो भने चाहिँ त्यो पत्थर पनि खिइन्छ अथवा त्यहाँ भनौँ न त्यहाँनिर अलिकति त्यसले ठाउँ बनाउँछ भनिन्छ होइन। त्यसै मानिसौ हामी कठोर बनिरहन सक्दैनौँ, हामी निर्दयी बनिरहन सक्दैनौँ, हामी एकअर्कालाई भनौँ न बुझ्ने प्रयास गर्छौँ, एकअर्काको कुराहरू सुन्ने प्रयास गर्छौँ, त्यसकै लागि हामी यो संसारमा छौँ। यदि हामीले हाम्रो मनलाई कठोर बनाएका छौँ, यदि हामी कठोर भइरहेका छौँ, हामी निर्दयी भइरहेका छौँ भने पक्कै पनि हामी परमेश्वरको वचन अनुसारको त्यो प्रेम हामीले गर्न सकिरहेका छैनौँ। हामी मानिसौँ, हामीले आफैले आफैलाई ठूलो बनाउन पनि सक्दैनौँ होइन। हामीसँग गर्व गर्ने कुरा भनेको चाहिँ परमेश्वर नै हुनुहुन्छ, यो कुरा चाहिँ म तपाईँहरूलाई भन्न चाहन्छु। हामीसँग भएका थोकहरू सबै थोक होइनन्, हामीसँग भएका जति पनि हामी सम्झिन्छौँ त्यो सबै हाम्रो पनि होइन, हामी आफै स्वयं पनि परमेश्वरका हौँ। त्यो कारणले गर्दाखेरि हामीले कुनै पनि कुरामा त्यस्तो किसिमको घमण्ड नगरौँ जुन घमण्डले चाहिँ मानिसहरू पनि एउटा ओहो यो मान्छेमा चाहिँ के छ भन्ने खालको कुराहरू चाहिँ नहोस् होइन। यस्तै यस्तै कुराकानी गर्छौँ हामी, आफूले आफ्ना अनुभवका कुराहरू गर्छौँ, हामी के अनुभव गरिरहेका छौँ, के चाहिँ गर्यौँ। अघि कस्तो राम्रो कुरा गर्दै हुनुहुन्थ्यो हरिबोल बोरा थियो किज्यूले होइन, पुस्तकमा मात्रै भएर हुँदैन, बोलेर मात्रै हुँदैन, धेरैजनाले सुध्रिनको लागि सचिनको लागि भन्नुहुन्छ त्यो चाहिँ गर्नु आवश्यक छ भनेर। यो समय एउटा गीतको साथमा तपाईँहरूलाई दिन चाहन्छु, गीतपछि भने फेरि पनि म आउने नै छु।

अझनकि नै आशिषमा एकपछि फेरि पनि स्वागत गर्न चाहन्छु मेरो यीशु। म सबै थोक दिन चाहन्छु, कुनै लोभ कुनै स्वार्थ कुनै लाभ छैन भनेर चाहिँ त्यहाँनिर भन्दै हुनुहुन्थ्यो यो गीतबाट होइन। त्यसरी नै हाम्रो जीवनमा पनि हामीसँग भएका कुनै पनि थोकहरू हाम्रा आफ्ना होइनन्। यदि हामीसँग भएर पनि हामीलाई लाग्छ नि कहिलेकाहीँ ओहो मेरो कति धेरै छ, मसँग कति धेरै छ भन्ने कुरा, हामीले अहिले भइरहेका घटनाहरूबाट पनि सिक्नुपर्छ। यो चाहिँ कसैलाई ओहो तँलाई यस्तो भयो अनि त्यही भएर भन्न खोजेको कति पनि होइन, यो भन्नु पनि होइन, यो हरेक मानिसको लागि एउटा चेतावनी पनि हो। हामीसँग भएका थोकहरू एकछिन पछाडि हामीसँग नहुन पनि सक्छन् होइन। त्यो कुरा हामीलाई परमेश्वरले बारम्बार सिकाइरहनु भएको छ। यो कुराले चाहिँ जहिले पनि हामीलाई नम्र हुन सिकाउँछ। आफूसँग भएका थोकहरू समातेर बसिरहनुपर्छ भन्ने छैन होइन। आफूसँग भइन्जेलसम्म अरूलाई नभएको देख्छौँ भने चाहिँ त्यो कुरा चाहिँ हामीले एकअर्कालाई दिनुपर्दो रहेछ होइन। दिएर सहयोग गर्छौँ भने ऊ फलानु व्यक्ति त्यस्तो थियो, यसलाई परेको बेला मैले गर्नुपर्छ भनेर मान्छेले पैसा नकमाए पनि मान्छे कमाएको छु भन्नुहुन्छ कि कतिजनाले। यो चाहिँ यतिकै कमाइँदैन, आर्थिक रूपमा, आत्मिक रूपमा, भौतिक रूपमा होइन, विभिन्न किसिमको लगानीहरू मानिसले गरिरहेको हुन्छ। शब्दद्वारा लगानी गरेको हुन्छ नि, कति धेरै साथी कति धेरै व्यक्तिहरू यसको भन्दै गर्दा फेरि उसले आफ्नो साथी भाइ इष्टमित्रसँग समय बिताइरहेको हुन्छ, उसले लगानी गरिरहेको हुन्छ। त्यो कारणले गर्दा म यो उत्साह दिन चाहन्छु यो कार्यक्रम मार्फत तपाईँहरूले पनि आफ्नो जीवनमा चाहिँ सक्दो बलाई अनि एकदमै नम्रता एकदमै हम्बलनेस होइन एउटा हुन्छ नि घमण्ड केही पनि होइन, घमण्ड गरेर हामीले गर्ने केही पनि होइन। घमण्ड गर्छौँ भने बरु म परमेश्वरको छोरी हो, म छोरा हो, उहाँ मसँग हुनुहुन्छ, उहाँलाई मैले चिन्छु अनि जे हुन्छ उहाँ नै हुनुहुन्छ भनेर चाहिँ भन्नुमा चाहिँ अथवा मैले परमेश्वर पाएको छु, मैले कति धेरै ठुलो कुरा पाएको छु, सारा संसारको सृष्टिकर्ता पाएको छु भनेर चाहिँ घमण्ड गर्नुहोस्। त्योभन्दा बाहेक तपाईँसँग भएका कुनै पनि थोकहरू तपाईँलाई लाग्छ होला मैले यसो भन्दै गर्दा के भनेको होला, मेरो त मेरै हो, सबै मेरै नाममा छ भन्ने लाग्छ होला, तर केही पनि होइन त्यो होइन। हामीले सिक्नुपर्छ यी कुराहरू देख्दै गर्दाखेरि, यो कसैको जीवनमा देखेर उसको लागि मात्रै होला नभन्नु होला, त्यो सबैको लागि हो। र थोकहरू केही पनि होइनन्, हामीसँग भएका कुराहरू केही पनि होइनन्। परमेश्वर सर्वेश्वरमा परमेश्वर हुनुहुन्छ र तपाईँ खुसी हुनुहोस् भन्न चाहन्छु, एकले अर्कालाई प्रेम गर्नुहोस् भन्न चाहन्छु। एकदमै बढी कठोर नबन्नुहोस्, एकदमै धेरै निर्दयी नबन्नुहोस्, एकदमै धेरै लोभ लालच पनि नगर्नुहोस् भन्न चाहन्छु। र तपाईँहरू सम्पूर्णलाई परमेश्वरले आशिष दिनुभएको छ। जतिजनाले आज आफ्ना अनुभवहरू आशिषका कुराहरू बाँड्नुभयो यहाँहरूलाई एकदमै धेरै धन्यवाद। सबैजनाको आशिष र उत्साहका कुराहरू एकदमै अर्थपूर्ण रहेको थियो, तर एकजनालाई मैले कार्यक्रममा विनर बनाउनुपर्छ। यहाँहरू सबैजना विशेष हुनुहुन्छ र आजको विनर भन्नुपर्दा चाहिँ भक्तपुरबाट फोन गरेर साथ दिनुभएको थियो हाम्रो चित्र मगरज्यू, यहाँ आजको विनर हुनुभएको छ। कंग्रेचुलेसन भन्न चाहन्छु। रिचार्ज कार्ड पाउनुभएको छ, आफ्नो मोबाइल नम्बर टिपाइदिनु होला, एक हप्ताभित्रमा हामी रिचार्ज कार्ड नम्बर पठाइदिनेछौ। सम्पूर्ण श्रोतालाई सुनेर साथ दिनुहुने, फोन गरेर साथ दिनुहुने सम्पूर्ण श्रोतालाई धन्यवाद दिन चाहन्छु र प्राविधिक मित्रलाई पनि र हाम्रो पम्फाजीलाई पनि धन्यवाद दिन चाहन्छु जसले हामीलाई रिचार्ज कार्ड दिएर सहायता गर्नुभएको छ। पम्फा रोकाज्यूलाई पनि धन्यवाद दिँदै कार्यक्रम गुड फ्राइडेबाट म ज्ञानु बिदा हुन चाहन्छु। जय मसीह, नमस्कार, तपाईँको दिन आशिषमय रहोस्।

0: गुड न्यूज एफएम 105.1
1: शुभ प्रभात गुरुआमा।
2: शुभ प्रभात बस। आज हामी के विषयमा छलफल गर्छौ?
1: वैदेशिक रोजगारीको विषयमा गुरुआमा।
2: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्? आलै पालो भन त।
3: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
2: हो, अरू भन त।
4: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
5: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
2: स्याबास, कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ। अरूको पनि केही छ कि?
6: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानूनका बारेमा जानकारी राख्नुपर्छ। सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ।
7: कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
5: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
2: हो, वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ।
8: नेपाल सरकार विज्ञापन बोर्ड।
9: यहोवे इरे चर्च स्थली काठमाडौँको प्रस्तुति कार्यक्रम बच्चनमा परमेश्वरको मुहार प्रत्येक सोमबार बिहान 7 बजेदेखि 7:30 बजेसम्म प्रस्तुता अभिषेक सुनवारको साथमा सुन्न

मात्र गुड न्यूज एफएम 105.1 मेगाहर्ज काठमाडौँबाट र 105.6 मेगाहर्ज पोखराबाट अनलाइनबाट सुन्नको लागि www.goodnewsfm.com.np मा तपाईले लग इन गर्न सक्नुहुनेछ। साथै गुड न्यूज एफएम को अफिसियल फेसबुक पेजबाट र हाम्रो पात्रो एपबाट पनि सुन्न सक्नुहुनेछ। कार्यक्रम बच्चनमा

0: फागुनदेखि वैशाखसम्म आगलागी बढ़ी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
1: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बाल बालिकाले भेट्ने ठाउँमा नराखौ। खाना पकाउने ग्यास सुरक्षित राखौं।
0: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौं।
1: गाउँघर तथा शहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौं। पानीका स्रोतलाई व्यवस्थित गरौं। समुदायसँग सहकार्य गरौं।
0: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौ।
1: चुरोट बिडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौ। वन जंगल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई, लाइटर तथा आगोको प्रयोग नगरौं।
0: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौ।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
3: यीशुले भन्नुभयो, संसारको ज्योति म नै हुँ।
4: ए बाबु, हतियार छ, टर्च बालेर जाऊ।
5: आ, पर्दैन आमा, त्यही पुग्ने त हो, एकैछिन त हो नि, म पुगेर आइहाल्छु के।
4: बर्खाको बेला छ, अँध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ। उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने, नत्र त सर्पले टोकिहाल्छ नि।
5: है, बल्ल सम्झे। सर्पको टोकाइबाट बच्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने र झुल हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
4: अनि सर्पको टोकाइबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा छिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन?
5: भन्नुभयो नि। मिसले त घर वरिपरि दुलोहरू पुर्ने र ताल तलैया नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
4: हो, सावधानी अपनाउँदा सर्पको टोकाइबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
2: सतर्कता अपनाउने गरौं, सुरक्षित बनौं।
0: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: जय मसी म कलाकार आशा खड्का तपाईँहरू अहिले सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 MHz। म पनि सुन्दैछु तपाईँहरू पनि सुन्नुहोस् है।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम गुड न्यूज युथ क्लब।
2: जयमसी साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम ट्युन गरेर बसिरहनु भएका सम्पूर्ण श्रोतालाई कार्यक्रम गुड न्यूज युथ क्लबमा। आदरणीय श्रोता, कार्यक्रम गुड न्यूज युथ क्लब लिएर प्राविधिक मित्र सन्ध्याजी र म पुनम हामी उपस्थित भइसकेको छौं र प्रत्येक हप्ता शुक्रबार 11 बजेदेखि 12 बजेसम्म हामी तपाईँलाई साथी दिएर आइरहेको छौं। युवाहरूसँग सम्बन्धित कुराकानीहरू कार्यक्रम मार्फत हामी प्रस्तुत गर्दछौ र आज पनि हामी एउटा महत्वपूर्ण वचनबाट चाहिँ हेर्न गइरहेको छौं र विशेष गरिकन हामी मती 17:20 वरिपरि रहेर आज तपाईँलाई केही उत्साहहरू कार्यक्रम मार्फत राख्न गइरहेको छौं र श्रोता विशेष गरिकन युवा अवस्था म फेरि पनि एउटा सम्झाउन चाहन्छु। युवा अवस्था अति नै महत्वपूर्ण अवस्था हो। तपाईँ जो जति युवा श्रोता हुनुहुन्छ हामीलाई विभिन्न माध्यमहरूबाट सुनिरहनु भएको छ, अनलाइन मार्फत विभिन्न ठाउँहरूबाट तपाईँ आफ्नै प्रकारको अवस्था परिस्थितिहरूसँग जुझिरहनु भएको छ होला। तपाईँको सोच विचार विविध कुराहरूले गर्दाखेरि होइन तपाईँलाई कतिवटा कुराहरू चाहिँ अब असम्भव छ, मेरो लागि आशा छैन भने जस्तो तपाईँलाई बनाइरहेको छ होला। तर परमप्रभु परमेश्वरमाथि विश्वास गर्ने व्यक्तिहरूको लागि चाहिँ परमेश्वरमा आशा छ र आज तपाईँको लागि केही आशिषमय कुराहरू कार्यक्रम मार्फत राख्नेछौ र मिठा मिठा गीत संगीतहरूको साथ पनि दिनेछौ। कार्यक्रम अन्तिमसम्म सुनेर साथ दिनुहोला र एउटा मिठो गीतबाट कार्यक्रमको शुरूआत त्यो समयमा गर्न चाहन्छु। गीतपछि उपस्थित हुने नै छु।

निगेनी मिठो गीत तपाईँको निम्ति राख्यौं र मैले कार्यक्रमको शुरूआतमा नै बताइसकेको छु कि आज हामी मती सत्रको 20 पदको सेरोफेरोमा रहेर हामी युवाहरूसँग युवाहरूको लागि केही उत्साहका कुराहरू राख्न गइरहेको छौं र यहाँ चाहिँ यसरी उद्धृत गरिएको छ अलिकति तलबाट हेर्ने हो भने चाहिँ यहाँ यसरी लेखिएको छ साँच्चै म तिमीहरूलाई भन्दछु कि तिमीहरूमा एउटा रायोको दाना जति विश्वास भएदेखि यस डाँडालाई यहाँबाट हटिजा भन्यो भने त्यो हटिजानेछ र तिमीहरूका निम्ति केही असम्भव हुने छैन आमेन र परमेश्वरको वचनले हामीलाई विश्वासको विषयमा होइन एकदमै महत्वपूर्ण कुराहरू चाहिँ यहाँ आफ्नो वचनबाट उद्धृत गरिरहनु भएको छ अनि हाम्रो विश्वास चाहिँ कस्तो छ हाम्रो विश्वास केमा छ भन्ने प्रश्न चाहिँ होइन एकदमै महत्वपूर्ण छ र अवश्य पनि त्यो सँगसँगै तपाईँको जीवनमा चाहिँ अहिले पहाड जस्तो लागिरहेको कुरा चाहिँ के हो भन्ने प्रश्न पनि महत्वपूर्ण छ अब युवाहरूको लागि नै अब लक्षित गरेर हामीले सोच्ने हो भने चाहिँ पहाड भन्नाले चाहिँ अब फेरि साँच्चीकै पहाड चाहिँ होइन र त्यो पहाड जस्तो समस्या चाहिँ हाम्रो जीवनको पहाड हुन सक्छ र कतिजनाको लागि त अब विशेष गरिकन युवाहरूमा भविष्यकै डरको पहाड हुन सक्छ होइन पढाइ वा करियरको प्रेसर परिवारको समस्या आर्थिक समस्या सम्बन्ध रिलेशनशिपहरूको समस्या अनि आफूलाई अरूसँग तुलना गर्ने बानी एडिक्सनहरू कुलतहरू वा कुनै खराब बानीहरू हुन सक्छ अनि म अब सायद रिजेक्सनमा पर्छु कि होइन भन्ने प्रकारको डरहरूको पहाड हुन सक्छ म हार खान्छु कि म फेल हुन्छु कि एउटा फेलियरको डरको पहाड हुन सक्छ र म केही गर्न सक्दिनँ भन्ने भावनाको डर हुन सक्छ होइन र परमेश्वर मेरो प्रार्थना सुन्नु भएको छैन भन्ने प्रकारको निराशाको डर अनि यस्तो प्रकारको पहाड़हरू चाहिँ युवाहरूको जीवनमा सायद अहिलेको समयमा हुन सक्छ अब यो मैले भनेका कुराहरू एउटा उदाहरणहरू हुन् र यो उदाहरणहरू सँग सायद तपाईँको जीवनको पहाड़को मेल खान पनि सक्छ नखान पनि सक्छ अथवा अन्य कुराले तपाईँलाई एकदमै जीवनमा यो पहाड़ नै छ मेरो लागि त्यो त बोझ नै छ यो चाहिँ मेरो जीवनबाट हटेरै गएको छैन भन्ने प्रकारको कतिवटा कुराहरू सायद तपाईँले महसुस गरिरहनु भएको छ होला आज तपाईँलाई म साँच्चै नै मतीको पुस्तकबाट यो वचनबाट चाहिँ उत्साह दिन गइरहेको छु र अलिकति हामीले पहिला यो वचनले भन्न खोजेको कुराहरू चाहिँ बुझौं कन्टेक्स्ट अलिकति बुझ्नु पर्दाखेरि चाहिँ मत्ती सत्रमा चाहिँ एउटा मानिस आफ्नो छोरालाई यीशु कहाँ ल्याउँछ अनि चेलाहरूले चाहिँ त्यसलाई निको पार्न सकेका चाहिँ थिएनन् त्यसपछि यीशुले चाहिँ उसलाई निको पार्नु भयो होइन तपाईँले यसो बुझ्नु पर्दाखेरि सेरोफेरो वचनको त्यहाँ बुझ्नु पर्दाखेरि शीर्षकमा पनि तपाईँले भूत लागेको केटो भनेर त्यहाँ पाउनुहुन्छ त्यो खण्डमा त्यो तपाईँले अलिकति स्पष्ट बुझ्नु पर्दाखेरि चाहिँ र त्यसपछि चेलाहरूले चाहिँ यीशुलाई सोधे त्यो समयमा हामीले किन त्यो भूत लागेको केटोलाई होइन निको पार्न सकेनौ हामीले किन गर्न सकेनौ भनेर चाहिँ त्यहाँ चेलाहरूले यीशुलाई सोध्नु हुँदाखेरि चाहिँ यीशुले उनीहरूको विश्वासको कमीतर्फ चाहिँ संकेत गर्नुभयो त्यसैले पनि यो पदको चाहिँ अर्थ केवल चाहिँ तिमीहरूले धेरै विश्वास गर्यो भने आफ्नो इच्छा जे पनि होइन तिमीहरूले पूरा गर्न सक्छौ भन्ने चाहिँ होइन यो पदले भन्न खोजेको कुरा चाहिँ त्यो होइन कि बरु यसको केन्द्र चाहिँ के छ भन्दाखेरि तिम्रो विश्वास कति ठूलो छ होइन भन्ने भन्दा पनि तिम्रो विश्वास कसमा छ भन्ने कुरा चाहिँ एकदमै महत्वपूर्ण छ है भनेर यो वचनको पदले चाहिँ हामीलाई सिकाउन खोजेको छ त्यही भएर कहिलेकाहीँ हामीले वचनको अर्थलाई राम्रोसँग बुझेनौ भने चाहिँ कहिलेकाहीँ वचनलाई हामीले गलत प्रकारले बुझ्यौँ भने हाम्रो जीवनमा त्यसले औषधिको काम गर्नुपर्ने सट्टामा चाहिँ सायद कहिलेकाहीँ विषको काम गर्न सक्छ यस कारणले गर्दा पनि वचनलाई चाहिँ राम्रोसँग हामीले बुझ्नु पर्दछ नत्र भने सायद हामीले गलत कुराको लागि विश्वास गरेर बसौंला फर इक्जाम्पल एउटा उदाहरण पनि म तपाईँलाई दिन चाहन्छु कोही व्यक्ति हुनुहुन्छ जो चाहिँ अलरेडी म्यारिड हुनुहुन्छ विवाहित हुनुहुन्छ र उहाँले चाहिँ अब अन्य कोही व्यक्तिलाई होइन फलानु चाहिँ मेरो जीवनसाथी भइदिए हुन्थ्यो भनेर उहाँले प्रार्थना गरिरहनु भएको छ अनि म विश्वास गर्छु प्रभु तपाईँको वचनले भनेको छ मलाई विश्वास गर्नेले त पहाड पनि हटाउन सक्छ भनेर तपाईँले मलाई भन्नुभएको छ त्यही भएर अह म चाहिँ फलानु व्यक्तिसँग नै बरु फेरि मेरो विवाह होस् यो व्यक्ति जो मसँग छ त्यो व्यक्तिसँग चाहिँ म बस्न चाहन्न भनेर यदि हामीले परमेश्वरको वचनलाई चाहिँ सही वचनलाई गलत प्रकारले यदि प्रार्थनामा प्रयोग गर्दैछौ र गलत प्रकारले आफ्नो विश्वास चाहिँ त्यहाँ प्रकट गर्दैछ भने यो नितान्त गलत कुरा हो एकदमै गलत कुरा हो हामीले वचनलाई सही प्रकारले बुझेको छैनौं र वचनको केन्द्र के हो वचनले भन्न खोजेको कुरा के हो भने

सही प्रकारले बुझेको छैनौं भन्ने कुरा चाहिँ उद्धृत हुन आउँदछ। यसै कारणले गर्दाखेरि पनि हामीले वचनलाई सही प्रकारले बुझ्नु नै पर्छ। र तपाईँ हामीले सायद कहिलेकाहीँ हुन्छ नि छेउ न टुप्पो भन्छौ नि हामी कसरी उदाहरण दिन्छौ, त्यस्तो प्रकारले वचनलाई बुझेको छौ भने हामीले आफूले आफैलाई नै परीक्षामा पार्न सक्छौ, हामी गलत हुन सक्छौ, हामी निराश हुन सक्छौ। यसै कारणले गर्दाखेरि आज हामीले हेरेको वचन चाहिँ मत्तीको पुस्तक 17 अध्यायको 20 पदले भन्न खोजेको कुरा पनि त्यही नै हो। हामीले होइन चाहिँ विश्वास गरेर आफ्नो जे पनि इच्छाहरू पूरा गर्न सक्छौ होइन, तर हामीले कसमाथि विश्वास गरिरहेको छौं भन्ने कुरालाई चाहिँ यो वचनले हामीलाई उद्धृत गर्न खोजिरहेको छ। र यहाँ चाहिँ रायोको दाना जतिको विश्वास भनेर चाहिँ हामीलाई यहाँ बताइएको छ। रायोको दाना चाहिँ निकै सानो हुन्छ र यीशुले ठूलो विश्वास माग्नु भएको होइन, साँचो विश्वासको कुरा गर्नुभएको छ। र सानो विश्वासले पनि ठूलो परमेश्वरलाई एकदमै हामीले पक्रिन सक्छौ भन्ने कुराहरू यहाँ चाहिँ व्यक्त गरिएको छ। त्यसैले कुनै युवा यस्तो सोच्न सक्छ कि मेरो विश्वासले त हुन्छ नि कामै गर्दैन किनभने मेरो विश्वास बलियो छैन भनेर सायद तपाईँहरूले सोच्न सक्नुहुन्छ। तर म तपाईँलाई यही उत्साह दिन चाहन्छु, तपाईँको विश्वास चाहिँ एकदमै पर्फेक्ट हुनु पर्दैन, तर तपाईँले आफ्नो त्यही जुन एउटा अपरिपक्व विश्वासलाई पनि परमेश्वरको सामान्य म विश्वास गर्छु भनेर आफूलाई एकदमै परिपक्व बनाएर आफ्नो विश्वास साथ परमेश्वरमा तपाईँले चाहिँ राख्न सक्नुभयो भने अनि त्यहाँ चाहिँ परमेश्वरले तपाईँको जीवनमा राखिदिनु भएको असल कार्यहरूलाई तपाईँले देख्न सुन्न अनि महसुस गर्न सक्नुहुन्छ। यसकारण तपाईँको विश्वास कमजोर छ र म केही गर्न सक्दिनँ भन्ने होइन, तर तपाईँसँग जुन विश्वास छ त्यो विश्वास लिएर परमेश्वरको सामान्य आउनुहोस्। परमेश्वरले त्यो विश्वास द्वारा तपाईँको जीवनमा काम गर्नुहुनेछ। बस तपाईँले विश्वास परमेश्वरमा राखिदिनुहोस्, परमेश्वरमा आशा गर्नुहोस्, परमेश्वरमा तपाईँले भरोसा गर्नुहोस्। तर आफूले आफूलाई कन्फ्युज बनाएर नबस्नुहोस्। परमेश्वर तपाईँको त्यो तपाईँको प्राथमिकता चाहनुहुन्छ, तपाईँ चाहनुहुन्छ, तपाईँको हृदय चाहनुहुन्छ, तपाईँको विश्वास चाहनुहुन्छ। र त्यो विश्वासले तपाईँले संसारमा रुपियाँ पैसामा तपाईँको ड्रिम्स भिजनहरूमा राखिरहनु को सट्टामा परमेश्वरमा राखिदिनुहोस्। त्यसपछि बाँकी सबै कुराहरूमा प्रभुले तपाईँलाई सहायता गर्दै लिएर जानुहुनेछ। अनि यस्तै यस्तै उत्साहका कुराहरू तपाईँको निम्ति हामी कार्यक्रम मार्फत राख्दै जानेछौ, तर यो समयमा एउटा मिठो गीतको साथमा तपाईँलाई दिन चाहन्छु।

निकै मिठो गीत तपाईँको निम्ति राख्यौं र आज हामी कार्यक्रम गुड न्यूज विथ लभ मार्फत परमेश्वरको वचनबाट हेरिरहेको छौं, विशेष गरिकन मत्तीको पुस्तक 17 अध्यायको 20 पदबाट। र हामी सबैजनालाई हाम्रो जीवनमा चाहिने र हामीले एकदमै याद गर्नुपर्ने वचनको पदहरू मध्येको एउटा महत्वपूर्ण वचनको पद पनि रहेको छ र आज यही पदलाई नै सेरोफेरो बनाएर हामी युवाहरूलाई उत्साह पनि दिइरहेको छौं र यो पहाड़ हटिएर होइन जानेछ भन्ने कुराहरू चाहिँ हामीले यो वचनमा पाउँदछौ। मतलब यहाँबाट तिमीहरूले चाहिँ अब रायोको दाना जतिको विश्वास भएदेखि चाहिँ यस डाँडालाई यहाँबाट हटिजा भन्यो भने पनि त्यो हटिजानेछ र तिमीहरूको निम्ति केही असम्भव हुने छैन भनेर चाहिँ यहाँ हामीले पाउँदछौ। यो डाँडा अथवा यो पहाड़ हटिजा अथवा हटेर जाओस् भन्नाले चाहिँ हामीले के बुझ्नुपर्छ भन्दाखेरि चाहिँ यहाँ पहाड़ चाहिँ अब जीवनका होइन असम्भव जस्ता देखिने परिस्थितिहरूको चाहिँ चित्र हो। तर एउटा महत्वपूर्ण कुरा चाहिँ युवाहरूलाई तपाईँहरूले युवाहरू जो जति हुनुहुन्छ तपाईँहरूले बुझ्नुभएको कुरा चाहिँ विश्वास भनेको चाहिँ हामीले हाम्रो जुन जीवनमा घटिरहेको घटनाहरू छ रियालिटी छ नि वास्तविकतालाई चाहिँ हामीले इन्कार गर्नु व्यवस्था गर्नु भनेको चाहिँ होइन विश्वाससँग। त्यही भएर आ रियालिटी जे भएर पनि वास्तविकता जे भए पनि ठिकै छ भनेर यतै कुराहरूलाई चाहिँ इग्नोर गर्ने डिनाई गर्ने होइन व्यवस्था गर्ने कुराहरू चाहिँ होइन। तर मसँग समस्या छैन भन्नु पनि कहिलेकाहीँ चाहिँ विश्वास होइन है। फेरि समस्या छ फेरि समस्या छैन त्यो भइरहेको अवस्थामा पनि छैन नि समस्या भन्नु पनि कतिवटा त्यो विश्वास चाहिँ होइन। तर विश्वास भनेको चाहिँ के हो भन्दाखेरि हो मेरो अगाडि ठूलो समस्या छ तर मेरो परमेश्वर त्यो समस्या भन्दा पनि ठूलो हुनुहुन्छ यो चाहिँ विश्वास हो। वास्तवमा हाम्रो जीवनमा हामीले लागू गर्नुपर्ने कुरा पनि त्यही नै हो कि हो म समस्याबाट भएर गइरहेको छु तर यो समस्या भन्दा पनि ठूलो परमेश्वर आज मसँग हुनुहुन्छ भन्ने प्रकारको हृदय चाहिँ हामीमा हुनुपर्दछ। र दाउदको अगाडि गोलियत थियो होइन र अरू सबैले चाहिँ गोलियतको आकारलाई हेरे तर दाउदले चाहिँ परमेश्वरको आकारलाई हेरेको कुराहरू हामी पाउँदछौं। र हामीले पहिलो समुएलको पुस्तक 17 45 47 पनि पाउँदछौं दाउदले चाहिँ होइन भनेको मूल कुरा के थियो भन्दाखेरि उनको विचार त चाहिँ तरवार होइन अब भालासहित त आएको छ तर म चाहिँ परमप्रभु परमेश्वरको नाउँमा आएको छु भनेर उनले त्यहाँ जब घोषणा गरेका छन् नि त्यहाँ नै उनी विजय भइसकेका छन्। उनको घोषणाले नै उनलाई विजय बनाइसकेको छ। किन भन्दाखेरि अवश्य पनि गोलियत हरेक समय आउने इजरायलीको त्यहाँ इजरायली सेनाहरूलाई पुरै धम्काउने थर्काउने होइन परमेश्वरको जनहरूलाई एकदमै थर्काइरहेको अवस्थामा दाउद एकजना मात्र त्यस्ता व्यक्ति थिए जो चाहिँ उनको त्यो आकारलाई पनि हेरेनन् उनीसँग भएको त्यो शक्ति सामर्थ्यलाई पनि हेरेनन् तर उनी परमेश्वरलाई हेरेका छन्। र आज तपाईँ हामी पनि हाम्रो परिस्थिति र अवस्थालाई हेरेर थरथर कामेर बसिरहेको छौँ कि इजरायलीहरू त्यो समयमा सेनाहरू कामेर बसे जस्तै डराएर बसे जस्तै हामी पनि डराएर बसिरहेको छौँ कि गोलियत जस्तो समस्या हाम्रो जीवनमा पनि यी दिनहरूमा भइरहेको छ कि कतिवटा कुराहरूले गर्दाखेरि लौ न यो समस्या त हटेर नै जाँदैन कि क्या हो यो समस्यामाथि मैले विजय नै हुन सक्दिनँ कि क्या हो भनेर पो तपाईँ बसिरहनु भएको छ कि म आज तपाईँलाई यो उत्साह दिन चाहन्छु त्यो समस्या भन्दा पनि माथि त्यो समस्या भन्दा पनि ठूलो परमेश्वर आज तपाईँ हाम्रो साथमा हुनुहुन्छ र उहाँलाई हेर्नुहोस् र उहाँलाई भरोसा गर्नुहोस्। अघि हामीले हेरेको वचनले भने जस्तो नै हाम्रो विश्वास यदि परमप्रभु परमेश्वरमाथि राखेको छौँ भने पहाड़लाई हटेर जा भनेर हामी प्रार्थना गर्छौँ भने त त्यो पहाड हट्छ भने हाम्रो जीवनमा भएको समस्याहरू हटेर जाँदैनन् त निश्चय पनि हटेर जानेछ। हो केही समय पर्खिनुपर्छ होला केही समय कुर्नुपर्छ होला केही समय परमेश्वरले हामीलाई सिकाउँदै हुनुहुन्छ होला केही समय हामीलाई धैर्य गर छोराछोरी भनिरहनु भएको छ होला तर त्यो उचित समयमा त्यो पहाड हटेर जाने नै छ। विश्वास परमप्रभु परमेश्वरमाथि तपाईँले राख्नुहोस् र तपाईँको जीवनको अहिलेको पहाड के हो त्यस पहाडलाई हेर्दा तपाईँलाई डर लाग्छ कि परमेश्वरलाई हेर्दा आशा पलाएर आउँछ। यो कुरा तपाईँले आफैलाई पनि सोध्नुहोस् होइन यो कुरामा तपाईँले मनन पनि गर्नुहोस्। र अर्को एउटा महत्वपूर्ण कुरा चाहिँ जब पहाड रूपी होइन समस्या हाम्रो जीवनमा आउँदछ पहिलो कुरा भनेको त विश्वास हामीमा हुनुपर्दछ कि यो पहाड़ भन्दा पनि ठूलो चाहिँ मेरो परमेश्वर हुनुहुन्छ भनेर। दोस्रो कुरा भनेको चाहिँ तपाईँ हामीले प्रार्थना विश्वास सँगसँगै प्रार्थना पनि गर्नुपर्दछ जुन चाहिँ एकदमै महत्वपूर्ण कुरा रहेको छ र तपाईँले बुझ्नुपर्दछ
कि विश्वास त छ, तर विश्वास सँगसँगै प्रार्थनालाई पनि मैले निरन्तर अगाडि बढ़ाउनु पर्दछ। मर्कुस 11:24 हामीलाई यस्तो मिठो कुरा हामीलाई यो वचनको पदले बताएको छ कि तिमीहरू चाहिँ प्रार्थनामा जेसुकै माग्छौ त्यो कुराहरू चाहिँ पाइसकेको छौ भनेर विश्वास गर र त्यो चाहिँ तिमीहरूको हुनेछ भनेर हामीलाई मर्कुस 11:24 बताएको छ। सायद यो वचनको पद कतिजनाको एकदमै फेभरेट होइन वचनको पद पनि होला, तर वचनको पद मन पराएर फेभरेट भएर मात्रै भएन, तर यो वचनको पदलाई चाहिँ विश्वासनाथ जीवनमा चाहिँ अगाडि पनि त लिएर जानु पर्यो। यो वचनको अर्थ चाहिँ के छ भन्दाखेरि मैले जे मागे पनि परमेश्वरले जसरी पनि त्यही गर्नु पर्छ भन्ने चाहिँ होइन, तर प्रार्थना भनेको चाहिँ परमेश्वरलाई हाम्रो इच्छा पूरा गराउन बाध्य पार्ने टुल पनि होइन। प्रार्थना भनेको चाहिँ हाम्रो इच्छा परमेश्वरको इच्छासँग मिलाउने एउटा ठाउँ हो र येशूले आफै पनि गेतसमानीमा भन्नुभयो नि होइन, मेरो इच्छा होइन तर पिता तपाईँको इच्छा पूरा भएको होस् भनेर हामीले लुका 22:42 यो कुराहरूलाई पाउँदछौं। यसकारणले गर्दाखेरि चाहिँ जहिले पनि हामीले प्रार्थना गर्ने इन्टेन्सनमा चाहिँ मेरो इच्छा जे छ त्यही पूरा हुन्छ र तपाईँले गर्नु नै पर्छ भन्ने इन्टेन्सनले परमेश्वरसँग प्रार्थना गर्ने होइन कि प्रभु मेरो इच्छा चाहिँ यो छ, मेरो प्रार्थना यो छ, मेरो पहाड यो छ, मेरो समस्या यो छ, तर यो सबै कुराहरूमा चाहिँ तपाईँको इच्छा पूरा भएको होस्, मलाई सहायता गर्नुहोस्, तपाईँले विजय बनाउनु भएको होस्, तपाईँले प्रार्थनाको उत्तर दिनुभएको होस्, तर मेरो इच्छा होइन तर तपाईँको इच्छा पूरा गर्नुभएको होस् भनेर चाहिँ हामीले आफूलाई एकदमै नम्रताका साथ प्रार्थना गर्नु चाहिँ महत्वपूर्ण छ। तर विश्वास साथ हामीले गरेको प्रार्थनाहरूमा हाम्रो आवश्यकता अनुसार अनि परमेश्वरको इच्छा अनुसार उहाँले निश्चय पनि काम गर्दै जानुहुनेछ भन्ने उत्साहसँगै अर्को एउटा मिठो गीत तपाईँको लागि म राख्न चाहन्छु।

निकै नै मिठो गीत तपाईँको निम्ति राख्यो र भर्खरै मात्र रेडियो ट्युन गर्दै हुनुहुन्छ भने कार्यक्रम गुड न्युज क्लबमा हुनुहुन्छ र हामी हाम्रो युवा श्रोता र सम्पूर्ण श्रोताहरूलाई परमेश्वरको वचनबाट आज उत्साह दिइरहेको छौं। मत्तीको पुस्तक 17:20 र जहाँ चाहिँ साँच्चै नै प्रभु यीशु ख्रीष्टले आफ्नो चेलाहरूलाई भन्दै हुनुहुन्थ्यो, साँच्चै म तिमीहरूलाई भन्दैछु कि तिमीहरूमा एउटा रायोको दाना जति विश्वास भएदेखि यस डाँडालाई यहाँबाट हटिजा भन्यो भने त्यो हटिजानेछ र तिमीहरूको निम्ति केही असम्भव हुने छैन। यो पदलाई अलिकति निहालेर हेर्ने हो भने चाहिँ अलिकति मानिसकै बारेमा कुराकानी गर्ने हो भने हामी कमजोर छौं, मानिस जाति हामी कमजोर छौं, हामीसँग सबै समस्या समाधान गर्ने क्षमता अवश्य पनि छैन र हाम्रो विश्वास कचोटि कमजोर हुन सक्छ, कहिलेकाहीँ हामी शंका गर्न सक्छौ, तर हाम्रो कमजोरीले परमेश्वरको सामर्थ्यलाई सीमित गर्दैन श्रोता। त्यसैले युवाहरूले चाहिँ यस्तो भन्न सिक्नुपर्छ कि अवश्य पनि मैले सक्दिनँ होला तर परमेश्वरले सक्नुहुन्छ। यो चाहिँ इसाई जीवनको धेरै शक्तिशाली एउटा व्यवहार हो भनौ, अथवा यसलाई चाहिँ शक्तिशाली कुरा हो जसलाई चाहिँ हामीले यसरी बुझ्नु पर्दछ। र यो वचनको पदमा हामीले परमेश्वरको विषयमा केही कुराहरू हेर्नु पर्दाखेरि परमेश्वर चाहिँ असम्भव कामहरूलाई पनि सम्भव गर्न सक्ने परमेश्वर हुनुहुन्छ। लुका 1:37 भने जस्तै नै परमेश्वरको निम्ति कुनै कुराहरू चाहिँ असम्भव छैन। परमेश्वर हाम्रो परिस्थिति भन्दा पनि ठूलो हुनुहुन्छ र परमेश्वरमा भरोसा गर्नु भनेको चाहिँ एकदमै महत्वपूर्ण कुरा हो, किनकि हामी परमेश्वरको चरित्रलाई चाहिँ हामी चिन्दछौ नि त। उहाँ कति धेरै विश्वासयोग्य हुनुहुन्छ, फेथफुल परमेश्वरलाई हामीले हाम्रो जीवनमा पाएको छौ। यो चाहिँ एकदमै महत्वपूर्ण कुरा रहेको छ र यो वचनलाई हामीले हाम्रो जीवनमा साँच्चै नै लागू गर्न सक्यो भने नि हाम्रो सबै परिस्थितिहरूमा हामीले परमेश्वरको कार्यहरूलाई देख्न शुरू गर्दछौ र हाम्रो जीवनको समस्याहरू पिति पहाड़हरूलाई चाहिँ हामीले विश्वासद्वारा परमेश्वरमा प्रार्थना गरेर ती कुराहरूलाई हटेको पनि हामीले देख्न सक्नेछौ। र कतिचोटि हामीले एउटा जीवनमा चाहिँ लागू गर्नुपर्ने कुराहरू, परमेश्वरको वचन लागू गर्नुपर्ने कुराहरूमा यो वचनको पदलाई चाहिँ तपाईँले कसरी लागू गर्न सक्नुहुन्छ भन्दा एउटा प्र्याक्टिकल फर्मुलाको कुराहरू गरौं, हामीले चाहिँ हेरौं पहिला होइन, त्यसपछि प्रार्थना गरौं, त्यसपछि विश्वास गरौं, त्यसपछि कार्य गर्न सुरु गरौं। जस्तै कि हेर्ने भन्नाले मेरो पहाड़ के हो भन्ने कुरालाई चाहिँ तपाईँले हेर्नु पर्यो, देख्नु पर्यो क्या। मानव तपाईँको जीवनको पहाड़ चाहिँ तपाईँको लागि केही असम्भव कुराहरू छ, जस्तै कि तपाईँको भविष्यप्रतिको डर हुनसक्छ, त्यो कुरालाई तपाईँले पत्ता लगाउनु भयो, देख्नुभयो होइन। अब त्यसपछि के गर्नु पर्यो भन्दाखेरि डराउने होइन, आत्तिने होइन, तर तपाईँले प्रार्थना गर्न सुरु गर्नु पर्यो, परमेश्वर पिता होइन, यो मेरो समस्या रूपी पहाड़ चाहिँ मेरो नियन्त्रण मेरो कन्ट्रोलमा छैन, तर म तपाईँमा भरोसा गर्दछु र मेरो यो समस्यालाई म तपाईँमा सुम्पन्दछु र तपाईँले नै समाधान गर्नुहोस्, तपाईँले नै हटाइदिनुहोस्, तपाईँले नै सहायता गर्नुहोस् भनेर तपाईँले प्रार्थना गर्नु पर्यो। अनि त्यसपछि महत्वपूर्ण कुरा तपाईँले के गर्नुपर्छ भन्दाखेरि परमेश्वरमा तपाईँले विश्वास गर्नुपर्छ र अहिले होइन मैले प्रार्थना गरेको उत्तरहरू अहिले नै नआए पनि म तपाईँमा विश्वास गर्छु, कारण अघि हामीले हेर्यौं मर्कुस 11:24 जुनसुकै कुराहरू तिम्रो प्रार्थनामा माग्दछौ सो पाइसकेको छौ भनेर विश्वास गरेर त्यो तिमीहरूको हुनेछ भनेर परमेश्वरले आफ्नो वचनमा हामीलाई भन्नुभएको छ। बुवा यो वचनलाई म दावी गर्दछु र मैले मेरो डर मेरो चिन्ता मेरो पहाड़ रूपी समस्याहरू तपाईँको हातमा सुम्पिएको छु, यसकारण मैले अहिले तत्काल उत्तर नपाए पनि नदेखे पनि म तपाईँमा मेरो प्रार्थनाको उत्तर देख्दछु, म विश्वास गर्दछु तपाईँले काम गरिरहनु भएको छ र त्यसपछि अब हामीले हाम्रो विश्वास अनुसारको काम पनि त गर्न सुरु गर्नु पर्यो नि त होइन। र त्यसको लागि चाहिँ तपाईँले के गर्नुपर्छ भन्दा जस्तै कि फर इक्जाम्पल होइन, उदाहरणको लागि तपाईँलाई चाहिँ तपाईँको परीक्षाको डर छ, इक्जामको डर छ र यसमा चाहिँ तपाईँले विश्वास भनेको चाहिँ परमेश्वरले मलाई अवश्य पनि सहायता गर्नुहुन्छ, त्यसैले अब परमेश्वरले मलाई पास गराउनुहुन्छ, म पढ्दिनँ भन्ने चाहिँ अवश्य पनि तपाईँको त्यस्तो खालको विश्वास चाहिँ हुनु भएन कि। तपाईँले कस्तो प्रकारको विश्वास गर्नु पर्यो तपाईँको इक्जामको डरहरू भइरहँदाखेरि, परमेश्वरमा म भरोसा गर्छु त्यसैले म इमानदारीपूर्वक मेहनत पनि गर्छु र रिजल्ट
उहाँलाई सुम्पिन्छु। यस्तो प्रकारको विश्वास चाहिँ तपाईँमा हुनु पर्दछ र प्रार्थनासहित मेहनत गरेर तपाईँले धैर्यताका साथ पर्खिनु पर्दछ र कार्यलाई अगाडि बढाउनु पर्दछ। सबै कुरामा प्रभुले तपाईँलाई सहायता गर्दै अनुग्रह गर्दै लिएर जानुहुनेछ र यसरी तपाईँले आफ्नो विश्वासलाई अगाडि बढाउनुहोस्। युवा साथी, तपाईँको हरेक प्रकारको पहाड, हरेक प्रकारको समस्या, हरेक प्रकारको डर चिन्तामाथि विजय प्रदान गर्नुहुने परमेश्वर तपाईँको साथमा हुनुहुन्छ। यही उत्साहसँगै अर्को एउटा मिठो गीत फेरि पनि म तपाईँको लागि राख्न चाहन्छु।

प्रभु हामी सम्झन्छौँ तपाईँको गहिरो प्रेमलाई, कसरी तपाईँले हामीलाई निकाल्नुभयो तानेर, कसरी तपाईँले हामीलाई चुन्नुभयो। म असल भएर होइन, म सुन्दर भएर

पनि सम्झन्छ तपाईँको गहिरो प्रेमलाई, कसरी तपाईँले हामीलाई निकाल्नुभयो तानेर, कसरी तपाईँले हामीलाई चुन्नुभयो। म असल भएर होइन, म सुन्दर भएर होइन,

निकै मिठो गीत तपाईँको निम्ति राख्यौं र श्रोता, आज हामीले एकदमै महत्वपूर्ण परमेश्वरको वचनहरू मध्येको एउटा वचनलाई चाहिँ हेरेको छौं र तपाईँलाई उत्साह दिने प्रयास गरेको छौं। र आज हामीले चाहिँ अवश्य पनि पहाड़को बारेमा कुरा गर्यौं। हामी सबैको जीवनमा चाहिँ कुनै न कुनै पहाड़हरू हुन्छ। कसैको पहाड़ चाहिँ पढ़ाई होला, कसैको पारिवारिक समस्याहरू होला, कसैको चाहिँ भविष्यको कुराहरू होइन, डरहरू होला। कसैको लागि पहाड़ भनेको फाइनेन्सियल स्ट्रगल होइन, रूपियाँ पैसाहरूको समस्या संघर्षहरू होला। कसैको चाहिँ सम्बन्ध अनि कसैको आफ्नै मनभित्रको डरहरू पनि पहाड़को रूपमा बसिरहेको हुन सक्छ। तर मत्ती 17:20 हामीलाई चाहिँ हाम्रो पहाड़ कति ठूलो छ भनेर हेर्ने मात्र सिकाउँदैन, यसले चाहिँ हामीलाई परमेश्वर कति ठूलो हुनुहुन्छ भनेर चाहिँ हेर्न सिकाउँछ। यीशुले चाहिँ पहाड छैन भन्नु भएन, पहाड छ भनेर स्वीकार गर्दै पनि उहाँले भन्नुभयो कि विश्वास गर। तर याद राखौं, विश्वास भनेको चाहिँ परमेश्वरलाई हाम्रो इच्छा पूरा गराउने शक्तिको रूपमा चाहिँ होइन, तर विश्वास भनेको चाहिँ परमेश्वरमाथि भरोसा गर्ने सम्बन्ध हो भनेर चाहिँ हामीले बुझ्नु पर्दछ। र कहिलेकाहीँ परमेश्वरले हाम्रो पहाड़हरू हटाउनुहुन्छ, कहिलेकाहीँ उहाँले हामीलाई त्यो पहाड़माथि चढ़ने शक्ति पनि दिनुहुन्छ, अनि कहिलेकाहीँ उहाँले हाम्रो हृदय परिवर्तन पनि गर्नुहुन्छ, ताकि जुन पहाड़ले हिजो हामीलाई डराउँथ्यो आज त्यसले हामीलाई परमेश्वरको नजिक लिएर आओस्। त्यसैले आज आफ्नो पहाड़लाई मात्रै नहेर्नुहोस्, पहाड़ भन्दा पनि ठूलो परमेश्वरलाई तपाईँले हेर्नुहोस्। तपाईँको विश्वास सानो हुन सक्छ, तर तपाईँको परमेश्वर सानो हुनुहुन्न, र रायको दाना जति मात्रै विश्वास लिएर पनि तपाईँ परमेश्वरतिर

किन सक्नुहुन्छ? बरु तपाईँले यो समयमा आफ्नो पहाड़लाई तपाईँले चिन्नु भएको छ, आफ्नो पहाड़लाई अथवा भनौ समस्यालाई, तपाईँको डरलाई तपाईँले महसुस गरिरहनु भएको छ भने प्रभु यो पहाड़मा विजय हुन, तपाईँमा विश्वास गर्न र तपाईँमा भरोसा गर्न मलाई सहायता गर्नुहोस् भनेर तपाईँले प्रार्थना गर्नुहोस्। र विश्वास भनेको चाहिँ मेरो जीवनमा पहाड़ छैन भन्ने होइन, तर विश्वास भनेको चाहिँ मेरो पहाड़को अगाडि म एक्लो छैन भनेर चाहिँ जान्नु हो। र यही उत्साहसँगै यो समयमा फेरि पनि अर्को एउटा गीतको साथ म तपाईँलाई कार्यक्रम मार्फत दिन चाहन्छु। गीतपछि उपस्थित हुने नै छु।

निकै नै मिठो गीत तपाईँको निम्ति राख्यौं। र श्रोता, आज मैले तपाईँको लागि परमेश्वरको वचनबाट जे जति कुराहरू उत्साह स्वरूप राख्ने प्रयास गरेको छु, म आशा गर्दछु तपाईँ आशिषित हुनुभएको छ र अबदेखि नै तपाईँले परमेश्वरको उपस्थितिमा घुँडा टेक्नुहोस्, परमेश्वरमा प्रार्थना गर्नुहोस् र विश्वास गर्नुहोस्। तपाईँको परिस्थिति अवस्थामाथि परमेश्वरको हात साथ रहनेछ र तपाईँलाई सहायता र गुहार उहाँबाट नै आउनेछ भन्दै कार्यक्रमबाट विदा माग्नुपर्ने बेला भइसकेको छ। कार्यक्रम सुनेर साथ दिनुहुने सम्पूर्ण श्रोतालाई धन्यवाद दिन चाहन्छु र प्राविधिक मित्र सन्ध्याजीलाई पनि धन्यवाद दिँदै कार्यक्रम गुड न्यूज युथ क्लबबाट यो समयमा पुनः बिदा हुन चाहन्छु। धेरै धेरै धन्यवाद।

0: गुड न्यूज एफएम 105.1
1: लगभग सबैजना आइसक्नु भयो। आजको वडा स्तरको छलफल सुरु गरौँ न त। आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
2: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, धाजा फाट्ने वा पहिले फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
3: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको। हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है।
2: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
1: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न।
2: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
3: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
2: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
1: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: पहिलो थेस्लोनिकी 5:11 एक अर्कालाई उत्साह देऊ र एक अर्काको उन्नति गर। यही भदौ 10 गते बुधबार रसुवा जिल्ला साथै त्रिशुली नदीको तटीय क्षेत्रमा आएको अकल्पनीय र विनाशकारी बाढ़ी पहिरोले ठूलो जनधनको क्षति पुर्याएको घटनाप्रति गुड न्यूज एफएम परिवार गहिरो दुःख व्यक्त गर्दै पीड़ित परिवार तथा प्रभावित सम्पूर्ण समुदायप्रति हार्दिक संवेदना प्रकट गर्दै यस विपदको कारण आफ्नो अमूल्य जीवन गुमाउनु हुने सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा धैर्य धारण गर्ने शक्ति मिलोस् भनी परमेश्वरसँग प्रार्थना गर्दछौ। कलाती 6:2 एकअर्काको भार उठाओ र यसरी ख्रिस्टको व्यवस्था पूरा गर। जनहितको लागि गुड न्यूज एफएम परिवार, अनामनगर, काठमाडौँ।
6: गाउन भाडामा,
7: गाउन भाडामा,
6: हे गाउन भाडामा।
8: अब चिन्ता नलिनुहोस्, न सिलाउनु पर्ने झन्झट न किन्नु पर्ने झन्झट। सस्तो सुलभ छिटो वेडिङ गाउन साथै क्राउन, ज्वेलरी, बेल, बुके सबै एकै सेट भाडामा उपलब्ध गराइन्छ।
9: र नेपाली खादा र सादा खादा चाहिएमा हामीलाई सम्झनुहोस्।
10: अधिक जानकारीको लागि मोबाइल 9841-87-68-02 9841-87-68-02
11: र 9818-25-12-40 9818-25-12-40

0: लौ लौ चट्याङ पर्न आँटो सबैजना यता आऊ त यता यो ठुलो रुखको फेदमा बसौ।
1: हुन्न हुन्न, चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
2: हो र?
1: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
2: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
1: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रोओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
2: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
1: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: इमाडोल ज्वेलर्स, हामी कहाँ नेपालीहरूको विभिन्न कल्चरल डिजाइन र आधुनिक डिजाइनमा सुन तथा चाँदीका गरगहनाहरू पाउनुका साथै अर्डर अनुसार तयार गरिन्छ। इमाडोल ज्वेलर्स, इमाडोल कृष्ण मन्दिर चौक, ललितपुर।
5: प्रोप्राइटर सानु सापकोटा, 01-5208-54, 01-5208-54 र 98-5-11-25-38, 98-5-11-25-38।
6: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्क्याएर राखिने यौन सम्बन्ध जबरजस्ती करणी हो। कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्ती करणी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ, खबरदारी गरौं। कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कार्यवाही गरौं।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।

बीचमा तपाईँ मेरो ढाल हुनुहुन्छ, मेरो बलियो किल्ला र मेरो चट्टान हुनुहुन्छ। म कहिले पनि डराउने छैन।

0: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
1: त्यही धुम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
2: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरे तुल्य भए। म अलिकति पनि हिँड्न सक्दिन, श्वास प्रश्वासमै समस्या देखियो।
3: धुम्रपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।

0: मानव बेच बिखल तथा ओसार पसार जघन्य अपराध हो।
1: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी लडाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान् होस् गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दियौ।
0: बेच बिखन र ओसार पसारबाट बचौ, सिप सिकौ र स्वदेशमै आत्मनिर्भर बनाऊ। मानव बेच बिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
2: नेपाल सरकार विज्ञापन बोर्ड।

0: ओहो काकी, के को सिंगर पटार हो यस्तो? घर त उज्यालो देखिन्छ त।
1: छोरीको बिहे आउनै लाग्यो, त्यही भएर।
0: के रे, नानी त भर्खर 17 की लागि होइन र?
1: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै छे, त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
0: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि, विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने, दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ, उमेर नपुगी गरेको बिहे सो त बदर पनि हुन्छ।
1: ए हो र, नेपाल सरकार विज्ञापन बोर्ड।

0: बालबालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौं।
1: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौं।
0: बालबालिकालाई उचित शिक्षा, संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
1: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
0: बालबालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन, सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौं।
1: माया र सद्भावले मात्र बालबालिकालाई सकारात्मक बनाउन सकिन्छ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।

0: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
1: उनीहरूमा रहेको ज्ञान, सीप र अनुभवलाई पुष्टान्तरण गरौं।
0: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेर विचार, माया र सम्मान गरौं।
1: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार, सरसफाई र उपचारमा ध्यान पुर्याउँ।
0: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
1: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन।
0: सजग रहौं, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिऊ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।

0: गुड न्यूज एफएम 105.1
1: बाबा मलाई आज स्कुल जाने मन छैन, आज जाँदिन नि है।
2: लो किन नि, के भयो सन्चो भएन?
1: होइन, यतिकै जाने मन लागेन।
2: यतिकै पनि हुन्छ?
1: मैले साइन्सको कन्टै गर्न सकिनँ, सरले कुट्नुहुन्छ।
2: ए कुरा त्यस्तो पो, ल हिँड म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिनाको बुवा।
3: नमस्ते, कति कामले पाल्नु भयो?
2: आज रिनाले स्कुल जान्न भनी साइन्सको कण्ठ गर्न सकिन रे, सरले पिट्नुहुन्छ भन्दै थिए।
3: ओहो हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र? विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे 1 वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु। रिना तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
1: हस् म्याडम।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: कार्यक्रम बाइबल पाठ प्रत्येक आइतबार 3:30 देखि 4 बजेसम्म सुन्न नभुल्नुहोला। प्रस्तुता पुनमको साथमा।
6: मन्जु तिमी त विदेश जान लाग्यौ रे?
7: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन, अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो 2-4 पैसा कमाइ हुन्छ कि भनेर नि दिदी।
6: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको 1 हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर, जाने नै भए बुझेर मात्र जाऊ।
7: खै के गर्ने गर्ने दिदी।
8: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखनमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौं र बुझेर मात्र विदेश जाऊ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
9: यसैले भन्नुभयो, यी सबै थाकेका र बोझले दबिएका हो, म कहाँ आऊ, म तिमीहरूलाई विश्राम दिनेछु।
10: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
1: अब वर्षा लाग्न थाल्यो, यस्तो पानीले त झाडा पखाला, आउ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
10: हैन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
1: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनुपर्छ, खाने पानी सधैँ छोपेर राख्नुपर्छ नि।
4: नेपाल सरकार विज्ञापन बोर्ड।

0: जय मसी, म सृजना बोहरा। तपाईँ अहिले सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 मेगाहर्ज।
1: अब प्रस्तुत छ कार्यक्रम जीवन शैली।
2: जयमसी, साथै हार्दिक स्वागत गर्न चाहन्छौ गुड न्यूज एफएम सुनेर बसिरहनुभएका सम्पूर्ण श्रोतालाई कार्यक्रम जीवन शैलीमा। आदरणीय श्रोता, कार्यक्रम जीवन शैली लिएर प्राविधिक मित्र सन्ध्याजी र म पुनम हामी उपस्थित भइसकेको छौं र प्रत्येक हप्ता शुक्रबार 1 बजेदेखि 2 बजेसम्म हामी तपाईँलाई साथी दिँदै आइरहेको छौं र विशेष गरिकन परमेश्वरको वचनहरूबाट उत्साह र मिठा मिठा गीत संगीत। यसरी नै अबको लगभग एक घण्टा हामी तपाईंसँग रहनेछौ र कार्यक्रम अन्तिमसम्म सुनेर साथ दिनुहोला। कार्यक्रमको शुरूआत एउटा मिठो गीतबाट गर्न चाहन्छु। म गीतपछि विषयवस्तुहरू सहित उपस्थित हुने नै छु।

निकै लामो गीत तपाईँको निम्ति राख्यौं र कार्यक्रम जीवन शैली तपाईँ सुन्दै हुनुहुन्छ। हामी परमेश्वरको वचनहरूबाट तपाईँलाई उत्साह दिँदै आइरहेको छौं। यो समयमा परमेश्वरले तपाईँलाई छुटकारा दिनुहुनेछ भन्ने विषयमा केही कुराहरू तपाईँको लागि म राख्न गइरहेको छु। भजन संग्रहको पुस्तक 18 अध्यायको 6 पदले भन्दछ, आफ्नो मन्दिरबाट उहाँले मेरो स्वर सुन्नुभयो, मेरो पुकार उहाँको सामु उहाँको कानमा पुग्यो। के तपाईँले पराजय र विफलताको श्रृंखला भोग्नु भएको छ? आफूमाथिका आक्रमणहरू लामो र थकाई लाग्दा भएको कारण के तपाईँ निरुत्साहित हुनुहुन्छ? भजनकार दाउदका यी शब्दहरू पढ्नुहोस् र तिनीहरूमा तपाईँ खडा हुनुहोस्। हे परम प्रभु, मेरो शक्ति, म तपाईँलाई प्रेम गर्दछु। मेरो आपतमा मैले परम प्रभुलाई पुकार गरे र मदतको निम्ति मेरा परमेश्वरलाई हपारे। आफ्नो मन्दिरबाट उहाँले मेरो स्वर सुन्नुभयो, मेरो पुकार उहाँको सामु उहाँका कानमा पुग्यो। उहाँले माथिबाट आफ्नो बाहुले पसारे र मलाई समात्नुभयो। उहाँले गहिरो सागरबाट मलाई तानेर निकाल्नुभयो। मेरो विपत्तिको दिनमा तिनीहरू ममाथि आइलागे, तर परम प्रभु मेरा सहारा हुनुभयो। उहाँले मलाई फराकिलो ठाउँमा ल्याउनुभयो। उहाँले मलाई उद्धार गरिदिनुभयो, किनकि उहाँ मसँग प्रसन्न हुनुभएको थियो। मेरो धार्मिकता अनुसार परमप्रभुले मसँग व्यवहार गर्नुभयो। परमेश्वरको विषयमा भन्ने हो भने उहाँको मार्ग चाहिँ सिद्ध छ, परमप्रभुको वचन सच्चा छ। उहाँमा शरण लिनेहरू सबैको उहाँ ढाल हुनुहुन्छ, किनकि परमप्रभु बाहेक अरू को परमेश्वर छ र हाम्रा परमेश्वर बाहेक अरू चट्टान को छ र उहाँले मेरा खुट्टाहरू मृगको खुट्टा जस्तै तुल्याउनुहुन्छ र उच्च स्थानमा खड़ा हुन मलाई सक्षम बनाउनुहुन्छ। र यो चाहिँ हामीले भजन संग्रहको पुस्तकमा पाउँदछौ। र तपाईँले यो वचन पहिले पनि सुन्नुभएको छ र के गर्ने भन्ने कुरा तपाईँलाई थाहा छ। प्रार्थनामा र उहाँको वचन पढेर परमेश्वरसँग अझै धेरै समय बिताउनुहोस्। आफ्नै बलमा प्रयास गर्नुको सट्टा परमेश्वरसँग जोडिनुहोस् र उहाँको शक्ति प्राप्त गर्न शुरू गर्नुहोस्। तपाईँको जीवनको सिंहासनमा को छ भनेर जाँच गर्नुहोस् र हेर्नुहोस्। यदि परमेश्वर बाहेक अरू कोही छ भने चाहे त्यो तपाईँ नै किन नहुनुहोस्, त्यो मूर्ति हो जसलाई हटाइनुपर्छ। यो लडाई कहिलेसम्म चल्नेछ परमेश्वर जान्नुहुन्छ, अनि तपाईँले सामना गर्नुहुने आक्रमणलाई उहाँले प्रदान गर्नुभएको महान अनुग्रह भन्दा ठूलो हुन उहाँले कहिले पनि अनुमति दिनुहुने छैन। र आज उहाँले तपाईँलाई दिनुभएको अथवा भनिरहनु भएको छ कि मेरो अनुग्रह तेरो निम्ति पर्याप्त छ, किनभने मेरो शक्ति दुर्बलतामा नै सिद्ध हुन्छ।

निकै मिठो गीत तपाईँको निम्ति राख्यौं र कार्यक्रम मार्फत हामी तपाईँलाई यसरी नै गीत संगीतको साथ सँगसँगै परमेश्वरको वचनहरूबाट उत्साह पनि दिइरहेको छौ र यो समयमा तपाईँले गर्नुहुने सबै काममा यीशुलाई समावेश गर्नुहोस् भन्ने शीर्षकमा केही कुराहरू राख्न गइरहेको छु। लुकाको पुस्तक 2:44 भन्दछ, उहाँ यात्रीहरूको दलमा हुनुहुन्छ भनी ठानेर तिनीहरू एक दिनको बाटो गए। बाइबलले यस्तो भन्दछ, उहाँका आमा बुबा निस्तार चाडमा चाहिँ प्रतिवर्ष यरूशलेम जाने गर्थे। जब यीशु 12 वर्षको हुनुभयो तब उहाँहरू चाडको रीति अनुसार यरूशलेममा जानुभयो। चाडका दिन सिद्धिएपछि तिनीहरू फर्कन्दा बालक यीशु यरूशलेममै रहनुभयो। यो चाहिँ उहाँको आमा बुबाले थाहा नै पाएनन् होइन। उहाँ यात्रीहरूको दलमा हुनुहुन्छ भन्ने ठानेर तिनीहरू एक दिनको बाटो गए। उहाँलाई तिनीहरूले नातेदार र चिनाजानाहरूको बीचमा खोजे तर नभेटाउँदा तिनीहरू उहाँलाई खोज्दै फेरि यरूशलेममा फर्के। तीन दिनपछि तिनीहरूले उहाँलाई मन्दिरमा शिक्षकहरूको बीचमा बसेर तिनीहरूको कुरा सुन्दै तिनीहरूलाई प्रश्न गरिरहनु भएको भेटाए। सुन्नेहरू सबै उहाँको समझ शक्ति र उहाँको उत्तरहरूमा छक्क पर्दछे। यी शब्दहरूमा ध्यान दिनुहोस्, यीशु यरूशलेममै रहनुभयो, यो चाहिँ उहाँको आमा बुवाले थाहा पाएनन्, उहाँ यात्रीहरूको दलमा हुनुहुन्छ भनी ठानेर। त्यसपछि उहाँलाई भेटाउन तिनीहरूलाई तीन दिन लाग्यो। यहाँ तपाईँको लागि एउटा शिक्षा छ, परमेश्वरको उपस्थितिको त्यो विशेष अनुभूति गुमाउनु फिर्ता पाउनुभन्दा सजिलो छ। तपाईँले आफ्नो दिनभरिको काममा प्रभुलाई समावेश गर्नुभएको छैन वा तपाईँको योजनाहरूको बारेमा उहाँसँग परामर्श गर्न समय लिनुभएको छैन भन्ने थाहा नपाइकनै बरालिनु र आफ्नै काम गर्नु सजिलो छ। परमेश्वरको उपस्थितिको भावनालाई कायम राख्ने तरिका भनेको तपाईँले गर्नुहुने सबै कामहरूमा उहाँलाई योजनाबद्ध रूपमा समावेश गर्नु हो। यसोले यस्तो प्रतिज्ञा गर्नुभएको छ, जसले मलाई प्रेम गर्छ त्यसले मेरो वचन पालन गर्नेछ र मेरा पिताले त्यसलाई प्रेम गर्नुहुनेछ र हामी त्यस कहाँ आउनेछौ र त्यससँग वास गर्नेछौ भनेर चाहिँ युहन्नाको पुस्तक 14:23 भन्छ। यसकारण आफ्नो सबै काममा यीशुलाई समावेश गर्नु नै उहाँको उपस्थिति महसुस गर्ने निश्चित उपाय हो।

नेगेटिभ मिटर गीत तपाईँको निम्ति राख्यौं र कार्यक्रम जीवनशैलीमा तपाईँ हुनुहुन्छ, हामी वचनहरूबाट हेरिरहेको छौं र आफ्नो दर्शनमा विश्वास गर्नुहोस् भन्ने शीर्षकमा केही कुराहरू तपाईँको लागि म राख्न गइरहेको छु। हबकुकको पुस्तक दुई अध्यायको दुई पदले भन्दछ, तैले यो प्रकाश पाठीहरूमा प्रष्ट गरी लेख, तपाईँको जीवनको लागि परमेश्वरसँग योजना छ। धर्मशास्त्रमा यसलाई कहिलेकाहीँ दर्शन भनिएको छ, यसले तपाईंलाई सधैँ सही दिशातर्फ देखाउने कम्पासले जस्तै र जीवनका आधी बेरीमा तपाईंलाई स्थिर राख्ने लंगरले जस्तै काम गर्छ। परमेश्वरले किन तैले यो प्रकाश पाटीहरूमा प्रष्ट गरी लेख भन्नुभयो, किनभने कहिलेकाहीँ हामी अरूको आलोचनाबाट आफूलाई बचाउनको लागि हाम्रो दर्शनलाई आफ्नो हृदयभित्रै गाड्छौं। डरले हामीलाई हाम्रो दर्शनलाई नदेखिने गरी पर राख्छ ताकि हामीले यसको बारेमा सोच्नु नपरोस्। कहिलेकाहीँ हामी हाम्रो दर्शन त्यागिदिन्छौं किनभने यसले धेरै पीड़ा दिन्छ र यसलाई पक्रि राख्न धेरै मूल्य चुकाउनुपर्छ। तपाईँले के गर्नुपर्छ त, पहिलो तपाईंसँग स्पष्ट र आकर्षक दर्शन हुनुपर्छ। दोस्रो, तपाईँले आफ्नो दर्शनलाई सधैँ आफ्नो सामु राख्नुपर्छ। आफ्नो परिवारबाट पीड़ादायी परित्याग र आफ्नो मालिककी पत्नीले झूठो आरोप लगाएर 13 वर्षको गलत जेल सजाय भोगेपछि बाइबलले भन्दछ, योसेफले उनीहरूको विषयमा आफूले देखेका सपना सम्झे। उत्पत्ति 42:9 हामीले पाउँदछौ। र तेस्रो भनेको चाहिँ तपाईँले याद गर्नुपर्दछ कि परमेश्वरले तपाईँको सपना पूरा हुने समय तोक्नु भएको छ। प्रकाश ठहरिएको समय पूरा हुनलाई पर्खिरहेछ। त्यो पूरा हुन ढिलो भए तापनि त्यसको प्रतीक्षा गर्दै बस, किनभने त्यो निश्चय नै पूरा हुनेछ। त्यसलाई ढिलो गर्ने छैन। हबकुक 2:3। तपाईँले सन्तुष्टि र महत्वाकांक्षा बीच सन्तुलन पत्ता लगाउनुपर्छ। पावलले लेखेका छन्, जुनसुकै परिस्थितिमा भए पनि त्यसमा सन्तुष्ट रहने रहस्य मैले सिकेको छु। फिलिपी 4:11। आफू त्यस क्षणमा जस्तो सुकै अवस्थामा भए तापनि पावलले आफूलाई कहिल्यै विचलित हुन दिएनन्। उनलाई थाहा थियो कि परमेश्वर सधैँ उनको साथमा हुनुहुन्थ्यो अनि परमेश्वरले उनलाई जहाँ लैजानुहुने थियो उनी सधैँ त्यसको प्रतीक्षा गरिरहन्थे। त्यसकारण परमेश्वरले तपाईँको भविष्य सुरक्षित रूपमा योजना गर्नुभएको छ भन्ने जानेर आजको दिनमा आनन्द मनाउनुहोस्।

निकै नै मिठो गीत तपाईँको निम्ति राख्यौं र गीत संगीतहरूको साथ अनि परमेश्वरको वचनबाटको उत्साह निरन्तर हामी तपाईँको लागि राखिरहेको छौं। कहिले काहीँ नाइ भन्नु बुद्धिमानी हुन्छ भन्ने शीर्षकमा यो समय केही कुराहरू तपाईँको लागि म राख्न गइरहेको छु र गन्तीको पुस्तक 11:14 भन्दछ, म सक्दिन किनभने यो भार मलाई साह्रै चर्को छ। यीशुले गुनासो माफ गर्नुहोस् मूसाले चाहिँ गुनासो गरे अनि असन्तुष्टि र अधिकारका कथाहरू सुने अनि अति भएपछि उनले परमेश्वरलाई यसो भने, म एक्लै यो मानिसहरूको भार सहन सक्दिन किनभने यो भार मलाई साह्रै चर्को छ। अनि परमेश्वर सहमत हुनुभयो। उहाँले मूसालाई 70 परिपक्व अगुवाहरू छान्न र तिनीहरू त्यहाँ तेरो साथमा उभिउन् भन्नुभयो। फलस्वरूप तिनीहरू प्रतिज्ञा गरिएको भूमिमा पुग्न सके। मूसा जस्तै योभन्दा बढी म सहन सक्दिन भन्नु तपाईँको लागि उचित छ। हो, धर्मशास्त्रले भन्दछ जसले मलाई शक्ति दिनुहुन्छ उहाँमा नै म सब कुरा गर्न सक्छु, फिलिपी 4:13। तर त्यसले त्यस्तो समयलाई जनाउँछ जहाँ हामीले विभिन्न परीक्षाहरू र परिस्थितिहरूको सामना गर्छौं अनि त्यहाँ परमेश्वरले हामीलाई मदत गर्नुहुनेछ। यसको अर्थ यो होइन कि हामीले यति धेरै जिम्मेवारीहरू लिनुपर्छ कि हामी थाक्न पुग्छौं। कहिलेकाहीँ यो सबै अति धेरै हुन्छ र यो स्वीकार गर्नु उचित छ। कतिपय कुरालाई नाइ वा हुन्न भन्नु पनि उचितै हुन्छ ताकि परमेश्वरले चाहनु भए जसरी तपाईँले जीवनको आनन्द लिन सक्नु भएको होस्। तपाईँ अरू कोही जस्तै हुनु वा तिनीहरू सँगसँगै हुने प्रयास गर्नु आवश्यक छैन। परमेश्वरले तपाईँलाई दिनुहुने जिम्मेवारी उहाँले दिनुहुने अनुग्रह भन्दा ठूलो हुँदैन। जसरी हाम्रो मुहारहरू फरक हुन्छन् त्यसरी नै हाम्रो दान वरदानहरू र परिस्थितिहरू सम्हाल्ने क्षमता पनि फरक फरक हुन्छन्। हामी त्यो व्यक्ति बन्न आवश्यक छ जो परमेश्वरले हामीलाई बनाउनु भयो अनि यसको लागि हामीले क्षमा माग्नु पर्दैन। परमेश्वरले हामीलाई जे बन्नको लागि बोलाउनु भएको छ त्यो सबैको जिम्मेवारी हामीले स्वीकार गर्नुपर्छ अनि उहाँले हामीलाई गर्नको लागि बोलाउनु भएको छ त्यो सबै काम गर्नुपर्छ। हामीलाई तनाव र दबावको बिरामी बन्न बोलाइएको होइन। त्यसैले यदि तपाईँ आफ्नो सीमामा पुग्नु भएको छ भने परमेश्वर कहाँ जानुहोस्। उहाँले तपाईँलाई योभन्दा स्वस्थ जीवनशैली पत्ता लगाउन मदत गर्नुहुनेछ। यसकारण कामको बोझ बढी हुन्छ भने नाइ म सक्दिन भन्नु पनि बुद्धिमानी हुन्छ।

निगनिमिटको गीत तपाईँको निम्ति राख्यौं र आनन्दित र विश्वस्त आशाको मदत आदत भन्ने शीर्षकमा केही कुराहरू तपाईँको लागि राख्न गइरहेको छु। रोमी 5:4 भन्छ, हामी आफ्नो संकष्टमा रमाउँछौ, यो जानेर कि चरित्रले आशा उत्पन्न गराउँछ। के अहिले तपाईँको विरूद्ध आउँदै गरेको आक्रमण तपाईँले सहन सक्ने भन्दा ठूलो छ जस्तो लाग्छ? यदि त्यसो हो भने तपाईँले चाहिँ परमेश्वरको वचनलाई तपाईँले पढ्नुहोस्। विशेष गरिकन वचनले यसरी भन्दछ, हामी आफ्नो संकष्टमा रमाउँछौ, यो जानेर कि संकष्टले सहनशीलता उत्पन्न गराउँछ, सहनशीलताले चरित्र र चरित्रले आशा उत्पन्न गराउँछ। ध्यान दिनुहोस् कि तपाईँ आत्मिक परिपक्वताको त्यो ठाउँमा पुग्न सक्नुहुन्छ जहाँ तपाईँ आनन्दित र विश्वस्त आशा साथ स्वाभाविक रूपमा कठिनाईको सामना गर्नुहुन्छ। चिन्ता नगर्नुहोस् भन्न सजिलो छ, तर वास्तवमा त्यसो गर्नको लागि परमेश्वरको विश्वास योग्यताको अनुभव चाहिन्छ। जब हामी परमेश्वरमा भरोसा गर्छौं र हाम्रो जीवनमा उहाँको विश्वास योग्यता देख्छौं, यसले हामीलाई डर र चिन्ता बिना जिउन आवश्यक साहस दिन्छ। त्यसकारण परमेश्वरमा विश्वास गरिरहनु र परीक्षाहरूको माझमा उहाँमाथि भरोसा गर्न सिक्नु धेरै महत्वपूर्ण छ। परमेश्वरको मदतद्वारा हामी हार मान्ने र परिस्थिति कठिन हुँदा प्रयास गर्न छोडिदिने परीक्षामाथि विजय पाउन सक्छौ। हामीमा धैर्य, सहनशीलता र चरित्र निर्माण गर्न परमेश्वरले ती कठिन र थकित तुल्याउने समयलाई प्रयोग गर्नुहुन्छ, जसले अन्तत आनन्दित र विश्वस्त आशाको आदत सृजना गर्नेछ। सधैँ याद राख्नुहोस् कि जब तपाईँ युद्धमा हुनुहुन्छ, तपाईँले बहुमूल्य अनुभव प्राप्त गर्दै हुनुहुन्छ जसबाट तपाईँलाई पछि गएर लाभ हुनेछ। कठिनाई आउँदा तपाईँले सजिलैसँग परमेश्वरमा भरोसा गर्नुहुनेछ अनि तपाईँ अरूलाई परमेश्वरको भलाई र विश्वास योग्यताको बारेमा गवाही दिन सक्षम बन्नुहुनेछ। यदि तपाईँ अहिले युद्धमा हुनुहुन्छ भने तपाईँले आफूलाई पराजित गर्न यसलाई अनुमति दिन सक्नुहुन्छ वा आफूलाई बलियो बनाउन सक्नुहुन्छ। सही निर्णय गर्नुहोस् र तपाईंलाई आत्मिक परिपक्वताको अझै गहिरो स्तरमा तुल्याउन तपाईंलाई मदत गर्न यसलाई अवसर दिनुहोस्। यसरी परमेश्वरमा भरोसा गर्दै संकष्टको सामना गरेर आनन्दित र विश्वस्त आशाको आदत सृजना गर्न सकिन्छ।

निगेटिभिटी तपाईँको निम्ति राख्यो र आश्चर्य कर्महरूको तत्वहरू भनेर चाहिँ केही कुराहरू यस विषयमा तपाईँको लागि हामी राख्न गइरहेको छ। युहन्ना दुईको एक पदले भन्दछ कि गालिलको काना नगरमा एउटा विवाह थियो। यीशुले पानीलाई भातमध्यमा परिणत गर्नुभएको कथाबारे विचार गरौं। यो उहाँको चाहिँ पहिलो आश्चर्य कर्म थियो र यसले हाम्रो जीवनमा उहाँले कसरी काम गर्नुहुन्छ भन्ने कुरा चाहिँ प्रकट गर्दछ। पहिलो कुरा भनेको यीशुलाई निम्तो दिनुहोस्। तेस्रो दिन गालिलको काना नगरमा एउटा विवाह थियो। यीशु र उहाँका चेलाहरू पनि विवाहमा निम्त्याइएका थिए र समस्या उत्पन्न हुँदाखेरि चाहिँ यो जोडीले यीशुलाई बोलाउन पठाउनु परेन किनभने उहाँ पहिले नै त्यहाँ हुनुहुन्थ्यो। तिनीहरूले चाहिँ उहाँलाई चिनेका मात्र होइनन्, तिनीहरूले उहाँलाई आफ्नो योजनामा पनि समावेश गरे। तिनीहरूले उहाँको आदर गरे। पावलको हृदयको पुकार, म उहाँलाई चिन्न सकू भनेर फिलिपी 3:10 चाहिँ यस्तो प्रकारको उनको पुकारा थियो। किनभने जब तपाईँ प्रभुलाई चिन्नुहुन्छ नि, तपाईँ उहाँलाई साथसाथ पुकारा गर्न सक्नुहुन्छ र तपाईँलाई उहाँको आवश्यकता पर्दा उहाँ तपाईँको साथमा हुनुहुनेछ भन्ने विश्वस्त हुन सक्नुहुन्छ। सायद यी दम्पतिले यो कार्यक्रमको लागि तयारी गर्न लामो समय पाएका हुन सक्थे, तापनि यसले राम्ररी योजना नगरेको लागि तिनीहरूको आलोचना गर्नु भएन। उहाँले तिनीहरूलाई सहायता गर्नुभयो र तिनीहरूको आवश्यकता पूरा गर्नुभयो अनि उहाँले तपाईँको लागि पनि त्यस्तै गर्नुहुनेछ। तपाईँले गर्नुपर्ने काम भनेको उहाँलाई निमन्त्रणा गर्नु मात्रै हो। दोस्रो कुरा भनेको तपाईँले नबुझ्नु हुँदा पनि उहाँले तपाईँलाई जे भन्नुहुन्छ त्यही गर्नुहोस्। विश्वासलाई व्याख्याको आवश्यकता पर्दैन, यसको लागि सरल आज्ञाकारिता र परमेश्वरको भलाइमा भरोसा चाहिन्छ। वचनले भन्दछ, परमप्रभुमा आनन्दित हौ र उहाँले तिम्रो मनोरथ पूर्ण गर्नुहुनेछ। आफ्नो मार्ग परमप्रभुलाई सुम्प, उहाँमा नै भरोसा राख अनि उहाँले यो गर्नुहुनेछ। भजन संग्रह 37:4-5। तेस्रो कुरा भनेको परमेश्वरले उत्तम कुरालाई अन्तिम समयको लागि बचाइराख्न सक्नुहुन्छ भन्ने कुरा बुझ्नुहोस्। तिमीहरूले त असल दागमध्य अहिलेसम्म राखी छोडेछौ भनेर युहन्ना 2:10 हामीले पाउँदछौ। धेरै ढिलो भएको छैन, जुन कुरा तपाईँलाई दुःखद जस्तो देखिन्छ नि, त्यो तपाईँको जीवनमा परमेश्वरको भलाई र विश्वासयोग्यताको गवाही बन्न सक्छ। यसकारण आश्चर्य कर्मको लागि येशूको उपस्थिति खोज्नु अनि परमेश्वरमा भरोसा साथ आज्ञा पालन गर्नु जरूरी रहेको छ।

निकै मिठो गीत तपाईँको निम्ति राख्यौं र श्रोता अवश्य भने हामी कार्यक्रमको अन्तिमतिर आइसकेको छौं र विदा माग्नुपर्ने बेला भइसकेको छ र कार्यक्रम सुनेर साथ दिनुहुने सम्पूर्ण श्रोतालाई धन्यवाद दिन चाहन्छु र प्राविधिक मित्र सन्ध्याजीलाई पनि धन्यवाद दिँदै कार्यक्रम जीवन शैलीबाट यो समयमा पुनः बिदा हुन चाहन्छु। धेरै धेरै धन्यवाद। जय मसीह।

0: प्रार्थनाको लागि जिब्रो भन्दा हृदयको बेसी खाँचो पर्दछ। आदम क्लार्क, ईश्वरशास्त्री साथै बाइबलीय विद्वान।
1: कार्यक्रम मनका कुरा प्रत्येक शनिबार साँझ 5 बजेदेखि 5:30 सम्म सुन्न नभुल्नुहोला। प्रस्तोता मार्था राईको साथमा।
2: गुड न्यूज एफएम 105.1।
3: अब प्रस्तुत छ कार्यक्रम मलाई मन पर्छ।
4: साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम सुनिपस राख्नुभएका सम्पूर्ण श्रोतालाई। कार्यक्रम मलाई मनपर्छमा आदरणीय श्रोता कार्यक्रम मलाई मनपर्छ लिएर प्राविधिक मित्र विजय र म प्राम उपस्थित भइसकेका छौं र पनि केही महत्वपूर्ण कुरा तपाईँको निम्ति कार्यक्रममा राख्ने नै छु। अहिलेलाई भने कार्यक्रमको शुरूआत अर्थपूर्ण संगीतबाट।

भेट्न सक्छौ। प्रभु येशूले किन दृष्टान्तमा बोल्नुभयो होला, अथवा उहाँको सेवकाईमा दृष्टान्तहरू किन प्रयोग गर्नुभयो होला भन्ने प्रश्न पनि हामीलाई आउन सक्छ। सबैभन्दा महत्वपूर्ण कुरा, कतिका मानिसहरूले यो प्रश्न गर्न सक्छन्, प्रभुले उहाँको सेवकाईमा बुझाउनलाई, प्रभुका जनलाई अझै सजिलो तरिकाले बुझाउनलाई संसारिक दृष्टान्तहरू उहाँले प्रयोग गर्नुभयो। र यहाँबाट पनि थाहा हुन्छ कि उदाहरण कति महत्वपूर्ण कुरा हुन्छ भनेर सोधेका छन् त चेलाहरूले, अनि उहाँले इक्जाम्पलहरू दिनुभएको छ। बुझाउनको लागि पनि इक्जाम्पल अथवा दृष्टान्त त चाहिँदो रहेछ नि त होइन, स्वयं प्रभुले नै यी कुराहरू प्रयोग गर्नुभएको छ। प्रभु येशूले स्वर्गको रहस्यको बारेमा कुरा गर्नुहुँदा प्राय दृष्टान्तहरूमा बोल्नुहुन्थ्यो। उहाँ किन दृष्टान्तमा बोल्नु भएको होला, यसको उत्तर मती 13:10-12 पाउन सकिन्छ। अनि चेलाहरू आएर उहाँलाई भने, तपाईँ तिनीहरूसँग किन दृष्टान्तहरूमा बोल्नुहुन्छ? उहाँले तिनीहरूलाई जवाब दिनुभयो, तिमीलाई त स्वर्गको राज्यको रहस्यहरूको ज्ञान दिएको छ, तर तिनीहरूलाई भने दिएको छैन, किनकि जससँग छ त्यसलाई दिइनेछ र त्यससँग प्रशस्त हुनेछ, तर जससँग छैन त्यससँग भएको पनि त्यसबाट खुसी नै छ। यसै कारण म तिनीहरूसँग दृष्टान्तमा बोल्दछु, किनभने तिनीहरू हेर्न त हेर्छन् तर देख्दैनन्, सुन्न त सुन्छन् तर सुनेर बुझ्दैनन्। यो कुरालाई स्वीकार गर्न कठिन छ। येशूको वचन धेरैले सुनेछन् तर एकदमै कमले मात्र त्यो बुझ्छन्। येशूले दृष्टान्तमा बोल्नु भएको कारण थोरै चुनिएका परमेश्वरका छोराछोरीहरूले मात्र उहाँको वचन बुझ्न भन्ने हेतुले हो। तिनीहरूले मात्र परमेश्वरको राज्यको रहस्य बुझ्नेछन्। अधिकांश इसाईहरूले त उहाँको वचन बुझ्नेछन्, न त त्यसलाई पचाउन नै सक्नेछन्। परमेश्वरले स्वर्गको राज्यको रहस्य सृष्टि गर्नु अघि नै तय गर्नु भएर त्यसलाई लुकाउनु भयो, अनि उचित समय आएपछि निश्चित मानिसलाई मात्र उहाँले त्यसको रहस्य प्रकट गरिदिनुभयो। भजन मती 13:35 र भजन संग्रह 68:2 यो कुराहरू हामी पाउन सक्छौ। अहिलेलाई भने यो अर्थपूर्ण संगीतको साथ कार्यक्रममा

दुष्ट मोहीहरू, विवाहको भोज, अञ्जीरको बोट, बुद्धिमान मूर्ख नोकरहरू, दश कन्याहरू, सुनका सिक्का, भेडा र बाख्राहरू, मौलाउने बिउ, जागरने नोकर, दुई ऋणीहरू, असल सामरी, खाँचोमा परेको मित्र, धनी मूर्ख, फल नफलाउने अञ्जीरको बोट, भोजको तल्लो स्थान, चेलाले चुकाउनु पर्ने मूल्य, हराएको सिक्का, हराएको छोरा, चतुर व्यवस्थापक, धनी मानिस र लाजरस, मालिक र उसको नोकर, खुरुन्धार विधवा, खरिसी कर उठाउने, फरिसी कर उठाउने दस सिक्काहरू। हामी देख्न सक्छौँ यी दृष्टान्त, चालिसवटा दृष्टान्त हामी पाउन सक्छौँ। र यति मात्र होइन, यहाँ आश्चर्य कर्महरू पनि छन्। सबै आश्चर्य कर्महरूको उद्देश्य यीशु परमेश्वर हुनुहुन्छ भनी देखाउनु थियो। यीशुले गर्नुभएका आश्चर्य कर्महरूमा परमेश्वरले राज्यको रहस्यहरू लुकेका छन्, जुन चुनिएको थोरै परमेश्वरको जनहरूले मात्र बुझ्न सक्छन्। अधिकांश मानिसहरूले आश्चर्य कर्ममा मात्र ध्यान दिन्छन्, तर त्यो भित्र लुकेको परमेश्वरको रहस्यको सन्देश बुझ्न देख्न सक्दैनन्। चार सुसमाचारहरूमा करिब 23 जति चंगाईको आश्चर्य कर्महरू, 9 जति प्राकृतिक आश्चर्य कर्महरू, चाहिँ यीशुले प्रकृतिमाथि आफ्नो अधिकार देखाउनु भएको छ, अनि 3 मृतकलाई जीवित पारेको आश्चर्य कर्महरू छन्। हामी प्रत्येक आश्चर्य कर्मलाई हेर्न सक्छौ, किनभने परमेश्वरले अचम्म र उद्वेगका कामहरू गरि नै राख्नु भएको थियो र अहिले पनि गरिराख्नु भएको छ। आश्चर्य कर्महरू कुष्ठरोगी निको पारिएको, कप्तानको नोकर, पत्रुसकी सासु, भूत लागेको दुई मानिस, पक्षघाती, रक्तस्राव भएकी स्त्री, दुई दृष्टिबीन मानिसहरू, दुष्ट आत्मा लागेको गुगो मानिस, हात सुकेको, दुष्ट आत्मा लागेको दृष्टिबीन मानिस, कनानी स्त्रीको छोरी, भूत लागेको छोरा छोरी, एरिहो नजिक दुई दृष्टिबीनहरू, बहिरो गुङ्गो मानिसहरू, सभाघरमा भूत लागेको मानिस, बेतसेदामा दृष्टिबीन मानिस, कुप्री स्त्री, जलग्रह रोगले पीड़ित एकजना मानिस, 10 कुष्ठ रोगीहरू, प्रधान पुजारीको नोकर, उच्च अधिकारीको छोरो, जलकुण्डमा पक्षघाती, जन्मदैको दृष्टिबीन मानिस। समदृष्टि समाचारको तुलनामा योहन्नाको सुसमाचारमा चंगाईको आश्चर्य कर्महरू मात्र पाइन्छ। योहन्नाको सुसमाचारमा 3 चंगाईको घटनाहरू उल्लेख भएको छ। तिनीहरू यस प्रकार छन्। उच्च अधिकारीको छोरो निको पारिएको, योहन्ना 4:46-54, जलकुण्डमा पक्षघाती निको पारिएको, योहन्ना 5:1-9, र जन्मैको दृष्टि बिनलाई दृष्टिदान, योहन्ना 9:1-7। अरू चंगाईका आश्चर्य कर्महरू समदृष्टि सुसमाचारमा तोरिएको हुनाले योहन्नाले 3 मात्र उल्लेख गरेका छन्। ती 3 सहित 4 सुसमाचारको पुस्तकमा जम्मा 23 चंगाईका कार्यहरू उल्लेख गरेको हामी देख्न सक्छौ। र अहिलेलाई भने यो अर्थपूर्ण संगीतको साथ कार्यक्रममा

0: गाउन भाडामा
1: गाउन भाडामा
0: हे गाउन भाडामा।
2: अब चिन्ता नलिनुहोस्, न सिलाउनु पर्ने झन्झट न किन्नु पर्ने झन्झट, सस्तो सुलभ छिटो वेडिङ गाउन साथै क्राउन ज्वेलरी बेल बुके सबै एकै सेट भाडामा उपलब्ध गराइन्छ।
3: र नेपाली खादा र सादा खादा चाहिएमा हामीलाई सम्झनुहोस्।
4: अधिक जानकारीको लागि मोबाइल 9841-87-68-02 9841-87-68-02
5: र 9818-25-12-40 9818-25-12

0: पूर्णिमा डोल ज्वेलर्स, हामी कहाँ नेपालीहरूको विभिन्न कल्चरल डिजाइन र आधुनिक डिजाइनमा सुन तथा चाँदीका गरगहनाहरू पाउनुका साथै अर्डर अनुसार तयार गरिन्छ। इमाडोल ज्वेलर्स, इमाडोल कृष्ण मन्दिर चोक ललितपुर,
1: प्रोप्राइटर सानु सापकोटा, 01-5208-54, 01-5208-54 र 98-5-11-25-38, 98-5-11-25-38।
2: ए बाबु, अँध्यारो छ, टर्च बालेर जाऊ।
3: आ, पर्दैन आमा, त्यही पुग्ने त हो, एकैछिन त हो नि, म पुगेर आइहाल्छु के।
2: बर्खाको बेला छ, अँध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ। उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने, नत्र त सर्पले टोकिहाल्छ नि।
3: है, बल्ल सम्झे, सर्पको टुकाइबाट बच्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने र झुला हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
2: अनि सर्पको टोकाइबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा छिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन?
3: भन्नुभयो नि मिसले, त घर वरिपरि दुलोहरू पुर्ने र ताल तलैया नदी नालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
2: हो, सावधानी अपनाउँदा सर्पको टोकाइबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
4: सतर्कता अपनाउने गरौं, सुरक्षित बनौं।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: विभिन्न कारणले गर्दा तपाईँको बाइबल कलेज पढ्ने सपना अधुरो छ, अब हामी पूरा गर्छौं तपाईँको बाइबल कलेज पढ्ने सपना।
7: इन्टरनेशनल लोगोस बाइबल कलेजमा सिटिएच, बिटिएच, एमडी, पीएचडीमा भर्ना खुलेको जानकारी गराउँदछौ।
6: नेपाली भाषामा अनुवाद गरी तयार पारेको अन्तर्राष्ट्रिय यूटीए मान्यता प्राप्त उच्च स्तरीय कोर्स घरमा बसी अध्ययन गर्ने अवसर नगुमाउनुहोला।
7: तपाईँ स्वदेश अथवा विदेशमा जहाँ भए तापनि कोर्स मगाएर अध्ययन गर्न सक्नुहुनेछ।
6: अधिक जानकारीका लागि
7: प्रभुको सेवामा कुमार अब्राहम सुनाम, मोबाइल 9141-87-68-02, 9141-87-68-02 र 9918-25-12-40, 9918-25-12-40।
8: प्रार्थना यस्तो मार्ग हो जसद्वारा तपाईले शैतानलाई पराजित गर्नुहुन्छ, हराएकाहरू कहाँ पुग्नुहुन्छ, विश्वास त्याग गरेकोलाई पुनर्स्थापित गर्नुहुन्छ। सन्तहरूलाई मजबुत पार्नुहुन्छ, मिशनरीहरूलाई बाहिर पठाउनुहुन्छ, बिरामीहरूलाई निको पार्नुहुन्छ, असम्भव कुरोलाई पूरा गर्नुहुन्छ र परमेश्वरको इच्छालाई जान्नुहुन्छ। डेभिड जेरेमिया, जेरेमिया, जेरेमिया, जेरेमिया,
9: जेरेमिया। ए याकुब दाजु, कता हो हतार हतार गर्दै?
10: कहाँ हुनुहुने नानी? आज भोलि किस्ता बन्दुना ख्याति प्राप्त कम्पनीको मोबाइल, फ्रिज, टिभी, वासिङ मेसिन 0% ब्याजमा किस्ता बन्दुमा पाइन्छ रे। त्यही भएर यो सिर्जना इलेक्ट्रोनिक सप कहाँ छ भन्दै खोज्दै हिँडेको नि ठ्याक्क पारेर।
9: याकुब दाजु, यो सृजना इलेक्ट्रोनिक सप त जोरपाटी मेडिकल कलेजको ठ्याक्कै अगाडि छ नि।
10: ए हो र, ल म त हिँडे सिर्जना इलेक्ट्रोनिक सप खोज्दै ठ्याक्क पारेर।
9: हजुर, तपाईँ पनि ख्याति प्राप्त कम्पनीको मोबाइल, फ्रिज, टिभी, वासिङ मेसिन 0% ब्याजमा किस्ता बन्दीमा लिन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने हामीलाई सम्झनुहोस्। साथै मोबाइल पसलको लागि चाहिने सम्पूर्ण सामानहरू होलसेल मूल्यमा पनि पाइन्छ।
6: थप जानकारीका लागि
7: प्रोप्राइटर कुमार नेपाली, मोबाइल 9851-96625, 9851-96625 र 9862-24-82-10, 9862-24-82-10।
11: सिर्जना इलेक्ट्रोनिक्स झोरपाटी मेडिकल कलेजको ठिक अगाडि।

हामीले चारवटा सुसमाचारमा हेर्दा यीशुले गर्नुभएका आश्चर्य कर्महरूमा करिब नौवटा जति प्राकृतिकलाई नियन्त्रण गर्नुभएको घटनाहरू देख्न सक्छौ। हामीलाई यी कुराहरू थाहा छ कि यीशु सबै कुराको सृष्टिकर्ता हुनुहुन्छ अनि उहाँले प्रकृतिलाई सृष्टि गर्नु भएर आफ्नो स्थानमा राख्नु भएको हो। योहन्ना 1:3, कलसी 1:16, हिब्रो 1:2, उहाँ स्वर्ग र पृथ्वीको अधिकार उहाँमा स्वर्ग र पृथ्वीको अधिकार छ। मत्ती 28:18, सबै कुराहरू उहाँको पाउमुनि छन्। रोमी 16:36, एफिसी 1:22, हिब्रो 2:8, उहाँले सबै कुरालाई चलाउनु र नियन्त्रण गर्नुहुन्छ। व्यवस्था 30:15-19, एर्मिया 18:6, लुक्का 12:7, जीवन र मृत्यु अनि सफलता र असफलता सबै उहाँले निर्धारण गर्नुहुन्छ। व्यवस्था 30:11, पहिलो सामेल 2:6-7, त्यसै कारण यीशुले प्रकृतिलाई आदेश दिएर नियन्त्रण गर्नु कुनै अचम्मको कुरा होइन। त्यही पनि यीशुले गर्नुभएका यस्ता आश्चर्य कर्महरू देखेर मानिसहरू छक्क परेर डराए। प्रकृति माथिको नियन्त्रण र अधीनताले चाहिँ यीशु परमेश्वरको पुत्र ख्रीष्ट सृष्टिकर्ता हुनुहुन्छ भनी मानिसहरूलाई देखाउन प्रमाणित गर्न उचित विषयहरू हुन्। यीशुको प्रकृतिक माथिको अधीनताको घटनाहरू मत्तीको सुसमाचार 6, मर्कुस 5, लुका 3, योहन्ना 4 हामी हेर्न सक्छौ र मत्तीको सुसमाचारमा 6, मर्कुसको पुस्तकमा 5, लुकाको पुस्तकमा 3 र योहन्नाको पुस्तकमा 4 छन्। ती घटनाहरू सुसमाचारका पुस्तकहरूमा दोहोरिएका छन्। नदोहोरिएका घटनाहरू यी हुन्। पत्रुसले माछाको मुखमा सिक्का भेटेको घटना मत्तीको पुस्तकमा मात्र उल्लेख छ। अचम्म तरिकाले माछा पक्रेको घटना लुकाको पुस्तकमा मात्र छ। पानीलाई दाग मतमा बदलिएको घटना र 153 माछाहरू पक्रेको घटना योहन्नाको पुस्तकमा हामी पाउन सक्छौ र यीशुले आँधीलाई शान्त पार्नु भएको, यीशु पानीमाथि हिँड्नु भएको, यीशुले 5,000 खुवाउनु भएको, यीशुले 4,000 खुवाउनु भएको, माछाको मुखमा सिक्का, अन्जिरको बोट सुकेको, अचम्मले माछा पक्रेको, पानीलाई दाखमतमा बदल्नु भएको र 153 माछा पक्रिएको, यो भयो प्राकृतिक आश्चर्य कर्महरू। अहिलेलाई भने यो अर्थपूर्ण संगीतको साथ कार्यक्रममा राख्न चाहन्छु।

यो अर्थपूर्ण भजन पछि भने फेरि पनि तपाईँलाई कार्यक्रममा स्वागत गर्न चाहन्छु। मृतकलाई जीवित पारेको आश्चर्य कर्महरू हामी हेर्न सक्छौ। आइरसकी छोरी जीवित पारिएको घटना युहन्नाको सुसमाचार बाहेक तीनवटै सुसमाचारको पुस्तकमा उल्लेख गरिएको छ, तर विधवाको छोरो जीवित पारेको घटना लुकाको सुसमाचारमा मात्र उल्लेख गरिएको छ भने लाजरस जीवित पारेको घटना चाहिँ योनाको सुसमाचारमा मात्र उल्लेख गरिएको छ। यसुले मरेकाहरूलाई जीवित पार्नुभएका ती तीन घटनाहरू धेरै अर्थपूर्ण सन्देश दिन्छन्। ती तीनजना मरेकाहरू जीवनमा आउनु र प्रभु यीशुको अनन्तको निम्ति भएको पुनरुत्थान फरक कुरा हो। तिनीहरू चाहिँ फेरि मर्ने गरी जीवित पारिएका हुन्, तर यीशुको पुनरुत्थान चाहिँ अब फेरि कहिल्यै नमर्ने गरी जीवित पारेको घटना हो। यी मरेकाहरूलाई जीवित पारेर यीशुले आफू जीवन र मृत्यु अनि प्रकृतिको मालिक भएको कुरा देखाउन खोज्नु भएको हो। पछि क्रुसको मृत्यु र पुनरुत्थानद्वारा यीशुको जीवन र मृत्युमाथि उहाँको पूर्ण अधिकार छ भनी प्रमाणित गर्नुभयो। हामी देख्न सक्छौ योहन्नाको सुसमाचार बीचको समानता र भिन्नतालाई स्पष्टसँग देख्न सक्छौ। यीशुले बोल्नुभएका दृष्टान्तहरू अनि गर्नुभएका चंगाईका आश्चर्य कर्महरू, प्राकृतिक आश्चर्य कर्महरू, मृतकलाई जीवित पार्ने आश्चर्य कर्महरू तीनवटै दृष्टि सुसमाचारका पुस्तकहरूमा पाइन्छ, तर योहन्नाको सुसमाचारमा भने कुनै दृष्टान्त पाइँदैन। अनि योहन्नाको सुसमाचारमा चंगाईको घटनाहरू जम्मा तीनवटा मात्र उल्लेख गरिएको छन् भने प्राकृतिकमाथिको अधिकार, मरेकाहरूलाई जीवन पारेको घटना चाहिँ योहन्नाको सुसमाचारमा पनि अरू सुसमाचारमा चाहिँ जोड़ दिएर उल्लेख गरिएको छ। हामीले यो कुरा याद गर्नुपर्ने हुन्छ कि योहन्नाको सुसमाचारमा अरू समदृष्टि सुसमाचारमा उल्लेख भएका दृष्टान्तहरू छैनन्। योहन्नाले आफ्नो सन्देशमा दृष्टान्त र चंगाई जस्ता प्रत्यक्ष तरिका अपनाएनन्। बरु पवित्र आत्माको प्रेरणा मानिसलाई येशूको बारेमा सिधै उहाँको परमेश्वरको पुत्र मसीह हुनुहुन्छ भनी घोषणा गरेको कुरा हामी पाउन सक्छौ। योहन्नाको सुसमाचारको विपरीत अरू समदृष्टि सुसमाचारले येशूको चंगाईको आश्चर्य कर्महरूमा जोड दिएका छन्, किनकि ती सुसमाचारले येशूको ईश्वरत्वमा भन्दा मानवतामा बढ़ी जोड़ दिएका छन्। ती समाचारहरू लेखिने समयमा मानिसहरू रोगीहरूलाई चंगाई गर्ने कुरामा बढ़ी चासो दिन्थे। त्यसैले समदृष्टि सुसमाचारले येशूलाई चंगाईको आश्चर्य कर्महरूमा बढ़ी जोड़ दिएर येशूले त्यति बेलाका मानिसहरूलाई दिनुभएको सान्त्वनालाई प्रस्तुत गरेका छन्। यहाँसम्म हामीले चार सुसमाचारलाई यीशुले भन्नुभएका दृष्टान्तहरू र गर्नुभएका आश्चर्य कर्महरूको बारेमा तुलना गरेर हेर्यो। यसबाट हामीले यो कुरा बुझ्यौं कि चारवटा सुसमाचारमा उल्लेखित केही विवरणहरू फरक छन्। त्यसो हुनुको कारण चार सुसमाचारहरू लेख्नुको उद्देश्य पृष्ठभूमि फरक भएकोले हो। अबको पाठहरूमा हामी प्रत्येक सुसमाचारका पुस्तक कति महत्वपूर्ण कुरा छ भन्ने कुरालाई हामीले निहाल्नु पर्दछ। मत्ती, मर्कुस, लुका र योहन्ना हामीले हेर्नु पर्दछ। यी कुराहरूबाट हामीले धेरै भन्दा धेरै कुरा थाहा गर्न सक्छौ र सुसमाचारका पुस्तकहरूमा भएका शक्तिशाली आश्चर्य कर्महरू र प्रभुले गर्नुभएका कार्यहरूलाई छर्लङ्ग देखाएको छ। एउटा कुरा चाहिँ महत्वपूर्ण छ कि उहाँ परमेश्वर हुनुहुन्छ भन्ने कुरालाई गहिरो रूपमा प्रमाणित गरेको पनि छ।

आदरणीय श्रोता, अब भने लगभग समयले मलाई बिदा दिइसकेको छ। जो जतिले कार्यक्रम सुनेर साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद दिँदै र प्राविधिक मित्र विजयजीलाई पनि धन्यवाद दिँदै अहिलेलाई पनि कार्यक्रमबाट बिदा हुन्छु।

जयमसी अनि नमस्कार। रेडियो कार्यक्रम जीवनको वचनको पर्खाईमा बसिरहनु भएका तपाई तमाम आदरणीय श्रोताहरूलाई हार्दिक स्वागत गर्दछु। म प्रस्तुता गोविन्द विश्वकर्मा। नेपाल क्रिश्चियन सामुदायिक संगतिद्वारा संचालित रेडियो कार्यक्रम जीवनको वचन हाम्रो केन्द्रीय स्टेशन काठमाण्डुमा उत्पादन भई यहाँहरूको घर आँगनको रेडियो मार्फत हरेक दिन यही समय प्रसारण हुने गर्दछ। तपाई हाम्रो दैनिक जीवनका तितामीठा अनुभवका साथै परमेश्वरको जीवित वचनका बारेमा चर्चा गर्ने रेडियो कार्यक्रम जीवनको वचन यहाँहरूले निरन्तर सुन्दै र साथ दिँदै आइरहनु भएको छ। हामीलाई विश्वास छ यो कार्यक्रमबाट तपाई पक्कै पनि आशिषित भइरहनु भएको छ। आज पनि कार्यक्रमलाई अन्तसम्म सुनेर साथ दिनुहुनेछ भन्ने हामीले विश्वास गरेका छौं। आउनुहोस् कार्यक्रमलाई शुरू गरौं एउटा आशिषित भजनबाट।

0: यो आशिषित भजनपछि कार्यक्रम जीवनको वचनमा यहाँहरूलाई पुनः स्वागत छ। प्रिय श्रोता, तपाई कतिपय क्रिश्चियन दाजुभाइ तथा दिदीबहिनीहरू जसले विभिन्न व्यवहारिक कठिनाईका कारण धर्मशास्त्र बाइबल पढ्न र संगति गर्न पाइरहनु भएको छैन, तपाईहरूलाई नै लक्षित गरी परमेश्वरको जीवित वचनद्वारा उत्साह दिने र संगति गर्ने हाम्रो अभिप्रायले कार्यक्रम जीवनको वचन यहाँहरू माझ लिएर आएका हौं। हामीलाई पूर्ण विश्वास छ यो कार्यक्रमले यहाँहरूलाई परमेश्वरमा उत्साहित भई अघि बढ्न टेवा दिइरहेको छ। श्रोता, कार्यक्रम जीवनको वचनमा अब भने धर्मशास्त्र बाइबलबाट परमेश्वरको जीवित वचन सुन्नेछौ। वचन लिएर आउँदै हुनुहुन्छ सालम मण्डलीका एल्डर सेठ तामाङ। अब सुनौ परमेश्वरको जीवित वचन।
1: आजको प्रवचन सेवामा बाइबल धर्मशास्त्रबाट

समाप्त समापन शास्त्रीहरू मध्ये कतिले आपसमा

काठको त्यो उठ्यो र आफ्नो जब भिड यो देखियो तब तिनीहरू भए र मानिसहरूलाई यस्तो शक्ति

त्यसपछि उत्प्रेतबाट छुटकारा पाएको कारणले मानिसलाई मन पराएको छ। यीशुलाई पछ्याउनेहरूले

मानिसहरू प्रेमले सताइराखेका छन् र मानिसहरूलाई सबैतिरबाट मानिसहरूमा अशान्ति थियो, मानिसहरूमा थुप्रै किसिमको समस्याहरू थियो र उनीहरू ती सबै समस्याहरूबाट छुटकारा पाउन, सङ्घाई पाउनका लागि

भनेर मानिसहरूले सुनेको कारणले येशु कहाँ आउने विचार गरेका थिए र त्यही क्रममा एउटा पक्षघातले पनि येशुको बारेमा सुनेको कुरा हुनुहुन्छ र मानिसहरूले येशुको पछि लागिरहेको अवस्थामा भिडहरू येशुको पछि पछि लागिरहेको अवस्थामा येशुलाई भिडले घेरा लिइरहेको अवस्थामा एकजना पक्षघातीलाई पनि चारजना मानिसहरू बोकेर ल्याएको घटना पक्षघातीलाई बोक्नका लागि मानिसहरू

अगाडि बढिरहेको अवस्था यहाँ देखिन्छ। उनीहरूको विश्वास कति बलियो रहेछ गर्दा यीशु कहाँ ल्याउनका लागि पनि खसिने, तर यहाँनिर अर्को खण्डमा हामी देख्छौँ एउटा माथि छत नै उभारेर पक्षघातीलाई

अचम्मको कुरा चाहिँ अचम्मको कुरा

भनेर उनीहरूले इस्युलाई पछ्याएको थिएन। वास्तवमा इस्यु परमेश्वर नै हुनुहुन्छ र परमेश्वर भएको कारणले गर्दा उहाँले पाप क्षमा भए भन्नुभएको थियो। तर मानिसहरूले यीशुलाई चङ्गाईकर्ताको रूपमा मात्रै हेरेका थिए, यसै कारण यिनीहरू अन्योलमा पर्ने र शास्त्रीहरूको बाइबलका पुरानो करारको एउटा व्याख्याताहरू थिए र उनीहरूले नै बाइबलको अन्तिम व्याख्या र निर्णय लिए।

मानिसहरूले यीशुलाई परमेश्वर भनेर पछ्याएन मानिसहरूले प्राय जसो यीशुलाई चम्काइकर्ताको रूपमा मात्रै उनीहरूले विचार गर्थे र यीशुले तिनीहरूको विचार बुझेर भन्नुभयो तिमीहरू किन आफ्नो हृदयमा दुष्ट विचार गर्दछौ यीशुले यो कुरा उनीहरूको मनको कुरा बताइदिनु उनीहरू भित्र के कुरा भइराखेको छ के कुरा छलफल गरिरहेको छ उनीहरूले गोप्य रूपमा गरेका कुरा यीशु प्रभुले थाहा पाउनुभयो किनभने उहाँ सर्वज्ञानी हुनुहुन्छ सर्वशक्तिमान हुनुहुन्छ उहाँ चाहिँ सर्वज्ञानी परमेश्वर हुनुहुन्छ उनीहरूले यो कुरो बुझेका थिएन तर यीशु प्रभुले आफूलाई परमेश्वर नै हुनु अथवा उहाँ चाहिँ परमेश्वर नै हुनुहुन्छ भन्ने कुरालाई मानिसहरू

पनि भन्न सक्छु।

भने तिमीहरूले जान्न सक तब उहाँले त्यस पक्षघातीलाई भन्नुभयो कोट तिम्रो खाट खोल्छ र त्यो उठ्यो र आफ्नो घरतिर लाग्यो।

दाताको रूपमा मात्र मुक्ति दाताको रूपमा पनि यीशुलाई विश्वास गर्नुपर्छ। यीशु प्रभु सँगैको लागि मात्रै यो संसारमा आउनुभयो, उहाँ चाहिँ पाप क्षमाको लागि पनि पाप क्षमाको अधिकार परमेश्वरसँग मात्रै छ भन्ने कुरा यहाँ प्रकट भएकोले यीशु चाहिँ परमेश्वर नै हुनुहुन्छ। र यदि पापीहरूले यीशु कहाँ आएर पाप क्षमा माग्छन् भने यीशुले मात्र मानिसको पाप क्षमा गर्छ। मानिस सबैले पाप गरेका छन् र परमेश्वरको महिमासम्म पुग्नबाट चुकेका छन् र पापको ज्याला मृत्यु हो। परमेश्वरको चित्तको भण्डार चाहिँ यीशु ख्रीष्टमा आनन्द जीवन। आदरणीय श्रोता, यीशु आज तपाईँको रोगको पालो हुन्छ। त्यति मात्रै होइन, तपाईँलाई आनन्द जीवन, तपाईँलाई मुक्ति दिनुहुन्छ, तपाईँलाई छुटकारा दिनुहुन्छ, तपाईँलाई आनन्द जीवन दिने उहाँ परमेश्वर नै हुनुहुन्छ। आज सबैले सँगैकर्ता मात्र होइन मुक्तिदाता भनेर पनि यदि कसैलाई मुक्ति चाहिन्छ, यदि कसैलाई सँगै चाहिन्छ भने

मान्छेको खाँचो भने सँगाईको लागि यीशु चाहिन्छ र पाप क्षमाको लागि पनि यीशु चाहिन्छ। अब यसो यदि हजुरहरूलाई पनि रोगले सताइराख्नु भएको छ, सताइराखेका छन् र यदि तपाईँहरूलाई पनि मुक्तिको खाँचो छ, मलाई आनन्द जीवनको चाहिन्छ

Instagram. Edivaldo dos Santos. सङ्घाई पाउनुहोस् र पार्छमा पनि पाउनु यदि भन्दै आजको प्रवचनको सेवालाई अन्त गर्न चाहन्छु। यदि परमेश्वरले अर्को समय दिनुभयो भने फेरि अर्को प्रवचनको सेवा लिएर आउनेछु। त्यो दिनजेलसम्म परमेश्वरले यहाँहरू सबैलाई प्रशस्त आशीर्वाद दिनुभएको होस्। धन्यवाद।

आदरणीय श्रोता, प्रस्तुत सामग्रीसँगै कार्यक्रम जीवनको वचनको निर्धारित समय सकिन लाग्यो। हामीलाई विश्वास छ आजको कार्यक्रमले तपाईलाई उत्साहित र आशिषित तुल्याएको छ। अब भने कार्यक्रमलाई बीट मार्ने बेला भइसकेको छ। कार्यक्रम के कस्तो लाग्यो, कुनै सल्लाह सुझाव तथा प्रतिक्रियाका लागि हाम्रो सम्पर्क नम्बर 9855138516 र 9868553349 जुनसुकै बेला सम्पर्क गर्न सक्नुहुनेछ। हौस् त श्रोता, भोलि पुनः भेट्ने बाचाका साथ आजका लागि कार्यक्रम जीवनको वचनबाट म प्रस्तोता गोविन्द विश्वकर्मा पनि विदा हुन चाहन्छु। हौस् त, जय मसीह।

0: नमस्ते, म कलाकार आशा खड्का। तपाईँ अहिले सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 MHz। म पनि सुन्दैछु, तपाईँहरू पनि सुन्नुहोस् है। अब प्रस्तुत छ कार्यक्रम एक भन्दा दुई असल।
1: श्रेमिश्री साथी हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम सुनेर बसिरहनु भएका सम्पूर्ण श्रोतालाई कार्यक्रम एक भन्दा दुई असलमा। आदरणीय श्रोता, यस कार्यक्रमलाई प्रायोजन गरेको छ चुएक नेपाली स्वतन्त्र चर्च कुवेत, पास्टर वकिल मारी र चर्च परिवारले। र यस कार्यक्रम मार्फत चाहिँ बेतसालम पुतली सड़क चर्चका आदरणीय पास्टर चित्र खड्काज्यूबाट परमेश्वरको जीवित वचन, विशेष गरिकन विवाहसँग सम्बन्धित वचनहरू र काउन्सिलिङहरू तपाईँले सुन्दै आइरहनु भएको छ। र आज चाहिँ हामीसँग विशेष गरिकन विवाहित जोडी हुनुहुन्छ, उहाँहरूसँगको कुराकानी चाहिँ कार्यक्रम मार्फत हामी प्रस्तुत गर्न गइरहेको छौँ। र ढिला नगरिकन म आजको गेस्टलाई कार्यक्रममा स्वागत गर्न चाहन्छु। हामीसँग हुनुहुन्छ सरोज कुमार तामाङज्यू र अस्मिता भुजेलज्यू, बेतसालम भैस्य पार्टी चर्चबाट। यहाँहरूलाई कार्यक्रममा एकदमै स्वागत छ। आरामै हुनुहुन्छ?
2: एकदमै।
1: र यो समय मिलाएर आज कार्यक्रम एक भन्दा दुई असलको लागि तपाईँहरू उपस्थित भइदिनु भएको लागि शुरूआतमा नै एकदमै धेरै धन्यवाद दिन चाहे। र कार्यक्रम मार्फत चाहिँ विशेष गरिकन हामी विवाहित जोडीहरूसँगको कुराकानीहरू पनि प्रस्तुत गर्छौँ, ताकि कतिजना हाम्रो श्रोताहरू हुनुहुन्छ, विवाहको लागि तयारी गर्दै हुनुहुन्छ, कतिजना विवाहित हुनुहुन्छ, र परमेश्वरले पनि वचनमा भन्नुभएको छ मानिस एक्लो रहन असल छैन, र परमेश्वरको दृष्टिकोणमा विवाह एकदमै महत्वपूर्ण छ, सुन्दर कुरा रहेको छ, र झन् त्यहीमाथि विवाहित जोडीसँगको कुराकानी प्रस्तुत गर्न पाउँदा धेरैजनाले एउटा नयाँ उत्साह पाउनुहुनेछ भनेर चाहिँ हामीले बेला बेलामा यसरी कुराकानीहरू राख्ने गरेको छौँ। हामी सबैभन्दा सुरुवातमा नै तपाईँहरू दुवैजनाको चाहिँ भेट र विवाहको यात्रा कसरी सुरु भयो भन्ने बाट नै सुन्न चाहन्छौँ।
2: हाम्रो स्टोरी अलिकति डिफरेन्ट हुन सक्छ। हाम्रो खास भेट चाहिँ चर्चमा नै हो भेट भएको। म त अब धेरै अगाडिदेखि नै चर्चमा गइरहेको हुँ भन्नाले, क्रिस्चियन फ्यामिलीबाटै हुर्केको जस्तै झन्डै झन्डै। अनि तर अस्मिता मेरो वाइफ चाहिँ पछि जोइन भयो, ऊ चाहिँ पछि आई थिङ्क लाइक 2015 हो अनि चर्चमा जोइन भयो। अनि हाम्रो भेट चाहिँ त्यहाँ नै भएको चर्चमा नै। अनि त्यसपछि अनि हामी अब भोलिन्टियरिङको कुराहरूमा चाहिँ अब अरू संस्थासँग पनि अनि आबद्ध थियौँ, त्यही कारणले गर्दाखेरि अलिक बढी भेटघाट चाहिँ त्यसरी भएको हाम्रो चाहिँ खासमा।
1: हजुर, र यो भेटघाट विवाहसम्म कसरी आइपुग्यो?
2: त्यहाँनिर गएर चाहिँ अलिक इन्ट्रेस्टिङ छ हाम्रो स्टोरी चाहिँ। हुन चाहिँ यो अलिकति फरक खालको छ। अनि हाम्रो चाहिँ विवाहको कुरा चाहिँ कसरी सुरु भएको भन्दाखेरि चाहिँ अस्मिता ऊ चेलापन तालिमको लागि चाहिँ गएको थियो। अनि त्यो समयमा चाहिँ हाम्रो कुराकानी अलिअलि बेला बखतमा भइरहेको हुन्थ्यो। अनि त्यो समयमा चाहिँ अनि विवाहको लागि नभनौ, प्रस्ताव जस्तो चाहिँ अस्मिताबाट नै आयो खासमा चाहिँ, किनभने प्रार्थनाको समयमा चाहिँ उसलाई त्यो अगुवाइ भयो कि विवाह चाहिँ यो मान्छेसँग गर्नको लागि भनेर चाहिँ।
1: र यो स्टोरी हामी उहाँबाट पनि अलिकति
2: डेफिनेटली
1: कसरी तपाईँलाई त्यो महसुस भयो?
3: खास म चाहिँ प्रभुमा आएपछि 2015 हो, अनि 17 चाहिँ म चेलापन तालिमको लागि आउट अफ कन्ट्रीमा थिएँ। अनि त्यो चाहिँ खास 5 जतिको हुन्छ, तर 2 भइसकेपछि चाहिँ हामीले सानो एउटा आउटरिच प्रोग्राम गरेको थियौँ 10 दिनको। त्यसपछि ठुलो कन्फरेन्स थियो त्यो देशमा, सबै स्टाफहरू भेला हुने, अनि त्यसमा चाहिँ प्रभुको अनुग्रहमा हामी पनि जान पायौँ स्टुडेन्टै भए पनि। अनि त्यसमा एकजना पास्टर हुनुहुन्थ्यो युएसबाट, अनि उहाँले चाहिँ च्यालेन्ज गर्नुभयो कि सबैजनालाई, ओके गडबाट आएको भिजन के हो, छैन भए आज सबैजना गएर आफू क्वाइट टाइम गरेर घरसँग दर्शन माग्ने प्रभुसँग भनेर च्यालेन्ज गर्नुभयो। अनि मलाई चाहिँ के भयो भन्दा मसँग त दर्शन छ, मलाई परमेश्वरले अलिकति देखाइसक्नु भएको छ, तर यो हो कि होइन भनेर म एकचोटि परमेश्वरसँग कन्फर्म गर्छु, किनकि मैले परमेश्वरसँग प्रार्थना नै गरेको छैन यो विषयमा, मैले चाहिँ आफै लिइरहेको छु भन्ने जस्तो महसुस भयो। अनि म प्रार्थनाको लागि गएँ, अनि मलाई चाहिँ फेरि यो एन्टी ट्राफिकिङ वर्कमा धेरै इन्ट्रेस्ट भएको भएर, अनि अब जुन देशमा थिएँ म त्यहाँ पनि त्यो धेरै नै थियो, अनि यहाँ बस्ने मन त छैन प्रभु, तर पनि तपाईँको योजना छ भने चाहिँ म बस्छु भनेर चाहिँ प्रभुलाई भने। त्यसपछि परमेश्वरले चाहिँ तिमी घर जानुपर्छ अनि तिमीले बिए गर्नुपर्छ भनेर भन्नुभयो। अनि म त्यति बेला 22 वर्षको मात्र थिएँ, अनि सो मैले सोचेँ भर्खर 22 वर्ष त हो, पछिको कुरा होला, अहिले चाहिँ वर्कमै फोकस गरौँ न भनेर अनि प्रार्थना गर्न बसेँ। अनि बेलुका फेरि अर्को सेसन भयो, त्यसपछि अनि कस्तो मनमा शान्ति नै भएन। अनि त्यसपछि माथि होटेलमा थियो हामी, माथि रुफटपमा गएर प्रार्थना गरेर बसिरहेको थियो। अनि एभ्री टाइम प्रार्थना गर्दाखेरि परमेश्वरले चाहिँ उहाँको ठ्याक्क फेस हुन्छ नि उहाँतिर त्यो लानुहुने क्या। अनि खास मैले जानुभन्दा अगाडि नै सपनामा चाहिँ देखिसकेको थिएँ, तर मैले त्यति अटेन्सन पे गरेको थिएन। अनि त्यसपछि 7 चोटि त्यस्तो भयो कन्सटेन्टली। अनि त्यसपछि 7 चोटि पछि चाहिँ परमेश्वरले के बोल्नु भयो भन्दा, तिमीलाई मैले जे अगुवाई गरिरहेको छु तिमीले त्योबाट उता गइरहेछौ, अनि यही व्यक्तिसँग हो तिमीले विवाह गर्नुपर्ने भनेर भन्नुभयो। अनि मलाई चाहिँ अनि त्यसपछि एकदम गाह्रो हुन थाल्यो, न द्याट he's very nice person but then मैले चाहिँ मेरो विवाह चाहिँ कस्तो मान्छेसँग हुन्छ होला भनेर सोचेको थिएँ भन्दा, अलरेडी मिसनमा भइसकेको लाइक लङ टाइम, यसरी अरू देशहरूमा अरू जातिहरूको बिचमा काम गरिसक्नु भएको व्यक्तिहरूसँग हुन्छ होला कि जस्तो लागेको थियो। तर उहाँ फेरि मलाई मन पनि पर्थ्यो, मन नपर्ने त होइन, आई अलरेडी ह्याड अ क्रस अन हिम। अनि त्यो कारणले गर्दाखेरि पनि लाइक मैले मेरो आफ्नै इमोसनलाई नै परमेश्वरको कुरा भनेर पो भनिरहेको छु कि भन्ने कन्फ्लिक्टतिर पनि गयो। अनि त्यसपछि मेरो बोलावट त फेरि यस्तो छ, प्रभु अरू देशमा जाने छ अनि फेरि उहाँ जान सक्नुहुन्छ होला त भन्ने क्वेसन भयो। लाइक हामीलाई सबै कुरा फिगर आउट गर्न मन लाग्छ नि त है अगाडि नै। अनि त्यसपछि अनि परमेश्वरले चाहिँ अनि त्यसपछि जब म नेपालमा फर्केर आएँ त्यही वर्ष नै, अनि त्यसपछि परमेश्वरको फेरि के आज्ञा आयो भन्दा, तिमीले उसलाई भन्नुपर्छ भनेर भन्नुपर्थ्यो। त्यस्तो काम चाहिँ म चाहिँ गर्दिनँ भनेर मैले त्यो कुरालाई यति इग्नोर गर्न खोजेँ 3 दिनसम्म एकदमै परमेश्वरले झकझकाइरहनु भएको जस्तो हुन्छ नि त्यस्तो भयो। अनि जे होस् होस् यहाँ भनिदिन्छ, म त यस्तरी परमेश्वरको त्यो अगुवाईलाई नै त्यो नटेरिकन बसेर यस्तो गाह्रो हुनु भन्दा मैले अरू कुरामा फोकस गर्न नै सकेको छैन। प्रभु क्षमा गर्नुहोस् मलाई, म गएर उहाँलाई भन्छु भन्दाखेरि फेस टु फेस चाहिँ भन्न सकिनँ, तर मेसेजमा चाहिँ गरेको थिएँ। अनि त्यो टाइममा चाहिँ मैले उहाँलाई भने चाहिँ लाइक परमेश्वरको प्लान चाहिँ यो छ, अनि तपाईँ चाहिँ गएर प्रार्थना गर्नु, मैले इन्टरफेयर गर्न मिल्दैन बिकज यो चाहिँ तपाईँ र परमेश्वर बिचको कुरा हो। अब चाहिँ मैले मेरो साइडबाट गर्नुपर्ने जुन अगुवाई थियो त्यो मानिसक्यो, अब तपाईँको पार्टमा छ भनेर अनि उहाँलाई भनिदिएँ। त्यसपछि उहाँको आफ्नै स्टोरी छ।
1: त्यसपछि तपाईँले के महसुस गर्नुभयो? तर त्योभन्दा पहिला मलाई कस्तो आशिषमय पनि लाग्यो, कस्तो अचम्म पनि लाग्यो होइन, किनभने कतिजना युथहरूले विशेष गरिकन जो विवाहको लागि एकदम तयारी गरिरहनु भएको हुन्छ उहाँहरूले यस्तो प्रकारको कन्फर्मेसनहरू चाहिँ एकदमै खोजिरहनु भएको हुन्छ कतिजनाले, र कन्फर्मेसन कतिचोटि नपाउँदा हामीले गलत निर्णयहरू पनि लिइरहेको हुन्छौँ, र पछि गएर त्यो वैवाहिक जीवनको एक प्रकारको होइन त्यो एक्सिडेन्टहरू कतिचोटि भएको पनि हामीले कतिजनाको अनुभवहरू जीवनमा सुनि पनि रहेको छौँ। त्यस्तो नहोस् भन्ने चाहिँ सगर मण्डलीको अगुवाजनको र हरेक व्यक्तिको प्रार्थना पनि हुने गर्दछ। र आज तपाईँले यो भन्दै गर्नुहुँदाखेरि चाहिँ मलाई जहाँसम्म लाग्छ कार्यक्रम सुन्नुहुने हाम्रो कतिजना तयारी भइरहनु भएका युथहरू हुनुहुन्छ, अथवा भनौँ परिवारका अभिभावकहरू जसले आफ्नो छोराछोरीहरूको लागि प्रार्थना गरिरहनु भएको छ, उहाँहरूलाई पनि केही हदसम्म यसरी हामीले कन्फर्मेसन चाहिँ खोज्नुपर्छ र हामीले एकैचोटि निर्णय पनि लिनु हुँदैन परमेश्वरको होइन, त्यो कन्फर्मेसनहरू चाहिँ हामीले खोजि नै रहनुपर्छ। किनभने अघि तपाईँले भन्नुभयो हाम्रो आफ्नै सोच विचारहरू पनि हुनसक्छ, कसरी हामी जुत्छौँ क्या हाम्रो सोच विचार र परमेश्वरको होइन इच्छाहरू बिच पनि कतिचोटि त्यो फाइट भइरहेको हुन्छ नि त। अनि त्यो कुराले गर्दाखेरि चाहिँ मलाई पनि एकदम आशिष लाग्यो, श्रोताहरू पनि आशिषित भइरहनु भएको छ होला। र अब जाउँ हामी जब तपाईँले यो कुराहरू चाहिँ उहाँबाट कस्तो होइन आत्मिक तवरबाट, यत्तिकै पनि होइन कि उहाँको आफ्नो इच्छा पनि होइन तर प्रब्लम मलाई यसरी देखाउँदै हुनुहुन्छ है भनेर जब तपाईँलाई बताउँदै गर्नुहुँदाखेरि तपाईँले कस्तो महसुस गर्नुभयो र त्यसपछि के भयो?
2: फ्रेङ्कली भन्नुपर्दाखेरि चाहिँ अगाडि कुरा उसले सेयर गर्दाखेरि चाहिँ मैले खासै सिरियसली लिएको थिएन खासमा चाहिँ, किनभने अब त्यो खासै साधारण कुरा होइन, अब नर्मली सुनिराख्ने कुरा पनि होइन यो, त्यही कारणले गर्दाखेरि मैले खासै यसलाई सिरियसली लिएको चाहिँ थिएन। अनि तर केही समयपछि टाइम लाग्यो, 1 वर्षदेखि 1.5 वर्ष जस्तो लाग्यो होला अझै यो विषयलाई चाहिँ मनन गर्नको लागि, साँच्चै नै अब हुन्छ नि के हो त भन्ने कुरालाई ख्याल गर्नको लागि चाहिँ, किनभने त्योभन्दा अगाडि मैले खासै वास्ता नै गरेको थिएन। तर पछि चाहिँ एउटा समय चाहिँ कस्तो आयो भने, अब यो चाहिँ फेरि मेरो पर्सनल कतिवटा कुराहरूसँग पनि जोडिएको छ, जस्तै मैले व्यवसाय गरिरहेको थिएँ अनि मेरो चाहिँ एउटा ट्रेनिङ एकाडेमी थियो, अनि त्यो बेलामा चाहिँ म परमेश्वरलाई अलिकति नजिकबाट चिन्नको लागि, अझै गहिरिएर चिन्नको लागि एकदमै उत्सुक भएको समय थियो त्यो बेलामा चाहिँ। अनि हुन त अब क्रिश्चियन परिवारमा नै हुर्केको, तर पनि त्यस्तो खालको सम्बन्ध हुन्छ नि गहिरो सम्बन्ध चाहिँ मैले खोजेको थिइनँ भनौँ न परमेश्वरसँगको एक हिसाबले। अनि त्यसपछि त्यो बेलामा चाहिँ एकदमै अनि गहिरिएर प्रार्थनामा अनि बस्ने समय थियो, अनि त्यो बेलामा चाहिँ मलाई परमेश्वरबाट अगुवाई के भएको थियो भने, मैले चाहिँ त्यो बिजनेसलाई चाहिँ व्यवसायलाई चाहिँ मैले त्याग्नुपर्छ भन्ने भयो। अनि त्यो बेलामा अलिकति स्ट्रगल थियो मलाई चाहिँ, अनि तर मैले जब चाहिँ अनि त्यो व्यवसायलाई छोड्ने निर्णय लिएको थिएँ अनि त्यो बेलामा चाहिँ मलाई त्यो एक प्रकारको शान्ति महसुस भएको थियो। ओके, मलाई चाहिँ परमेश्वरले चाहिँ छुट्टै बाटोको लागि अथवा चाहिँ मलाई सेट अपार्ट गर्नुभएको रहेछ भन्ने कुरा चाहिँ त्यसपछि थाहा पाएँ मैले चाहिँ। अनि त्यो सँगसँगै चाहिँ यो कुरा पनि, विवाहको कुरा पनि सँगसँगै जोडिएको छ, किनभने चाहिँ मैले त्यो सिरियसली लिएको थिइनँ, किनभने सुन्दाखेरि अचम्म लाग्ने खालको कुरा थियो, त्यही कारणले गर्दाखेरि खासै सिरियसली लिएको थिएन। अनि तर अनि त्यसमा चाहिँ अझै प्रार्थना गर्दै गर्दाखेरि अझै यो चाहिँ एकदम इम्पोर्टेन्ट छ, आई थिङ्क लाइक जो जसले सुनिरहनु भएको छ उहाँको लागि पनि एकदम इम्पोर्टेन्ट हुन्छ कि हामीले केही कुरा सुन्छौँ अथवा चाहिँ केही कुरा चाहिँ परमेश्वरबाट हो भन्ने कुराको कुरा आएछ भने चाहिँ हामीले चाहिँ एकदम कन्फर्मेसन चाहिँ एकदम माग्नुपर्छ परमेश्वरबाट नै, अनि समय बिताउनुपर्छ प्रार्थनामा चाहिँ। अनि त्यो बेलामा लामो समयको अब उपवास सहितको प्रार्थना अनि मैले सुरु गरेँ परमेश्वरसँग, अब सोध्ने परमेश्वरसँग माग्ने, अनि त्यो त्यो समय थियो। अनि त्यो बेलामा चाहिँ अनि जुन कन्फर्मेसन चाहिँ अस्मिताले पाएको थियो त्यस्तै खालको कन्फर्मेसन, त्यो कन्फर्मेसन भनेको चाहिँ कस्तो खालको हुन्छ त, अब त्यो पत्र आउने त होइन, त्यो भनेको चाहिँ अब मनमा उहाँले शान्ति दिनुहुन्छ, कुनै अब कुनै डिसिजन चाहिँ कुनै निर्णय चाहिँ अब आफूले सोचेको भन्दा फरक छ तर त्यो लिँदाखेरि चाहिँ शान्ति महसुस हुन्छ, त्यसमा चाहिँ परमेश्वरको हात छ भन्ने कुरा हामीले थाहा हुनुपर्छ। यो चाहिँ अब हाम्रो भावनाको कुरा होइन, यो चाहिँ एकदमै नितान्त रूपमा चाहिँ आत्मिक कुरा हो। अनि त्यस कारणले गर्दाखेरि चाहिँ जब त्यसरी अनि केही समयको अनि उपवास प्रार्थना सहित अनि कन्फर्मेसन माग्दाखेरि चाहिँ अनि त्यसपछि परमेश्वरले चाहिँ त्यो शान्ति दिनुभयो, अनि त्यसपछि चाहिँ म तयार भएँ। ओके, जे कुरा मैले सुनेको थियो यो चाहिँ परमेश्वरबाट हो भन्ने कुरा चाहिँ मैले जाने भनेर चाहिँ, अनि त्यसपछिको अब हाम्रो यात्रा अहिलेसम्मको छ।
3: अनि थोरै त्यो कन्फर्मेसनमा एड गर्दा चाहिँ त्यो चाहिँ जहिले पनि वचनसँग चाहिँ मिल्नुपर्छ। फेरि फेरि कति टाइममा चाहिँ हामी चाहिँ कस्तो हुँदो रहेछ भन्दा म आफैले एक्सपिरियन्स गरेको, आफ्नो मन लागेको इच्छा जसरी नै पुस्ट गर्नलाई गडलाई नै पुस्ट गर्न खोज्छौँ क्या, तर त्यो बाइबलसँग मिलेको हुनुपर्छ अनि बाइबल भर्सेसहरूबाट कन्फर्मेसन चाहिँ हुनुपर्छ जस्तो लाग्छ मलाई चाहिँ। किनकि मलाई नि टाइम एन्ड अगेन परमेश्वरले वार्निङ हुन्छ नि, मानिरहेको छैन है तिमीले मानिरहेको छैन है भन्ने खालको वार्निङ, प्लस लाइक जहिले पनि प्रेमको मात्र कुरा आउँदैन क्या, परमेश्वरको आज्ञा नमान्दाखेरि त्यो खालको वार्निङ पनि आउँछ क्या। अनि सो लाइक त्यो कन्फर्मेसन हुनुपर्छ। अनि मेरो पार्टमा पनि परमेश्वरले मैले स्ट्रगल गर्दाखेरि किन त विवाह किन त, किनकि मलाई चाहिँ के लाग्थ्यो भन्दा विवाह भनेको मिसनसँग डिस्ट्र्याक्सन हुन्छ, म चाहिँ डिस्ट्र्याक्ट नहुने, बरु एक्लै झुने, बरु जहाँ पनि जाने भन्ने माइन्ड सेट थियो मेरो चाहिँ। तर परमेश्वरको योजना छुट्टै रहेछ अनि त्यसमा स्ट्रगल गर्दाखेरि चाहिँ तीन सूत्रले बानेको डोरी चाहिँ बलियो हुन्छ भनेर, लाइक त्यो खालको जब त्यो बाइबल भर्सबाट बाइबल भर्सहरू अलाइभ भएर आउँछ नि, अनि उहाँलाई पनि छ त्यो खालको कन्फर्मेसन जब परमेश्वरले बोल्नुभएको थियो। अनि सो वचनसँग चाहिँ मिल्न नै पर्छ, यदि वचनबाट थोरै पनि दायाँ बायाँ हुन्छ भने चाहिँ त्यो चाहिँ ठिक होइन,
4: त्यो चाहिँ प्रभुबाट होइन रहेछ भनेर।
3: हजुर,
4: एकै प्रभुबाटै हो भने तपाईँले कसरी पाउनुभयो कन्फर्मेसन?
2: यो चाहिँ त्यो सिजन अफ लाइफमा चाहिँ मेरो त्यो क्षणहरूमा चाहिँ परमेश्वरले दिनुभएको वचन चाहिँ भजन सङ्ग्रह 119 त्यो पुरै लामो छ, त्यसमा मलाई उहाँले परमेश्वरले एक डेढ महिना नै राख्नुभयो खासमा भन्यो भने चाहिँ। मेरो बाइबल अध्ययन म धेरै घण्टा एक दिनमा नै धेरै घण्टा त्यही एउटा त्यो भजन नम्बरमा मात्रै म बसिराखेँ, त्यसमा मात्र मनन गरिराखेँ, परमेश्वरले त्यतातिर लिड गर्नुभयो। अनि त्यसपछि बिस्तारै चाहिँ मैले के महसुस गरेँ भने चाहिँ यसबाट मैले सिकाउनु खोज्नु भएको कुरा चाहिँ एउटा कुरा मात्र रहेछ भन्ने कुरा चाहिँ, त्यहाँ चाहिँ अब परमेश्वरको निर्देशनको परमेश्वरको आज्ञाको कुराहरूलाई अलिकति बढी धेरै मान्यता अथवा त्यसमा चाहिँ कुरा गरेको छ। अनि त्यसबाट मलाई सिकाउनु खोज्नु भएको एउटा मात्र शब्द चाहिँ उहाँले चाहिँ ओबिडियन्स भन्ने थियो अथवा चाहिँ आज्ञा पालन गर्ने कुरा चाहिँ, अनि उहाँले चाहिँ त्यसलाई चाहिँ फोकस गरेर चाहिँ मलाई त्यो खण्ड दिनुभएको, अनि त्यसले चाहिँ एकदमै कन्फर्म भएको त्यो सिजन अफ लाइफमा चाहिँ एकदमै। अनि जुन निर्णयहरू चाहिँ लिनुपर्ने छ, जस्तो खालको डिसिजनहरू अबदेखि लिन्छु, त्यसमा चाहिँ परमेश्वरको आज्ञा पालन गरेर ओबिडियन्समा परमेश्वरले जे भन्नुहुन्छ त्यो अनुसारले चाहिँ अगाडि बढ्नुपर्छ भन्ने कन्फर्मेसन चाहिँ त्यसबाट उहाँले मलाई दिनुभयो।
4: तपाईँहरू दुवैजनाले कन्फर्मेसन पाउनुभयो होइन, अब हामी नै एक अर्काको लागि प्रभुले हामीलाई यसरी जोड्न खोज्नु भएको रहेछ भन्ने जब कन्फर्म हुनुभयो, त्यसपछि अब चुनौतीले त कतिचोटि हामीलाई छोड्दैन, कस्तो कस्तो च्यालेन्जहरू सायद सिचुएसनहरूबाट आयो कि फ्यामिलीबाट पनि पो आयो कि अथवा विविध कुराहरूबाट आयो कि, त्यो विषयमा पनि अलिकति सुनाउन तपाईँबाट।
2: आई थिङ्क अब सबैभन्दा बिगेस्ट च्यालेन्ज त आफैबाट पनि हो खासमा चाहिँ, किनभने अब हामी शरीरमा भएकाले गर्दाखेरि चाहिँ हामी धेरै कुरालाई चाहिँ भावनासँग पनि जोड्छौँ, त्यसले गर्दाखेरि चाहिँ अब जुन सजिलो हुनुपर्ने कुराहरू पनि गाह्रो भइदिन्छ। अनि त्यो सँगसँगै अब वरपरबाट आउने, किनभने अब यो अलिकति फरक किसिमको चाहिँ अब स्टोरी छ अथवा चाहिँ हामीले एकअर्कालाई छानेको पनि कसरी हो त भन्ने कुराको स्टोरी पनि अलिकति डिफरेन्ट भएको कारणले गर्दाखेरि चाहिँ जो जसले सुन्नु भएको छ जस्तै घर परिवार अथवा चाहिँ नजिकका व्यक्तिहरू भनौँ उहाँहरूलाई पनि यो बुझ्नको लागि गाह्रो अनि त्यसपछि यसलाई एक्सेप्ट गर्नलाई पनि गाह्रो किनभने यस्तो त खासै सुनिँदैन अनि सुन्दाखेरि खास अलिकति डर लाग्दो पनि छ खासमा चाहिँ त्यही कारणले गर्दाखेरि त्यो तरिकाबाट चाहिँ च्यालेन्जेसहरू चाहिँ अलिकति बढी किनभने उहाँहरूले बुझ्नु भएको छैन बुझ्नु भएन भनौँ एक हिसाबले अनि हामीले जुन प्रकारले अब सायद अब हाम्रो पनि कमजोरी थियो होला हामीले राम्रो तरिकाले अब सम्झाउनु पनि सकेनौँ बुझाउनु पनि सकेनौँ हुन त बुझाउन सक्ने खालको कुरा पनि होइन हुन चाहिँ तर त्यो च्यालेन्ज चाहिँ थियो डेफिनेटली एकदमै
4: र अब तपाईँहरू दुवैजना प्रभुमा पनि एकदमै राम्रो हुनुहुन्छ होइन र तपाईँहरूले आफै भनिरहनु भएको छ कि हामीलाई प्रभुले पनि कन्फर्मेसनहरू दिइरहनु भएको छ भन्दाखेरि त प्राय त होइन परिवारका सदस्य अथवा जो जसले हामीलाई प्रेम गर्नुहुन्छ उहाँहरूले त अब यी कुराहरू सुन्दाखेरि त एकदमै सहर्षका साथ सहमति र स्वीकृतिहरू त दिनुपर्ने हो तर के कारण रह्यो त के कुराले गर्दा केही डिफरेन्सेसहरू केही रह्यो कि अथवा होइन हामी एउटै उसमा बिलङ गर्दैनौँ भन्ने कुराहरू भयो कि अथवा उहाँ फरक प्रकारको हुनुहुन्छ उहाँ फरक प्रकारको हुनुहुन्छ भन्ने भयो कि के कुराले गर्दा च्यालेन्ज भयो
3: मेरो विचारमा चाहिँ लाइक सुन्दाखेरि चाहिँ है परमेश्वरले नै देखाइदिनु भएको रहेछ त ठिकै भयो होला नि त च्यालेन्ज आए पनि सजिलै फेस भयो होला नि त भन्ने जस्तो लाइक त्यो सोचमा आउँछ नि त तर उहाँलाई पनि गाह्रो चाहिँ धेरै भएको थियो तर म स्पेसली मैले चाहिँ धेरै स्ट्रगल गरेको थिएँ क्या सुन्दाखेरि चाहिँ अब परमेश्वरले नै देखाइदिइसक्नु भयो त के को गाह्रो छ र भन्ने सुनिन्छ नि त होइन तर मलाई नै चाहिँ एकदमै गाह्रो भएको थियो कि त्यो सिजन अफ लाइफमा चाहिँ अनि अहिले पनि कति फोटोहरू हेर्दाखेरि चाहिँ यु क्यान रिलेट टु द्याट इमोसन्स नि त यो टाइममा मैले यस्तो फिल गरिरहेको थिएँ है भनेर अनि मेरो विचारमा चाहिँ मोर अफ लाइक परमेश्वरले चाहिँ क्यारेक्टर डेभलपमेन्टमा पुस्ट गर्दै हुनुहुन्थ्यो जस्तो लाग्छ क्या किनकि कति टाइममा हामी सोच्छौँ कि परमेश्वरबाट भइसकेको छ त सबै कुरा सजिलै जानुपर्ने हो नि त भनेर सोध्छौँ नि त होइन तर च्यालेन्ज हरू आउँदाखेरि चाहिँ यु किप गोइङ ब्याक टु हिम नि त किनकि जाने अरू कहीँ ठाउँै छैन एकअर्कामा भएर नि केही गर्न सकेकै छैन कम्फर्ट नै मिल्दैन एकअर्कामा भएर भने त तपाईँ त फेरि जानुहुन्छ नि त प्रभुसँगै जानुहुन्छ नि त अनि सो लाइक त्यो क्यारेक्टर डेभलपमेन्टको फेज पनि थियो प्लस फेथमा डिपर एन्ड वाइडर लाने फेज पनि थियो तर डिफरेन्सहरू आउँदाखेरि चाहिँ अब मेरै आफ्नै ब्याकग्राउन्ड छुट्टै छ उहाँको ब्याकग्राउन्ड छुट्टै छ अनि कास्ट एन्ड अल द्याटको कुराहरू आउँछ सो त्यो कुराहरूले गर्दाखेरि पनि आई थिङ्क इट्स लाइक अल कमिङ टु द त्यो परमेश्वरको प्लानभित्र नै क्या त्यसपछि जब हाम्रो फ्यामिलीले पनि अग्री गर्नुभयो अनि त्यसपछिको उहाँहरूको फेथ अनि अन्डरस्ट्यान्डिङ अफ गड एन्ड हिज लभ त्यो डिफरेन्स चाहिँ हामीले पाएको छौँ अहिले चाहिँ
4: र यो कुरामा चाहिँ धेरैजना हामी क्रिस्चियनहरूको च्यालेन्ज चाहिँ फेस गर्छौँ किन भन्दाखेरि हुन त नहुनु पर्ने हो विश्वासमा होइन हामी विशेष गरिकन क्रिस्चियनहरू जो विश्वासमा जिइरहेका छौँ हामी अब यो कास्टको कुराहरूदेखि लिएर हाम्रो ब्याकग्राउन्डको कुराहरू स्टेटसको कुराहरूदेखि लिएर विविध कुराहरूले हामीलाई खास फरक त नपार्नुपर्ने हो तर पनि हामी अहिले पनि त्यो कुराहरू कतिवटा देख्दै गर्दा सुन्दै गर्दाखेरि चाहिँ अलिकति नमजा चाहिँ लाग्छ के भन्न चाहनुहुन्छ यदि त्यस्तै स्ट्रगल कतिजनाले गरिरहनु भएको छ भने यो समयहरूमा
2: अब हामी जुन समाजमा छौँ त्यसको परिवेश हामीले एकदमै ख्याल गर्नुपर्छ अनि हाम्रो पूर्वजहरू अथवा चाहिँ हाम्रो अभिभावकै भनौँ अब उहाँहरूले देख्नु भएको अनुसारले उहाँहरूले आफैलाई रिलेट गर्ने हो अनि त्यसपछि आफ्नो वरपर भएको कुराहरूसँग रिलेट गर्ने हो त्यही कारणले गर्दाखेरि यो अब जातको कुरा आउन सक्छ स्टेटसको कुरा आउन सक्छ इभन अब पर्सनालिटीको पनि कुरा आउन सक्छ अब कोही आउट गोइङ हुन्छ कोही अब आउट गोइङ हुँदैन त्यो डिफ्रेन्ट कुराहरू हुन्छ डिफ्रेन्ट एस्पेक्टमा अनि त्यो परिवेश उहाँहरूको परिवेशलाई पनि हामीले ख्याल गर्नुपर्छ अनि अब एज अ यङ पर्सन अथवा चाहिँ जवान मानिसले चाहिँ वरपर अब आफ्नो अभिभावक अथवा चाहिँ वरपरको समाजले कसरी विचार गर्छ भन्ने कुरा ख्याल गरेन भने चाहिँ फेरि विद्रोह भएर निस्किने हुन्छ अनि त्यो पनि राम्रो होइन त्यसले फेरि अनि ख्रिस्टलाई झल्काउँदैन त्यही कारणले गर्दाखेरि चाहिँ एक्सपेक्ट गर्नुपर्छ यस्तो कुराहरू चाहिँ एक्सपेक्ट गर्नुपर्छ तर एट द सेम टाइम हामीले के पनि गर्नुपर्छ भने हामीले चाहिँ वी हेभ टु एक्सप्लेन हामीले चाहिँ एक्सप्लेन पनि गर्नुपर्छ यो चाहिँ के कारणले गर्दाखेरि चाहिँ यो कुराहरू चाहिँ गलत छ भन्ने पनि एक्सप्लेन गर्नुपर्छ यदि कतिवटा कुराहरू चाहिँ उहाँहरूले भन्नुभएको सही छ भन्यो भने त्यसलाई मनन गर्ने त्यसलाई ख्याल गर्ने अनि त्यसलाई सकिन्छ भने त्यसलाई एक्सेप्ट पनि गर्नुपर्ने हुन्छ जवान मान्छेले तर यदि कतिवटा कुराहरू चाहिँ यदि नहुनुपर्ने कुरा हो चेन्ज हुनुपर्ने परिवर्तन हुनुपर्ने कुरा हो तर परिवर्तन भएको छैन भन्ने जस्तो हामीले महसुस गर्छौँ भने त्यसको बारेमा आफ्नो आवाज उठाउनु पर्छ डेफिनेटली तर एट द सेम टाइम फेरि विद्रोही भएर बागी भएर निस्किनु त भएन
3: यस्तो क्राइस्टको रिप्रेजेन्टेसन त्यो हार्ड टाइममा तपाईँले कसरी गर्नुहुन्छ भन्ने चाहिँ मेन च्यालेन्ज हुन्छ जस्तो लाग्छ किनकि इफ हामीले चाहिँ यहाँ प्रभुबाट कन्फर्मेसन पाइसकेका अरे अब हामी भागेर गरिदिने भनेर बाह्र है हाम्रो मण्डलीमा भएको अरू जवान भाइ बहिनीहरूले हाम्रो लाइफबाट के इक्जाम्पल दिने त किनकि जवान अवस्थामा पनि कसैले औँला उठाउने ठाउँ नपाओस् भन्ने त आज्ञा त छ नि त वचनमा होइन. सो त्यसले त अब प्रभुसँग मात्र राइट भयो भइहाल्यो नि भन्न चाहिँ मिल्दैन, किनकि प्रभुले हामीलाई समाजमा राख्नु भएको छ, देयर इज द रिजन फर द्याट. अनि सो त्यो टाइममा चाहिँ अब त्यस्तो खालको च्यालेन्जेसहरू आउँदाखेरि चाहिँ मैले आफैलाई कन्सटेन्टली सोधेको चाहिँ मेरो बोली वचनबाट सोच विचारबाट क्राइस्ट रिप्रेजेन्ट भएको छ कि उहाँलाई चाहिँ झन् तल गिराउने काम भएको छ, लाइक कस्तो रिप्रेजेन्टेसन भएको छ त क्राइस्टको. किनकि यदि म चाहिँ म सेवा गर्छु भनेर हिँडेछु, म विश्वासी हुँ, प्रभु येशूको चेला हुँ, छोरी हुँ भनेर हिँडेछु भने त अब समाजमा हाम्रो अब भगवान्को कस्तो इमेज हुन्छ भनेर त हामी कति वास्ता गर्छौँ भने झन् परमेश्वरको इमेज कस्तो आउँछ भनेर त धेरै भयमा बस्नुपर्ने कुरा हो नि त. अनि सो त्यो टाइममा फुल्ली नबुझेको भए पनि अहिले फर्केर हेर्दा चाहिँ प्रभुको अनुग्रह नै देख्छु, त्यो लेभलको अन्डरस्ट्यान्डिङमा राखिदिनु भयो. आज्ञा त थियो, च्यालेन्ज पनि थियो, बट एट द सेम टाइममा ओके यो टाइममा चाहिँ तिम्रो सोच विचारहरूले चाहिँ द्याट सुड रिप्रेजेन्ट द किङडम कल्चर भन्ने खालको त्यो एउटा च्यालेन्ज भएको कारणले गर्दाखेरि चाहिँ अहिले हेर्दाखेरि चाहिँ खास हामीलाई त्यो सिजन चाहिने नै थियो क्या. अहिले त्यहाँ त्यो टाइममा हुँदा त धेरै नै गाह्रो भएको थियो होइन, अब ए डाइनिङ वे गरेर त्यसपछि सेवा गाइमा गइहाल्ने भनेर सोचेको थियो नि त, टाइम वेस्ट भइरहेको थियो यस्तो जे पाइदिएको कुरा भन्ने जस्तो भएको थियो. तर अहिले फर्केर हेर्दाखेरि चाहिँ हामीलाई त्यो टाइम चाहिँ चाहिने नै थियो.
4: र यो सिचुएसनलाई कसरी जित्नु भयो छोटोमा?
2: यसलाई चाहिँ अब धैर्यता अनि त्यसको बिचमा विशेष गरी चाहिँ हामी अब कुराकानी गर्दै गर्दाखेरि पनि त्यसको बिचमा पनि हामी अब डेफिनेटली अब कन्भर्सेसनहरू हुन्थ्यो, हाम्रो कुराकानी हुन्थ्यो. त्यो बेलामा चाहिँ एउटा कुरा चाहिँ परमेश्वरले हाम्रो हृदयमा राखिदिनु भएको कुरालाई चाहिँ अझै बढी निखारिन अथवा त्यसलाई चाहिँ खारिएर आउनको लागि चाहिँ मदत गर्यो, जुन चाहिँ सेवाकाईको लागि अथवा चाहिँ मिसनको लागि अगाडि बढ्ने जुन एउटा डिसिजन थियो, त्यो निर्णय थियो हामीले लिनुपर्ने, त्यो निर्णयमा चाहिँ अझै दरिलो गरेर चाहिँ आउनलाई त्यो समयले पनि धेरै हेल्प गरेछ हामीलाई.
4: धेरै कुराहरू सुन्न मन छ मलाई पनि, र हाम्रो श्रोताहरूलाई सुनाउनु पनि एकदमै मन थियो, तर कार्यक्रमको हामी अन्तिमतिर छौँ. तर आज हामीले महत्वपूर्ण कुराहरू सिकेको छौँ तपाईँहरू दुईजनाको वैवाहिक जीवनसम्म आइपुग्दाखेरिको यात्रा, र अब वैवाहिक जीवन पछिको झन् अनुभवहरू त अझै राख्न मन थियो, तर तपाईँले चाहनुभयो भने हामी अन्य कुनै श्रृङ्खलाहरूमा एपिसोडहरूमा अवश्य पनि राख्ने प्रयास गर्नेछौँ. तर परमेश्वरको कन्फर्मेसन विवाहको लागि र त्यसपछि आउने चुनौतीहरूमा पनि परमेश्वरलाई चाहिँ कसरी झल्काउने र प्रभुमा कसरी अगाडि बढ्ने भन्ने कुराहरू चाहिँ तपाईँहरूको यो अनुभवहरूबाट आज हामीले साँच्चै नै सिक्ने मौका पाएको छ. एकदमै धेरै धन्यवाद तपाईँहरूलाई, र आगामी दिनहरूमा अझै हामी तपाईँहरू त्यसरी नै कुराकानीलाई सुन्न सुनाउन चाहन्छौँ है. धेरै धेरै धन्यवाद तपाईँहरूलाई, धेरै धेरै
2: धन्यवाद.
4: र आदरणीय श्रोता उहाँहरू हुनुहुन्थ्यो सरोज कुमार तामाङज्यू र अस्मिता भुजेलज्यू बेट सालोङ भैँसेपारी चर्चबाट, र उहाँहरूले चाहिँ विवाहसम्म आइपुग्दाखेरिको यात्राको अनुभवहरू बाँड्नु भएको छ. र म विश्वास गर्दछु र आशा गर्दछु तपाईँहरूको जीवनमा जो जति विविध कुराहरूबाट संघर्ष गरिरहनु भएको छ केही उत्साह तपाईँहरूले निश्चय पनि पाउनु भएको छ. आगामी श्रृङ्खलाहरूमा उहाँहरूको थप कुराकानी अझै पनि हामी राख्ने जमर्को कस्नेछौ. र आज भने चाहिँ हामी अन्तिमतिर आइसकेको छौँ कार्यक्रमको, र बिदा माग्नुपर्ने बेला भइसकेको छ. र कार्यक्रम एक भन्दा दुई असल यतिखेरसम्म सुनेर साथी हुने सम्पूर्ण श्रोतालाई धन्यवाद दिन चाहन्छु, र प्राविधिक मित्रलाई पनि धन्यवाद दिँदै यो समय कार्यक्रमबाट म पुनम बिदा हुन चाहन्छु. धेरै धेरै धन्यवाद. जय मसीह. नमस्कार.

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: टाइम चेक, यति बेला अपराह्नको 4 बज्यो।

0: गुड न्युज एफएम 105.1।
1: अब प्रस्तुत छ कार्यक्रम ज्ञान दर्पण।
2: शालोम शालोम शालोम। अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्ञान दर्पण।

सालोम सालोम सालोम कार्यक्रम ज्ञान दर्पणको पर्खाईमा बसिरहनु हुने तमाम प्यारा प्यारा श्रोता मित्रहरू, प्राविधिक मित्र विजयसँगै म तपाईँको रेडियो मित्र एनपी खतिवडा तपाईँलाई स्वागत भन्न चाहन्छु। श्रोता कस्तो हुनुहुन्छ? आशा छ, विश्वास छ, तपाईँ आनन्दित हुनुहुन्छ, खुशी हुनुहुन्छ अनि रमाहटमा हुनुहुन्छ। अवश्य पनि तपाईँ आनन्दित हुनुहोस्, खुशी हुनुहोस्, रमाहटमा रहनुहोस्, तपाईँको निम्ति सदैव मेरो प्रार्थना यही हुनेछ। प्रिय श्रोता, आफू मात्रै खुशी भएर पुग्दैन है भन्न चाहन्छु। तपाईँ आफू कसरी खुशी हुनुभयो त्यो आफ्नो खुशीको रहस्य अरूसँग पनि सेयर गर्नुहोस्। तपाईँले जिइरहेको जीवनमा भिन्नै मिठो अनुभव सँगाल्न सक्नुहुन्छ। प्रिय श्रोता, तपाईँले माया गर्नुभएको कार्यक्रम ज्ञान दर्पण, यसलाई यो कार्यक्रमलाई तपाईँले ठिक यसै समयमा काठमाडौँबाट 105.1 MHz र पोखराबाट 105.6 MHz प्रत्यक्ष रूपमा सुन्न सक्नुहुनेछ। आज पनि मीठा मीठा गीत संगीतका साथमा ज्ञान गुणका कुराहरू लिएर तपाईँको रेडियो तरंगमा उपस्थित भइसकेको छु। आज वास्तवमा हाम्रो परिचय खोज्नेछौ, त्यसैले थालनीमा एउटा सुमधुर गीत तपाईँको निम्ति राख्न चाहन्छु।

शालोम शालोम शालोम अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्ञान दर्पण। पुनः स्वागत गर्न चाहन्छु श्रोता। तपाईँले भर्खरै मात्र रेडियो ट्युन गर्नुभएको छ भने अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्ञान दर्पणमा एनपी खतिवडाको साथमा प्रविधिमा विजयजीले साथ दिइराख्नु भएको छ। प्रिय श्रोता, विशुद्ध बाइबलीय दृष्टिकोणबाट आज हामी को हौं भन्ने विषयलाई म प्रस्तुत गर्नेछु। वास्तवमा तपाईँले यदि बाइबल धर्मशास्त्र अनुसार ख्रिस्टमा विश्वास राख्नु भएको छ भने प्रिय मित्र, तपाईँले आफूलाई कसरी आफ्नो परिचय दिने बनाउनु भएको छ, अर्थात तपाईँ आफ्नो परिचय कसरी दिनुहुन्छ? तपाईँले कहिल्यै यो प्रश्न राख्नु भएको छ कि छैन तपाईँलाई, वास्तवमा म को हुँ? हुन त संसारले हामीलाई धेरै प्रकारका पहिचानहरू दिन सक्छ। कसैले पेसाले तपाईँलाई पुकार्न सक्लान्, कसैलाई परिवारको नामले पुकार्न सक्लान्, कसैलाई सम्पत्तिले चिनाउन सक्ला, कसैलाई सामाजिक प्रतिष्ठाले चिनाउन सक्ला। तर जसले ख्रिस्टमा विश्वास गर्दछ, एउटा विश्वासीले खास गरिकन आफ्नो पहिचान, आफ्नो आइडेन्टिटी कसरी प्रकट गर्नुपर्दछ? एउटा एकदमै महत्वपूर्ण कुरा पवित्र शास्त्रले भन्दछ कि प्रश्न सोध, खासमा ख्रिस्टमा म को हुँ? पवित्र शास्त्र खास गरिकन एफिसीको पुस्तकमा हाम्रो पहिचानको कुरा छ। हामी अनुग्रहद्वारा उद्धार पाएका मानिसहरू हौं भनेर पावल लेख्नुहुन्छ। त्यति मात्र होइन, जब परमेश्वरको अनुग्रह र उद्धार हामीलाई प्राप्त भयो नि, हामी अब परमेश्वरका परिवारका सदस्य भएका छौं। हाम्रो परिचय परमेश्वरको सन्तान भएर कायम भएको छ। हामी उहाँको शरीरलाई पूर्णता दिने अंगहरू हौं, अर्थात ख्रीष्ट हाम्रो शिर हुनुहुन्छ र हामी चाहिँ उहाँका अंगहरू हौं। पवित्र शास्त्रमा यदि हामी ख्रीष्टमा छौं भने, अर्थात ख्रीष्टमा बाँचिरहेका छौं भने, तिमीहरूले चाहिँ आफूले पाएको बोलावट अनुसार आफूलाई प्रस्तुत गर, तिमीहरूले पाएको बोलावट अनुसार तिमीहरूले आफूलाई प्रस्तुत गर। अर्थात तिमीहरूले यस्तो चाल चल, यस्तो योग्य चाल चल कि तिमीहरूको परिचय ख्रिस्टमा बन्न सकोस्। हाम्रो पहिचान खास गरिकन कसरी बन्नु पर्दछ, अर्थात हामी को हौं भन्ने कुरा हाम्रो व्यवहारमा कसरी मेल खानु पर्दछ? यदि म ख्रिस्टको हुँ भने मेरो जीवनमा ख्रिस्ट देखिनै पर्दछ, अर्थात मैले ख्रिस्टलाई अगाडि चिनाउन सक्नुपर्दछ, अर्थात ख्रिस्टको हुनुहुन्छ भन्ने कुरा देखाउन सक्नुपर्दछ। किनकि पवित्र शास्त्रले भन्दछ, यदि कोही ख्रिस्टमा छ भने त्यो नयाँ सृष्टि हो। प्रिय मित्र, यदि हामी नयाँ सृष्टि हौं भने हामीले एउटा के पहिचान गर्नुपर्दछ भने, मलाई के का निम्ति बोलाइएको छ, मेरो बोलावट के हो र मैले मेरो योग्य जीवन कसरी जिउन सक्छु। खास गरिकन एफिसीको पुस्तक 4 अध्यायलाई मैले आज विशेष फोकस गर्नेछु। यदि मैले चरित्रको कुरा गर्दछु भने पावल लेख्नुहुन्छ, चारवटा महत्वपूर्ण कुराहरू उहाँले लेख्नुहुन्छ, नम्रता,
कोमलता, धैर्यता, प्रेम यी हाम्रो परिचयसँग जोडिनु पर्दछ। यस्ता कुराहरू हाम्रो जीवनमा हुनुपर्दछ, पावलले लेख्नुहुन्छ। यदि हामी ख्रिस्टका हौं भने नम्रतामा जहिले पनि मानिसले आफूलाई तुच्छ किसिमले ठानिरहेको हुन्छ भन्ने मानिसले बुझेका हुन्छन्। केवल तुच्छ ठान्नु मात्रै नम्रता होइन, नम्रता भनेको परमेश्वरको अगाडि आफूलाई सही स्थानमा राख्नु नम्रता हो। केवल म तुच्छ पापी हुँ भन्नु मात्रै नम्रताको उदाहरण होइन प्रिय मित्र, त्यो त आफ्नो कमजोरीलाई, आफ्नो भूल गल्तीलाई स्वीकार्नु मात्र हो। नम्रता भनेको त जब जब तपाई परमेश्वरका सामु ग्रहण योग्य बन्न सक्नुहुन्छ नि प्रिय मित्र, तपाईले आफूलाई कहाँ उभ्याउनु पर्ने हो त्यहाँ उभ्याउन जब सक्नुहुन्छ नि, अनि मात्र तपाईँको नम्रता त्यहाँ प्रकट हुन्छ। खास गरिकन नम्रतामा एक अर्कालाई आफूभन्दा श्रेष्ठ ठान्नु भनेर पवित्र शास्त्रले बताउँदछ हामीलाई। एक अर्कामा आफूभन्दा अरूलाई श्रेष्ठ ठान्नु भनेको अरूलाई महत्व दिनु। यसो ख्रीष्ट स्वयं यसको उच्चतम उदाहरण हुनुहुन्छ। स्वयं परमेश्वर हुँदाहुँदै पनि उहाँले आफ्नो नम्रतामा, उहाँको श्रेष्ठतामा पनि उहाँले के गर्नुभयो मानिसको निम्ति, यो स्पष्ट रूपले हामी विश्वासी जसले ख्रीष्टमा विश्वास गरेर जिइरहेको छ बुझ्नु जरूरी छ प्रिय मित्र। जब हामी उहाँको बारेमा थोरै मनन गर्दछौं, एउटा प्रश्न हाम्रो हृदयमा खड्किरहन्छ, त्यो प्रश्न के म आफ्नो गल्ती स्वीकार गर्न सक्छु? यदि हामी कहिले म गलत थिएँ भन्न सक्दैनौ भने हाम्रो समस्या ज्ञानको होइन नम्रताको हुन सक्छ। अनि ख्रीष्टले त्यही नम्रता प्रकट गर्नुभयो अनि हामी माझ मानिसको रूपमा एउटा दुर्बल मानिस जस्तै भएर, तर उहाँमा दुर्बलता भन्ने कहीँ पनि थिएन, खोट कहीँ थिएन, तर सबै कुरा त्यो प्रकट गरिदिनुभयो, झल्काइदिनुभयो। यो सम्पूर्ण कुरा उहाँको नम्रतामा आधारित थियो। कोमलता त्यस्तै हाम्रो हृदयभित्र हुनुपर्दछ। नम्र जवाफले क्रोधलाई शान्त पार्छ भनिएको छ। कहिलेकाहीँ हामी सही कुरा गलत तरिकाले बोल्छौं, सही कुरा त बोल्न कोशिश गरिरहेका हुन्छौं तर हाम्रो प्रस्तुति गलत हुन सक्छ। सत्य जहिले बोल्नु पर्दछ प्रिय मित्र, सत्य बोल्नु आवश्यक पनि छ, तर सत्य बोल्ने तरिका पनि महत्वपूर्ण छ। सत्यलाई कसरी प्रकट गर्न सकिन्छ भन्ने कुरा हामीले बुझ्नु पर्दछ। पवित्र शास्त्रले भन्दछ तिमीहरू सत्यतामा बोल, सत्य प्लस प्रेम नै क्रिश्चियन परिचय हो, अर्थात ख्रीष्टमा हुनेहरूको परिपक्वता र परिचय चाहिँ सत्यता जोड प्रेम नै हो। अब यो कुरा हाम्रो जीवनमा छ कि छैन त्यसद्वारा हामीले प्रमाणित गर्नुपर्दछ कि हामी वास्तवमा को हौं भनेर। हामी कतिको धैर्यताका साथ प्रेममा एकअर्कालाई सहन सक्छौं, हाम्रो सहनशीलता कहाँसम्म छ, यो पनि त्यति नै महत्वपूर्ण छ प्रिय मित्र। हामी सबै पूर्ण मानिस छैनौं पक्कै पनि, तपाईं र मलाई थाहा छ, किनकि हामी जान्दछौ हामी पूर्णतामा छैनौं, यसकारण कि हामी मानिस, हामीमा धेरै कमजोरीहरू हुन्छन्, हामी दुर्बल हुन्छौं, हरेक कुरामा हामीमा त्यो शक्ति हुँदैन। त्यसैले हामी यदि
मानिसहरूले हाम्रो बोली होइन केवल हाम्रो व्यवहार हेरे भने के उनीहरूले पक्कै हामी ख्रिस्टका अनुयायीहरू हौ भनेर चिन्लान् त हामीलाई? यो निकै महत्वपूर्ण कुरा हुन्छ प्रिय मित्र। तसर्थ हामीले हर समय हाम्रा हरेक कुराबाट एउटै कुरालाई विशेष जोड़ दिनुपर्छ, हामी कोसँग जोड़िएका छौं र हामीले कस्तो परिचय बनाइरहेका छौं। फेरि पनि अर्को एउटा सुमधुर गीतको साथ एकैछिन दिन्छु।

अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्ञान दर्पण। पुनः स्वागत गर्न चाहन्छु श्रोता। तपाईँले भर्खरै मात्र रेडियो ट्युन गर्नुभएको छ भने अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्ञान दर्पण। म एनपी खतिवडाको साथमा प्रविधिमा विजयजीले साथ दिइराख्नु भएको छ। श्रोता पावलले भन्नुहुन्छ तिनीहरूलाई कसरी बोलाइएको छ, के का लागि बोलाइएको छ। योग्य चालचलन भन्नाले विश्वास गर्नेहरूसँग मिल्दो जुल्दो चालचलन भन्न खोजिएको। खासमा कतिपय समयमा हामी वचन चाहिँ सुन्छौं, वचन सुन्ने भएर आफैलाई धोका दिइरहेका हुन्छौं। किनकि हामीले वचनलाई पालन गरिरहेका हुँदैनौं। त्यसैले हामी सुन्ने हुनुपर्दछ। परमेश्वरको वचन सुन्नु मात्र पर्याप्त छैन, सुनेर त्यसलाई हाम्रो जीवनमा लागू गर्नुपर्दछ ताकि हाम्रो जीवन परिवर्तन हुन सकोस्। यदि कसैले आफूलाई चालक हुँ भन्छ तर कहिले गाड़ी चलाउँदैन भने उसको परिचय व्यवहारमा परिणत कहिले पनि हुन सक्दैन। त्यसै गरिकन म क्रिश्चियन हुँ भन्नु मात्रै पर्याप्त छैन मित्र, हाम्रो जीवनले पनि भन्न सक्नुपर्दछ म ख्रिस्टको हुँ। हाम्रो जीवनले त्यो प्रकट गर्न सक्नुपर्दछ, अर्थात देखाउन सक्नुपर्दछ। मैले तपाईँलाई अघि पनि बताएको छु कि हाम्रा चरित्रहरू, जुन चरित्रले हामीलाई निर्माण गरिरहेको हुन्छ र त्यो हामीले हाम्रो जीवनमा प्रकट गर्नुपर्दछ। नम्रतामा यस्तो कुरा आउन सक्दछ कि म सबै कुरा जान्दिन, म आफैमा सबै कुरा जान्ने होइन, मैले अरूबाट पनि सिक्नु पर्दछ भन्ने भावना हुँदछ। जो व्यक्ति नम्र हुन्छ अरूलाई

प्रायोरिटी दिन्छ, अर्थात अरूलाई पनि राम्रो स्थान दिइरहेको हुन्छ। किनकि पवित्र शास्त्रले त्यही भन्दछ, अरूलाई आफूभन्दा श्रेष्ठ ठान। अनि मैले जब यो कुरा गर्दैछु कि हाम्रो हृदय कतिको विनम्र छ, अर्थात विनीत भएर हामी कसरी अरूबाट सिक्नलाई तत्पर हुन्छौं, त्यो एउटा नम्रताले देखाउन सक्दछ। र तपाईं र मैले नम्र रूपमा कसरी व्यवहार गरिरहेका छौं त्यो हामीले बुझ्नु पर्दछ। कोमलता त्यहाँ प्रकट हुन्छ, कोमलता यो कमजोरी होइन प्रिय मित्र। बलियो मानिसले पनि आफूलाई नियन्त्रण गर्न सक्छ, किनकि जहाँ शान्त तरिकाले तपाईँले हरेक कुरालाई लिन थाल्नुहुन्छ अनि तपाईँका हरेक अशान्ति, तपाईँको मनमा भएका अशान्तिहरू हट्दै जान्छन्, समाधान हुँदै जान्छ। तपाईँलाई थाहा छ कोही कोही बेला एउटा शब्दले हाम्रो सम्बन्ध बिगारदिन सक्दछ, तर एउटा नम्र शब्दले टुटेको सम्बन्धलाई पनि जोड्न सक्दछ। त्यसैले हामी धैर्यतामा अगाडि बढ्नु पर्दछ, एक अर्कालाई सहन सिकाउँदछ धैर्यताले प्रिय मित्र। किनकि जब हामी मण्डलीमा, परिवारमा र समाजमा, हामीलाई थाहा छ सबै मानिसहरू समान हुँदैनन्, सबैका केही न केही कमजोरीहरू हुन्छन्, कोही न कोही केही न केही कुरामा पारङ्गत हुन सक्छ। यद्यपि हामीले एक अर्कालाई सहेर कसैको विरूद्धमा कसैको गुनासो भए पनि एक अर्कालाई क्षमा गरेर अगाडि बढ्न सक्नु नै हाम्रो सर्वोत्तम परिचय बन्न सक्छ। सबै कुरा हामीले ख्रिस्टलाई हेरेर थाहा गर्न सक्छौं, ख्रिस्टले हाम्रो निम्ति सबै कुरा सहनुभयो, त्यसैले हामीले पनि अरूलाई सहन सिक्नु पर्दछ। प्रिय मित्र, शरीर एउटै छ, आत्मा एउटै छ, परमेश्वर एउटै हुनुहुन्छ, हाम्रो विश्वास एउटै छ, एउटै बप्तिस्मा, यो पवित्र शास्त्रले बताउँदछ, पावलले लेख्नुहुन्छ। यो एउटै एउटै शब्द किन उहाँले दोहोर्याउनुहुन्छ? एउटा महत्वपूर्ण सत्यलाई यो कुराले प्रकट गरिरहेको यहाँ हामी थाहा गर्छौं। एउटै भन्नाले यहाँ ख्रिस्टको शरीरमा संलग्न व्यक्तिहरू विभाजन हुने होइन, यो विभाजनको लागि होइन, एउटै भन्नाले एकताको लागि बोलाइएको अर्थात दिएको बोलावट हो। तिमीहरू सबै एक भएर, एकतामा रहेर, एकले अर्कालाई सहन गर, एकले अर्काको बोझ उठाओ, एकले अर्कालाई सिकाओ, यो महानता मा नै यो एकता प्रकट हुन्छ, धैर्यता प्रकट हुन्छ। एकता भनेको नै सबैको विचार एउटै हुनु होइन। प्रिय श्रोता, हरेक व्यक्तिका विचारहरू फरक हुन सक्लान्, तर फरक फरक विचार, फरक फरक ब्याकग्राउण्ड, सबै कुरा भए तापनि केन्द्रीकृत कुरा चाहिँ ख्रिस्टलाई केन्द्र बनाएर फरक फरक उद्देश्य र विचार राखेका मानिसहरू पनि एउटै उद्देश्यमा जोडिन सक्नु चाहिँ एकता हो। हामी मण्डलीमा फरक उमेर समूहका मानिसहरू, फरक तवर तरिकाले काम गर्ने मानिसहरू अवश्य पनि त्यहाँ पाउँदछौं, तर फरक शिक्षा भए पनि, फरक क्षमता भए पनि हामी सबैको केन्द्रमा ख्रिस्ट हुनुहुन्छ भने चाहिँ हामी एकतामा ऐक्यबद्धता जनाउन सक्छौं, अर्थात ऐक्यबद्धतामा जिउन सक्दछौं। त्यसैले एफिसीको पुस्तकमा पावल लेख्नुहुन्छ कि एकता चाहिँ यस्तो कुरा हो कि जसले विभिन्न खराबीहरूलाई नष्ट गरिदिन सक्छ, जस्तो कि
यदि हामीमा अहंकार छ भने त्यो अहंकारलाई क्षणभरमै नष्ट गरिदिन सक्छ एकताले। हाम्रो रिसलाई नियन्त्रण गर्न मद्दत गर्छ। जहाँ क्षमा नगर्ने मन हुन्छ नि मानिसभित्र, त्यो मनलाई क्षमाशील मनमा परिणत गरिदिन सक्छ। ईर्ष्या, गुटबन्दी, गलत बोली, स्वार्थ, यी सबै कुराहरूबाट तपाईंलाई छुटकारा दिने काम चाहिँ एकताले गर्न सक्छ। किनभने जहाँ फुट हुन्छ, जहाँ बेमेल हुन्छ, जहाँ एकता हुँदैन, त्यहाँ नै मानिसमा अहंकार हुन्छ, रिस हुन्छ, क्षमाशील मानिस बन्न सक्दैन, ईर्ष्याले भरिएको मानिस हुन्छ। सबैभन्दा परमेश्वरलाई अप्रिय लाग्ने कुरा चाहिँ उहाँका जनहरू बीचको फुट ल्याउने कुरा, या कुनै व्यक्तिले यदि फुट ल्याउँछ भने त्यो व्यक्ति नै दोषी हुन्छ। त्यसैले हामीले सदैव एउटा प्रश्न आफैलाई गरिरहनु पर्दछ, प्रिय मित्र, म एकतामा निर्माण हुने मानिस हुँ कि विभाजन ल्याउने मानिस हुँ? यदि म विभाजन ल्याउने मानिस हुँ भने पक्कै पनि मैले चाहिँ ख्रिस्टमा मेरो परिचय बनाइरहेको हुँदिन। जब म एकतामा जिउने मानिस छु भने चाहिँ अवश्य पनि मैले ख्रिस्टमा मेरो सर्वोत्तम परिचय बनाइरहेको हुन्छु। प्रिय मित्र, पावलले बताउनुहुन्छ हामी धेरै मानिसमा धेरै प्रकारका वरदानहरू परमेश्वरले दिनुभएको हुन्छ। कोही कोहीलाई प्रेरित हुन, कसैलाई अगमवक्ता हुन, कसैलाई प्रचारक हुन, कसैलाई गोठाला र शिक्षकहरूको जिम्मेवारी सुम्पिएको हुन्छ। किन त यी सेवाहरू, फरक फरक सेवाहरू, फरक फरक क्षमताहरूका वरदान फरक फरक मानिसहरूलाई किन दिइन्छ त? पवित्र शास्त्र अनुसार परमेश्वरले हरेक मानिसलाई उसको क्षमता अनुसार सेवाको कामको निम्ति तयार गर्न, अर्थात ख्रिस्टले आफ्नो शरीरलाई निर्माण गर्न हरेक मानिसलाई उसले गर्न सक्ने योग्यता बमोजिमको वरदानहरू दिनुहुन्छ। चर्च भनेको केवल पास्टरले मात्र सेवा गर्ने ठाउँ होइन, प्रिय मित्र, हरेक विश्वासी सेवाकाईका लागि बोलाइएको हुन्छन्। र विभिन्न वरदान भए पनि एउटै आत्मा, एउटै प्रभु र एउटै परमेश्वर हुनुहुन्छ भनेर एकतामा बाँधिएर सबैले आफ्नो वरदानलाई प्रयोग गर्नुपर्दछ। अघि पनि मैले बताइसके, कोही कोही मानिसले एकदमै सुन्दर प्रकारले प्रचार गर्न जानेको हुन्छ, सुन्दर प्रकारले प्रचार गर्ने शैली हुन सक्छ, कसैले स्पष्ट तरिकाले सिकाउन जानेको हुन्छ, सिकाउन सक्ने गहन क्षमता बोकेको हुन्छ, कसैले रात दिन प्रार्थना गर्ने बोझ उठाइरहेको हुन्छ। प्रिय मित्र, कोही कोही व्यक्तिहरूले तपाईँलाई हर समय प्रोत्साहन दिने, उत्साह दिने, हौसला दिने काम गर्न त्यो किसिमको वरदान परमेश्वरले दिनुभएको हुन्छ। कोही मानिस हरदम सेवा गर्ने, अरूलाई कसरी हुन्छ सहायता गर्ने, त्यस्तो काममा पोख्त हुँदछन् र त्यही किसिमको वरदान ती व्यक्तिहरूलाई प्रदान गरिएको हुन्छ भने, कोही व्यक्तिले राम्रोसँग नेतृत्व, कसैलाई अगुवाई गर्ने त्यो क्षमता त्यो व्यक्तिमा भएको कारणले गर्दा उक्त व्यक्तिलाई त्यो किसिमको वरदान दिएको हुन्छ भने, कोही व्यक्ति एकदमै दयालु मनको अरूप्रति दया देखाउने, सहयोग गर्ने इच्छा राख्ने मानिस, आफ्नो परिस्थिति आफैमा भयावह हुँदाहुँदै पनि अरूप्रति दयाको हात फैलाउन सक्ने मानिस, यो सम्पूर्ण वरदानहरू केवल परमेश्वरले सबैका निम्ति दिनुभएको हुन्छ। यहाँ हामीले यसरी विचार गर्दा सबैका काम एउटै हुँदैनन्, प्रिय मित्र, हरेक व्यक्तिका फरक फरक कामहरू, फरक फरक क्षमताहरू हुन्छन्। तर जस्तासुकै क्षमताहरू, जस्तासुकै कार्यहरू मानिसले गरे तापनि यी सबै मिलेर ख्रिस्टको शरीरलाई निर्माण गर्नुपर्ने हुन्छ।
शरीरमा आँखाले हातको काम गर्दैन भन्ने कुरा हामीले बुझेको हुनुपर्दछ, हातले कानको काम गर्दैन भन्ने हामीले बुझेको हुनुहुन्छ पर्दछ र त्यसैले मेरो काम सानो छ भनेर आफूले आफैलाई होच्याएर नबस्नुहोस्। तपाईले गरेको सानो भन्दा सानो काम पनि परमेश्वर यी सबै मिलेर ख्रिस्टको शरीरलाई निर्माण गर्नुपर्ने हुन्छ। शरीरमा आँखाले हातको काम गर्दैन भन्ने कुरा हामीले बुझेको हुनुपर्दछ, हातले कानको काम गर्दैन भन्ने हामीले बुझेको हुनुहुन्छ पर्दछ र त्यसैले मेरो काम सानो छ भनेर आफूले आफैलाई होच्याएर नबस्नुहोस्। तपाईले गरेको सानो भन्दा सानो काम पनि परमेश्वरको राज्यमा एकदमै महत्वपूर्ण हुन सक्दछ। कतिपय समयमा तपाईले फरक किसिमले सोचिराख्नु भएको हुन्छ प्रिय मित्र, तर परमेश्वरले तपाईलाई हेर्ने दृष्टिकोण अर्कै हुन सक्छ। म त जाबो खाना बनाइराख्ने मान्छे हुँ, मैले के पो सेवकाई गर्न सक्छु र भन्ने तपाईँले सोचिराख्नु भएको छ भने तपाईँले गलत सोचिराख्नु भएको छ, किनकि तपाईँले ती अतृप्त भोका पेटहरूलाई स्वादिष्ट भोजन तयार गरेर यति महान सेवा गरिराख्नु भएको हुन्छ कि प्रिय मित्र त्यसलाई शब्दमा भन्नै सकिँदैन। केवल परमेश्वरका वचन सारो सारो बोलेर या परमेश्वरका वचनहरूलाई एकदमै बडो जोरसँग कसैका सामु राखेर प्रचार गर्दैमा हामी महान व्यक्ति हुन्छौं भन्ने छैन। हामी सबैजना त्यो किसिमले बढ्नु पर्दछ प्रिय मित्र कि परमेश्वरले हामीलाई दिनुभएको ज्ञान, जुन ज्ञानद्वारा सबैलाई एकतामा बाँधेर पूर्ण मानिस भएर अनि ख्रिस्टको पूर्णताको कदमसम्म पुग्नलाई एकले अर्कालाई उठाउनु पर्दछ, एकले अर्कालाई सहायता गर्नुपर्दछ। यो चाहिँ हाम्रो परिचय बन्नुपर्दछ। पावलले यो शिक्षा दिनुहुन्छ। त्यसको निम्ति परिपक्वताको जरूरी हुन्छ। ख्रिस्टियन जीवनमा परमेश्वरको इच्छा केवल हामीले उद्धार पाउनु मात्र होइन, उहाँ चाहनुहुन्छ कि हामी परिपक्व विश्वासी बन्न पनि सक्नुपर्दछ। यदि हामी परिपक्वतातर्फ बढ्ने चाहना राख्दैछौं भने हामीले उहाँका वचनलाई निरन्तर अध्ययन गर्नुपर्दछ, मनन गर्नुपर्दछ र उहाँको वचनबाट प्रकाशित हुने कुरालाई हामीले हाम्रो जीवनमा काम गर्ने मौका दिनुपर्दछ। खासमा कसरी चिन्ने त म परिपक्व भएँ कि भइन भनेर, अर्थात परिपक्वताका संकेतहरू चिन्हहरू के हुन् त? जस्ता सुकै परिस्थिति आए पनि परिपक्व मानिस सजिलै विचलित हुँदैन प्रिय मित्र। एउटा एकदमै अचूक परिपक्वताको निशाना हो अनि मानिसले सिकाउने हरेक गलत शिक्षाको पछाडि ऊ कुदिहाल्दैन, किनभने ऊ एकदमै पूर्ण रूपले परमेश्वरका वचनलाई चेक गर्ने, जाँच गर्ने र सत्य वचनहरू प्रकट भएका छन् कि छैनन् भनेर बुझ्ने व्यक्ति भएको कारणले गर्दा गलत शिक्षालाई कहिले पनि परिपक्व विश्वासीले अंगीकार गर्दैन। परिपक्व विश्वासीले रिसमा कहिले पनि निर्णय लिँदैन प्रिय मित्र। रिसमा आएर हामीले देखेका छौं मानिसले एकदमै भयानक गलत निर्णयहरू गरिरहेका हुन्छन्, तर एउटा परिपक्व व्यक्ति जो छ उसले रिसमा आएर कहिले पनि निर्णय लिँदैन, किनभने रिसमा लिएको निर्णय गलत हुन सक्छ। अनि परिपक्व विश्वासीले चाहिँ क्षमा दिन सक्छ, परमेश्वरको वचनमा स्थिर रहन सक्छ, अरूलाई पनि, आफू त बलियो छँदैछ, अरूलाई पनि परिपक्व बनाउनमा, आत्मिक रूपले दह्रो बनाउनमा त्यति नै मदत पुर्याउन सक्छ यदि ऊ साँचो रूपमा परिपक्व भएर जिइरहेको छ भने। अब केवल हामी बालकहरू जस्तो मात्रै भएर हुँदैन अनि हामी केवल जे कुरा पनि विश्वास गरिहाल्ने भयौं भने हामी बतासले उडाइ लैजाने भूस जस्ता हुन सक्छौ। त्यसैले हामी
परिपक्वतातर्फ अगाडि बढ्नु पर्दछ।

आज सामाजिक सञ्जाल, इन्टरनेट, विभिन्न माध्यमबाट अनेक विचारहरू आइरहेका हुन्छन्। ती विचारहरूले तपाईँलाई क्षणभरमै विचलित पार्न सक्छन्। वास्तवमा मैले बुझेको पो गलत हो कि यो इन्टरनेटमा आइरहेको कुरा पो ठिक हो कि? त्यसैले हाम्रो विश्वास मानिसको विचारमा आधारित छ कि परमेश्वरको वचनमा हामीले जाँचिराख्नु पर्दछ। प्रिय मित्र, पावलले लेख्नुहुन्छ, बेरियाका विश्वासीहरूले चाहिँ, प्रेरित 17:11 लेखिएको छ, बेरियाका मानिसहरूले सुनेको शिक्षालाई धर्मशास्त्रसँग लगेर जाँच्ने गर्थे। त्यसैले बेरियाका मानिसहरू जस्तै, बेरियाका मण्डलीका व्यक्तिहरू जस्तै, यदि कसैले तपाईँलाई कुनै शिक्षा दिइरहेको छ, हातमा बाइबलै बोकिरहेको छ अनि बाइबलैबाट तपाईँलाई बताइरहेको छ, यद्यपि त्यो शिक्षा वास्तवमा सही छ कि छैन भनेर तपाईँले पुनर्जाँच पवित्र शास्त्रद्वारा नै गर्नुपर्दछ। किनकि यो उदाहरणको पछाडि एउटा परिपक्व विश्वासीले गर्ने कामलाई प्रस्तुत गरिएको यहाँ छर्लङ्ग हुन्छ। हामीले पनि बेरियाका मण्डलीका मानिसहरूले सुनेको शिक्षालाई जसरी धर्मशास्त्रसँग जाँच गर्थे, हामीले पनि त्यस्तै गर्नुपर्छ भन्ने कुरा हो। अब हामी मानिस छौं, हाम्रो पुरानो जीवनले कयौं गल्ती गरेको होला, कयौं भूलहरू गरेको होला, तर जब हामी परमेश्वरमा विश्वास गर्छौं, पावलले हामीलाई एउटा यस्तो कुरा बताउनुहुन्छ कि अब हामी पुरानो मनुष्यत्वलाई त्यागेर मनको आत्मामा नयाँ हुनु जरूरी छ, नयाँ मानिस बन्नु जरूरी छ। यो नयाँ मानिस हुनु भनेको चाहिँ ख्रिस्टमा नयाँ हुनु हो, पुरानो जीवन कस्तो थियो भन्ने कुरातर्फ होइन। किनकि यहाँ एफिसीको पुस्तकमा यदि तपाईँले अध्ययन गर्नुहुन्छ भने पुरानो जीवनमा सायद अनगिन्ती यस्ता कुराहरू हुन सक्थ्यो होला, जस्तै झूठ मात्र, हरेक समय झूठ मात्र, अनियन्त्रित रूपमा क्रोध र रिस मात्र, चोरी गर्ने मन मात्र, खराब बोल्ने, तिक्तता व्यक्त गर्ने, रिस मात्र देखाउने, चिच्याउने, निन्दा गर्ने, द्वेष कलह मचाउने, सायद हाम्रो पुरानो जीवनशैली यस्तो पो थियो कि? अवश्य पनि प्रिय मित्र, यस्तै हुन सक्छ जबसम्म हामी पूर्ण रूपले परमेश्वरको वचन अनुसार परिवर्तन हुँदैनौ या परिवर्तन भएर जिउन चाहदैनौ। र पवित्र शास्त्रले ती सबै थोकको सट्टा अब हामी बदलिएको जीवनलाई हेर्नुपर्दछ। बदलिएको जीवनमा चाहिँ के कुरा हुनु जरूरी छ त, के कुरा आवश्यक छ त? बदलिएको जीवनमा चाहिँ हामीले सत्य बोल्न सिक्नुपर्दछ, परिश्रम र मेहनत गर्न सिक्नुपर्दछ, आवश्यकतामा रहेकाहरूलाई सहायता गर्न सिक्नुपर्दछ। जुन कुराले निर्माण गर्दछ अर्थात कसैलाई सान्त्वना दिन्छ, त्यस्तो बोली हामीले बोल्नु पर्दछ, दयालु बन्नु पर्दछ, कोमलता हाम्रो हृदयमा उत्पन्न हुनुपर्दछ, क्षमाशील बनेर जिउनु पर्दछ, ताकि हामी पुरानो जीवनको सट्टा अब नयाँ रूप, नयाँ जीवन लिएर जिउनलाई आनन्दले सक्दछौं। किनकि पवित्र शास्त्रमा तिमीहरूको मुखबाट कुनै खराब कुरा ननिस्कियोस् भनेर बताइएको छ, भनिएको छ, आदेश दिएको छ। तर जे हामीले बोल्दछौ त्यो बोलिएको कुराले सुन्नेलाई अनुग्रह मिलोस् र त्यही बोलिएको बोलीद्वारा कसैको उन्नति होस्। किनकि जहाँ असल कुराहरू निस्कन्छन्, असल कुराले उन्नतिका कुरा गर्दछन्, प्रगतिका कुरा गर्दछन्, त्यसैले त्यो शिक्षा शक्तिशाली हुन्छ र हामीले त्यस्तो खालको शिक्षा व्यक्तिहरूमा संचार गर्न सक्नुपर्दछ जुन कसैले तोड्न नसकोस्, कसैले तोडमोड गरेर अर्थात त्यसलाई झुटो बनाउन नसकोस्, त्यही मुखले बोलेको कुरा कसैले तोडमोड गरेर अर्थात त्यसलाई बिगारेर गलत अर्थ प्रकट गरिदिएको हुन सक्छ।
तर जब हामी बोल्दछौ नि प्रिय मित्र, सत्यतामा रहेर जब हामी बोल्दछौ, हाम्रा हरेक बोलीमा शक्ति हुन्छ अनि ती बोलीबाट अचम्मका कामहरू हुन्छन्। किनकि परमेश्वरले शुरूआतीमा जब बोल्नुभयो उज्यालो होस् भन्नुभयो, सम्पूर्ण उज्यालो संसारमा भयो। यो उज्यालोको रहस्य एकदमै महान छ प्रिय मित्र। परमेश्वर स्वयं उज्यालो हुनुहुन्छ। उज्यालो भनेको सर्वोत्तम कुरा हो, जहाँ सत्यतामा रहेर जब हामी बोल्दछौ हाम्रा हरेक बोलीमा शक्ति हुन्छ अनि ती बोलीबाट अचम्मका कामहरू हुन्छन्। किनकि परमेश्वरले शुरूआतीमा जब बोल्नुभयो उज्यालो होस् भन्नुभयो, सम्पूर्ण उज्यालो संसारमा भयो। यो उज्यालोको रहस्य एकदमै महान छ प्रिय मित्र। परमेश्वर स्वयं उज्यालो हुनुहुन्छ। उज्यालो भनेको सर्वोत्तम कुरा हो, जहाँ सबै कुरा छर्लङ्ग हुन्छ, स्पष्ट हुन्छ। किनकि अन्धकारमा खराबी हुन्छ, दुष्टता हुन्छ, र उज्यालो चाहिँ परमेश्वरको बोलीबाट शुरूआत भयो। हाम्रो परिवारमा बोल्ने भाषा होस्, या हामीले हाम्रा नानी बाबुहरूसँग बोल्ने भाषा होस्, या श्रीमान श्रीमती बीचको कुराकानी होस्, या हामीले अरू कोहीसँग सहकर्मीहरूसँग बोलीचाली गर्दा, हामीले जहिले पनि यस्तो कुरा सोच्नु पर्दछ कि प्रिय मित्र, हामीले बोलेका कुराहरूले कसैलाई सान्त्वना दिइरहेको छ कि छैन, कसैलाई बल थपिदिइरहेको छ कि छैन, कसैको उन्नति गरिरहेको छ कि छैन, कसैको निम्ति कष्टमा मलमको काम गरिरहेको छ कि छैन, हामीले विचार पुर्याउनु पर्दछ। फेरि पनि अर्को एउटा सुमधुर गीतको साथ दिन्छ एकैछिन।

0: शालोम शालोम शालोम अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्ञान दर्पण। पुनः स्वागत गर्न चाहन्छु श्रोता। तपाईँले भर्खरै मात्र रेडियो ट्युन गर्नुभएको छ भने अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्ञान दर्पण। म एनपी खतिवाको साथमा प्रविधिमा विजयजीले साथ दिइराख्नु भएको छ। प्रेस्तता वास्तवमा हाम्रो परिचय हामीले कुन रीतले बनाउने हो, यदि हामी विश्वासी हौ भने, विशेष गरिकन एफिसी चार अध्यायलाई मुख्य रूपमा मैले आजको विषयवस्तुको आधार बनाएर तपाईसँग आशिषमय कुराहरू शेयर गरिरहेको छु र परमेश्वरको राज्यमा खास गरिकन महानता त्यतिखेर हुन्छ जहाँ अरूमाथि शासन गर्नु होइन तर अरूको सेवा गर्नु महत्वपूर्ण हुन्छ। येशु ख्रीष्टले स्वयं शिष्यहरू आफ्ना चेलाहरूको खुट्टा धुनुभएको घटना यसको सबैभन्दा महत्वपूर्ण उदाहरण हो। जब हामी क्षमाशील बनेर जिउन थाल्दछौ यसले हाम्रो सम्बन्धलाई पुनर्स्थापना गरिदिन्छ। परमेश्वरले ख्रीष्टमा तिमीहरूलाई क्षमा गर्नुभए झैं एक अर्कालाई क्षमा गर भन्ने आज्ञा पनि हामीलाई दिएको छ। क्षमा कमजोरी होइन प्रेमित्र, यो ख्रीष्टले हामीलाई दिनुभएको अनुग्रहलाई अरूमा बाँड्ने तरिका हो र क्षमा सम्बन्धी धेरै ठाउँमा पवित्र शास्त्रमा उल्लेख गरिएको छ। यद्यपि हामीले बुझ्नै पर्ने कुरा चाहिँ के हो भने प्रियमित्र, मानिसले जब क्षमा गर्न सक्दैन सबैभन्दा ठूलो पीड़ा त्यही व्यक्तिले भोग्दछ जसले क्षमा गर्न सकिरहेको हुँदैन। तपाईँले बुझ्नुपर्ने कुरा चाहिँ दोषीले कि क्षमा गर्ने व्यक्तिले। त्यसैले हामी चाहिँ जहिले तहिले क्षमा गर्न सक्ने व्यक्ति हुनुपर्दछ। अनि तपाईँ र म जब कुनै ठाउँमा उभिन्छौं भने हामी अवश्य पनि अरूले हामीप्रति गरिरहेको आलोचनालाई सुनेर सुधारात्मक कुरातर्फ लम्किन सक्नुपर्दछ। मानिसले यदि तपाईँलाई आलोचना गर्दैछन् भने पक्कै पनि तपाईँमा केही न केही कमजोरी छ भन्ने कुराको हिसाबले तपाईँले लिनुपर्दछ, न कि म राम्रो हुँदाहुँदै पनि यो मानिसले मेरो विरूद्धमा कुरा गरिरहेको छ भन्ने तर्फ होइन। आफ्नो गल्ती स्वीकार्न सक्नुपर्दछ, अरूको सफलतामा खुशी हुन सक्नुपर्दछ। अनि जब तपाईँ सत्य र प्रेमलाई अगालेर र सन्तुलित राखेर अगाडि बढ्नुहुन्छ तपाईँले प्रेममा सधैँ सत्य बोल्न सक्नुहुन्छ। अति महत्वपूर्ण सन्तुलनको कुरा चाहिँ मैले तपाईँलाई बताउनु पर्दा प्रिय मित्र, केवल सत्य प्रेम बिना चाहिँ कठोरतामा परिणत हुन्छ र केवल प्रेम सत्य बिना चाहिँ सम्झौता मात्रै हुन सक्छ। म यसलाई अलिकति जोड दिन चाहन्छु, मात्र सत्यलाई मात्रै हामीले यदि यो चाहिँ सत्य हो त्यो चाहिँ सत्य हो भन्छौ तर प्रेम बिना प्रकट गर्छौं भने यो चाहिँ एउटा कठोरता हुन सक्छ। अनि फेरि केवल प्रेमलाई चाहिँ बिना सत्य हामी यदि म प्रेम गर्छु प्रेम यस्तो हुन्छ मात्रै भन्छौ भने त्यो सम्झौता मात्र हुन सक्छ। सत्य प्लस प्रेम, अघि पनि मैले बताएको छु तपाईँलाई, सत्य प्लस प्रेमको योग नै आत्मिक परिपक्वता हुन्छ। त्यसैले सत्य कुरा भन्नुपर्दा प्रेमलाई कसरी सँगै राख्ने भन्ने कुरा हामी विश्वासीले जान्नु पर्दछ प्रेमित्र। त्यसैले हामी जब जब ख्रीष्टमा बढ्दछौं हाम्रो पुरानो जीवनबाट हाम्रो मनको परिवर्तन र त्यो सँगसँगै हाम्रो नयाँ व्यवहार प्रकट हुनुपर्दछ, किनकि हामीले बोल्ने हरेक कुरामा शक्ति हुन्छ, जिब्रोमा शक्ति हुन्छ, हामीले सुन्नेलाई अनुग्रह दिने खालको बोल्नु पर्दछ, हामीले पाखण्ड र रिस बोकेर कहिले पनि जिउनु हुँदैन, तर हामी यस्तो मान्छे हुनुपर्दछ जुन आशिष र अनुग्रह हामीलाई प्राप्त भएको छ त्यो बाँड्ने मानिस हुनु जरूरी छ। जब जब हामी बाँड्दछौ नि हाम्रो हृदय प्रफुल्लित हुन्छ। हिजो आज दुःख कष्टमा परेका मानिसहरूलाई सहायता गर्न हरेक ठाउँबाट, हरेक देशबाट, देश विदेशबाट मानिसहरू अग्रसर भइरहेका छन्। किन थाहा छ? एउटै कुरा हामीले बुझ्नुपर्ने कुरा, लिने जीवनबाट भन्दा दिने जीवनबाट ठूलो आशिष मिल्दछ मानिसलाई। दिने मानिस महान हुन्छ किनकि उसले केही न केही आफूसँग भएको कुराबाट दिन सक्छ। त्यसैले क्रिश्चियन जीवन चाहिँ दिने जीवन हो। परिश्रम, इमानदारीता र उदारता, यो कुरा क्रिश्चियन जीवनमा चरितार्थ रूपमा प्रकट हुनुपर्दछ। पवित्र शास्त्रले यो कुरालाई बताउँदछ। यदि हामीसँग आत्मिक संवेदनशीलता रहेन भने हामीले पवित्र आत्मालाई दुखी बनाउनेछौ। परमेश्वरका पवित्र आत्मालाई कहिले पनि दुखी नबनाओ भनेर पवित्र शास्त्रमा हामीलाई बताइएको छ। विश्वासीको जीवनमा आत्मिक संवेदनशीलता आवश्यकता छ। प्रिय मित्र, हाम्रो बोली, व्यवहार अनि हाम्रा स्वभावहरू, यी सबै कुराले आत्मिक जीवनलाई असर पारिरहेको हुन्छ। त्यसैले हामी हर समय हाम्रो जीवनलाई जाँचिरहनु पर्दछ। खासमा मेरो व्यक्तिगत जीवनको दृष्टिकोण के हो त? पारिवारिक दृष्टिकोण के हो त? मण्डलीमा मेरो जीवनको दृष्टिकोण के हो त? सामाजिक दृष्टिकोण मैले कसरी बनाउनु पर्दछ? आत्मिक युद्धको दृष्टिकोणमा मैले मलाई कसरी हेर्नु पर्दछ? यी विभिन्न दृष्टिकोणबाट, फरक फरक एंगलबाट जब हामी आफ्नो जीवनलाई अवलोकन गर्न थाल्दछौ अनि हामी स्पष्ट भएर जिउन सक्दछौ। प्रिय मित्र, जब हामी यही कुरा सोध्न थाल्दछौ आफूलाई, म को हुँ, म अरूसँग कसरी व्यवहार गरिरहेको छु, म एकताको निर्माणकर्ता हुँ कि विभाजनको, परमेश्वरले मलाई किन यो प्रकारको वरदान दिनुभयो, के म आत्मिक रूपमा साँच्चै अगाडि बढ़िरहेको छु त, के मानिसहरूले मेरा कामहरूबाट ख्रीष्टलाई देखिरहेका छन् त, मेरो बोलावट, मेरो सम्बन्ध, मेरो मण्डलीको सेवाकाई, मेरो आफ्नो व्यक्तिगत सेवाकाई, मेरो परिपक्वता, मेरो नयाँ जीवन, यी सम्पूर्ण कुरा मेरो परिचय सँगसँगै झल्किन आवश्यक छ। त्यसैले प्रिय मित्र, मैले तपाईँलाई अहिले बताइरहेको कुरा चाहिँ यही नै हो कि पावलले जब जब शिक्षा दिनुहुन्छ, उहाँले एउटा असल विश्वासी भएर कसरी ख्रीष्टमा आफ्नो परिचय बनाउँदै आफूलाई निरन्तर परिवर्तन गर्दै ख्रीष्टको नजिक नजिक नजिक लान सक्दछ, त्यही शिक्षा हरेक उहाँका पत्रहरूमा दिइराख्नु भएको र एउटा मण्डलीलाई, परिपक्व मण्डली, विश्वासयोग्य मण्डली, परमेश्वरमा ग्रहण योग्य मण्डली कसरी बन्न सक्छ भनेर दिइराख्नु भएको शिक्षाले हाम्रो जीवनलाई यहाँ हरेक कदममा निर्माण गर्न सहायता र मद्दत अवश्य पुग्दछ। यसैले म अन्त्यमा यही कुरा तपाईसँग अनुरोध गर्न चाहन्छु, तपाई र मैले पनि हाम्रो जीवनलाई एउटा नयाँपन दिन सकौं, बदलिएको जीवनमा ख्रीष्टलाई प्रकट गर्न सकौं, आफ्नो मनको नयाँपनद्वारा रूपान्तरित हुँदै हामी अगाडि बढ़दै जाउँ, ख्रीष्टको नजिक हुँदै जाउँ। आजको सन्देश मार्फत तपाईँलाई यही कुरा बताउन चाहन्छु। अब भने श्रोता, म कार्यक्रमको बिल्कुलै अन्त्यतिर आइसकेको छु र कार्यक्रमलाई बीट मार्नु अघि यतिन्जेल कार्यक्रमलाई सुनेर साथ दिनुभएकोमा सम्पूर्ण सम्पूर्ण श्रोतालाई हृदयदेखि नै धन्यवाद भन्न चाहन्छु। प्राविधिक मित्र विजयजीलाई कार्यक्रम अवधिभर खटेर कार्यक्रमलाई अन्तिमसम्म ल्याउनलाई सहायता गर्नुभएकोमा विशेष धन्यवाद भन्न चाहन्छु श्रोता। अनि आजको कार्यक्रम सुनेर तपाईँलाई मनमा, तपाईँको मनमा कुनै पनि जिज्ञासा, खुलदुली यदि जागृत भएको छ भने तपाईँले हामीलाई निसंकोच पत्रचार गर्न सक्नुहुन्छ, टेलिफोन सम्पर्क गरेर कुराकानी पनि गर्न सक्नुहुन्छ। टेलिफोन सम्पर्कको लागि हाम्रो स्टुडियोको नम्बर रहेको छ 01477-0754 र यदि व्यक्तिगत रूपमा तपाईँ मसँग कुराकानी गर्न चाहनुहुन्छ भने 98-40-80-14-43 तपाईँले सम्पर्क गर्न सक्नुहुन्छ। र पत्रचारको लागि गुड न्यूज एफएम प्रोग्राम एट द रेट जीमेल डट कममा पनि तपाईँले पत्रचार गर्न सक्नुहुनेछ। अब भने पुनः एकचोटि तपाईँ सम्पूर्ण श्रोतालाई धन्यवाद भन्छु। गड ब्लेस यू अल। अब भन्छु छुटौं।
1: टाइम चेक। यति बेला अपराह्नको 5 बज्यो।

0: गुड न्यूज एफएम 105.1
1: म परमेश्वरको बालक हुँ, यसको निम्ति म सधैँ चम्कने छु।

परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो, उहाँले आफ्नो एक मात्र पुत्रलाई दिनुभयो, उहाँमाथि विश्वास गर्ने प्रत्येक नाश नहोस्।

वर्ष अघि नुहा नाम गरेको एकजना मानिस थिए। उनी वचन सुन्ने र पालन गर्ने बुद्धिमान मानिस थिए। एक दिन परमेश्वरले नुहालाई भन्नुभयो, सबै प्राणीको अन्त्य गर्ने मैले अठोट गरिसकेको छु, किनभने पृथ्वी धेरै पाप र अधर्मले भरिएको छ। हेर, म तिनीहरूलाई नाश गर्नेछु, तैले एउटा जहाज बनाउनु। तब के भयो हामी सुन्छौं।

0: नेपालगञ्ज सुसमाचार प्रचार मण्डली रामनगरको प्रस्तुति कार्यक्रम सुसमाचार सबैका लागिमा आस्मीको हार्दिक स्वागत तथा जय मसीह। श्रोता, यो कार्यक्रम अस्ट्रेलियाको रेडियो रिजबाइनका साथै नेपालका विभिन्न 12 भन्दा बढ़ी रेडियो स्टेशनहरूबाट प्रसारण हुने गर्दछ। आगामी दिनमा नेपालका नेथप रेडियो स्टेशनहरूबाट पनि यो कार्यक्रम चाँडै नै प्रसारण गरिने कुरा यहाँहरूलाई जानकारी गराउँदछौ। श्रोता, यो कार्यक्रम विशुद्ध ईश्वरीय यथार्थताको बारेमा जानकारी दिने कार्यक्रम हो, जसले तपाई हामीलाई मुक्ति र उद्धारको सुसन्देश प्रदान गर्दछ। साथै यस कार्यक्रमले संसारका प्रत्येक व्यक्तिलाई सत्यको ज्ञानमा आई अनन्त स्वर्गीय राज्यको हकदार बन्न आग्रह गर्दछ। प्रिय श्रोता, आजको यो कार्यक्रम सुनिसकेपछि तपाईँको मनमा लागेका जिज्ञासा, प्रतिक्रिया र सल्लाह सुझावको लागि तपाईँले हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ, र जसको लागि हाम्रो कार्यक्रमको सम्पर्क नम्बर र इमेल एड्रेस कार्यक्रमको अन्त्यमा दिनेछौ। सम्पर्क नम्बर र इमेल एड्रेस प्राप्त गर्नलाई तयारी अवस्थामा रहनुहोला। श्रोता, आजको कार्यक्रममा हामी देवी देवताको अस्तित्व र तिनीहरूको वास्तविक पहिचानको विषयमा हेर्नेछौ। आउनु श्रोता, के साँच्चै देवी देवताको अस्तित्व छ त, अनि उनीहरू वास्तविक को हुन् आदि इत्यादि विषयमा पवित्र धर्मशास्त्र बाइबलबाट तपाई हामीलाई विस्तृत रूपमा जानकारी दिनको लागि आज तपाई हाम्रो बीचमा आदरणीय पास्टर प्रभुजन साई उपस्थित हुनु भएको छ।
1: आदरणीय श्रोता, यो यहाँहरूले सुनिरहनु भएको कार्यक्रम सुसमाचार सबैका लागि म प्रभुजन साई हार्दिक नमस्कार तथा जय मसीह टक्र्याउँदछु। आदरणीय श्रोता, यहाँहरूका बीचमा यो सुसमाचार सबैका लागि कार्यक्रम विशेष महत्वका साथ प्रसारण भइरहेको छ। यो कार्यक्रम सुनेर हामीहरूले संसारको कुनै पनि धन पैसा र कुनै पनि ज्ञान बुद्धिले कमाउन नसक्ने एउटा यस्तो यथार्थ कुरा सिक्न सक्छौ, जसले हामीलाई अनन्त अनन्तसम्म स्वर्गीय राज्यको खुशी र आनन्द दिन सक्छ। हामीहरू यो धरतीमा जिउँदा र यो धरतीमा रहँदा विभिन्न प्रकारका भूल गल्ती र अधर्म गर्दछौ, र यी अधर्मको अन्तिम लेखा भनेको अनन्त अनन्तसम्म नरकमा रहनु, आगो र तेलको ताईमा पाक्नु पर्ने हुन्छ। र यो कुरा सर्वशक्तिमान सृष्टिकर्ता ईश्वर, जसले हामीलाई अति प्रेम गर्नुहुन्छ, उहाँलाई मन परेको छैन, किन त भने हामी मानिस जाति जति उहाँका छोरा छोरी हौ। आफ्ना छोरा छोरीलाई अनन्तसम्म नरकमा जलेको उहाँलाई पक्कै पनि ठिक लागेको छैन। तर यो नरकमा जल्ने कारण के हो र कुन दिनबाट भयो त, यो कुरा अध्ययन गर्दा यो धरतीमा स्वर्गबाट झारिएका 33 करोड़ भन्दा धेरै आत्माहरू छन्, त्यसको लिडर लुसिफर अथवा डियाबलसको कारण भएको छ। श्रोता, जब ईश्वर स्वर्गमा हुनुहुन्थ्यो र उहाँको साथमा करोडौं स्वर्गदूतहरू थिए, त्यतिखेर यो संसार बनिसकेको थिएन। जब ती स्वर्गदूतहरूको लिडर नेता डियाबलस अथवा लुसिफरले ईश्वरको आज्ञा भंग गर्न थाल्यो, त्यहाँपछि ईश्वरले त्यसलाई स्वर्गमा राख्न नसक्ने हुनुभयो। त्यो लुसिफरलाई बार बार चेतावनी दिनुभयो, बार बार सल्लाह दिनुभयो, लुसिफर तैले यस्तो गर्न हुँदैन, किनभने यो स्वर्ग हो, स्वर्गमा पाप हुँदैन। तर त्यो डियाबलसले त्यो कुरा मान्दै मानेन, बार बार सम्झाउँदा पनि नहुँदा ईश्वरले त्यसलाई स्वर्गमा राख्न नसक्ने हुनुभयो। त्यहाँपछि यो पृथ्वी लगायत विभिन्न ग्रहहरू, ग्रहहरूका पनि उपग्रहहरू, तारामण्डल र सबै ब्रह्माण्डलाई ईश्वरले रच्ने योजना गर्नुभयो। जब यो संसार रचिसक्नुभयो, त्यहाँपछि त्यो डियाबलसलाई, तँलाई अब म स्वर्गमा राख्न सक्दिन, मैले ब्रह्माण्ड बनाएको छु, त्यहाँ मध्ये एउटा ग्रह एउटा ठाउँ पृथ्वी हो, त्यो ठाउँमा तँ गएर राज गर। तर त्यो डियाबलसले ईश्वरको आज्ञा भंग गर्ने बानी सिकिसकेको थियो र त्यसले भनेको मानेन। जब त्यसले भनेको मानेन, तब ईश्वरले अलिकता बल प्रयोग गर्नुभयो र स्वर्गबाट यो धरतीमा खसाली दिनुभयो। त्यो डियाबलसलाई स्वर्गबाट यो धरतीमा खसाल्दाखेरि त्यसको समूहमा रहेका 33 करोड़ भन्दा धेरै आत्माहरू यो धरतीमा झरे, कोही ढुङ्गामा, कोही खोलामा, कोही रूखमा, कोही हिमालमा, कोही झार जंगलमा परे। आज यी धरतीमा भएका करोडौं आत्माहरू जो हामी गाउँ गाउँ टोल टोलमा ईश्वर भनेर पनि मानिरहेका छौं, प्रशस्त त्यस्ता आत्माहरूको वास छ। यी सबै आत्माहरूलाई दैत्य भनिन्छ। जंगलमा भएका जतिलाई दैत्य भनिन्छ भने तिनीहरू मध्ये केही हाम्रा घर पालुवा भएका छन्, घरमा ल्याएर पूजापाठ गरिन थालिएका छन्, तिनीहरूलाई देवता भनिन्छ। ती दैत्य नै देवतामा परिणत भएका छन् र तिनीहरू भनेका हाम्रा आशामुखी हुन्। हामी मानिसहरूले जब के मिठो बासनदार कुराहरू पकाएर या पोलेर खान्छौ, ती जंगलमा हुने आत्माहरूलाई, ती दैत्यहरूलाई त्यसको बासना धेरै मन पर्छ र त्यसलाई उनीहरूले आफै पकाएर अथवा पोलेर खान अथवा बनाउन सक्दैन, बनाउन र खान सक्दैन। तब मानिसहरूले बनाएको कुरा माग्नलाई उनीहरू हामी मानिसलाई आएर डराउने, मानिसहरूलाई आएर लाग्ने, मानिसहरूलाई आएर धोका दिने, डराउने गर्छन्। जब मानिसहरू आत्तिन्छन् तब उनीहरू आफै मानिसभित्र आएर बोल्छन् कि मलाई यो चाहियो या त्यो चाहियो, या खसी चाहियो या कुखुरा चाहियो। जब हामी त्यस्ता कुराहरू दिन्छौ र तिनीहरूले छोड्छन्, किन छोडेका हुन् भने उनीहरूले मागेको कुरा पाउँछन् तब छोड्छन्। कालान्तरमा हाम्रा बाजे बजेहरूलाई त्यस्ता आत्माहरूले यस्तो धोका दिइरहँदा उनीहरूले बार बार दिन थाले र ती आत्माहरू जसले हाम्रा बाजे बजेहरूलाई एकदमै अप्ठ्यारो बनाइरहेका थिए अनि तिनीहरू कस्ता होलान् भन्ने कल्पना गर्दै अन्दाज गर्दै हाम्रा पुर्खाहरूले तिनीहरूको रूप रंग आफ्नै अन्दाजमा बनाउन थाले। त्यसपछि त्यसको विकास क्रम बढ्दै गयो र ढुङ्गा, माटो, सिमेन्ट, विभिन्न प्रकारका धातुहरूद्वारा तिनीहरूका रूप र प्रतिरूप बनाउन थाले। यसरी आज मूर्ति र मूर्ति पूजाको शुरूआत भएको छ। जंगलमा भएका दैत्यहरूलाई मान्छेले आफ्ना हातबाट बनाएर घरको नजिकमा अथवा घरमा राखेका मूर्तिहरूलाई बस र यही हामी तिमीहरूलाई हमेसा दिन्छौ भनेर दुई पक्षीय सहमति भयो। त्यो सहमति अनुसार ती जंगलमा हुने दैत्यहरू घर या घरको छेउमा आएर बसेर देवतामा परिणत भए। ती देवताहरूलाई आज मानिसहरूले राम्रोसँग अध्ययन नगरेको कारण आफ्ना ईश्वर, आफ्ना सहयोगी र आफ्ना सहारा बनाएर राखेका छन्। आदरणीय श्रोता, तिनीहरू हाम्रा सहारा होइनन्, हामीहरू तिनीहरूका सहारा हौ। तिनीहरूले हामीलाई दिने होइन, तिनीहरूले हामीलाई माग्छन् र हामीले तिनीहरूलाई दिनुपर्छ। त्यसैले तिनीहरू खुद भन्छन्, हामी त आशामुखी हुन्। ती धेरै प्रकारका आत्माहरू हाम्रा आशामुखी हुन् र हामीले पकाएर र पोलेर बनाउन सक्ने चीज वस्तु तिनीहरूले बनाउन सक्दैनन्, तर तिनीहरू त्यस्ता कुराहरू खान अति मन पराउँछन्। त्यसैले हामीलाई डराउने, तर्साउने गरेर आउँछन् र हामीले त्यस्ता कुराहरू दियौं भने तिनीहरू छोडेर जान्छन्। यही क्रम हिजो आज हामीहरूका बीचमा भइरहेको छ। यो कुरा बुझ्नको लागि मानिसले आफ्नै शक्तिले सकेनन्, त्यसैले सृष्टिकर्ता ईश्वर येशू मसीह बनेर यो धरतीमा आउनुभयो। जब येशू ख्रीष्ट ती भूतात्मा, दैत, दानव, देवी देवता लागेका मानिसहरूका छेउमा जानुहुन्थ्यो, तिनी आत्माहरू आफै चिच्याएर भाग्थे। ती आत्माहरूले येशूलाई भन्थे, येशू हामीलाई धोका नदिनुहोस्। तिनीहरू रुन्थे, गराउँथे। आदरणीय श्रोता, आज पनि जब येशूको नाउँ लिएर ती भूतात्मा लागेको मानिसको छेउमा येशूलाई विश्वास गर्ने मानिस गयौं भने र येशूको नाउँमा हकार्यौं भने ती दुष्ट आत्मा छोड्छन्, जान्छन्, अब जान्छौ भनेर छोड्छन्। किन अरू कसैको पनि नाममा हुँदैन त, येशूकै नाउँमा किन त्यस्तो हुन्छ त? र अरू सबैलाई ती भूतात्मा र दुष्ट आत्मा लाग्छन्, किन इसाईहरूलाई मात्र लाग्दैनन् त? इसाईहरूले येशूलाई विश्वास गर्छन्। येशू भनेका सृष्टिकर्ता सर्वोच्चका परमेश्वर हुनुहुन्छ र ती सर्वोच्चका परमेश्वरको नाउँ लियौं भने धरतीका कुनै पनि आत्माले मान्नुपर्छ र येशूको नाउँमा गरेको आज्ञालाई सबै आत्माहरूले मानिलिनुपर्छ। त्यसैले आज भूत भाग्छन्। येशू ख्रिस्टको नाउँ लिने र येशू ख्रिस्टकै नाउँमा प्रार्थना गर्नेहरूलाई ती दुष्ट आत्मा र भूतात्मा आएर असर गर्न सक्दैनन्, किन त भने येशू सृष्टिकर्ता हुनुहुन्छ, उहाँलाई मान्ने मानिसहरूलाई धरतीको कुनै पनि अर्को शक्तिले असर पार्दैन। यही क्रम बढ्दै जाँदा मानिसहरूले विभिन्न प्रकारका मूर्ति बनाए। मूर्तिको बारेमा परमेश्वर येशू ख्रिस्टले यसरी आज्ञा दिनुभएको छ। उहाँले दिनुभएका 10 आज्ञामा सबैभन्दा प्रमुख आज्ञा यस्तै मूर्ति र धरतीमा भएका विभिन्न आत्माहरू, दैत, दानव, देवी देवताको अगाडि नझुक्नु र उनीहरूलाई ईश्वर नभन्नु भन्ने छ। जुन कुरा पवित्र धर्मशास्त्र बाइबल येशू ख्रिस्ट जन्मिनु भन्दा हजारौं वर्ष पहिला नै एउटा प्रस्थान भन्ने पुस्तकमा ईश्वरको वाणीले बताएको छ, जुन कुरा प्रस्तार भन्ने पुस्तकको 3, 4, 5, 6 तिर छ। यहाँ यसरी लेखिएको छ, म बाहेक अरू कुनै देवी देवताहरूलाई नमान्नु, आफ्ना निम्ति खोपेर कुनै किसिमको मूर्ति नबनाउनु, तिनीहरूका सामु ननिउरनु, तिनीहरूको पूजा नगर्नु, किनकि म परमप्रभु तिमीहरूका परमेश्वर डाहा गर्ने परमेश्वर हुँ, मेरो अवहेलना गर्ने पिता पुर्खाका अधर्मको दण्ड उनीहरूका तेर्सो र चौथो पुस्तासम्म दिनेछु, तर मलाई प्रेम गर्ने र मेरो आज्ञाहरू पालन गर्नेहरूका हजारौं पुस्तामाथि म कृपा गर्नेछु। आदरणीय श्रोता, यो तपाईँ र मेरा सृष्टिकर्ता परमेश्वर जो यो धरतीमा ईसा मसीह बनेर आएको धर्मशास्त्रले सिकाउँछ, उहाँले बताउनु भएको, यो एउटा प्रधानमन्त्रीले भनेको कुरा होइन, यो एउटा विद्वानले भनेको कुरा होइन, यो एउटा पुजारीले भनेको कुरा होइन, यो एउटा जाबो पास्टरले भनेको कुरा होइन, यो तपाईँ र मेरा सृष्टिकर्ता सनातनका परमधामका परमेश्वरको वाणी हो। उहाँले जे भन्नुहुन्छ सही र सत्य बताउनुहुन्छ, या हामी मानौ या नमानौ। ईश्वर एकमात्र हुनुहुन्छ, उहाँ बाहेक अरू कसैका अगाडि नझुक्ने र कसैलाई पनि ईश्वर नभन्ने कडा चेतावनीका साथ आज्ञा दिनुभएको छ। यो कुरा मान्नुपर्ने तपाईँ हामीहरूको दायित्व हो, कर्तव्य हो र बुद्धिमती हो। यदि तपाईँ र मैले आफ्नो जीवनमा ईश्वरको आशीर्वाद चाहन्छौ भने हामीले ती ईश्वरको आज्ञा मान्नुपर्छ, जुन आज्ञा त्यही हो, त्यही सृष्टिकर्ता ईश्वर बाहेक माथि आकाश तल धरती समुद्र भित्र यो ब्रह्माण्डमा भएको कसैलाई पनि ईश्वर मान्न नहुने, किनभने ईश्वर त यी ब्रह्माण्डलाई बनाउनु हुने सृष्टिकर्ता हुनुहुन्छ। यो कुराको आज्ञा दिएको छ, जुन प्रष्टै गरी एउटा मात्र धर्मशास्त्र बाइबलमा दिएको छ, जुन शास्त्रलाई आज ठूला ठूला वैज्ञानिकहरूले पनि प्रेम गर्दै त्यही पढेर पछ्याउन थालेका छन्। त्यही सम्बन्धित कुरा बाइबल धर्मशास्त्रको व्यवस्था भन्ने पुस्तकको 27 अध्यायको 15-16 पदतिर पनि भनिएको छ। यहाँ यसरी भनिएको छ, कारिगरले बनाएको जस्तै आफूले खोपेको वा ढालेको परमप्रभुलाई घिन लाग्ने मूर्ति गुप्तमा स्थापना गर्ने मानिस श्रापित होस्। आदरणीय श्रोता, सारा सृष्टिका मालिक परमेश्वरले हामी मानव जातिले ढालेर या खोपेर बनाएका मूर्तिहरू जो गुप्तमा राखेका हुन्छन्, घरभित्र राखेका हुन सक्छन्, घरको छेउछाउमा, खेतबारीको छेउछाउमा राखिएको हुन सक्छ, कतै सानो कोठा बनाएर, कतै सानो घर बनाएर त्यसभित्र विभिन्न प्रकारका मूर्तिहरू बनाएर ईश्वर मान्ने चलन आज विभिन्न अविकसित मानिसहरू, अशिक्षित मानिसहरू र ईश्वर शास्त्र सम्बन्धी सत्य ज्ञान नभएका मानिसहरूमा भएको देख्दछौ, मानिसहरूले गर्दै गरेको हामी पाउँदछौ। तर साँचो परमेश्वर जो आत्मा हुनुहुन्छ, जसको मन्दिर हामी मानिसहरूको शरीर हो, ती परमेश्वरले यो बताउनुहुन्छ कि मानिसहरूका हातले र शिव खोपेर या ढालेर बनाएका मूर्तिहरूदेखि परमप्रभु सृष्टिकर्ता ईश्वर घृणा गर्नुहुन्छ र त्यस्ता घृणित चीजलाई ईश्वर भनेर ढोक्नेहरूलाई तेर्सो र चौथो पुस्ता भन्दा पनि धेरैसम्म श्रापित गर्ने कुरा ईश्वरले आज्ञा दिनुभएको छ। श्रोता, यो गरौं या नगरौं ईश्वरको टाउको दुख्दैन, बरु हामीलाई श्राप पर्छ। हामी यदि श्राप पाउँछौ भने ठिकै छ, या श्रापबाट बच्न चाहन्छौ भने पनि ठिकै छ, र कुन कुरा ठिक छ, हामी श्रापमा पर्नु हुँदैन, र श्राप मानिसको भन्दा ईश्वरको श्राप भयानक हुन्छ, त्योबाट बच्नलाई हामीले आफ्नै हातले बनाएका मूर्तिहरूलाई ईश्वर भन्नुहुन्न, र स्वर्गबाट झारिएका करोडौं आत्मा जो झार जंगल ढुङ्गा माटोमा अवस्थित हुन्छन् तिनीहरूलाई आफ्ना जन्मदाता ईश्वर भन्नुहुन्न भनेर पवित्र धर्मशास्त्र बाइबलले भन्छ। त्यसैले श्रोता, तपाईँ हामीहरू यो धरतीमा क्षणिक जन्म लिएर आएका छौं, हामी केही पिरियड केही वर्ष यहाँ बसेर एक दिन जानु नै पर्छ, र पवित्र धर्मशास्त्र बाइबलले तिमी यो धरतीमा जी सकेपछि एक दिन जानुपर्छ, र जाँदाखेरि तिमीहरू सत्य परमात्मा परमेश्वर जो स्वर्गमा विराजमान हुनुहुन्छ त्यहाँ जानुपर्छ, त्यहाँ जानलाई मेरा बाणी पछ्याउनु पर्छ भन्नुभएको छ। उहाँको बाणी भनेको पवित्र धर्मशास्त्र बाइबलमा लेखिएका वचनहरू हुन्। यी वचनहरू पढ्यौं भने मात्रै अथवा बाइबल पढ्यौं भने मात्रै सत्य ईश्वर को हुनुहुन्छ चिन्छौ र ईश्वरले हामीलाई के गर्ने के नगर्ने भन्नुभएको छ त्यो कुरा पनि छर्लङ्ग बुझ्छौ। त्यसैले आज विश्वमा सबैभन्दा धेरै मानिस र सबैभन्दा ठूला विद्वानहरूले यही धर्मशास्त्र बाइबल पढेर मान्छन् र त्यही मुक्तिदाता येशु ख्रिस्टमा विश्वास गरेका छन्। त्यो हामीहरूलाई पनि खाँचो छ। आदरणीय श्रोता, यो असल सन्देश, यो सुसमाचार सबैका लागि कार्यक्रमबाट हामी सधैँ प्रसारण गर्ने गर्दछौ। हामी यो कार्यक्रम सुसमाचार सबैका लागिमा ईश्वरीय यथार्थता बताइरहेका छौ। यसैको बीचमा हामी एउटा उहाँको महिमाको लागि भजन सुन्नेछौ र त्यसपछि फेरि यहाँहरूका बीचमा ईश्वरका वचनका साथको यो प्रवचन यहाँहरूका बीचमा ल्याउनेछौ।

0: आदरणीय श्रोता, कालान्तरमा एकजना सबैभन्दा धेरै र अचम्मका बुद्धि भएका राजा हुनुहुन्थ्यो। उहाँको नाम थियो सोलोमन। उहाँमा धेरै बुद्धि त थियो, तर उहाँले एकदमै नराम्रो र घृणित काम गरेका थिए। त्यो काम के होला त? के बुद्धि भएर पनि घृणित काम गर्छन् र? बिल्कुल, हामी बुद्धिमान भएर मात्र हुँदैन, हामी ज्ञानी भएर मात्र हुँदैन, हामीहरूले भूल गल्ती पक्कै पनि गर्छौ। यी त्यस्ता विद्वान राजाले त्यस्तो गल्ती के गरेका थिए? जुन कुरा ईश्वरको दृष्टिमा खराब थियो त्यो कुरा पहिलो राजा 11 अध्यायको 6-11 पदसम्म यो कुरा यहाँ झल्काइएको छ। म यहाँहरूका लागि पाठ गर्छु। यसरी सोलोमनले परमप्रभुको दृष्टिमा जे कुरा खराब थियो त्यही गरे, र आफ्ना पिता दाऊदले गरे झैं तिनी परमप्रभुको पछि पूरा रूपमा लागेनन्। सोलोमनले मोआबको घृणित देवता कमोस र अमोनीहरूको घिनलाग्दो देवता मोलोकको निम्ति यरुसलेमका पूर्वपट्टिको एउटा डाँडामा पूजा गर्ने अग्लो थान बनाए। यसरी नै तिनले आफ्ना विदेशी पत्नीहरूका निम्ति ती देवताहरूका पूजा पनि गरे, र तिनीहरूले आफ्ना देवताहरूलाई होम बलि चढाउथे र धूप बाल्थे। परमप्रभु सोलोमनसँग रिसाउनु भयो, किनभने तिनी कहाँ दुईपल्ट देखा पर्नुहुने परमप्रभु इजरायलका परमेश्वरदेखि तिनको हृदय तर्केर गएको थियो। यद्यपि उहाँले सोलोमनलाई अरू देवताहरूका पछि लाग्नदेखि मनाई गर्नुभएको थियो, तथापि सोलोमनले परमप्रभुको आज्ञा पालन गरेनन्। यसकारण परमप्रभुले सोलोमनलाई भन्नुभयो, तेरो मन यस्तै भएको हुनाले र तेरो करार र तेरा विधिहरू जो मैले तँलाई आज्ञा गरेको थिएँ ती पालन नगरेको कारण म निश्चय नै यो राज्य तँबाट खोसेर तल्लो दर्जाको एकजनालाई दिनेछु। आदरणीय श्रोता, यदि तपाईँ र हामीहरूले ती सृष्टिकर्ता ईश्वरको साँचो सत्य बाणीलाई वास्ता गरेनौ, त्यो साँचो सत्य परमेश्वर जो शरीरमा यो धरतीमा येशु ख्रिस्ट बनेर आउनुभयो उहाँको बाणीलाई वास्ता गरेनौ, उहाँको विरोधमा लाग्यौं, उहाँको इन्सल्ट र अपमान गर्न थाल्यौं भने पक्कै पनि सृष्टिकर्ता परमेश्वरलाई मन पर्ने छैन, र हामीहरूको हातबाट आउनै लागेको राज्य पनि खोसेर अर्को तल्लोलाई अथवा हामीहरूले मन नपर्ने मानिसको हातमा ईश्वरले सुम्पिदिनुहुनेछ। त्यसैले हामी जनताहरू मात्र होइन, हामी गरीबहरू मात्र होइन, हामी कमजोर अवस्थाका मानिसहरू मात्र होइन, यो हाम्रो देश नेपालका ठूला ठूला नेताहरूलाई पनि यो शिक्षा छ, ठूला ठूला राजनेताहरूलाई पनि यो शिक्षा छ, र ठूला ठूला विद्वानहरूलाई पनि यो शिक्षा छ, र ठूला ठूला ज्ञानी र धनीहरूलाई पनि यो शिक्षा छ। यो शिक्षा सबैको लागि समान छ, यो शिक्षाको अर्थ सबैका लागि समान छ। त्यसैले हामी या धनी हौ या ज्ञानी हौ, जे जस्तो भए पनि सबैको लागि यो अति आवश्यक छ। त्यसैले आदरणीय श्रोता, हामीहरूले यो धरतीका करोडौं आत्माहरूलाई, कुनै पनि यो धरतीका मूर्तिहरूका आकृतिलाई ईश्वर मानेर तिनीहरूका अगाडि झुक्नु हुन्न, किनभने त्यो काम ईश्वरका अगाडि घृणित छ, अपमानित छ। आज तपाईँ हामी देख्दछौ ती सर्वशक्तिमान ईश्वर येशूको विरुद्धमा अनसन बस्छौ, कोही हामी उहाँको विरुद्धमा आवाज उठाउँछौ भने आज नभए भोलि, भोलि नभए पर्सि हामीहरूको हार हुनेछ, र यस्ता घटना विश्वमा प्रशस्तै छन्। हाम्रै देश नेपालमा पनि यस्ता घटनाहरू देख्न र सुन्न पाएका छौ। श्रोता, तपाईँ हामी सबै नेपालीको उद्धार हुनुपर्छ, तपाईँ हामी सबै नेपालीको प्रगति हुनुपर्छ, तपाईँ हामी सबै नेपाली एक परिवार हौ, हामी सबैले प्रगति गर्नुपर्छ, तब मात्र नेपालको प्रगति हुन्छ। र जब हामीले ती प्रगतिका मालिक, आशिषका मालिक ईश्वर सृष्टिकर्ता परमेश्वरमा विश्वास र भरोसा गरेर उहाँमा आशा राखेर उहाँको डर भएमा जीवन जिउँछौ, हाम्रो जीवनमा धेरै उन्नति हुन्छ, र उन्नति मात्र होइन मुक्ति र उद्धार सहितको उन्नति हुन्छ। यो शिक्षा, यो सुसमाचार सबैका लागि कार्यक्रमले विभिन्न रेडियो स्टेशनबाट बताउँदै यहाँहरूलाई साँचो प्रेम झल्काइरहेको छ। आदरणीय श्रोता, तपाईँ हामीहरूले यो कुरा गर्नै पर्छ, नत्र भने हाम्रो कल्याण छैन। नेपालको इतिहास एकदमै पुरानो भए पनि हाम्रो देश किन गरीब छ? हाम्रो देश किन यस्तो अत्याचार, हिंसा, घुस, अपमान, हैकमवाद यस्ता कुराहरूले पिल्सेको छ त? किनभने हाम्रो देश र हाम्रा देशवासीमा येशु ख्रिस्टको व्यवस्था आएको छैन। आज हाम्रो देशका नेताहरूले येशु ख्रिस्टमा विश्वास गर्न र सत्य ईश्वरलाई मान्न मान्दैनन्। आज हाम्रो देशका जनताहरूले येशु ख्रिस्ट र सत्य ईश्वरलाई मान्न डराउँछन्। आज हाम्रो देशवासीले यो डराएको कारण सत्य ईश्वरबाट आउने आशिष हाम्रो जीवनमा आइपुगेको छैन। यही कार्यक्रम मार्फत म यहाँहरूलाई यो जानकारी गर्न चाहन्छु। आदरणीय श्रोता, के तपाईँ र म माथि उठेको हाम्रो देशलाई नोक्सान हुन्छ त? ईश्वर तपाईँ र मेरा जन्मदाता हुनुहुन्छ भने हाम्रा जन्मदाता पिताले के हाम्रो उन्नति भएको राम्रो मान्नुहुन्न त? मान्नुहुन्छ। तर हामीले ती सत्य सामर्थ्यका ईश्वरलाई नचिनेको कारण यस्तो भएको छ। आदरणीय श्रोता, यस्ता धेरै सत्य ऐतिहासिक घटनाहरू छन्। त्यसैले आजबाट हामीले निर्णय गर्नुपर्छ कि हामीहरूले आफ्नो ईश्वर आफ्नै हातले बनाएका ढुङ्गा र सुना चाँदीका मूर्ति बनाउनुहुन्न, हाम्रा आफ्नै ईश्वर स्वर्गबाट यो झारिएका स्वर्गदूतहरू जो करोडौं छन् यो धरतीमा तिनीहरूलाई मान्नुहुन्न, जसले हामीलाई जन्म दिनुभयो, जसले हामीलाई सृष्टि गर्नुभयो, ती ईश्वरलाई मात्रै ईश्वर मानेर उहाँको अगाडि मात्र झुक्नुपर्छ र उहाँको अगाडि जाँदा एक मात्र नाउँ येशु ख्रिस्टको नाउँ पुकार्दै जानुपर्छ र येशुको नाउँमा पश्चाताप गर्यौं र येशुलाई विश्वास गर्यौं भने हामीहरू र ती सत्य ईश्वरको सम्बन्ध गाँसिन्छ। त्यसैले हामी येशु प्रभुको विषयमा गाउँ गाउँ ठाउँ ठाउँ भन्दछौं र यो हामीहरूले खाना लाउन नपाएको कारण होइन, सत्य सबैले बुझोस् भन्ने कारणले हो। श्रोता, यसलाई साँच्चै तपाईँले हृदयमा गहिरो प्रकारले बुझ्नुहोस्, सुन्नुहोस् र पछ्याउनुहोस् भन्दै म यो कार्यक्रम सुसमाचार सबैका लागिबाट बिदा हुन्छु। हस्त नमस्कार। जय मसीह। प्रभु येशूले यहाँहरू सबैलाई प्रशस्त आशिष दिनुभएको होस्।
1: धन्यवाद पास्टर प्रभुजन साईलाई। साँच्चीकै आजको वचन अत्यन्तै आशिषमय थियो। वचनमा भने जस्तै आज हाम्रो गाउँ टोल शहर बस्तीहरूमा ईश्वरको नाममा मानिसबाट आदर भक्ति पाइरहेका देवी देवताहरू फलन एन्जेलस अर्थात स्वर्गबाट झारिएका स्वर्गदूतहरू मात्र हुन्। उनीहरूमा शक्ति त छ तर अधिकार भने छैन। यसकारण श्रोता, हामी यहाँहरूलाई यो जानकारी गराउँदछौ कि सत्य साँचो ईश्वर तपाईँ हामीलाई मुक्ति र उद्धार दिने एकमात्र परमेश्वर येशु ख्रीष्ट हुनुहुन्छ। उहाँ बाहेक अरू कसैले पनि हामीलाई साँचो मुक्ति दिन सक्दैन। वचनमा भने जस्तै संसारको मानिसको पापको खातिर क्रूसमा बलिदान भई फेरि तीन दिनपछि बौरी उठ्ने येशु ख्रीष्ट हुनुहुन्छ, किनकि उहाँ मात्र ईश्वर हुनुहुन्छ। यो सबै कुरा उहाँले मानिसका लागि गर्नु भएको थियो, जुन कुरा मानिसको लागि गर्नु अत्यन्तै आवश्यक थियो। यसकारण श्रोता, समयमै सत्य र साँचो ईश्वरलाई आत्मसात गरी आफ्नो जीवनलाई नष्ट हुनबाट बचाउनुहोस्। प्रिय श्रोता, तपाईँलाई आजको यो कार्यक्रम कस्तो लाग्यो? जस्तो लाग्यो त्यस्तै सल्लाह सुझाव दिन चाहनुहुन्छ? कार्यक्रम प्रति तपाईँको केही प्रतिक्रिया छ वा यस कार्यक्रमको बारेमा अझै थप जानकारी लिन चाहनुहुन्छ भने तपाईँले हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ, जसको लागि हाम्रो सम्पर्क नम्बर रहेको छ 9858037454। सम्पर्क नम्बर फेरि एक पटक 9858037454। र त्यसै गरी हाम्रो इमेल एड्रेस रहेको छ gnnepal17@gmail.com gnnepal17@gmail.com। हौस् त श्रोता, कार्यक्रमको समय सकिएको छ। प्राविधिक मित्रलाई धन्यवाद। परमेश्वरले तपाईँ हामीलाई आफ्नो शान्ति सुरक्षा र आशिषमा राख्नु भएको होस्। कार्यक्रम सुसमाचार सबैका लागिबाट हामी बिदा चाहन्छौ। नमस्कार। जय मसीह।

0: गुड न्युज एफएम 105.1।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम स्पार्क माई फेथ,
2: दैनिक आत्मिक कार्यक्रम स्पार्क माई फेथ।
3: असल सुन्ने व्यक्ति बन्नुहोस्। जयमसी तथा नमस्कार, म जमुना तामाङ कार्यक्रम स्पार्क माई फेथको जीवनका क्षणहरू श्रृंखलाको अङ्क 42 यहाँहरूलाई स्वागत छ। हामी सानो छँदादेखि नै हामीलाई पढ्न र लेख्न सिकाइएको छ। पछि हामी मध्ये धेरैलाई समूहको अगाडि कसरी उठेर बोल्ने भनेर सिकाइएको थियो, तर हामीलाई सुन्न कसले सिकाएको छ? हाम्रो सुन्ने सिप सुधार गर्न हामीले कस्तो तालिम पाएका छौं? सुन्न सिक्नका लागि हामीलाई अरूसँग सम्पर्क गर्न अनुमति दिइनेछ। सुन्ने सिकाइले हामीलाई अरूसँग सम्पर्क गर्न अनुमति दिनेछ, ताकि हामी उनीहरूलाई मदत गर्न प्रभावकारी हुन सकौं। लुकाको पुस्तक 4:43-45 पद। 12 वर्षदेखि रक्तस्वावले पीड़ित एउटी स्त्री जसलाई कसैले निको पार्न सकेको थिएन, त्यसले पछिल्लोतिरबाट आएर उहाँको लुगाको एक छेउ छोई र तुरुन्तै त्यसको रक्तस्वास बन्द भयो। यीशुले भन्नुभयो, मलाई कसले छोयो? जब सबैले इन्कार गरे, तब पत्रुस र तिनीहरूसँग हुनेहरूले भने, गुरूज्यू, भीड़ले तपाईलाई घेरेर फेल्दैछन्। यीशु एउटा व्यक्तिको स्पर्शप्रति कसरी संवेदनशील हुने भनेर सिक्नुभयो जब उहाँ मानिसहरूको ठूलो भीड़मा हुनुहुन्थ्यो। अरूको कुरा राम्ररी सुन्नका लागि हामीले आफूलाई वरपरका व्यस्तताबाट विचलित हुन दिनु हुँदैन र हामी आफ्नै विचार र भावनाहरूमा पनि डुब्नु हुँदैन। अरू मानिसहरूसँग घुलमिल हुन र उनीहरूलाई हाम्रो पूर्ण ध्यान दिन अनुशासन र हेरचाह चाहिन्छ, ताकि हामी उनीहरूको जीवनमा सतह मुनि के भइरहेको छ भन्ने महसुस गर्न सकौं। लुकाको पुस्तक 8:46 पद। तर यीशुले भन्नुभयो, कसैले मलाई छोएकै हो, किनकि शक्ति मबाट निस्केर गएको मैले थाहा पाएँ। हामी भित्र रहेको परमेश्वरको आत्माले अरूको आवश्यकताहरूप्रति संवेदनशील बन्ने हाम्रो क्षमतालाई धेरै बढ़ाउँछ। तर संवेदनशील बन्ने बाटो हामीबाट शुरू हुन्छ। प्रिय श्रोता, हाम्रो मानव स्वभाव स्वार्थी भएकोले हामी सामान्यतया अरूलाई बुझ्न खोज्दैनौ। हाम्रो कुराकानीमा हामी या त बोलिरहेका हुन्छौ वा जब तिनीहरू बोलिरहेका हुन्छौ हामी बोल्नको लागि तयारी गरिरहेका हुन्छौ। हामी आफ्नै दिमागमा हराइरहेका हुन्छौ, आफ्नै एजेण्डामा अल्झिरहेका हुन्छौ, हामीले उनीहरूलाई के भन्नुपर्छ भन्ने बारेमा सोचिरहेका हुन्छौ। हाम्रो स्वार्थी लक्ष्य भनेको उनीहरूलाई हाम्रो दृष्टिकोण बुझ्न मार्गदर्शन गर्नु हो, तर यो यसरी नै हुनु आवश्यक छैन। हामी कसरी राम्रो श्रोता बन्ने भनेर सिक्न सक्छौ, तर यसको लागि नम्रता र सिक्ने इच्छा शक्ति चाहिन्छ। तपाईले अर्को व्यक्तिले के भनिरहेको छ भनेर अवलोकन गरेर र ध्यान दिएर राम्रो श्रोताको रूपमा आफ्नो सिप विकास गर्नुहुन्छ। आफ्नो दृष्टिकोणबाट भन्दा उनीहरूको दृष्टिकोणबाट कुरा बुझ्ने प्रयास गर्नुहोस्। उनीहरूप्रति वास्तविक सहानुभूति सहित सुन्नुहोस्। तपाईँले कस्तो प्रतिक्रिया दिने भनेर सोच्नुको सट्टा अर्को व्यक्तिको अनुभवभित्र आफूलाई राख्ने प्रयास गर्नुहोस्। उनीहरूको शरीरको भाषा पढ्नुहोस्। सुन्ने भनेको उनीहरूले बोलेका शब्दहरू सुन्नु मात्र होइन, उनीहरूले कस्तो महसुस गरिरहेका छन् भनेर देखाउने संकेतहरूमा ध्यान दिनु हो। अर्को व्यक्तिको सन्दर्भको दायराभित्र जान सक्दो प्रयास गर्नुहोस्। संसारलाई उसले कसरी हेर्छ भनेर हेर्ने प्रयास गर्नुहोस्। यसो गरेर तपाईँले उनीहरूलाई कस्तो लाग्छ भनेर बुझ्नु शुरू गर्नुहुन्छ। उनीहरूको दृष्टिकोणबाट परिस्थितिहरू बुझ्ने लक्ष्य राख्नुहुन्छ। लुकाको पुस्तक 8:47-48 पद। अब आफू लुकिरहन नसक्ने कुरा थाहा पाएर त्यो स्त्री काँदै आई र उहाँको सामु घोप्टो परि र किन त्यसले उहाँलाई छोई अनि कसरी तुरन्तै निको भई सो अब मानिसहरूका सामु बताइदिइन्। के तपाईँ आफ्नो वरपरका मानिसहरूलाई नजिकबाट निहाल्दै हुनुहुन्छ? तिनीहरूले शब्द बिना तपाईँले के भनिरहेका छन् ती व्यक्त नगरेको भावनाहरूप्रति संवेदनशील हुनुहोस्। राम्रो श्रोता बने सिपको अभ्यास गर्नुहोस्। यसले अरूलाई बुझ्ने तपाईँको क्षमतामा धेरै सुधार गर्नेछ, ताकि तपाईँले आफूहरूसँग घनिष्ठ सम्बन्ध स्थापना गरेर उनीहरूलाई मदत गर्न सक्नुभएको होस्। आजको वचन सुनाइद्वारा परमेश्वरले तपाईँहरूलाई आशिष दिनुभएको होस्। जय मसीह।
2: प्रिय श्रोता, प्रभावशाली बाइबल शिक्षक तथा आत्मिक मार्गदर्शक सोन भिक्टरद्वारा लिखित सन्देश हाम्रो आफ्नै नेपाली भाषामा सुन्नुभयो रेडियो कार्यक्रम स्पार्क माई फेथ। मेरो विश्वासमा चमक ल्याउनुहोस्। कार्यक्रमका बारेमा कुनै सल्लाह, सुझाव तथा प्रतिक्रिया भएमा हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ, जसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 98 68 55 33 39। हौस् त, कार्यक्रम सुन्नु भएकोमा तपाईलाई परमेश्वरले प्रशस्त आशिष दिनुभएको होस्। जय मसीह।
4: अछि नेनादीको दु निच्छ्या आत्मिकी ज्याजो स्पार्क माई फेथ जुगु विश्वास के चमक हया बिउ। प्रार्थना अडिक जुया दिस जय मसी जोजलपाजी अमृता महर्जनी स्पार्क माई फेथ यो जीवन या छेन्ड श्रृंखला भाग 32 के छिसक सित न लसकु छ। यको क्रिसेन्टेस याइगु छगु गल्ती दैगु इम्स छुछु खया नीति जक्क प्रार्थना याइगु ख अले इम्स या इमगु प्रार्थना या तुरुन्त लिस मखनी बले इम्स प्रार्थना याय तोति परमेश्वर याबले झिगु प्रार्थना लिस तुरुन्त बिमखु उखी या अर्थ परमेश्वर झिगु ख मता दैगु मखु छुकी अर्थ झिस प्रार्थना याना सुनेमा दैगु ख छिगु प्रार्थना या लिस मले प्रार्थना याइगु गुब्ले न डिके मते यो पिनियनुमेपी सुयागु नीति प्रार्थना यानु वो उपी तत्काल वो चमत्कारी रूप लागे धु कुगु विशेष क्षेण न दु अथे जुई भले थो तस्को अजु चापुगु व गौरवशाली जुई तर यकु यी सुयागु नीति प्रार्थना याइ बोले थथे जुई अले तुरुन्त हे छु मजुत हे जुई अथिसा ऊ अवस्था जी छु या माली जी व मनुते त माली ल जित क्षमायाना दिस तर थौ जीगु प्रार्थना परमेश्वर मता अवश्य न मखो ऊ अवस्था जी छु या मा धासा उम मनुया आवश्यकता या नीति विश्वासपूर्वक व मौन रूप परमेश्वर के प्रार्थना याना चुनी गुख कलसी छगु अध्याय गुगु पद के धातगुदु थोख न्यसानी से पवित्र आत्मा यो बुद्धि छिन्के परमप्रभु यागु इच्छा बालक सिके थुके फेमा तका तिमस प्रार्थना याना चुनु गुदु थल प्रार्थना या प्रतिबद्धता या त ध्यान ब्यादिस थो मधा जिगु जी छिगु नीति जक्क प्रार्थना या अले जी मेगु छु ख न्योने उने बरु वाल जिमस छिगु नीति प्रार्थना याय तोतागु मधु जीवन या छुन अझ पुगे त अधिकता छगु महत्वपूर्ण ख अले विशेष याना झिगु जीवन या नीति परमेश्वर पाखे छु आशा याइगु दैगु ख वैबले झिगु उगु खया बारे प्रार्थना यामा अले गुरी अप्प आवश्यकता जुई उले हे उगु विशेष खया नीति चिस प्रार्थना ध्यान वो कुत यामा यो पिनियनुमेपि आज प्रार्थना या विषय केदु थो थुके मागुदु कि गुब्ले गुब्ले परमेश्वर झिगु प्रार्थना या लिस मब्युसा झिस गलत ख फनाचुन गुजुइफु झिस थुके माकी झिगु सोया परमेश्वर या बुद्धि युक्कु हे त नापाङ्गु कोरन्थी छगु अध्याय निन्यागु पद के धा टगुदु झिगु जीवने नापाङ्गु कोरन्थी छगु अध्याय निन्यागु पद के धा टगुदु परमेश्वर याको मूर्ख ख मनुतेको ज्ञान सोया त अले परमेश्वर याको कमजोरी मनुतेको बल स्वया तस्क बल्ला झिगु जीवने मागु वस्तु या परिणाम मखनी बोले झिस झिगु इनापा या त मूल्याङ्कन न्यायमा परमेश्वर झिगु नीति मागु प्याछिगु ख झिस फनाचुनगु खला सम्भव दुखी झिस छु विशिष्ट ख फनाचुनगु जुइफु तर परमेश्वर झिगु नीति यक्कु बालागु मेगु छु दुधका सुगु जुइफु अझै कि यदि छिए बिहा मजुसा छिए छम निश्चित मनु या त मतिना याना यी पा याए त परमेश्वर प्रार्थना याना चुङ्गुदु दुसा छिए लक्षित याना चो मनु स्वयान भाला मनु या त यी पा याए त परमेश्वर मने तया त गुजुइफु थो जुइफु कि छिगु निश्चित ज्याया नीति परमेश्वर प्रार्थनायना चोगुदु अले परमेश्वर के छिगु नीति मेगु ज्यादु गुब्ले गुब्ले चिस परमेश्वर या न्योने थ त विनम्र यामा अले झी त छुमा धका वेकल सिउ धका थुइकेमा अले चिस विचार यानागु स्वया तस्कहे फरक ख धका थुइकेमा एफिसी खुगु अध्याय यो चिन्चागु पदके दया तगुदु यहाँले छिम्स पवित्र आत्मा याको शक्तिका प्रार्थना या अले परमेश्वर यागु गुहाली फो होसियारजु अले न्याथ्यसा चोपी विश्वासी तेगु नीति मत्तिका प्रार्थना या यो पिन्यन मेपी प्रार्थना दैगु तस्क शक्तिशाली व अजु चाहे पुगु क्या बख गुगु परमेश्वर झित बिहादी गुख गुकियाना झिस वैक चाहे जुगु फुक्क प्राप्त या फै तर थुपी प्राप्त याए त झिस छु प्रार्थना या नाचुना दैगु ख स्पष्ट जुइमा अले झिगु प्रार्थना या लिस मवतले झिस गब्लेन हार स्वीकार याए मजु थयागु वचन याना दिगुनी छि सकसित न परमेश्वर सुव्याबीमा जय मसे यनामिपि छिम्स नकतिनी हे जक बाइबलीय प्रभावशाली शिक्षकको आत्मिकी लपु केनादिम सोमन भिक्टर चोयादिगो हसना झिगु हे नेपाल भाषाया रेडियो ज्याजो स्पार्क माई फेथ झिगु विश्वास के चमखया बिउ बारे छिके छु प्रतिक्रिया सुझाव दुसा स्वापु तया दिफै उकिया नीति जिमके जिमगु मोबाइल नम्बर 2 98 68 55 33 39 98 68 55 33 39 कासा ज्याजो नेना दिगुनी छित यकु यकुए सुब्या परमेश्वर छित सवाबीमा जय मसी
5: पहिलो थेसलोनिकी 5:11 एक अर्कालाई उत्साह देऊ र एक अर्काको उन्नति गर यही भदौ 10 गते बुधबार रसुवा जिल्ला साथै त्रिशुली नदीको तटीय क्षेत्रमा आएको अकल्पनीय र विनाशकारी बाढ़ी पहिरोले ठूलो जनधनको क्षति पुर्याएको घटनाप्रति गुड न्यूज एफएम परिवार गहिरो दुःख व्यक्त गर्दै पीड़ित परिवार तथा प्रभावित सम्पूर्ण समुदायप्रति हार्दिक संवेदना प्रकट गर्दै यस विपदको कारण आफ्नो अमूल्य जीवन गुमाउनु हुने सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा धैर्य धारण गर्ने शक्ति मिलोस् भनी परमेश्वरसँग प्रार्थना गर्दछौ कलाती 6:2 एकअर्काको भार उठाओ र यसरी ख्रिस्टको व्यवस्था पूरा गर जनहितको लागि गुड न्यूज एफएम परिवार अनामनगर काठमाडौं
6: के तपाई वा तपाईले थाहा पाउनुभएका मानिसहरूलाई हस्पिस केयरको आवश्यकता छ अब चिन्ता नलिनुहोस् थानकोट हस्पिस सेन्टरले विगत लामो समयदेखि क्यान्सर प्यारालाइसिस र स्ट्रोकका बिरामीहरूको लागि 24 घण्टा दक्ष डाक्टर तथा नर्सहरूद्वारा बिरामीलाई दुखाई कष्ट पीड़ामुक्त शान्त पारिवारिक वातावरणमा उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ हाम्रा सुविधाहरू 24 घण्टा एम्बुलेन्स सेवा बिरामीको लागि बस्न खान तातो चिसो पानीको व्यवस्था साथै पारिवारिक वातावरणमा हेरचाह सम्पर्कको लागि थानकोट हस्पिस सेन्टर चन्द्रगिरी 4 थानकोट काठमाडौँ कार्यकारी प्रमुख सुनिल कुमार तामाङ मोबाइल नम्बर रहेको छ 98 41 53 54 02 98 41 53 54 02 र 98 10 33 64 06 98 10 33 64 06 फोन नम्बर 01 43 92 5 11 01 43 92 5 11 र 01 43 92 5 10 01 43 92 5 10 र हाम्रो इमेल आईडी रहेको छ 2007@thankothospice@gmail.com र sunilforchrist@gmail.com थानकोट हस्पिस सेन्टर 24 घण्टा बिरामीको सेवामा समर्पित

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: दाई अब उठ्नु पर्छ अनि उठाउनु पर्छ, अब बन्नु पर्छ र बनाउनै पर्छ।
2: हो, तर उठ्नका लागि सहारा चाहिन्छ, उठाउनका लागि बल, बन्नका लागि ज्ञान चाहिन्छ त बनाउनका लागि बुद्धि।
1: अनि यी सबै कहाँ पाउने त दाई?
2: यी सबैको उत्तर पाउनका लागि एउटै स्रोत छ, त्यो हो कार्यक्रम मुक्तिको मार्ग।
1: कार्यक्रम मुक्तिको मार्ग?
2: हो, कार्यक्रम मुक्तिको मार्ग, जहाँ छ जीवनका सबै प्रश्नहरूको उत्तर। तपाईँ हाम्रो आफ्नै रेडियो, रेडियो सिटी पोखरामा हरेक दिन सोमबारदेखि शुक्रबारसम्म बेलुकी 36 बजेदेखि 7 बजेसम्म सुन्न नभुल्नुहोस् है।
3: मुक्तिको मार्ग, जहाँ छ जीवनको उत्तर।

0: गुड न्यूज एफएम 105.1
1: अब तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम मुक्तिको मार्ग। न्यानो अभिवादन मेरा आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरूलाई। आज हामी फेरि पनि दुई भाइ हजुरको माझमा पूर्ण उपस्थित भइसकेका छौं र हामी आशा गर्दछौं तपाईँहरू पनि सबैजना एकदमै आराम अनि कुशल हुनुहुन्छ र आजको अध्ययनको निम्ति जहाँबाट पनि तपाईँले हामीलाई सुन्दै हुनुहुन्छ, आफ्नो यात्राबाट, आफ्नो कामबाट अथवा परिवारसँग सँगै बसेर हाम्रो यो अध्ययनमा जोडिनु भएको छ, सम्पूर्णलाई हामी हृदयदेखिबाट धन्यवाद भन्न चाहन्छौं। र अब हामी ढिला नगरिकन हाम्रो यो कार्यक्रम मुक्तिको मार्गलाई निरन्तर रूपमा अगाडि बढाउनेछौ, त्यसैले आउनुहोस् हाम्रो यो कार्यक्रमलाई अघि बढाउँ। दाइ, हामीले यो निरन्तर अध्ययनको यात्रामा भजन संग्रहको पुस्तकबाट चाहिँ अध्ययन गरिरहेका छौं, जहाँ हामीले हाम्रो जीवनलाई चाहिने र निकै नै आशिषमय अध्ययनहरू चाहिँ थाहा गरिरहेका छौं र एक आशिषमय समयलाई पनि बिताइरहेका छौं भने आजको अध्ययनमा चाहिँ हामी कुन विषयहरूमा रहेर चाहिँ यो हाम्रो अध्ययनको यात्रालाई चाहिँ अगाडि बढाउनेछौ?
2: भाइ, आज हामी भजन संग्रह 144 देखि 149 सम्मका खण्डहरूबाट अध्ययन गर्दैछौ। यी भजनहरूले परमेश्वरको युद्धमा सहायता, उहाँको महान

0: उद्धार, राष्ट्रहरूबीच उहाँको महिमा, सृष्टिको स्तुति र परमेश्वरका जनहरूको विजयपूर्ण आराधनालाई प्रकट गर्दछन्।
1: भनेपछि दाई, यी भजनहरूले परमेश्वर केवल व्यक्तिगत जीवनका परमेश्वर मात्र होइन, राष्ट्रहरू र सम्पूर्ण सृष्टिमाथि शासन गर्नुहुने महान राजा हुनुहुन्छ भन्ने कुरा हो।
0: हो भाई, यी आजको अध्ययन गर्ने भजनहरूमा दाउदले परमेश्वरलाई आफ्नो चट्टान, आफ्नो बल र आफ्नो युद्धमा प्रशिक्षक भनेर वर्णन गर्दछन्। साथै परमेश्वरको राज्य अनन्त छ र उहाँको महिमा असीम छ भन्ने घोषणा गर्दछन्। उहाँ सबैलाई भलाइ गर्नुहुन्छ र उहाँका कामहरू न्यायपूर्ण र करूणामय छन् भनी उनी स्वीकार गर्दछन्। कि मानिस त क्षणिक छ तर परमेश्वरको सहायता बिना कुनै पनि विजय सम्भव छैन भन्ने सत्यलाई आजको दिनमा हामी थाहा गर्नेछौं।
1: भनेपछि दाइ, आजको दिनले हामीलाई मानिसमा होइन परमेश्वरमा भरोसा गर्न सिकाउँछ र परमेश्वरको शक्ति र उहाँको सृष्टिमाथिको नियन्त्रण चाहिँ आज हामीले देख्न पाउनेछौं, होइन त?
0: हजुर भाइ, र त्यसैले आदरणीय श्रोताहरू, आजको अध्ययनले हामीलाई सम्झाउँछ परमेश्वर मात्र हाम्रो बल हुनुहुन्छ, उहाँ सम्पूर्ण सृष्टिको राजा हुनुहुन्छ र उहाँको नाम सधैँ स्तुति योग्य छ। त्यसैले मनको तयारी सहित आउनुहोस्, आजको हाम्रो यो मुक्तिको मार्ग अध्ययनको यात्रालाई शुरू गरौं।
2: मित्र, प्रभु येशू ख्रीष्टको मधुर र उच्च नाममा तपाईँ सबैलाई मेरो जय मसीह। आज हामी परमेश्वरको वचन अध्ययन भजन संग्रह 144 149 अध्यायसम्मबाट देख्न गइरहेका छौं। त आउनुहोस् हामी सबभन्दा पहिले छोटो प्रार्थना गरौं। जीवित अनि सामर्थ्य बुबा, हामी तपाईंलाई धन्यवाद दिन्छौं यो सुन्दर समयको लागि तपाईंले हामीलाई दिनुभएको छ, ताकि हामी तपाईंको वचन अध्ययन गर्न सकौं र तपाईंको वचनबाट आशिषित हुन सकौं। प्यार प्रभुजी, तपाई हामीलाई आफ्नो वचनद्वारा आशिषित गराउनुहोस्, आफ्नो वचनको भेद खोलिदिनुहोस्, ताकि हामी तपाईँको वचनको बुझ्न सकौं र आफ्नो दिन प्रतिदिनको जीवनमा व्यवहारिकतामा उतार्न सकौं। धन्यवाद दिँदै यो छोटो प्रार्थना प्रभु येशू ख्रीष्टको नाममा, आमेन। मित्र, मैले भनिहाले कि आज हामी परमेश्वरको वचन अध्ययन भजन संग्रह 144-149 अध्यायसम्मबाट देख्नेछौ। त सम्बन्ध पहिले हामी भजन संग्रह 144 अध्यायबाट देख्न गइरहेका छौं। यो दाउदद्वारा लेखिएको अर्को एक भजन हो। केही विषय सूची भजन 18 उल्लेखित विषय सूचीसँग मिल्दोजुल्दो छ, जुन यसरी आरम्भ भएथ्यो। भजन संग्रह 18:1-2 पदमा भनिएको छ, हे परमप्रभु मेरो शक्ति, म तपाईंलाई प्रेम गर्दछु। परमप्रभु मेरो चट्टान, मेरो गढी र मलाई छुटकारा दिने हुनुहुन्छ। मेरो परमेश्वर, मेरो शक्ति, म उहाँमै भरोसा राख्नेछु। मेरो ढाल र मेरो उद्धारको सिंह, मेरो अग्लो धरारा। फेरि आगे भजन संग्रह 18:6 पदमा दाउदले भने, मेरो आपदमा मैले परमप्रभुको पुकार गरे र मेरा परमेश्वरका चित्कार छोडे। आफ्नो मन्दिरबाट उहाँले मेरो स्वर सुन्नुभयो। उहाँका सामनेको मेरो पुकार उहाँको कानमा पुग्यो। मित्र, यो भजन 144 दाउदको एक अनुभवबाट लेखिएको थियो, जब उसलाई राजा साउलबाट छुटकारा दिएथ्यो। उही समयमा यो अगमबाडीको त्यो दिनको आगमनतिर हेरिरहेको छ, जब इसरायलका सन्तानहरू महाक्लेश अवधिमा दुःख कष्ट भोग्नेछन्। महान आपदको समयमा तिनीहरू परमेश्वर कहाँ प्रार्थनामा फर्कनेछन्। उही समयमा यो भजन दाउदको समय र महाक्लेश अवधि बीचका समय अवधिमा रहने सम्पूर्ण परमेश्वरका जनहरूको निम्ति लागू छ। भजन संग्रह 144 पद 1 भनिएको छ, परमप्रभु मेरो चट्टान, धन्यको हुनुहुन्छ जसले मेरा हातलाई युद्ध गर्न र मेरा औंलाहरूलाई लडाई गर्न सिकाउनुहुन्छ। दाउदको यो भनाईको तात्पर्य के हो? त्यहाँ कोही कोही छन् जो तत्काल यो प्रश्न गर्छन्, हेर, पुरानो नियमको परमेश्वर त

युद्ध गर्नेवाला हुनुहुन्छ। मेरो मित्र, यदि तपाईँ दाउदको दिनमा रहनु भएदेखि तपाईँको वरिपरि रहने शत्रुहरूबाट सुरक्षित गरिनु भएको छ भन्ने कुरामा थाहा पाउँदा र तपाईँ आफैलाई रक्षा गर्न सक्नुहुन्थ्यो भन्ने कुरा थाहा पाउनु भए तपाईँ धेरै नै निश्चिन्त रहनुहुनेथ्यो। अनि दुई पदमा भनिएको छ, मेरा करूणा निधान र मेरो किल्ला, मेरो उच्च धरहरा र मलाई मुक्ति दिने, मेरो ढाल जसमा म भरोसा राख्दछु, जसले मेरो प्रजालाई मेरो अधीनमा पार्नुहुन्छ। दाउद भन्छन् कि परमेश्वर उसको करूणा निधान हुन्। यदि तपाईँ र मसँग कुनै धार्मिकता छ भने त्यो ख्रिष्ट हुनुहुन्छ। दाउद यो पनि भन्छन् कि परमेश्वर उसको करूणा निधान हुनुहुन्छ, उसको उच्च धरहरा हुनुहुन्छ, उसको किल्ला हुनुहुन्छ, उसको मुक्ति दिने हुनुहुन्छ, उसको ढाल हुनुहुन्छ। अनि अन्तिम खण्डमा भन्छन्, जसले मेरो प्रजालाई मेरो अधीनमा पार्नुहुन्छ। यहाँ दाउद कमाण्डरको रूपमा बोलिरहेका छन्। अनि तीन पदमा भनिएको छ, हे परमप्रभु, मानिस के हो र तपाईँले त्यसको सोधी लिनुहुन्छ, अथवा मानिसको सन्तान जसको तपाईँ लेखा लिनुहुन्छ? किन परमेश्वरले सानो फुच्चे मानिसको ध्यान दिनुहुन्छ? मित्र, निश्चय नै मानिस त्यति धेरै महत्वको छैन। चार पदमा भनिएको छ, मानिस एक साँझ जस्तो मात्र हो, त्यसको दिन बिति जाने छाया जस्तो मात्र हुन्छ। यसको मतलब मानिस परमेश्वर बिना केही पनि होइन, व्यर्थ हो, जीवन उहाँ बेगर उद्देश्यहीन अर्थहीन छ। मैले डाक्टर मेगीको टिप्पणीबाट पढ़िरहेको थिएँ, जसले भनेथ्यो, जब म नासभिलमा पास्टर थिएँ, एक दिन मेरो अध्ययन कोठामा एकजना मानिस घुसी आयो र आफ्नो हातमा पुरानो बन्दुक पनि बोकेको थियो। उसले भन्यो, यदि तिमीले मलाई जिउनलाई कारण दिन सक्दैनौ भने म आफैलाई हत्या गर्नेछु। मैले उत्तर दिए, तिमीले मलाई अप्ठ्यारो स्थितिमा हाल्यौ, म कुनै त्यस्तो कारणको सोच्न सक्दिन कि किन तिमी आफैलाई हत्या गर्नुहुँदैन, तर म तिमीलाई यो भन्न चाहन्छु कि आफ्नो जीवनलाई हत्या गरेर आफ्ना समस्याहरूलाई समाधान गर्ने छैनौ। तिमीले बस यही मात्र गरिरहनेछौ, पृथ्वीबाट आफ्नो समस्यालाई हटाएर त्यस्तो स्थानमा लगिरहेका छौ जहाँ कुनै समाधान छैन, तत्पश्चात त झन डरलाग्दो स्थितिको सामना गर्नेछौ, अर्थात नर्क, आगो र गन्धको तलाउ, जहाँ सधैँको निम्ति दारा केटै हुनेछ, तर त्यसको सट्टामा अहिले तिमीले परमेश्वरको निम्ति निर्णय बनाउन सक्छौ, जुनले तिम्रो जीवनमा उद्देश्यको थप्नेछ र तिमी आफ्नो जीवनलाई चाँडै नै खत्तम पार्ने स्थितिमा हुने छैनौ, किनकि तिमीले जीवनको अर्थ पाउँछौ। त्यसपछि जब तिमी कालगतिले मर्छौ, तिमी ख्रिस्टसँग उद्धारकर्तासँग हुन आफ्नो स्वर्गीय घरमा जानेछौ। मित्र, परमेश्वर बिनाको जीवन खाली रित्तो व्यर्थ हो। मैले केही साल पहिले विश्वमा एक धनी मानिसले आफ्नो आत्महत्या गरेको बारेमा पढेको थिएँ। उसका त्यति धेरै पैसाले उसको जीवनको बाँच्ने अर्थ उद्देश्य दिएन, बर उसले आफ्नो जीवनलाई अर्थहीन, उद्देश्यहीन, खाली रित्तो पत्ता लगायो। मेरो मित्र, येशु ख्रिस्ट बिना, परमेश्वर बिना जीवन व्यर्थ छ, परमेश्वर बिनाको जीवन उद्देश्यहीन छ। अहिले परमेश्वरसँग दाउदको बिन्तीको सुन्नुहोस्। पद पाँचमा भन्छन्, हे परमप्रभु, आफ्नो स्वर्गीय नुहाएर ओर्लनुहोस्, पहाड़हरूलाई छुनुहोस् र तीबाट धुवा उठ्नेछ। मित्र, यो मानव इतिहासमा र तमाम मानव घटनाहरूमा परमेश्वरको हस्तक्षेपको गरियोस् भन्ने प्रार्थना हो, पुकारा हो। यो यसैया 64 अध्याय 1 र 2 पदमा पक्का गरिएको छ, जुनले भन्छ, आकाश फटाएर तपाईँ ओर्लनु भए त तपाईँका उपस्थितिमा पर्वतहरू डगमगाउने थिए, आगोले झाड़ी डढाए झैं र पानी उमाले झैं तपाईँका शत्रुहरूलाई आफ्नो नाउँ प्रकट गर्नलाई र जाति जातिहरूलाई तपाईँको उपस्थितिमा कामुन भनेर तपाईँ आउनुभए त। परमेश्वर कुनै दिन मानव इतिहासमा घुस्न गइरहनु भएको छ। मलाई थाहा छैन यो कहिले हुनेछ, तर निश्चय नै एक दिन उहाँले यो गर्न गइरहनु भएको छ। छ पदमा भनिएको छ, बिजुली चम्काएर तिनीहरूलाई छिन्न भिन्न पार्नुहोस्, आफ्ना काणहरू छोडेर तिनीहरूलाई ध्वंस पार्नुहोस्।
जब प्रभु फेरि दोस्रो पल्ट आउनुहुनेछ उहाँ दण्डमा आउनुहुनेछ मित्र। नयाँ नियम लगायत सम्पूर्ण शास्त्रको अभिप्राय भाव हो परम प्रभु कुनै दिन दण्डमा आउन गइरहनु भएको छ। प्रकाश 19 अध्याय 11 पदमा युहन्नाले स्वर्गीय उभ्रेको दर्शन देखे र एउटा सेतो घोडा र त्यसमाथि सवार हुने विश्वासयोग्य र सत्य कहलिन्दथे जसले धार्मिकतामा इन्साफ र लड़ाई गर्नुहुन्थ्यो उसलाई देखेथे। यो परमप्रभु येशु ख्रीष्टको आगमन र शत्रुहरूमाथि विजयको तस्वीर हो। हुनसक्छ तपाईंलाई यो तस्वीर मन नपर्ला, तर यो नै परमेश्वरको वचनले पेश गर्ने उहाँको बारेमा तस्वीर हो। त्यस समयमा भजनकार भन्छन् 9 पदमा, हे परमेश्वर म तपाईँको निम्ति एउटा नयाँ भजन गाउनेछु, 10 तारे वीणामा म तपाईँको स्तुति गाउनेछु। क्लेशपछि मात्र इसरायलका सन्तानहरू आफ्नो परमेश्वरको निम्ति नयाँ गीत गाउनेछन्, यो भन्दा पहिले गाउने छैनन्। त्यसपछि 145 अध्यायतिर पनि लागौं, यो दाउदको अर्को भजन हो। यो उहाँको महानता र करूणाको निम्ति स्तुति प्रशंसाको गीत हो, यो हालेलुया कोरस हो। 145 अध्याय 1-2 पदमा भनिएको छ, हे मेरा परमेश्वर, हे महाराजा, म तपाईँको प्रशंसा गर्नेछु र म तपाईँको नाउँलाई सदा सर्वदा धन्यको भन्नेछु। प्रतिदिन म तपाईँलाई धन्यको भन्नेछु र म तपाईँको नाउँको स्तुति सदा सर्वदा गर्नेछु। प्रतिदिन म तपाईँलाई धन्यको भन्नेछु। यो हप्तामा खालि एकपल्ट मात्र होइन जब हामी चर्चमा आराधना सेवामा जान्छौं, तर हरेक दिन हामीले सधैँ चाहे दुःखमा होस् चाहे सुखमा उहाँको स्तुति प्रशंसा गर्नुपर्नेछ। यो स्तुति प्रशंसाको अचम्मको भजन हो। 8 पदमा भनिएको छ, परम प्रभु अनुग्रही र दयाले भरिपूर्ण हुनुहुन्छ, रिसाउनमा धीरजी र अति करूणामय हुनुहुन्छ। मित्र, हामीसँग त्यस किसिमको परमेश्वर हुनुहुन्छ। दाउले परमेश्वरको त्यस किसिमको दया करूणा प्रेमको अनुभव गरे र अरूलाई पनि उही किसिमको परमेश्वरको दयाको देखाउन उसलाई उत्प्रेरित गरियो। यसपछि पद 17 र 18 भनिएको छ, परमप्रभु आफ्ना सब मार्गमा धार्मिक र आफ्ना सारा व्यवहारमा अनुग्रही हुनुहुन्छ, उहाँमा पुकारा गर्ने सबैको नजिक परमप्रभु हुनुहुन्छ, उहाँलाई साँचोसित पुकार्ने सबैका नजिक। मित्र, तपाईँ चाहे जोसुकै हुनुहोस् वा जहाँसुकै हुनुहोस्, यदि तपाईँ साँच्चै नै परमेश्वरलाई चाहनुहुन्छ, उहाँको आवश्यक छ भने तपाईँ उहाँको उपस्थितिमा ख्रिस्टद्वारा आउन सक्नुहुन्छ। भजनकार भन्छन्, उहाँ पुकार गर्ने सबैका नजिक परमप्रभु हुनुहुन्छ। यदि तपाईँले येशू ख्रीष्टलाई आफ्नो उद्धारकर्ताको रूपमा ग्रहण गर्नुभएको छ भने परमेश्वर कहाँ जाने तपाईसँग सधैँ अधिकार छ, अनि सिधै अधिकार छ, पहुँच छ। यदि तपाईँ उद्धार नपाएको जन हुनुहुन्छ भने परमेश्वर तपाईँलाई उद्धारको निम्ति उहाँ कहाँ आउन निमन्त्रण दिनुहुन्छ। परमेश्वर सधैँ उपलब्ध हुनुहुन्छ। त्यसपछि 146 अध्यायतिर पनि प्रवेश गरौं। यहाँ हामी मुख्य विषयको रूपमा देख्छौ परमेश्वरको भलाइपनको लागि हालेलुया भजन। परमप्रभुको स्तुति गरको मतलब हो हालेलुया, अनि बाँकी 5 भजनहरू स्तुति प्रशंसाको हालेलुया भजन हो। तिनीहरू कति पनि सतावट, खेदो, दुःख कष्टको बारेमा कुरा गर्ने छैन। शत्रुहरूबाट छुटकारा वा सहायताको लागि कुनै र कति पनि प्रार्थना छैन। त्यहाँ अभिश्रापयुक्त प्रार्थना छैन। कष्ट, दुःख र पापको रात पूरा भइसक्यो। रातको रुवावासी खत्तम भयो र हजार वर्षीय राज्यको बिहानमा हर्ष आनन्द आएको छ। भजन सङ्ग्रह 146 अध्याय पद 1 भनिएको छ, परमप्रभुको प्रशंसा गर, ए मेरो आत्मा परमप्रभुको प्रशंसा गर। मित्र, हामीले खालि ओठले मात्र परमेश्वरलाई स्तुति प्रशंसा गर्नु हुँदैन, तर हामीले सच्चा रूपमा हृदयबाट उहाँको स्तुति प्रशंसा गर्नुपर्छ। यसले परमेश्वरलाई आनन्दित तुल्याउँछ, खुशी तुल्याउँछ। 3 पदमा भनिएको छ, राजाहरूमाथि त भरोसा नगर, मानिसमाथि पनि नगर, तिनीहरूबाट केही सहायता हुँदैन। यो पदले मानिसको शक्तिहीनताको वर्णन गर्दछ। कुनै पनि

यसबाटको सहायता सधैँको निम्ति हुँदैन मित्र। जसको शरीर माटोमा एक दिन मिल्न जानेछ जहाँबाट त्यो शरीर बनाइएको थियो, चाहे ऊ राजा होस् वा राजकुमार होस् वा साधारण आम मानिस होस्। अमित्र, यो भजनमा दिइएको कथन यो हो कि मानिस पापी हो र मानिसमा कति पनि आशा छैन, ऊ सीमित सृष्टि हो र माटोमा मिल्छ। यो भजनको अन्त गर्ने पदहरूमा उल्लेखित परमप्रभुको अर्थ हो यहोवा, जुनको आठ पल्ट उल्लेख भएको छ। पद पाँचदेखि आठमा भनिएको छ, याकुबका परमेश्वरलाई आफ्नो सहायक बनाउने चाहिँ सुखी हुन्छ, जसको आशा परमप्रभु तिनका परमेश्वरमा हुन्छ, जसले स्वर्गीय र पृथ्वी सृजनुभयो, समुद्र र त्यसमा भएका यावत थोक, जसले सधैँ सत्यलाई पालन गर्नुहुन्छ, जसले अत्याचारमा परेकाहरूको इन्साफ गर्नुहुन्छ, जसले भोक्काहरूलाई खानेकुरा दिनुहुन्छ, परमप्रभुले कैदीहरूलाई छोडिदिनुहुन्छ, परमप्रभुले अन्धाहरूका आँखा खोलिदिनुहुन्छ, परमप्रभुले निहुरेकाहरूलाई खड़ा गर्नुहुन्छ। यहोवाको रूपमा उहाँ उद्धारकर्ता उद्धारक हुनुहुन्छ, सृष्टिकर्ताको रूपमा उहाँ इलोहिम हुनुहुन्छ। भजनहरूले यो अति नै स्पष्ट बनाउँछ, परमप्रभुको प्रशंसा गर, मतलब हालेलुया। त्यसपछि भजन 147 आदेशतिर पनि लागौं, त्यहाँ हामी देख्छौ यरूशलेम प्रति र पृथ्वी प्रति परमेश्वरको भलाइपनको कारण हालेलुया कोरस। 147 अध्याय पद 1 र 2 भनिएको छ, परमप्रभुको प्रशंसा गर किनकि हाम्रा परमेश्वरको स्तुति गान गाउनु असल कुरो हो, किनकि त्यो रमाइलो हुन्छ र उहाँको प्रशंसा गर्न सुहाउँछ। परमप्रभुले यरूशलेम बनाउनुहुन्छ, उहाँले इसरायलका तितर बितर भएकाहरूलाई जम्मा पार्नुहुन्छ। मित्र, यो अहिलेसम्म पूरा भइसकेको छैन, तर यो भविष्यमा पूरा हुनेछ। अनि तीन पदमा भनिएको छ, उहाँले मन भाँचेकाहरूलाई निको पार्नुहुन्छ र तिनीहरूको मनको चोटमा पट्टी बाँधिदिनुहुन्छ। मित्र, परमेश्वरले महाक्लेशका संकष्टहरूबाट भएर जानेहरू आफ्ना मानिसहरूको आफ्ना जनहरूको निम्ति यो गर्नुहुनेछ। अनि मित्र, उहाँले तपाईँ र मेरो निम्ति आज पनि यो गर्नुहुनेछ। चार पदमा भनिएको छ, उहाँले ताराका संख्या गर्न सक्नुहुन्छ र ती सबैलाई नाउँ दिनुहुन्छ। मित्र, हाम्रा टुटेका हृदयहरूको ख्याल वस्त गर्ने उही परमेश्वर जसले ताराहरूको संख्या मात्र जान्नुहुन्न, जुन संख्या मानिसले कहिले गर्न सक्दैन, तर उहाँले ती हरेक ताराहरूको नाउँ पनि दिनुहुन्छ। त्यसपछि पद 12 14 भनिएको छ, हे यरूशलेम परमप्रभुको प्रशंसा गर, हे सियोन आफ्ना परमेश्वरको प्रशंसा गर, किनकि उहाँले तेरा मूल ढोकाको गजबार बलियो तुल्याउनु भएको छ, उहाँले तेरा छोरा छोरीहरूलाई तमा नै आशीर्वाद दिनुभएको छ, उहाँले तेरा शान्त सिमानामा शान्ति ल्याउनुहुन्छ, उहाँले तलाई सबैभन्दा असल गहुँले तृप्त गराउनुहुन्छ। शान्तिको राजा प्रभु येशू ख्रीष्ट यरूशलेममा आउनु भएको छ। यस समयमा यसैयाको अगमबाडी पूरा हुनेछ। यसैया 14:11-13 पदमा भनिएको छ, हे दुःखमा परे कि आँधी बेरीले पछारिए कि औ सान्त्वना नपाए कि हेर, म तेरा पत्थरहरू राम्रो सजाएर बसाल्नेछु, निर्मणिहरूले तेरो जग बसाल्नेछ, मणिले तेरो गजुर र लालमणिले तेरा मूल ढोका र बहुमूल्य रत्नहरू हरेले तेरा सारा घेरा बनाउनेछु, औ तेरा सबै छोराछोरीहरू परमप्रभुबाट सिकाएका हुनेछन् र तेरा छोराछोरीहरूलाई ठूलो शान्ति मिल्नेछ। आगे पद 20 भनिएको छ, उहाँले अरू कुनै जातिमाथि यसो व्यवहार देखाउनु भएको छैन र उहाँका इन्साफ पनि तिनीहरूले थाहा पाएका छैनन्। इसरायलको राष्ट्र अद्वितीय छ, तिनीहरू मात्र ती मानिसहरू हुन् जसलाई चुनिएका जातिको उपाधि दिएका छन्। तिनीहरू मात्र ती जाति हुन् जसले परमेश्वरको प्रकाशको हेरचाह गर्ने व्यक्ति परिरक्षक बनाउनुभयो। परमेश्वरको वचनमा उहाँसँग तिनीहरूको निम्ति अनन्तकालीन उद्देश्य छ। हामीले यरूशलेमको शान्तिको निम्ति र तिनीहरूमाथि उहाँको प्रतिज्ञाको परमेश्वरले पूरा गर्नुहुने समयको लागि प्रार्थना गर्छौं।

0: पर्छ। त्यसपछि भजन संग्रह 148 अध्यायतिर लागौं। यहाँ हामी देख्छौं सारा सृष्टिमा परम प्रभुको प्रशंसा। यस भजनमा स्वर्गमा स्वर्गीय दूतहरूबाट स्तुति प्रशंसाको आरम्भ हुन्छ। ओ कति महान हालेलुया कोरस हुनेछ जब परमेश्वरका सम्पूर्ण सृष्टिहरूले पृथ्वीमा र स्वर्गमा उहाँको स्तुति प्रशंसा गर्नेछन्। भजन संग्रह 148 पद 1-3 भनिएको छ, परम प्रभुको प्रशंसा गर, स्वर्गीयबाट परम प्रभुको प्रशंसा गर, उच्च स्थानहरूमा उहाँको प्रशंसा गर, हे उहाँका सारा दूतगण हो उहाँको प्रशंसा गर, हे उहाँका सारा तारा मण्डल हो उहाँको प्रशंसा गर, हे सूर्य र चन्द्र उहाँको प्रशंसा गर, हे ज्योति दिने तारा हो उहाँको प्रशंसा गर। आगे पद 11-13 भनिएको छ, पृथ्वीका राजाहरू र सारा मानिसहरू, भारदारहरू र सारा न्यायाधीशहरू, जवान ठेटा र कुमारीहरू, वृद्ध मानिस र केटाकेटीहरू, तिनीहरू सबैले परम प्रभुको नाउँको प्रशंसा गरून्, किनकि उहाँको नाउँ मात्र उच्च मानिएको छ, उहाँको महिमा पृथ्वी र आकाशको मास्तिर छ। मित्र, स्तुति प्रशंसा स्वर्गीयबाट आरम्भ भएर पृथ्वीमा उहाँका सृष्टिहरूले उहाँको स्तुति प्रशंसा गर्नेछन्। त्यसपछि 149 अध्यायतिर पनि लागौं। 149 एक पदमा भनिएको छ, परम प्रभुको प्रशंसा गर, परम प्रभुको निम्ति एउटा नयाँ भजन गाऊ र भक्तजनहरूको सभामा उहाँको प्रशंसा गर। हामीले पहिल्यै नयाँ गीतको बारेमा छलफल गरिसकेका छौं, जुनको प्रकाशको पुस्तकमा बताइएको छ। नयाँ भजन, नयाँ गीत त्यो तथ्यको बारेमा हुनेछ कि प्रभु येशु हाम्रा उद्धारकर्ता हुनुहुन्छ। पद्मा भनिएको छ, आफ्नो सृष्टिकर्तामा इसरायल रमाउन, सियोनका छोराहरू आफ्ना राजामा आनन्दित हौन। उहाँ हाम्रा उद्धारकर्ता हुनुहुन्छ र यो पनि याद राखौं कि उहाँ हाम्रो सृष्टिकर्ता पनि हुनुहुन्छ। हामीले यसको निम्ति उहाँलाई स्तुति प्रशंसा गर्नुपर्छ। मित्र, जब हामी जंगलको बीचमा हुन्छौं वा झरनाहरूको नजिकमा हुन्छौं वा नदीहरूको छेउमा हुन्छौं या समुद्रको किनारामा हुन्छौं, हामीले यसको निम्ति प्रशंसा स्तुति गर्न सक्छौं। हामी हरेक समय उहाँको स्तुति प्रशंसा गर्न सक्छौं। उहाँको सृष्टिको निम्ति, उहाँको महान कार्यको निम्ति, उहाँको भलाइको निम्ति, करुणाको निम्ति, अनि निम्न पदहरूमा हामीसँग राष्ट्रहरूको, जाति जातिहरूको इन्साफको बारेमा दिइएको छ। पद 6-9 भनिएको छ, तिनीहरूका मुखमा परमेश्वरको उच्च स्तुति र तिनीहरूका हातमा दुईधारे तरवार रहन्, अन्य जातिहरूलाई बदला दिनलाई र मानिसहरूलाई सजाय दिनलाई, तिनीहरूका राजालाई सांगलाले र तिनीहरूका भारदारहरूलाई फलामका सिखले बाँध्नलाई, तिनीहरूलाई लेखेका इन्साफ गर्नलाई, यो इज्जत उहाँका सारा भक्तजनहरूलाई छ, परम प्रभुको प्रशंसा गर। यो कुरा मनमा राखौं कि जब प्रभु येशू ख्रीष्ट यो पृथ्वीमा फर्की आउनुहुनेछ, उहाँलाई संसारको राष्ट्रद्वारा स्वागत गरिने छैन। उहाँ यो पृथ्वीलाई इन्साफ गर्न आइरहनु भएको छ। जब उहाँ पृथ्वीमा आउनुहुनेछ, सारा विद्रोहलाई खत्तम गर्नुहुनेछ। उहाँले फलामको डण्डाले तिनीहरूलाई फोल्नुहुनेछ। भजन संग्रह 2:9 भनिएको छ, फलामको डण्डाले तिमीले तिनीहरूलाई फोर्नेछौ र कुमालेको भाँडालाई जस्तै गरे तिमीले तिनीहरूलाई चकनाचुर पार्नेछौ। मित्र, हाम्रो परमेश्वरले एक दिन पृथ्वीको इन्साफ गर्न गइरहनु भएको छ। तपाईँ र म त्यस्तो संसारमा रहेका छौं जुन इन्साफको दिनतिर बढ़िरहेको छ। प्रभु आफ्नो वचन अध्ययनमा हरेकलाई आशिष दिऊ।
1: आजको दिनले हामीलाई सिकाएको छ कि परमेश्वर केवल व्यक्तिगत समस्या समाधान गर्न मात्र होइन, सम्पूर्ण विश्वको चाहिँ राजा हुनुहुन्छ र हामी मानिसमा भरोसा गर्नु अस्थायी हुन्छ तर परमेश्वरमा भरोसा सधैँ स्थिर हुन्छ भन्ने कुरा चाहिँ आजको अध्ययनले हामीलाई बताएको छ।
2: यी आजको भजनले हामीलाई परमेश्वरलाई हाम्रो बल मान्न सिकाउँछ, उहाँको महानता र करूणाको प्रशंसा गर्न सिकाउँछ, साथै उहाँ नै साँचो सहारा हुनुहुन्छ। मानिसहरू परिवर्तन हुन्छन् तर परमेश्वर कहिल्यै परिवर्तन हुनुहुन्न भन्ने गहिरो सत्यलाई आजको अध्ययनले हामीलाई सिकाएको छ।
1: अनि अर्को कुरा पनि हामी यसबाट बुझ्न सक्छौ कि सम्पूर्ण सृष्टि नै परमेश्वरको महिमा गर्न बनेको हो र परमेश्वरका जनहरू आनन्द

0: र विजयको साथ उहाँको आराधना गर्न चाहिँ बोलाइएका छन्।
1: हो त भाइ, सबै कुरा आकाश, पृथ्वी, प्राणी र मानिस सबैले परमेश्वरको स्तुति गर्नुपर्छ। उहाँको महिमा सृष्टिभर फैलिएको छ। परमेश्वरको जनहरूको जीवन आराधनाले भरिएको हुनुपर्छ। तब मात्र हामी उहाँको न्यायमा भरोसा गर्दै विजयको जीवन जिउन सक्छौ।
0: त्यसो भए दाई, आजको सन्देशले चाहिँ हामीलाई परमेश्वरमा भरोसा गर्न, उहाँको महानताको प्रशंसा गर्न र हरेक सृष्टिसँगै उहाँको महिमा गर्न चाहिँ सिकाउँछ।
1: अवश्य पनि भाइ, त्यसैले आदरणीय श्रोताहरू, आज आफैलाई सोधौं, के हाम्रो जीवन परमेश्वरको प्रशंसाले भरिएको छ? के हामी उहाँलाई हाम्रो बल र राजा मानिरहेका छौं?
0: आजको अध्ययनलाई भने हामी यही नै अन्त्य गर्दै हजुरको माझबाट बिदा लिन चाहन्छौं र हजुरलाई शुभ समयको हामी कामना गर्दछौं। र जसरी तपाईँहरूले निरन्तर रूपमा आफ्नो प्रार्थना विषयहरू र आफ्नो गवाईहरू हामीलाई बाँड्नु भएको छ, आउने आगामी दिनहरूमा पनि यसरी नै आफ्नो गवाई र प्रार्थना विषयहरू हामीलाई बाँड्नुहुनेछ र हामी तपाईँहरूको निम्ति निरन्तर रूपमा प्रार्थना गर्ने अवसर पाउनेछौ भनिकन आशा गर्दै आज भने हामी हजुरको माझबाट बिदा लिन चाहन्छौ र हामीलाई सम्पर्क गर्नको निम्ति कल अथवा मिस कल गर्नको निम्ति नहिचकिचाउनुहोस्। हाम्रो सम्पर्क नम्बर 97024207997 0420 9797।

सुनिरहनु हुने सम्पूर्ण श्रोतामा हार्दिक अभिवादन ममतिनाको कार्यक्रम नयाँ आशामा। यो कार्यक्रम यहाँहरूले प्रत्येक दिन यही समय यही रेडियो स्टेशनमा सुन्न सक्नुहुनेछ। निराशाको क्षणमा आशा दिन प्रयासरत रेडियो अध्ययन कार्यक्रम नयाँ आशा सुनिरहन तमतयार हाम्रा प्यारा श्रोताहरूमा रेडियो कार्यक्रम नयाँ आशाको तर्फबाट हार्दिक अभिवादन। एक अर्का प्रति प्रेमको व्यवहार प्रदर्शन गर्नु भन्ने अर्थी जुन हामीलाई परमेश्वरको वचनमा दिइएको छ त्यसको स्मरण गर्दै आउनुहोस्। शुरू गरौं आजको यो कार्यक्रमलाई यो भजन संगीतद्वारा।

0: श्रोता, भर्खरै यहाँले यो मधुर ख्रिस्तीय भजन सुन्नुभयो। यो समय तपाईँ शान्ति, आनन्द, एकता, मिलाप, प्रेम र सद्भावको आशा दिने रेडियो कार्यक्रम नयाँ आशा सुन्दै हुनुहुन्छ। कार्यक्रममा अब बेला भएको छ आजको वचनको। वचन लिएर आउँदै हुनुहुन्छ शिशिर।
1: प्रिय श्रोता मित्रहरू, न्यानो अभिवादन, जय मसीह। आजको वचन अध्ययनमा फेरि एकपटक हामी भेला भएका छौं। परमेश्वरको वचनलाई सँगसँगै पढ्न, नियाल्न र यसबाट केही ज्ञान गुणका कुराहरू सिक्नको लागि। प्रिय मित्रहरू, हामीले हाम्रो अध्ययनको क्रममा विभिन्न विषयवस्तुहरूलाई हेरेका छौं र कैयौं पटक तपाईँलाई यस्तो लाग्छ होला, यो विषय अलिकति तन्किएछ जस्तो। तर के हुन्छ भने सतहमा रहेर बुझ्नु र अलिकति त्यसलाई गहिरोमा गएर बुझ्नुमा फरक हुन्छ। कैयौं पटक विषयहरू यस्ता हुन्छन्, त्यसलाई सतहमा मात्रै रहेर हेरियो भने त्यसले भन्न खोजेको एउटा हुन्छ अनि बुझाइ अर्को हुन जान्छ। तसर्थ सही बुझाइको लागि त्यसलाई विभिन्न कोणहरूबाट हेर्नुपर्छ र अझ वचनको हिसाबमा भन्ने हो भने वचनले वचनलाई उल्था गर्ने विधि अप्नाएर पनि हेर्नुपर्छ, पढ्नुपर्छ र यसले भन्न खोजेको खास कुरो के हो र त्यो मेरो लागि कसरी लागू हुन्छ र मैले जीवनमा गर्नुपर्ने के हो, कस्तो सत्मार्गमा म हिँड्नुपर्छ भन्ने कुरालाई मन गर्नु पनि जरुरी छ। आउनुहोस् हामी आजको वचन अध्ययनलाई अगाडि बढाउँ यो छोटो प्रार्थनाद्वारा। महान दयालु बुबा परमेश्वर पिता, धन्यवाद। तपाईँको नामको महिमा होस् अनि तपाईँको नामको प्रशंसा होस्। तपाईँकै करुणाले सबै मानिसहरूले अनि यो विश्वले जीवन पाइरहेको छ, अगाडि बढ्ने प्रेरणा पाइरहेको छ तमाम अप्ठ्याराहरूको बारे। यही करुणाका खानी परमेश्वर, तपाईँको सिंहासनको फेदीमा हामी आउँदछौ अनि हामीलाई हाम्रो भूलापराधको लागि क्षमा गर्नुहोस्। हामीलाई तपाईँको सत्यतामा अगाडि बढाउनुहोस् र यो वचन अध्ययनमा तपाईँको आत्मा हाम्रो साथमा होस् भनी विन्ती गर्छौ, प्यारो प्रभु येशू ख्रीष्टको नाममा, आमेन। श्रोता मित्रहरू, हामीले इसरायलीहरूको जीवनमा अवस्थित विभिन्न घटना र क्रियाकलापलाई हेर्दैछौं र त्यसमा पनि विशेष गरेर हामीले उनीहरूको छाउनीको माझमा भएको उनीहरूको पवित्र स्थानको त्यो संरचनालाई हेर्दैछौं। पुरानो करारको खण्डमा उल्लेखित लेवीको पुस्तकलाई हामीले अध्ययन गर्यौं भने इसरायलीहरूको छाउनी वा शहरको बीचमा अवस्थित जीवित परमेश्वरको उपस्थिति हुने पवित्र स्थानको पालभित्र हुने विभिन्न क्रियाकलापहरूबारे त्यहाँ सविस्तार उल्लेख गरिएको हामी पाउँदछौ। त्यहाँ गरिने विभिन्न विधि विधानका रीतिहरूलाई दुई भागमा बाँडिएको हुन्थ्यो। एउटा चाहिँ दैनिक गरिने कार्य, अर्को चाहिँ वार्षिक रूपमा गरिने सेवा कार्य। दैनिक सेवा कार्यमा सेवक पुजारीहरूले पूरै इसरायलीहरूको समूह र कुनै व्यक्ति विशेषको निम्ति भेटी अर्पण गर्ने

गर्दथे वा त्यो गर्न मदद गर्दथे। जब कुनै व्यक्तिले गल्ती गरेको महसुस उसलाई हुन्थ्यो वा गलत गर्दथ्यो या भनौं पाप गर्दथ्यो, तब उसले निष्कोट थुमालाई पाप बलिको रूपमा त्यहाँ उपस्थित सेवकहरू कहाँ ल्याउने गर्दथ्यो र आफ्नो हात त्यस थुमाको शिर निर वा माथि पसारेर त्यसलाई अर्पण गर्ने गर्दथ्यो भनी लेवीकै पुस्तकको 4:29 बताउँछ। यसरी संकेतमा त्यो दोषी व्यक्तिको गल्ती, कमी कमजोरीहरू, त्यो व्यक्ति जसले उसको आफ्नो पापको प्रतिफल पाउनुपर्ने हो त्यसको सत्तामा त्यो निर्दोष थुमामा त्यो सरेको बुझिन्थ्यो। गल्ती गर्ने एक तर गल्तीको सजाय पाउने अर्को भएको अवस्था त्यो थियो। दोषी व्यक्तिले चाहिँ सुध्रिएर जीवन जिउने अर्को एउटा मौका पाउँदथ्यो, तर मानिस न हो उसबाट बारम्बार भूल त्रुटि हुने गर्दथ्यो, भूल अनि गल्ती हुने गर्दथ्यो र प्रत्येक पटकको उसको कमजोरीमा निर्दोष थुमाको जीवन अर्पिने गरिन्थ्यो। श्रोता मित्रहरू, यसले वास्तवमा ती इसरायलीहरूलाई के देखाउँथ्यो भने एक दिन परमेश्वर पुत्र स्वयं आफै यो संसारमा मानिसको रूपमा आउनुहुनेछ र मानिसको निम्ति शुद्ध जीवन बिताएर परमेश्वरको आज्ञाहरू पूर्ण रूपमा पालन गरेर उहाँको व्यवस्थाको माग बमोजिम उहाँले आफ्नो जीवन मानिसको भलाइको निम्ति हितको निम्ति कलवरीमा अर्पण गर्ने कुरालाई यसले दर्शाउँथ्यो। यानि कि पुरानो करारमा पनि ती इसरायलीहरूले वा मानिसहरूले जसरी नयाँ करारमा परमेश्वरको पुत्रमा यानि कि युहन्नाको 3:16 अनुसार जसरी उद्धार पाउँथ्यो त्यसरी नै त्यहाँ पनि व्यवस्था त्यही नै थियो, तर ती कुराहरू संकेतमा गरिन्थ्यो। इसरायलको सामूहिक दोष हरण गर्न पनि लगभग यही प्रक्रिया दोहोरिने गर्दथ्यो। जब निर्दोष थुमाको प्राण अर्पण गरिन्थ्यो तब यसको केही अंश भित्रपट्टिको खण्डमा अवस्थित धूप वेदीको सिंहहरूमा छर्कने गरिन्थ्यो। यो प्रक्रियाले एउटा महत्वपूर्ण सत्यलाई इसरायलीहरूमाझ उजागर गर्ने गर्दथ्यो र त्यो यस्तो थियो, जसले परमेश्वरको आज्ञा वा वचन उल्लङ्घन गर्छ त्यसले पाप गरेको ठहरछ र पापको परिणाम सो त मृत्यु हो। तर हामी मानिसहरूलाई हाम्रो पापको दण्डबाट उम्कने बाटो परमेश्वर पिताले आफ्नो पुत्रमा पहिल्याइ दिनुभएको छ। त्यो निर्दोष निष्खोट ईश्वर पुत्र ख्रीष्ट जो सबै मानिसको दोष आफूमा बोकेर हरेकको उद्धारको निम्ति कलवरीमा अर्पिनु भयो। अब इसरायलहरूको माझमै रहेको त्यो पवित्र स्थानको विधि विधानलाई सूक्ष्म रूपमा अध्ययन गर्दा मित्रहरू, मानिसको उद्धार र भलो हेतु ख्रीष्टले कलवरीमा पिता परमेश्वरको उत्कृष्ट अनन्तीय योजना अन्तर्गत आफूलाई समर्पित गर्नुभएको कुरा प्रष्ट हुन आउँदछ र कलवरीको घटना यसको केन्द्रमा निहित रहेको छ। यसले कसरी हाम्रो पापको कारण हाम्रो एउटा प्रेमिलो सृष्टिकर्ता परमेश्वरसँग हुन गएको प्रेमको पवित्र सम्बन्धको खाडललाई हटाई उहाँसँग हाम्रो पुनर्मिलन हुन सक्ने रहेछ भन्ने यथार्थलाई उजागर गराउँदछ। हामीले ध्यान दिएर पढ्यौं भने जुन थुमा यो प्रक्रियामा चढाइने गरिन्थ्यो त्यो निर्दोष र निष्खोट हुनुपर्दथ्यो, कारण यसले संकेतमा हिब्रूको पुस्तकको 7:26 अनुसार हाम्रो उद्धारको हेतु आफ्नो जीवन कलवरीको क्रुसमा अर्पण गर्नुहुने पवित्र दोषरहित निष्कलंक र हामी जस्ता पापै पापले थिचिएका मानिसहरूबाट अलग परमेश्वरको एकमात्र सिद्ध पुत्रलाई जनाउँदछौं।

कुरा। जब कुनै इस्रायलीले आफ्नो पापको प्रायश्चित स्वरूप एउटा निर्दोष थुमालाई लिएर त्यसको शिरमाथि हात राखी आफ्नो पापहरू स्वीकार गर्दथ्यो तब यसले संकेतमा दुई कोरन्थी 5:21 अनुसार पाप नै नजानेको वा थाहा नपाएको ख्रीष्ट हाम्रो निम्ति पाप बन्नु भएर हाम्रो अनन्तीय दण्डको भार आफूमाथि उहाँले लिनुभएको कुरालाई यसले इंगित गर्दथ्यो। अब तेस्रो कुरा, जब त्यो निर्दोष ठुमा दोषी मानिसको निम्ति अर्पण गर्ने गरिन्थ्यो यसले पापको मूल्य कति ठूलो हुँदो रहेछ र कसरी कलवरीको क्रुसमा मानव कल्याणको निम्ति र दुःख अनि कष्ट भोग्नु पर्ने रहेछ परमेश्वरको पुत्रले भनी प्रत्येक इस्रायलीहरूलाई स्मरण वा सम्झना गराउने गर्दथ्यो। इस्रायलीहरूको माझमा अवस्थित त्यो पवित्र स्थानमा बारम्बार दोहोरिने यो प्रक्रियाले हिब्रूको पुस्तकको 9:12 उल्लेख भए अनुसार हाम्रो पापको निम्ति आफ्नो जीवन अर्पेर ख्रीष्ट स्वर्गीय पवित्र स्थानको प्रक्रियाको माग अनुसार हाम्रो पैरवीकर्ताको वा मध्यस्थकर्ताको रूपमा हाम्रो निम्ति उद्धारको निश्चितता गरी परमेश्वर पिता समक्ष प्रस्तुत भइरहनु भएको यथार्थलाई छर्लङ्ग बनाउँदछ। मित्रहरू, आदम र हौवालाई जब सृष्टि गरियो परमेश्वरले सिद्ध रूपमा नै बनाउनु भएको थियो तर उनीहरूले परमेश्वरको वचनबाट बाहिर गएर आफ्नो स्वार्थ वा आफ्नै इच्छालाई सर्वोपरि ठानेर जब उनीहरूले पापको मार्ग पहिल्याए तब बिस्तारै उनीहरूले के महसुस गर्न पुगे भने कि कत्रो ठूलो मूल्य परमेश्वरले चुकाउनु हुने रहेछ पापको समस्याको समाधानको निम्ति। परमेश्वर आफै मानिसको निम्ति मर्नु हुने रहेछ, यानि कि जब हामी पाप गर्छौं हामीले हाम्रो सृष्टिकर्तालाई नकारिदिन्छौं, त्यो सृष्टिकर्ता स्वयं आफै क्रुसमा हाम्रो निम्ति बलि हुनुभयो किनभने उहाँले हामीलाई यति धेरै माया गर्नुहुन्थ्यो कि उहाँको मनमा यो पीड़ा थियो कि मानिसले आफैले आफैलाई बचाउन सक्दैन, तसर्थ मानिसलाई बचाउनको निम्ति एकमात्र बाटो भनेको परमेश्वर आफै मानिसको निम्ति मानिस मर्ने ठाउँमा उहाँ मर्नुहुने, तसर्थ आफ्नो पुत्रमा उहाँ आफै पनि हाम्रो निम्ति कलवरीमा चुनिदिनुभयो। हर पल हर क्षणको मित्रको रूपमा परमेश्वरकै पुत्र दुखित मानिसको भलाइको निम्ति पैरवी गर्न तयार हुनु र उहाँ तपाईँ र मेरो अनन्तीय उद्धारको हेतु मृत्युसम्म आज्ञाकारी हुनुले हामीलाई हामीले अझ ज्यादा जिम्मेवारी बोधका साथ प्रेम, शान्ति, भलाइ, सत्यता, परोपकारको पवित्र सतपथमा हिँड्नु कति जरूरी रहेछ भने हामी बुझ्न सक्छौ र जीवनको हरेक आरोह अवरोहमा हामीसँग हाम्रो साथ परमेश्वर हुनुहुन्छ भनी जान्दै सही तवरले जीवन व्यतीत गर्ने सवालमा प्रेरणा हामी पाउन सक्छौ। मित्रहरू, परमेश्वरले प्रत्येक दिन हामीलाई यूहन्ना 3:16 भन्नुहुन्छ कि परमेश्वर हामीलाई कति धेरै माया गर्नुहुन्छ, साँच्चै उहाँले जे कुरा भन्नुभयो त्यो कुरा पूरा गर्नु पनि भयो। येशूले आफ्नो जीवनकालमा भन्नुभएको थियो आफ्नो चेलाहरूलाई, आफ्नो वरिपरि रहेका ती मानिसहरूलाई, श्रोताहरूलाई, सबैभन्दा महान प्रेम भनेकै यही हो कि कसैले कसैको निम्ति त्याग गर्नु। साँच्चै उहाँले आफ्नो जीवन नै हाम्रो निम्ति त्यागिदिनुभयो। मित्रहरू, आजको यो वचन अध्ययनमा हामीले त्यो परमेश्वर जसले आफ्नो प्रेम प्रदर्शन गर्ने क्रममा त्यागको सबै सीमा नागिदिनुभयो, जो सृष्टिकर्ता सर्वशक्तिमान भएर पनि शक्तिहीन बन्नुभयो, कमजोर बन्नुभयो हाम्रो निम्ति। तपाईँ र म यो कुरामा ढाडस पाउन सक्छौ कि परमेश्वर कृपालु हुनुहुन्छ, परमेश्वरले क्षमा गर्न रुचाउनुहुन्छ, तर साथसाथै यो जान्नु पनि जरुरी छ त्यहाँ न्याय पनि छ। कयौं पटक हामी यो भन्ने गर्छौं

0: तर साथसाथै उहाँले आज्ञा पनि दिनुहुन्छ, जाऊ तर फेरि पाप नगर। त्यो उहाँको व्यवस्था थियो। यानि कि अनुग्रह र आज्ञा पालना सँगसँगै जान्छ। मित्रहरू, परमेश्वरलाई जान्नु भनेको उहाँलाई प्रेम गर्नु भनेको उहाँको वचन र आज्ञामा चल्नु हो। यही भन्दै आजको अध्ययनबाट म विदा हुँदै गर्दाखेरि यो सम्झना गराउन चाहन्छु, परमेश्वरको वचन र आज्ञाहरू कहिले पनि भार भरकम युक्त छैन। ती हाम्रो सुरक्षाको निम्ति, हाम्रो खुसीको निम्ति अनि त्यो हाम्रो स्वतन्त्रताको निम्ति हो। परमेश्वरले तपाईँलाई निरन्तर आफ्नो आशिषमय अनुग्रहमा अगाडि बढाउ। जय मसीह। धन्यवाद। शुभ समय।
1: आत्मिक अन्धकार र निराशाको क्षणमा सकारात्मक सन्देशले प्रेरित कार्यक्रम नयाँ आशा।

0: श्रोता मित्र, भर्खरै शिशिरबाट आत्मिक वचन सुन्नुभयो। यो समय तपाईँ शान्ति, आनन्द, एकता, मिलाप, प्रेम र सद्भावको आशा दिने रेडियो कार्यक्रम नयाँ आशा सुन्दै हुनुहुन्छ।
1: विशाल शालिक, अग्लो रुख, डरलाग्दो पशु, बतास, सिंहहरू र थुमा आदि इत्यादि, के होला ती संकेतहरूमा दिएको सूचनाको रहस्य? कस्तो होला त्यो भविष्यको ज्ञानको पर्दा खोली प्रकट गरिएको प्रकाश? के हामीले दानियल र प्रकाश जस्ता अगमवाणी पुस्तकहरूका लेखहरूलाई बुझ्न सक्छौँ त? के परमप्रभु साँच्चै अन्तलाई शुरूदेखि नै अर्थात् सबै कुरा जान्नुहुने परमेश्वर हुनुहुन्छ त? नयाँ आशा रेडियो अध्ययन कार्यक्रमको अगमवाणी आशा श्रृंखला अन्तर्गत दानियल र प्रकाशको पुस्तकको अध्ययनमा हामी बाइबलीय अगमवाणीहरूलाई सँगसँगै अध्ययन गर्नेछौ। मित्रहरू, अध्ययन कार्यक्रम अगमवाणीमा आशा।
0: श्रोता साथीहरू, यहाँहरूसँग अझै धेरै समय बिताउने चाहना हुँदा हुँदै पनि रोक्न नसकिने समयको उर्दीलाई आत्मसात गर्दै नयाँ आशाको आजको प्रस्तुतिबाट विदा हुने समय आइपुगेको छ। तसर्थ भोलि फेरि यही स्टेशन र यही समय हाम्रो भेट नहुन्जेलसम्मका लागि ख्रिस्ट येशूको प्रेम यहाँ हरेकको जीवनमा रहिरहोस् भन्ने कामनाका साथ आजलाई हामी बिदा हुन्छौ। र जाँदा जाँदै कार्यक्रम प्रति वा यससँग सम्बन्धित तपाईँका कुनै सल्लाह, सुझाव वा उत्साहका टिक्का टिप्पणी छन् भने हामीलाई हाम्रो इमेल ठेगाना newhopeforall@yahoo.com वा पोस्ट बक्स नम्बर 12950-12950 काठमाडौँ नेपालमा पत्राचार गर्नुहुन अनुरोध गर्दछौ। साथसाथै यहाँहरूले हामीलाई हाम्रो सम्पर्क नम्बर 9808233620 नम्बर फेरि एकपटक 9808233620 मा पनि सम्पर्क गर्न सक्नुहुनेछ। हवस् त, भोलि फेरि यही स्टेशन त यही समयमा हाम्रो भेट हुने नै छ। तबसम्मका लागि शिशिर र म मतिनालाई बिदा दिनुहोस्। नमस्कार।

0: म गायिका धनुषा घले तपाईँहरू सुन्दै हुनुहुन्छ गुड न्युज एफएम 105.1 MHz। मनैदेखि सुन्नुहोस् है।
1: अब प्रस्तुत छ कार्यक्रम जीवित वचन।

क्याल्वरी च्यापल नक्खुद्वारा प्रस्तुत गरिएको कार्यक्रम जीवित वचनमा म पास्टर आनन्द चौधरी तपाईहरूको माझमा म उपस्थित भएको छु। आज फेरि पनि गएको दिनमा हामीले योन्नाको सुसमाचारबाट हेर्न मौका पाएका थियौं, जहाँ दुई अध्यायको 23 देखि 25 सम्म गएका दिनमा हामीले हेरेका थियौं। आजका पाठ शुरू गर्नुभन्दा अघि म थोरै तपाईहरूलाई योन्नाका सुसमाचारबाट म थोरै पुनर्वलोकन गर्न चाहन्छु। दुई अध्यायको कुराहरू थोरै हामी त्यसको अन्त्य गरेका थियौं र आज म तपाईँहरूको बीचमा त्यसका विषयमा थोरै कुरा हामी हेर्न सक्छौ। यी सबै कुराहरू भइसके पश्चात तपाईँले देख्न सक्नु, यहाँ भन्छन् उहाँले थुप्रो चिन्हहरू देखाउनु भयो, है, चिन्हहरू देखेर धेरै उहाँको नाम धेरैजना मानिसहरूले विश्वास गरे। यहाँ हेर्ने हो भने यो साँच्चै नै अनन्त जीवन प्राप्त गर्ने विश्वास भन्दा पनि यो चाहिँ एउटा चिन्ह देखेर गरिएको विश्वासको विषय हामी हेर्न सक्छौ। त्यस पश्चात यहाँ हामी हेर्न सक्छौ त्यही दुई अध्यायको 23-24-25 पदमा, जहाँ मानिस को हो भने उहाँ जान्नुहुन्थ्यो। हामी हेर्न सक्छौ मानिसको हृदयमा के हुन्छ उहाँ जान्नुहुन्छ। ओ प्रिय, धेरैचोटि मानिसहरूले कुनै प्रकारले परप्रभु येशूलाई विश्वास गर्छन् भने हामीले हेर्ने हो भने परमेश्वरले जान्नुहुन्छ। साँच्चै नै उसले भित्री हृदयबाट प्रभु येशूलाई पछ्याएको हो कि उहाँको विषयमा परमेश्वरको विषयमा जान्ने मात्र काम गरेको हो कि त परमेश्वरलाई जान्ने काम गरेको, परमेश्वरको कार्यमा विश्वास गर्ने हो कि परमेश्वरमा विश्वास गर्ने, परमेश्वरको चिन्हमा विश्वास गर्ने कि परमेश्वरमा विश्वास गर्ने भन्ने विषयमा गएको दिनमा हामीले हेर्ने कार्य गरेका थियौं। र आज म तपाईँहरूको बीचमा योन्नाको सुसमाचारको पुस्तक 3 अध्यायबाट म केही कुराहरू बात गर्न चाहन्छु। यहाँ हामीले हेर्ने हो भने आजको शीर्षक चाहिँ के छ भन्दा, हामी साँच्चै नै नयाँ गरेर जन्मन आवश्यक छ, होइन? यो विषयमा हामी थोरै अध्ययन गर्नेछौँ। हामीले हेर्ने यो चाहिँ योन्नाको सुसमाचार 3 अध्यायमा छ, अनि हामीले हेर्ने भने सबैभन्दा महत्वपूर्ण एउटा संवाद यहाँ हामी हेर्न सक्छौ वचनमा भएको, जुन चाहिँ प्रभु येशू ख्रीष्ट एकजना मानिसको नाम, जसको नाम चाहिँ निकोदमस हो, उसको विषयमा हामी अध्ययन गर्ने काम गर्छौ। निकोदमस ऊ चाहिँ एउटा सामान्य मानिस थिएन, ऊ चाहिँ एउटा फरिसी थिए, ऊ चाहिँ यहुदीहरूको एउटा राज्य गर्ने, यहुदीहरूको बीचमा राज्य गर्ने व्यक्ति थिए भन्ने कुरा बुझ्न सक्छौ। ऊ इजरायलको एउटा शिक्षक थिए भन्ने कुरा बुझ्न सक्छौ। ऊ एउटा धेरै धर्मी मानिस, धेरै शिक्षा हासिल गरेको मानिस थिए भन्ने बुझ्न सक्छौ। अनि आजको दिनमा पनि आजको भाषामा भन्नुपर्दा हामीले भन्न सक्छौ त्यो मानिस एउटा कुनै पास्टर हुन सक्छ, ईश्वर शास्त्री हुन सक्छ, कुनै पनि एउटा ठूलो सम्मेलनको सिकाउने व्यक्ति हुन सक्छ, अथवा साँच्चै एउटा आदरणीय धर्मगुरु हुन सक्छ, है। आजको समयमा भन्नुपर्दा यो निकोदमस र अघि भर्खर भनेका गुणहरूका मानिस अथवा तत्कालका पास्टर अथवा कुनै व्यक्तिको विषयमा बुझ्न सक्छ। यद्यपि यी कुरा भए तापनि उसको जीवनमा केही कुराहरू, है, उसले प्राप्त गरेका थिएनन्, केही कुराहरू गुमेका थिए, केही कुराको अपुग भन्ने कुरा उसको जीवनमा थियो भन्ने कुरा बुझ्न सक्छौ। बाइबलले भन्दछ, है, ऊ चाहिँ येशू कहाँ राति भेट गर्न आएका थिए भन्ने कुरा हामी हेर्न सक्छौ। अब सायद कतिजनाले के भन्ने गर्दथ्यो भने, सायद ऊ डराएको कारणले गर्दा येशू ख्रीष्ट कहाँ राति भेट गर्न आएको भनेर भन्ने गर्छन्। हुन सक्छ सायद उसले मानिसहरूले मलाई नदेखोस् येशू कहाँ गएको भनेर पनि ऊ राति भेट गर्न आएको हुन सक्छ, अथवा हुन सक्छ उसले चाहिँ आत्मिक रूपमा हामीले हेर्ने हो भने ऊ चाहिँ अन्धकारमा हिँडिरहेको व्यक्ति जस्तो पनि देखिन्छ, यद्यपि ऊ धर्मगुरु थिए, है। अब हामीले हेर्ने भने एउटा कुरा स्पष्ट छ, तर उसले केही कुराहरू खोजिरहेका छन् भन्ने कुरा आफ्नो जीवनमा हामी हेर्न सक्छौ प्रिय, जसको कारणले गर्दा ऊ येशू कहाँ आएका कुरा हामी बुझ्न सक्छौ, है। येशू ख्रीष्ट उसँग भेट गर्दछन्, अनि हामी हेर्ने हो भने एउटा यस्तो प्रकारको वाक्यांश निकोदमसलाई भन्दछ, जसले उसको विश्वासलाई हल्लाएका छन्, झकझकाएका छन्, भनौँ न हामीले हेर्ने हो भने उसलाई प्रश्न चिन्ह खडा गरिदिएका छन्। अनि हामीले हेर्ने हो भने प्रभु येशूले भन्नुहुन्छ, जबसम्म कोही नयाँ गरेर जन्मदैन उसले परमेश्वरको राज्य देख्न सक्दैनन् भनेर प्रभु येशूले भन्नुभयो।
उसको शक्तिले पनि देख्न सक्दैनन्, प्रयास गरे पनि देख्न सक्दैनन्, ऊ सक्दै सक्दैनन् भन्ने कुरा हामी हेर्न सक्छौँ। उसले सक्दै सक्दैन अनि हामी हेर्न सक्छौँ। यो चाहिँ एउटा शत प्रतिशत प्रभु येशूले यो कुरा स्पष्ट त्यो व्यक्तिलाई निकोदमसलाई भन्नुभएको कुरा हामी यो घटनामा देख्दछौँ। खण्डमा तीनवटा महत्वपूर्ण कुरा हामी हेर्न सक्छौँ है। धार्मिक कार्य पर्याप्त छैन भन्ने कुरा पहिलो कुरा हामी हेर्छौँ। नयाँ जीवन परमेश्वरको कामबाट सुरु हुन्छ भन्ने कुरा बुझ्न सक्छौ। र तेस्रो कुरा, परमेश्वरको आत्माले सबै कुरा बदलिने काम गर्दछ। हुन्छ, हामी पहिलो कुरा धार्मिक कार्य पर्याप्त छैन भन्ने कुरा जुन एक पददेखि लिएर तीन पदसम्म तीन अध्यायको हामी हेर्न सक्छौ। यहाँ म पढिदिन चाहन्छु। यसरी भन्छ, फरिसीहरू मध्ये निकोदेमस नाउँ भएका एकजना मानिस थिए। तिनी यहुदीहरूका महासभाका एक सदस्य थिए। यिनी राति येशूका आएर उहाँलाई भने, गुरूज्यू, हामी जान्दछौ तपाईँ परमेश्वरबाट आउनु भएको शिक्षक हुनुहुन्छ, किनकि परमेश्वर साथमा हुनु भएन भने तपाईँले गर्नुभएका यी चिन्हहरू कसैले गर्न सक्दैनन्। येशूले तिनलाई जवाब दिनुभयो, साँच्चै म तिमीलाई भन्दछु, कोही नयाँ गरी जन्मेन भने उसले परमेश्वरको राज्य देख्न सक्दैनन्। प्रिय, यहाँसम्म पहिला हेरौँ। यहाँ पनि हेर्न सक्छ, प्रभु येशूले उसलाई अलिकता रोकेका छन्। एउटा सानो कुराबाट होइन, तर एउटा महान सत्यता कुरा उसको अगाडि राखिदिएका छन्। जबसम्म कोही नयाँ गरी जन्मेदैनन्, उसले परमेश्वरको राज्य देख्न सक्दैनन् भन्ने कुरा कल्पना गर्नुहोस्। यो कुरा भन्दाखेरि निकोदमसको अनुहारमा के झल्किरहेको थियो, के कुरा भइरहेको थियो, सायद हामी हेर्न सक्छौ। सायद उसले विचार गरिरहेको थिए अनि सायद पर्खिरहेको थिए। ओ, उसले भनिरहेको थियो आफ्नो मनमा, विचार गरिरहेको थियो, मैले त सबै व्यवस्था पूरा गरेको छु, मैले सबै व्यवस्था पालना गरेको छु, मैले वचनहरू कण्ठस्थ गरेको छु, मैले नैतिक जीवन जिएको छु, मैले धेरैजनालाई सिकाउने काम गरेको छु। तपाईँले भन्नु खोजेको कुरा चाहिँ के हो, मैले अझै योभन्दा बढी कुरा मेरो जीवनमा चाहिन्छ भन्ने विषयमा? अनि प्रभु येशूले उहाँलाई दोष्याउने काम गर्दै हुनुहुन्छ। यो निकोदमसलाई देख एउटा महान महत्वपूर्ण सत्यताको कुराहरू दिँदै दोष्याउने काम गर्दै हुनुहुन्छ। अनि आज प्रिय, यहाँ हेर्ने हो भने धार्मिक कुराहरू चाहिँ यो चाहिँ हामी धार्मिक कुराहरू चाहिँ हामीले पुनर्स्थापित हुने कुराहरूलाई धार्मिक कुराले बदल्न त्यसको साटो राख्न सक्दैन प्रिय है। हामी रूपान्तरित हुने कार्य हाम्रो जीवनमा जुन हुन्छ, रूपान्तरित हुने कार्य हामी धार्मिक कुरा गरेर चाहिँ हामीले हेर्ने हो भने त्यसको सट्टा त्यो राख्न मिल्दैन प्रिय। जस्तो उदाहरणको निम्ति म सानो तपाईँ एउटा वस्तुको कुरा गर्न चाहन्छु। जस्तै एउटा मरेको रुख छ अरे मानव, एउटा मरेको रुख छ हाम्रो आँगनमा, अनि तपाईँले यद्यपि उसलाई हरियो रङ लगाइदिनुहुन्छ अरे, धेरै प्रकारले कुराहरूले सिँगार्नुहुन्छ अरे, त्यहाँ पुरै झिलिमिली बत्ती पनि त्यसको वरिपरि लगाउनुहुन्छ अरे, तर अन्त्यमा हामीले हेर्ने हो भने बुझ्नु पर्दा त्यो चाहिँ एउटा मरेको रुख हो प्रिय। अनि कतिवटा हाम्रो धर्म कर्म पनि नयाँ जीवन बिना यस्तै प्रकारको कुराहरू हुन्छन्। हामी धर्मकर्म त गर्छौँ, धार्मिकताको कुराहरू पछि लाग्छौँ, तर हाम्रोमा नयाँ जीवन छैन भने त्यो मरेको रुख जस्तै, जसलाई चाहिँ हरियो रङले रङ्ग्याएका, बाहिर हेर्दाखेरि रङ्गीन हरियो बाँचेको जस्तो देखिन्छ होइन, यस्तै प्रकारको कुरा यहाँ बुझ्न सक्छौँ। अनि हामीले हेर्ने यो बाहिरी रूपमा जीवित देखिन्छ, तर भित्री रूपमा हामीले हेर्ने हो भने त्यसमा कुनै जीवन छैन होइन। कतिचोटि मानिसहरूले विचार गर्छन्, मण्डली जाँदाखेरि म क्रिस्चियन हुन्छु होला, म क्रिस्चियन भए अब, अन्त कतिचोटि मान्छेको सोचाइ जस्तै है हामीले हेर्ने सक्छौँ। थुप्रो मान्छेले यस्तो प्रकारले विचार गर्ने गर्छन्। अनि कोही व्यक्ति है ग्यारेजमा खडा भएको छ अरे, कोही व्यक्ति एउटा मानिस, म अब कार भए भन्न मिल्छ त? मिल्दैनन् प्रिय। ग्यारेजमा खडा हुने बित्तिकै कोही व्यक्ति कार हुँदैनन्, त्यो प्रकारले काम गर्दैनन्। त्यही भएको कारणले गर्दा आज तपाईँ र मलाई एउटा प्रश्न छ, मी सबैजनाको लागि प्रश्न छ, के म प्रभु येशूमा भरोसा गर्छु, कि मेरो धार्मिक क्रियाकलापमा भरोसा गर्छु, कि परमेश्वरको विषयमा म जान्दछु, कि म साँच्चै नै परमेश्वरलाई जान्दछु, कि मेरो विश्वास चाहिँ जीवित छ,
कि एउटा नियमित तालिका जस्तै त्यसलाई मैले पछ्याउने काम मात्रै गरेको छु। आज हामीले बुझ्नुपर्ने कुराहरू चाहिँ यिनै हुन्। अनि यहाँ हेर्ने हो भने एउटा सत्यता कुरा म तपाईँलाई राख्न चाहन्छु। परमेश्वरको राज्यमा है हाम्रो बल लाएर प्रवेश गर्न सक्दैन। परमेश्वरको राज्यमा नयाँ जीवन प्राप्त गरेर हामी प्रवेश गर्न सक्छौँ। प्रिय दोस्रो बुधा म तपाईँहरूको बीचमा राख्न चाहन्छु। नयाँ जीवन चाहिँ परमेश्वरको कामबाट हुँदछ भन्ने कुरा हामी हेर्छौँ, जुन चाहिँ चार पददेखि लिएर छ पदसम्म हामी हेर्न सक्छौँ, जहाँ निकोदमसले यसरी प्रतिक्रिया दिन्छ। म पढिदिन्छु चारदेखि छसम्म। निकोदमसले उहाँलाई भने, मानिस बुढो भएपछि कसरी जन्मन सक्छ र त्यो त्यो आफ्नी आमाको कोखमा दोस्रो चोटि पसेर जन्मन सक्छ? यसुले जवाब दिनुभयो, साँच्चै म तिमीलाई भन्दछु, कोही पानी र आत्माद्वारा जन्मेन भने परमेश्वरको राज्यमा पस्न सक्दैन। शरीरबाट जन्मेको शरीर हो र पवित्र आत्माबाट जन्मेको आत्मा हो। यहाँ भर्खरै मैले तपाईँहरूको निम्ति पढिदिए तिन अध्यायको चारदेखि छसम्म यहाँ भन्छन् अनि ऊ चाहिँ अलमल्ल परेका छन् जब प्रभु येशूले भन्नुभयो। अनि एउटा इमानदारीपूर्वक हामी पनि कतिचोटि यो कुरा सुन्दा अलमल पर्छौं। प्रभु येशूले चाहिँ एउटा शारीरिक जन्मको विषयमा कुरा गरिएको छ, होइन? प्रभु येशूले चाहिँ आत्मिक जन्मको विषयमा कुरा गर्दछ। प्रभु येशूले यसरी व्याख्या गर्नुहुन्छ, जो चाहिँ शरीरबाट जन्मेको त्यो शरीर हो, जो चाहिँ आत्माबाट जन्मेको आत्मा हो। मान्छ एउटा सत्यता चाहिँ के हो भन्दाखेरि, शरीरले शरीरलाई मात्र जन्माउँछ र आत्माले चाहिँ आत्मिक जीवनलाई जन्माउने काम गर्दछ। केवल आत्माले मात्र यो कार्य गर्दछ। अनि आज तपाईँ र म पनि कतिचोटि आत्मामा नयाँ गरेर जन्मन आवश्यक छ, त्यो चाहिँ परमेश्वरबाट हुन्छ। है जस्तो उदाहरणको निम्ति है एउटा फोन छ अरे मानव हामीसँग, है मानव एउटा फोन छ हामीसँग, अनि त्यो फोन चाहिँ मा कुनै पनि चार्ज छैन अरे, है चार्जै गरेको छैन। अनि हामीले भन्छौँ अरे, ओ चाहे चार्ज होस् नहोस्, यदि मैले मिठो शब्द बोल्यो भने आफै होइन यसले काम गरिरहेको हुन्छ। मैले यसलाई शिक्षा दिएँ भने, मैले यससँग होइन मैले शिक्षा दिएँ भने, यससँग काम गरेँ भने यसले काम गर्न सुरु गर्छ। होइन प्रिय, यसलाई चार्ज नै चाहिन्छ प्रिय। चार्ज चाहे तपाईँ जतिसुकै मिठो बोल्नुहोस्, जतिसुकै तपाईँले यसलाई पुछ्नुहोस्, धुनुहोस्, है यसलाई तपाईँले शिक्षा दिनुहोस्, त्यो काम गर्दैन। त्यस्तै मानवको हृदय पनि परमेश्वर बिना यस्तै प्रकारका हुन्छन्, पछि काम नलाग्ने हुन्छन्। परमेश्वरले हाम्रो जीवनमा काम गर्नुहुन्छ। प्रभु येशूले यहाँ शिक्षा के दिँदै हुनुहुन्छ भने, दुई प्रकारको जन्मको विषयमा गर्छन्। एउटा चाहिँ शारीरिक जन्म, अनि हामीले हेर्ने हो भने शारीरिक जन्म जो हामी चाहिँ यो पतित संसारमा जुन छौं अनि पापमय स्वभाव लिएर छौं, अनि हामीले हेर्ने हो भने यो चाहिँ परमेश्वरबाट हामी अलग भएका छौं। यो एउटा शारीरिक जन्म चाहिँ यस्तो प्रकारको जन्म हो, है हामी पतित संसारमा हामी पापमय स्वभाव लिएर जन्मेका छौं, परमेश्वरबाट टाढा भएर जन्मिएका छौं हरेक मानिस प्रिय। किनभने हामी जान्दछौ है के भए, आदमको समयमा आदमले नखानुपर्ने फल खाए, परमेश्वरबाट टाढा रहे, है यो संसारलाई पतित तुल्याए, पापमय स्वभाव हामी सबै मानिसमा सरी आयो। अनि आत्मिक जन्मको विषयमा थोरै कुरा म बताउन चाहन्छु। आत्मिक जन्म चाहिँ पवित्र आत्माले हामीलाई नयाँ जीवन दिने कार्य गर्नुहुन्छ। यो चाहिँ भित्रीबाट हाम्रो जीवनमा है रूपान्तरण गर्ने कार्य गर्दछन्, अनि यो चाहिँ पवित्र आत्माले गर्दछ। अनि म तपाईँलाई थोरै पवित्र आत्माको विषयमा बताउन चाहन्छु। पवित्र आत्माले चाहिँ हाम्रो पापहरू देखाउने काम गर्छ, अनि प्रभु येशू ख्रीष्टलाई प्रकट गर्ने काम गर्दछन्। उहाँ को हुनुहुन्छ भनेर, उहाँ परमेश्वर हुनुहुन्छ भनेर प्रकट गर्ने कामहरू गर्दछन्। यसै गरी उहाँले चाहिँ हामीलाई नयाँ इच्छाहरूले हाम्रो हृदय भरिदिने काम गर्छन् पवित्र आत्माले, अनि हाम्रो नयाँ जीवन उत्पन्न गर्ने कामहरू हाम्रो जीवनमा काम गर्छन्, है अनि पवित्र आत्माले हामीलाई नयाँ गरेर जन्माउने काम गर्छन्। अनि अकतिचोटि मान्छेले के भन्छ भने, उनीहरूको आत्मिक जीवनलाई यसरी होइन उनीहरूले भनौँ न बनाउने काम गर्छन्, है नयाँ वर्षमा म अब नयाँ म हुन्छु भनेर भन्ने गर्छ है कतिचोटि मानिसहरूले। अनि त्यही भएको कारणले गर्दा उनीहरूले चाहिँ वैशाख महिनामा ल म नयाँ सुरुवात गर्छु भनेर
औले त्यति अब नयाँ मान्छेमा हुनु पर्यो तर कतिचोटि होइन जेठ महिना लागिसकेपछि के गर्छ फेरि पुरानै चालचलन पुरानै प्रयासहरू होइन अनि थाक्छन् थाक्छन् उसले भन्छन् म अब थाकेँ अब है मैले आफ्नो तरिकाले म वैशाखभरि त राम्रो जीवन जिए तर म जेठमा आएर थाकेँ कतिचोटि हामीले आफैलाई कतिचोटि के सुधार्ने काम गरिरहेको छ अनि यो चाहिँ नयाँ जन्म होइन अनि यो आफूलाई सुधार्नु चाहिँ त्यो उत्तर होइन नयाँ जन्म भन्ने कुराहरू त्यस्तो प्रकारले हुँदैन हामीले हेर्ने हो भने अनि एउटा तपाईँ र मलाई एउटा प्रश्न छ कि मैले नयाँ जन्म अनुभव गरेको छु भित्री रूपमा के हाम्रो नयाँ इच्छाहरू परमेश्वरप्रति छ कि छैन के हाम्रो धार्मिक कुराहरू मात्रै बानी बसाएका छन् होइन यो चाहिँ भित्रैबाट आउनुपर्ने कुरा हो अनि एउटा सत्यता के हो भन्दाखेरि इसाई भनेको चाहिँ यो चाहिँ हाम्रो बानीहरूलाई सुधार गर्नु मात्र नभएर यो आत्मिक रूपमा रूपान्तरित हुने काम हो पुरै नयाँ हुनु होइन सुधार भन्दा पनि पुरै नयाँ भयो है अनि आज तपाईँहरूमा प्रभु येशु ख्रीष्टले पवित्र आत्माको शक्तिमा जहिले पनि हामी हेर्ने कोसिस गरौँ पवित्र आत्माले भरिने काम र हाम्रो जीवनमा दिनानुदिन गर्ने काम हामी गर्न आवश्यक छ तेस्रो बुदा म तपाईँहरूको बीचमा राख्न गइरहेको छु पवित्र आत्माले सबै कुरा बदलिने काम गर्छन् जुन 7-8 पदसम्म हामी हेर्न सक्छौँ प्रभु येशूले जवाब दिनुभयो मैले तिमीलाई नयाँ गरी जन्मनुपर्छ भन्दा अचम्म नमान बतास जता चाहन्छ उतै बहन्छ तिमी बतासको आवाज सुन्छौ तर त्यो कहाँबाट आउँछ र कता जान्छ त्यो जान्दैनौ आत्माबाट जन्मेको हरेक व्यक्ति त्यस्तै हुन्छ योना 3:7-8 हामी मैले भर्खरै पढिदिएँ अनि अर्को शब्दमा भन्नुपर्दा अचम्म नमान यो चाहिँ परमेश्वरको काम हो आज तपाईँ र मैले परमेश्वरलाई भन्न आवश्यक छ प्रभु तपाईँ काम गर्नुहोस् आफ्नो प्रयासले म मेरोमा नयाँ रूपान्तरित हुन सक्दिनँ है एउटा महिना गरौँला अर्को महिना फेरि म जस्ताको त्यस्तै हुन सकौँला तर तपाईँ मेरो जीवनमा नयाँ काम गर्नुहोस् अनि हामी हेर्न सक्छौँ एउटा शक्तिशाली कुरा प्रभु येशूले भन्नुभएको छ एउटा हावा जता चाहन्छ उतै बहन्छ भन्ने कुरा हामी हेर्न सक्छौँ उदाहरणको रूपमा जस्तै एउटा हावाको विषयमा हावालाई तपाईँले देख्न सक्नुहुन्न नियन्त्रण पनि गर्न सक्नुहुन्न अनि जान्नु पनि हुन्न अब त्यो कहाँ बहन्छ भनेर तर एउटा कुरा तपाईँले देख्न सक्नुहुन्छ हावाको विषयमा त्यसले प्रभाव चाहिँ पारिरहेको हुन्छ प्रभाव चाहिँ छोडिरहेको हुन्छ अनि उसको उपस्थिति पनि हामी जानिरहेको हुन्छ उसको परिणामहरू पनि हामीले हेरिरहेको हुन्छ प्रभु येशूले भन्नु खोजेको कुरा त्यही हो पवित्र आत्मा त्यस्तै प्रकारले काम गर्ने काम गर्नुहुन्छ है अनि एउटा सत्यता कुरा म तपाईँलाई बताउन चाहन्छु तपाईँ पवित्र आत्मा पनि देख्नुहुन्न तर पवित्र आत्माले के गर्छन् त्यो कुरा तपाईँले देख्न सक्नुहुन्छ जस्तै उदाहरणको निम्ति बिजुली होइन करेन्ट भन्छ नि यो चाहिँ अदृश्य छ अनि कसरी यो काम गर्छन् कतिचोटि हामी अचम्म लाग्छ होइन है बिजुलीको कारणले गर्दा बत्ती बल्छन् मेसिनहरू चल्छन् बिना उपकरणहरू हामी के गर्छौँ त्यो चाहिँ देखिन्छ होइन काम गरिरहेको देख्छौँ बिजुलीको कारणले गर्दा अनि पवित्र आत्माले पनि त्यसरी नै काम गर्नुहुन्छ यद्यपि नदेखिए तापनि तर यसको प्रभाव हामी देख्दछौँ है पवित्र आत्माको कामहरू अनि हेर्ने हो भने हाम्रो हृदयलाई कोमल बनाउने काम गर्छ हाम्रो पापहरूप्रति है पापहरू देखाइदिने कामहरू गर्छ परमेश्वरको वचनप्रति इच्छा राख्ने काम गर्छ प्रभु येशूलाई प्रेम गर्ने काम गरिरहेको हुन्छ हाम्रो दिशा अथवा हाम्रो मार्गहरू हाम्रो पाइला कदमहरू उहाँले बदलिने काम गरिराख्नु भएको हुन्छ अनि परमेश्वरलाई आज भन्न आवश्यक छ प्रभु पवित्र आत्मा मेरो जीवनमा काम गर्नुहोस् है सिद्ध आउने काम होइन तर रूपान्तरण भइरहेको हुन्छ हाम्रो जीवनमा दिनानुदिन है दिनानुदिन रूपान्तरण देवको कारणले गर्दा उहाँको आत्माको हिँडाइमा हामी हिँड्न जरुरी छ है कतिजना मान्छेले भन्छ म परमेश्वरमा विश्वास गर्छु तर म मेरो जीवन बदल्न चाहदिन भनेर भन्नु चाहिँ त्यसो भएन यो चाहिँ यस्तो प्रकारको भन्नु कुरा भन्नु जस्तै हो म बिजुली मनपर्छ होइन तर म त्यो बिजुली प्रयोग गर्न चाहदिन भन्नु जस्तै हो कतिचोटि हामी यो प्रकारले कहिले पनि काम लाग्दैन यो प्रकारको कुराहरू होइन
होइन यो प्रकारको जीवन व्यवहारहरू काम लाग्दैन। एउटा प्रश्न तपाईँलाई म छोड्न चाहन्छु, के पवित्र आत्मा तपाईँको जीवनमा कस्तो प्रकारले काम गरिरहनु भएको छ? कुनै प्रमाणहरू छन्? के म बदलिँदैछु कि खालि मैले जानकारी मात्रै लिँदैछु? के मेरो म हिँड्ने कदमहरू पहिलाको भन्दा फरक छन्? अनि आज तपाईँ र म यो साधारण सन्देश प्रभु येशूले दिनुभएको छ अनि यसले आज हामीलाई कस्तो प्रकारको शिक्षा दिन्छ? धार्मिक कार्य चाहिँ एउटा चाहिँ खोक्रो कुरा हो अनि शिक्षाको कुराहरूले हामी कतिचोटि अल्म ल्याउँछ, हामी कतिचोटि आदरको कुराहरू पाए तापनि कतिचोटि खोजिरहेको हुन्छ। निकोदमसले जस्तै, निकोदमस धार्मिक थिए तर रित्तो थिए, शिक्षा पाएको थिए, अलमलमा थिए, आदर पाएको थिए तर अझै पनि खोजिरहेको थिए। अनि प्रभु येशूले उसको सबै प्रश्नको जवाब दिन्छन्। आज तपाईँ पनि नयाँ गरेर जन्मन आवश्यक छ होइन, तर धेरै हो होइन, म चाहिँ नयाँ गरेर नजन्मे पनि म कडाभन्दा कडा म प्रण गर्छु भनेर होइन, उत्कृष्ट हुन्छु अझै धेरै गर्छु होइन, तर आज तपाईँ र मैले भन्न आवश्यक छ, हे पवित्र आत्मा परमेश्वर, हे परमेश्वर नयाँ गरेर जन्मलाई मलाई सहायता गर्नुहोस्। अनि आज होइन तपाईँ र मेरो निम्ति जब यो कुराहरू भन्छौँ, यो कुरा बुझ्न आवश्यक छ, हामीले आफैले आफैलाई बचाउन सक्दैनौँ, धर्मले हामीलाई बचाउन सक्दैन, असल कार्यले हामीलाई बचाउन सक्दैन, तर येशु ख्रिस्टले हामीलाई है हामीलाई उहाँ जो हाम्रो निम्ति मारिनु भयो, हाम्रो पापको निम्ति बौरी उठ्नु भयो, उहाँले हामीलाई नयाँ जीवन दिन सक्नुहुन्छ। उहाँले भन्नुहुन्छ यदि कोही ख्रिस्टमा छ भने ऊ नयाँ सृष्टि हो है, सुधारिएको होइन, अलिकता बढावा गरेको होइन, तर पुरै नयाँ हो। निकोदमस हामी हेर्न सक्छौँ, 19 अध्यायमा हामी हेर्न सक्छौँ निकोदमसको विषयमा। निकोदमस अन्धकारबाट सुरु गरे होइन, ऊ अँध्यारोमा आउँछन् प्रभु येशूलाई भेट्न, त्यही प्रभु येशूको शरीर लिन ऊ पछि गएर आएको हामी हेर्न सक्छौँ। धेरै कुरा बदलिएको जसको जीवनमा पवित्र आत्माको काम यस्तै हुन्छन् प्रिय, अनि हामी हेर्न सक्छौँ त्यही आत्माले आज तपाईँ र मेरो जीवनमा पनि काम गर्नुहुन्छ। हुन्छ, तपाईँको निम्ति हामी सबैजना मिलेर प्रार्थना गरौँ। हे प्रभु येशू धन्यवाद, खालि सुधार मात्र होइन प्रभु, हामीलाई नयाँ बनाउनुहोस्। हामी स्वीकार गर्छौँ धर्म चाहिँ पर्याप्त छैन, हामीलाई नयाँ जीवन चाहिन्छ। पवित्र आत्मा आज हाम्रो हृदयमा तपाईँ नयाँ गरेर जन्मिनुहोस्, हामीलाई बदल्नुहोस्, नवीकरण गर्नुहोस्, नयाँ गरेर जन्मन सहायता गर्नुहोस्। येशू ख्रीष्टको नाममा आमेन। अनि आउँदो दिनहरूमा फेरि पनि सुसमाचारको योन्नाबाट धेरै पाठहरू गर्नेछौ। जस्तै आजलाई यति नै। जय मसीह, फेरि भेटौँ।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: टाइम चेक। यति बेला रातिको 8 बज्यो।

0: तपाईहरु सुन्दै हुनुहुन्छ कार्यक्रम क्रुसको यात्रा।
1: जय मसीह सबैलाई। प्रार्थनाहरुको विषयमा हामीले अध्ययन गरिरहेका छौं अनि विशेष गरी आजको विषय चाहिँ तपाईहरुलाई यो चाहिँ येशु क्रिस्टले सिकाउनु भएको प्रार्थना, यो मत्ती 6:9-13 चाहिँ प्रभुको प्रार्थनाद्वारा परमेश्वरको सार्वभौमिकतामा साँचो विश्राम भनेर यो विषय लिएर तपाईँहरूको अघिमा आएको छु। आउनुहोस् आज तपाईँ नै हामीले मत्तीको पुस्तक 6 हामी हेर्नेछौँ, उहाँले हामीलाई कसरी चाहिँ उहाँमा सुरक्षित रहन सक्छ यस्तो अहिलेको कुराहरू हेर्दाखेरि। अनि यसको अलिकति कन्टेक्स्टलाई पनि तपाईँलाई भन्छु, येशु क्रिस्टले किन यो प्रार्थना चाहिँ उहाँको आफ्नो डिसाइपल्सहरूलाई सिकाउनु भयो होला, तपाईँलाई के लाग्छ? है, तपाईँले 6 खोल्नुभयो भने 1-18 त्यहाँनिर तपाईँले प्रार्थनाको विषयमा दिएको छ। अनि यो प्रार्थना चाहिँ एउटा बीचको भागमा आउँछ, है, मैले 9-13 लिएको छु। अनि त्यो चाहिँ एउटा सेन्टर अफ द प्रेयर, है, एउटा प्रार्थनाको चाहिँ मेरुदण्ड हो भनेर कतिवटा विशेषज्ञहरूले है अब स्कलर्सहरूले भनेका छन्। अनि यो मेरुदण्डलाई चाहिँ कतिपल्ट हामीले चाहिँ नसोचिकन नविचार गरिकन हामी यतिकै बरबराइरहेका हुन्छौँ। तर आज जब तपाईँले एक एक शब्दहरूलाई सोच्नुहुन्छ, हेर्नुहुन्छ, यसलाई बुझ्नुहुन्छ, अनि यो चाहिँ येशूले कुनै नयाँ कुरा सिकाउनु भएको थिएन ती समय, येशू ख्रिस्टले त्यही पुराना यहुदी कल्चर अनुसार नै, है, जब तपाईँले व्यवस्थामा हेर्नुहुन्छ, अघि मैले सुरुमा पढेको पनि थिएँ, तिमीले उठ्दा बस्दा सुत्दा हिँड्दा आफ्नो दैलोमा आफ्नो शिरमा आफ्नो हातमा तिमीले चाहिँ परमेश्वरको व्यवस्थालाई चाहिँ के गर, ढाकेर राख। त्यही कुरालाई नै यहाँनिर चाहिँ परमेश्वर हाम्रो साम्राज्य होइन, यो साम्राज्य चाहिँ परमेश्वरको हो, उहाँ चाहिँ सर्वभौम परमेश्वर हुनुहुन्छ, उहाँमा तिमीहरू साँचो विश्राम पाउन सक्छौ, अरू कुनै कुरामा होइन भनेर चाहिँ उहाँले यो प्रार्थना चाहिँ त्यो कन्टेक्स्टमा चाहिँ आज ती विश्वासीहरूलाई अझ चेलाहरूलाई जो अब येशू ख्रिस्ट केही समयपछि जाँदै हुनुहुन्थ्यो संसारबाट अनि उनीहरू आत्तिरहेका थिए, अब के गर्ने, अब येशू ख्रिस्ट हामीसँग हुनु भएन भने हामी कसरी जिउने, के प्रार्थना गर्ने, कसरी रहने भन्ने उनीहरूको धेरै चिन्ताले भरिएको मन हृदयलाई शान्त कसरी बनाउन सकिन्छ भनेर येशू ख्रिस्टले उहाँको चेलाहरूलाई सिकाउनु भएको छ। अनि त्यही प्रार्थना तपाईँ अनि हामीलाई पनि सिकाउनु भएको छ। तपाईँ अनि हामीले पनि त्यही प्रार्थनामा जब तपाईँ रहनुहुन्छ, तपाईँको चिन्तित मन हृदयहरू चाहिँ शान्त हुन्छ प्रियो। त्यसै कारण हामी प्राय जब तपाईँले हेर्छौँ, जब तपाईँले मत्ती 6:9 तपाईँले पढ्नुहुन्छ, त्यहाँ के लेखेको छ भन्नु त, हे हाम्रा पिता जो स्वर्गमा हुनुहुन्छ, तपाईँको नाम पवित्र गरियोस्। यहाँ अलिकति हामी यसको व्याख्यालाई हेरौँ, है, के भन्न खोजेको होला, किनभने हामी चाहिँ हाम्रै आफ्नै इच्छामा हाम्रै चाहनामा हाम्रो आफ्नो साम्राज्यहरू बनाइरहेको हुन्छौँ, तर योले चाहिँ हाम्रो इच्छा र हाम्रो योजनाहरूलाई चाहिँ बाट चाहिँ हामी वञ्चित रहनलाई, है, अथवा मानव इच्छालाई केन्द्रबाट हटाउनलाई चाहिँ हामीलाई पहिलो यो वाक्यांशहरूले यो शब्दहरूले हामीलाई सहायता पुर्याउँछ। प्रियो, जब हामी बाइबललाई हेर्छौँ, वचनलाई हेर्छौँ, यसको दायरामा रहिरहेछौँ, हामी यहाँ केही रोकेर हामी हेर्दाखेरि चाहिँ धर्मपुत्री एडप्सनको कुरा हामी पाउँछौँ, बनाउने एउटा यो सुसमाचार येशु ख्रिस्टद्वारा चाहिँ हामीले कसरी चाहिँ स्वर्गमा हुने नै पितालाई चाहिँ हामी हे हाम्रा पिता भन्न सक्छौँ। कतिपल्ट हामीलाई संसारमै रहँदा त हामीले आफ्नो पिताहरूलाई पिता भन्नको लागि हामीलाई धेरै कुराहरूको आवश्यकता पर्छ, है, अहिले तपाईँको जब सिटिजनसिप बनाउन जानुहोस् त कति गाह्रो कठिनाइ छ यस संसारमा त भन्यो भने, आज स्वर्गको पितालाई हे हाम्रा पिता कसरी भन्न सक्छौँ, कसरी त्यो ग्यारेन्टी हामीले लिन सक्छौँ? तर परमेश्वरले तपाईँ अनि हामीलाई, है, एउटा यही सुसमाचार चाहिँ आज हामीलाई दिनुभएको छ कि हामीले चाहिँ ब्रह्माण्डको सर्वभौम परमेश्वरलाई हाम्रा पिता भन्ने हाम्रो कुनै जन्मसिद्ध अधिकार छैन, थिएन पनि, है, तर येशु ख्रिस्टले उहाँको आज्ञाकारितामा क्रुसको बलिदानद्वारा, तपाईँले हेर्नुहुन्छ हाम्रो क्रस छ, बलिदानद्वारा हाम्रो कानुनी मिलन भएको कारण, उहाँले हाम्रो ऋण तिरिदिनु भएको कारण, उहाँद्वारा आज हामीले संसारको सृष्टिकर्तालाई हाम्रो पिता, हे पिता भनेर हामीले भन्ने हामीलाई अधिकार पाएको छ, किनभने हामी चाहिँ उहाँको एडप्टेड, हामी उहाँको धर्मपुत्र धर्मपुत्रीहरू हौ। त्यसकारण हामीले हाम्रो प्रार्थनामा हे हाम्रा पिता भनेर हामीले हाम्रो हातहरू उचालेर उहाँलाई निर्धक्कसहित उहाँलाई भन्न सक्छौँ। अनि कसरी भनेछ, तपाईँको नाउँ पवित्र गरियोस् अथवा पवित्र मानियोस्। किन होला तपाईँको नाउँ पवित्र मानियोस् भनी प्रार्थना गर्नुको अर्थ, यो संसारमा भइरहेको उहाँको अपमानको विरुद्ध उहाँले पवित्रता उच्च होस् र हाम्रो व्यक्तिगत बानी व्यवहारले उहाँको आदर गरोस् भनी सामूहिक रूपमा पुकारा गर्न उहाँले हामीलाई सिकाइराख्नु भएको छ। सुरुको प्रार्थनाको विषयमा तपाईँले यसैया अगमवक्ताले जब परमेश्वरको उपस्थितिमा ऊ गए अनि उसले चाहिँ त्यहाँ स्वर्गदूतहरूले चाहिँ पवित्र पवित्र पवित्र परमेश्वर भनिरहेको थियो, अनि जब त्यो उसले सुन्दाखेरि आज त्यो अगमवक्ता आफै नै उसले आफ्नो कमजोरीहरूलाई महसुस, ओ परमेश्वर त पवित्र, म त अपवित्र छु, म पापीहरूको मान्छेसँग बस्छु, म अपवित्र, उसले आफैले आफैलाई त्यो स्वीकार गरिरहेको छ। हाम्रो परमेश्वर चाहिँ उहाँ पवित्र हुन्छ, उहाँको नाउँ सधैँ पवित्र गराइनुपर्छ। प्रिय येशु ख्रीष्टले यही प्रार्थना हामीलाई सिकाउनु भयो, तपाईँको नाउँ पवित्र मानियोस् गरियोस्, किनकि हाम्रो परमेश्वर के हुनुहुन्छ, पवित्र हुनुहुन्छ। तपाईँ अनि हामी यस संसारमा छौँ, हामी पापले डुबेका संसारमा हामी जिरहेका छौँ, अनि प्रत्येक कुरो नै केही कुरो असल छैन, तर तपाईँ अनि हामीले एउटा सुरक्षित ठाउँ पाएका छौँ त्यो ख्रिस्टमा, अनि जो उहाँले आज हामीलाई त्यो टाइटल पनि दिनुभएको छ कि हामी चाहिँ परमेश्वरका छोराछोरी हौ। अनि दोस्रो उहाँले भनेको छ, तपाईँको राज्य आओस् भनेर उहाँले सिकाउनु भएको छ भने प्रार्थना गर्नुहोस् भनेर, परमेश्वरको वचनको चाहिँ शुद्ध प्रचार होस्, ख्रिस्टको अन्तिम उहाँ नआउन्जेलसम्म हामी उहाँमा चाहिँ सुरक्षित रहन सकौँ भनेर उहाँले हामीलाई यो प्रार्थना, किनभने उहाँलाई थाहा थियो अब उहाँ जाँदै हुनुहुन्छ अनि केही समय अनि उहाँ फेरि आउँदै पनि हुनुहुन्छ, तर उहाँ अहिलेसम्म आउनु भएको छैन, तर उहाँ नआउन्जेलसम्म हामीले उहाँलाई पवित्र गरियोस्, उहाँको राज्य आओस्, उहाँको वचनको चाहिँ सही प्रचार होस्, शुद्ध प्रचार होस् भनेर उहाँले हामीलाई यसको लागि चाहिँ उहाँको राज्य आओस् भनेर चाहिँ उहाँले हामीलाई त्यो माग गर्नलाई हामीलाई प्रार्थना सिकाउनु भएको छ। अनि तपाईँको हाम्रो इच्छा होइन, अघि हाम्रो इच्छा मैले देखाएँ, तपाईँको इच्छा चाहिँ पुरा होस् भनी प्रार्थना गर्नु भनेको हाम्रो स्वार्थी र स्वतन्त्र स्वभावलाई नष्ट गर्नको लागि अलौकिक अनुग्रही परमेश्वरसँग हामी प्रभु हामीलाई चाहिँ तपाईँको इच्छामा जिउन सिकाउनुहोस् भनेर है ती स्वर्गदूतहरूले जसरी ती स्वर्गमा परमेश्वरलाई पवित्र अनि परमेश्वरको इच्छा अनुसार जिउने, जस्तै आज हामीलाई पनि उहाँको इच्छामा जिउने व्यक्तिहरू उहाँले बनाउन चाहनुहुन्छ, ताकि हामीहरूको जीवनबाट उहाँ केवल उहाँको महिमा हुन सकेका होस्। तपाईँले यहाँनिर देख्नुहुन्छ है, कतिपल्ट हाम्रो इच्छाहरू चाहिँ कस्तो हुन्छ, यो हामीले प्रार्थना गर्न बस्दाखेरि चाहिँ इनभिजिबल सबटाइटल भनेर चाहिँ तपाईँले एउटा सोच्नुहोस्, एउटा चित्र पनि सबै एउटा मुभीको हलमा जानुभएको छ, कुनै अङ्ग्रेजी फिल्म हेर्दै हुनुहुन्छ अनि तपाईँलाई त्यसको सबटाइटल चाहियो है, अनि त्यो जाँदाखेरि त्यो कलाकारहरूले चाहिँ उनीहरूको आफ्नो शब्दहरू उनीहरूको आफ्नो भाषामा भनिरहेका हुन्छन्, तर त्यो सब टाइटल मुनि पनि ध्यान देखिराख्नु भएको छ, त्यहाँ चाहिँ अर्कै त्यसको अनुवाद भएको हुन्छ त्यो सही कुरा। त्यस्तो आज हाम्रो जीवनमा पनि कतिपय हामी प्रार्थनामा त बस्छौँ गर्छौँ प्रभुलाई भन्छौँ, तर हाम्रो हृदय भित्रको स्वार्थी मनले चाहिँ त्यहाँ प्रार्थना गरे जस्तै है, तपाईँको इच्छा होइन तर मेरै इच्छा पुरा होस्, मेरै नाउँको बढाइ होस्, भित्रबाट चाहिँ बाहिरबाट चाहिँ हामी चाहिँ त्यसो गर्छौँ, तर भित्रको हाम्रो मन, किन परमेश्वरलाई हि नोज, हि डिड, हि क्यान डायग्नोज आवर हार्ट, त्यो भने तापनि मुखले त्यो भने तापनि तर तपाईँको भित्रको सब टाइटलले चाहिँ के भनिरहेको छ परमेश्वरलाई थाहा छ। आजको तपाईँहरूको हाम्रो प्रार्थना है कस्तो भइरहेको छ, ठिक यसरी नै तपाईँले यदि तपाईँले कम्प्लिटली परमेश्वरलाई चाहिँ जब तपाईँ स्वीकार गर्नुहुन्छ, जब अघि हामी न्युरो साइन्टिस्टको कुरा गर्थ्यौँ नि डाक्टर ड्यानियल, तब नभिर्सन आमिन, उहाँले भन्नुभएको छ कि यो मैले हेरेँ, उहाँको घरिघरि हेरेँ अनि मैले त्यसलाई अध्ययन गरेँ हेरेँ अनि उसले कस्तो प्रकारले सिकाएको कुरा, ऊ एउटा न्युरो साइन्स भएको कारण हाम्रो दिमाग हाम्रो मस्तिष्क पनि कसरी काम गर्दो रहेछ, त जब हामीले टोटल नि उहाँमा है हाम्रो ठिक यसै ठाउँमा आएर धर्मशास्त्र र हाम्रो मनको बनावटको आपसमा एउटा जोडिन्छ। यो एउटा साइन्टिस्टले भन्छ जस्तै है, उहाँले उहाँको नाम डानियल एमेनले, उहाँ चाहिँ मस्तिष्कको वैज्ञानिक हुनुहुन्छ, न्युरो साइन्टिस्ट हुनुहुन्छ। जब कुनै व्यक्तिले आफ्नो ध्यान आफूबाट हटाएर कृपालु र शक्तिमान परमेश्वरमा केन्द्रित गर्छ तब उसको दिमागमा अनौठो परिवर्तन आउँछ अरे। यो चाहिँ साइन्सले पनि प्रुभ गरेको छ है। कस्तो खालको परिवर्तन होला त्यहाँ तपाईँले देख्नु भएको छ है। परमेश्वर एक सुरक्षा दिने र सर्वोच्च राज्यको रूपमा स्वीकार गर्दा हाम्रो मस्तिष्कमा चाहिँ यो हाम्रो अघिल्लो भाग त्यो देख्नु भएको छ नि त्यहाँनिर है, अघिल्लो भागमा प्री फ्रन्टल कोर्टेक्समा चाहिँ के हुन्छ अरे, तुरन्तै सक्रिय हुन्छ मस्तिष्क भागले हाम्रो एकाग्र दया भाव र भावनालाई नियन्त्रणले त्यो प्री कोर्टेक्सलाई चाहिँ के गर्छ अरे, त्यसमा चाहिँ परिवर्तन आउँछ अरे क्या। त्यो चिन्ता फिक्री ल्याउने त्यो भावनाहरूमा डुब्ने त्यो कुराहरूबाट चाहिँ हामीलाई चाहिँ त्यो एकदम धेरै हाई हर्मोन जब हाम्रो हुन्छ तब हामीलाई धेरै चिन्ता र फिक्रीले हामीलाई भरेका हुन्छौँ। तर जब त्यो तपाईँले सबै कुरा चाहिँ परमेश्वरमा राख्नु जस्तो कम्प्लिट सरेन्डर गर्नुहुन्छ तब चाहिँ त्यहाँ परिवर्तन आउँछ अरे। तपाईँले भुल्ने बिमारीहरू हुने कतिजनाको हुन्छ नि हामी, किनभने बेसी हामीले हाम्रो दिमागलाई चाहिँ धेरै खेलाएर सोचेर ओभर थिङ्किङ गरेर है हामीले धेरै कुराहरू हाम्रो शरीरमा हामीले बिमारीहरू धेरै कुराहरू निम्ताइरहेका हुन्छौँ। त्यो कुरा चाहिँ यहाँनिर एकदमै असलसँगले उहाँले भन्नुभएको छ है। उहाँले मैले त्यो कुरालाई पनि ल्याएँ। अनि यहाँबाट तपाईँले के देख्नुहुन्छ भने यहाँबाट के एप्लिकेसन अथवा हामीले व्यवहारिक रूपमा हामीले के लिन सक्छौँ भन्दाखेरि, आज तपाईँ हाम्रो जीवन कुन क्षेत्रको त्यो अदृश्य सब टाइटलले लेख्दै हुनुहुन्छ, तपाईँ आफ्नो परिवार आफ्नो करियर वा आफ्नो आर्थिक अवस्थामा कुन ठाउँमा मेरो इच्छा पूरा गर्नुहोस् भनी डिप्पी गरेर तपाईँ प्रार्थना गर्दै हुनुहुन्छ। सुसमाचारले अथवा परमेश्वरको वचनले आज हामीलाई एउटा यस्तो साम्राज्यको बोझ बोक्न छोड्न हामीलाई निमन्त्रणा दिन्छ जसमाथि शासन गर्ने अधिकार तपाईँ अनि हाम्रो छैन, थिएन पनि। आफ्नो हप्ताभरिको योजनाहरू स्वर्गमा हुनुहुने पिताको हातमा सुम्पिदिनुहोस्, जब तपाईँ सबैभन्दा पहिलो उहाँको नामलाई उच्च र पवित्र मान्नुहुन्छ पार्नुहुन्छ तब तपाईँको हृदय आफ्नै नाम कमाउने र अथवा इज्जत जोगाउने थकाइलेको दौडबाट तपाईँहरू मुक्त हुन सक्नुहुन्छ। प्रिय तपाईँ मुक्त हुन चाहनुहुन्छ, त्यसपछि तपाईँले उहाँलाई सुम्पिदिनुहोस्। अनि दोस्रो बुन्दा म लिएर आएको छु, जब तपाईँले यहाँ परमेश्वरको महिमासँग आफ्नो हृदयलाई मिलाएर मात्र येशूले चाहिँ उहाँले हामीलाई व्यक्तिगत अवस्थाहरूमा को निम्ति प्रार्थना गर्नलाई उहाँले हामीलाई सिकाउनुहुन्छ। उहाँले भन्नुहुन्छ हाम्रो दिनभरिको भोजन आज हामीलाई दिनुहोस् भनेर प्रार्थना सिकाउनुहुन्छ र हाम्रा अपराधहरू क्षमा गर्नुहोस् भनेर हामीलाई सिकाउनुहुन्छ जसरी हामीले आफ्ना अपराधीहरूलाई क्षमा गरेका छौँ। मत्ती 11:12 जब तपाईँले सबै कुराहरू तपाईँको आफ्नो इच्छाहरूलाई परमेश्वरमा सुम्पनुहुन्छ त्यहाँ आराम पाउनुहुन्छ तब मात्र तपाईँले फेरि अर्को अवस्था चाहिँ के छ भन्दाखेरि जब तपाईँ टोटली है परमेश्वरको प्रबन्धमा तपाईँ निर्भर उहाँलाई गर्न परमेश्वरले हामीलाई आह्वान गर्नुभएको छ। यो वचनले हामीलाई सिकाएको छ। हेर्नुहोस् न तपाईँ अनि हाम्रो जीवन यही कुराले नै दिनभरि हप्ताभरि महिनाभरि वर्षौँभरि वर्षौँभरि हामी थाकिरहेका हुन्छौँ। हाम्रो दिनभरिको भोजन आज हामीलाई दिनुहोस् र हाम्रा अपराधहरू क्षमा गर्नुहोस् जसरी हामीले आफ्नो अपराधीहरूलाई क्षमा गरेको छौँ। यी योजनाहरूको तपाईँले हेर्दाखेरि यहाँ चाहिँ हामी चाहिँ असक्षम र हाम्रो व्यवहारिक एउटा नास्तिकतालाई प्र्याक्टिकल एथिजम पनि भन्छ है त्यसलाई चाहिँ लाई छलङ्ग पारिरहेको हामी त्यहाँ देख्छौँ। कतिपल्ट हामी सोच्छौँ मेरो आफ्नो डिग्री मेरो आफ्नो योजना मेरो घर सबै कुरा चाहिँ मेरो आफ्नै आफैले मैले गरेको यो मेरो आफ्नै कमाइले हो मैले आफ्नै मेहनत गरेर हो त्यो प्रकारको हाम्रो सोच छ। हाम्रो फिजिकली जति पनि डेलिभरेटको लागि होइन गर्नुपर्ने कुराहरू यो चाहिँ सबै मैले नै गरेको किनभने मैले पढेँ मैले यति डिग्री गरेँ अनि मैले यो पाएँ। अनि अर्को स्पिरिचुअली साइडमा हेर्नु अब त्यो पाएँ भनेर हामी सोच्छौँ विचार गर्छौँ अनि हामी त्यसमै लागि परेका छौँ। कतिजना हामी मण्डली पनि बिर्सिन्छौँ आज स्याटरडे हो अब मण्डली आउनुपर्छ भनेर बिर्स किनभने हामी त्यही गाँस बाँस बचाउन लागि त्यसकै सुर्ता गरेर हामी दिनभर हप्ताभर महिनाभर हामी लागि परिरहेका हुन्छौँ। अनि हामी परमेश्वरलाई दिनुपर्ने समय, परमेश्वरको मानिसहरूलाई दिनुपर्ने समय, सबै कुरा हामी त्यसैमा हामी लागि परिरहेका हुन्छौँ। अर्को कुरा चाहिँ के छ भन्दाखेरि, त्यो मात्रै होइन, यसो कुराले एउटा स्पिरिचुअल एउटा फर्गिभनेसको विषयमा पनि सिकाउनु पर्छ दोस्रो, किनभने यो चाहिँ एकदमै इम्पोर्टेन्ट छ। हामी चाहिँ रुइनी छौँ उहाँले डेप्थको कुरा है, विशेष गरी तपाईँले हेर्नुभयो भने हाम्रो सास जुन चाहिँ सास तपाईँले लिइराख्नु भएको छ नि, यो मेरो होइन, यो परमेश्वरले दिनुभएको दान। हामी प्रत्येक दिन जुन भोजनको लागि प्रार्थना गरौँ भने त्यसले चाहिँ हाम्रो घमण्डलाई तोडिदिन्छ, त्यसले चाहिँ हाम्रो, किनभने हामी चाहिँ परमेश्वरमा निर्भर छौँ भन्ने कुरालाई हामी बिर्सिरहेको छ। तपाईँले अहिले देख्नुहोस् त यो बाढीले कस्तो प्रकारको प्रभाव ल्यायो, त्यहाँ कतिजनाले यति राम्रो राम्रो घर बनाएर आफ्नो संसार बसाउनु भएको थियो, सबै कुरा उहाँलाई पर्याप्त, तर हेर्नुहोस् त एकैचोटि सबै कुरा अहिले केही पनि छैन। उहाँले कमाएको, उहाँले गर्नुभएको सबै कुरामा चाहिँ के भयो त्यहाँनिर, परमेश्वर चाहिँ सर्वभौम हुनुहुन्छ त्यहाँबाट हामी देख्छौँ, जुटाउनु हुने त्यहाँबाट देख्छौँ। तपाईँले आज कतिजना त्यहाँनिर राहत पाउन सक्नुभएको छ, हामी प्रार्थना गरिरहेका छौँ, जुटाउँदैछौँ, तर जुटाउनु हुने को हुनुहुन्छ, परमेश्वर हुनुहुन्छ। आज त्यो व्यक्तिले त्यहाँ मात्र जब थाहा पाउनु, जब तपाईँ भोको हुनुहुन्छ अनि तपाईँले तब मात्रै पुकारा गर्नुहुन्छ कि मेरो डेली भोजन जुटाउनु हुने परमेश्वर चाहिँ उहाँ माथि हुनुहुन्छ। अब केही छैन, अहिले निर्भर हामी कसमा हुनुपर्छ, परमेश्वरमा। अनि परमेश्वरले उहाँ डङ्गा आएर उतारिदिनुहुन्न, तर उहाँले आफ्नो मानिसहरू उहाँले प्रयोग गर्नुहुन्छ अनि उहाँहरूमा त्यो भोजन जुटाउने सक्ने सामर्थ्य चाहिँ उहाँ मात्र हुनुहुन्छ। हाम्रै हामी चाहिँ हामी आफै जुटाउन सक्छौँ होला भनेर हामी धेरै प्रयास गरिरहेका हुन्छौँ, तर हामी सक्दैनौँ। हामी सरेन्डर गर्नुपर्छ, हाम्रो प्राइड, हाम्रो घमण्डलाई हामीले तोड्नुपर्छ, कम्प्लिट सरेन्डर गर्नुपर्छ, किनभने यो समय चाहिँ हामीले परमेश्वर मात्रै हाम्रो जुटाउनु हुने हुनुहुन्छ। यो बाढीले नै त्यो कुरालाई स्पष्टसँग हामीले देखेका छौँ। हामीलाई थाहा छैन भोलि यहाँ काठमाडौँमा यो ललितपुर एरियामा यो एरियामा कस्तो हुनेछ, तर हामी कसमा भर गर्ने, हामी हाम्रो सम्पूर्ण भर डिपेन्डेन्सी कसमा हुने भन्दा हामी परमेश्वर हुनलाई चाहिँ उहाँले सिकाउनु भएको छ। अनि अर्को त्यो मात्रै नभएर एउटा स्पिरिचुअल फर्गिभनेसको डेप्थको विषयमा उहाँले भन्नुभएको छ। आज तपाईँ अनि हामी, अघि मैले न्युरो साइन्टिस्टले भने जस्तै धेरै चिन्ता, फिक्रीले, एन्जाइटीले यति साह्रो हामी भरेका छौँ, किन भन्दाखेरि हामीले धेरै कुराहरू बिगारिरहेका छौँ। अनि हामीले भन्छौँ परमेश्वरको अगाडि चाहिँ, प्रभु मलाई क्षमा दिनुहोस्, फर्गिभ मी एज आई हेभ फर्गिभन, है मलाई के भन्छ प्रभुको प्रार्थनाले के भनेको छ, प्रभु मलाई मेरो अपराधहरूलाई क्षमा गरिदिनुहोस् जसरी मैले आफ्ना अपराधीहरूलाई क्षमा गरेका छु। अनि त्यो ऋण चाहिँ प्रिय हो, येशू ख्रीष्टले क्रुसमा तिरिसक्नु भएको छ। त्यो डेप्थ तपाईँको हाम्रो यति उच्च उच्च पहाड जस्तो हाम्रो पापको डेप्थहरू चाहिँ उहाँले, है ऋणहरू चाहिँ उहाँले क्रुसमा गएर तिरिसक्नु भएको छ। अब तपाईँले हामी निर्धक्क भएर जिउनुपर्छ, उहाँले हामीलाई राइचियस, उहाँले हामीलाई तिमीहरू धर्मी उहाँले हामीलाई ठहराइसक्नु भएको छ। तब तपाईँले यहाँ सजिलैसँग प्राप्त, जस्तै मैले मेरो अपराधीहरूलाई क्षमा गरेको छु, साँच्चै तपाईँले के साँच्चै नै येशू ख्रीष्टले यति साह्रो डेप्थ हाम्रो निम्ति तिरिदिनु भएको छ। आज तपाईँलाई कतिजनाले दुःख, मन दुखाएको होला, व्यक्तिहरू होला नि तपाईँको जीवनमा, के उनीहरूलाई तपाईँले क्षमा गर्नुभएको छ? सोच्नुहोस्, कतिपल्ट हामी पनि त्यस्तै घमण्ड गर्छौँ। अहिले जे पनि तपाईँलाई जुटिराख्नु भएको छ, परमेश्वरले जुटाइराख्नु भएको छ, अनि त्यसमा हामी धन्यवादी छैनौँ, तर हामी के गर्छौँ, गर्व गर्छौँ कि यो चाहिँ मेरो आफ्नै कमाइले, मेरो आफ्नै मैले पढेर डिग्री कमाएर काम गरेर कमाएको हुन्छ, तर त्यो सबै दिने चाहिँ को हुनुहुन्छ भनेर चाहिँ हामीले बिर्सिरहेका छौँ। वास्तविकता चाहिँ त्यही हो। अनि हामी जब तपाईँ चाहिँ धन्यवादी बन्नुहुन्छ, तब चाहिँ त्यहाँ के हुन्छ, अनि अरूलाई क्षमा दिनुहुन्छ, त्यो अर्को साइन्सको चाहिँ ग्रेटिट्युड अनि फर्गिभनेसले चाहिँ त्यो, उहाँ त्यो न्युरोलोजिस्ट साइन्टिस्टले भन्नुभएको कुरा चाहिँ, तपाईँको कोर्टिसोल चाहिँ घट्छ अरे क्या, जब तपाईँ प्रत्येक दिन, येशू ख्रीष्टले के भन्नुभएको छ, वर्षौँ वर्षौँको लागि खाना माग भन्नुभएको छैन, उहाँले के भन्नुभएको छ, आज दिनभरिको रोटी, उहाँले भोलिको, पर्सिको, निको पर्सिको, यो वर्षको उहाँले भन्नुभयो, भन्नुभएन, दिनभरिको रोटी जुटोस्। अनि त्यो दिनभरिको रोटी जुटेको निम्ति तपाईँले हामी कति धन्यवादी छौँ, कि तपाईँले मैले कमाएको हो भनेर आज आफैलाई गर्व गरेर बसिराख्नु भएको छ, कि परमेश्वरलाई तपाईँले धन्यवाद दिँदै हुनुहुन्छ। यदि तपाईँ धन्यवादी हृदय तपाईँको भएन भने तपाईँको क्रोटोसोल एकदम माथि हाई भएर चाहिँ तपाईँलाई त्यही हो, चिन्ता र फिक्रीको विषय आउने कुरा चाहिँ त्यो, मैले कमाउनु पर्छ, मैले गर्नुपर्छ, है सबै कुरा त्यो सोचले, तर जब तपाईँले प्रत्येक दिन यो प्रार्थनालाई यसो कृषि सिकाउनु भएको यो प्रार्थनालाई, यसले पनि जान्नु हुँदै थियो मेरो अब यो डिसाइपल्सहरू चाहिँ एक दिनपछि म यहाँ नभएपछि यिनीहरूको जीवन कस्तो हुन्छ होला भनेर उहाँलाई थाहा भएर नै यो कुरा उहाँले धन्यवादी हुन सिकाउनु भयो। अनि त्यो मात्रै नभएर क्षमाको विज्ञान पनि, क्षमा दिन पनि उहाँले सिकाउनु भयो। यदि हामीले क्षमा दिएनौँ भने शरीरमा धेरै किसिमको बिरामीहरू आउने रहेछ प्रिय, त्यो न्युरो साइन्टिस्ट

हुन्छ नि, तब तपाईँको सबै कुराहरू शान्त हुन्छ अरे प्रत्येक दिन तपाईँले गर्नुभयो भने। अनि यो चाहिँ एकदमै अनिवार्य तपाईँ अनि हामीलाई छ प्रिय। अनि तेस्रो बुधा मैले ल्याएको छु, त्यो चाहिँ के भन्दा सर्वभौमको सुरक्षाको ढालमा हामीले भरोसा गर्नुपर्छ प्रिय। यदि तपाईँ अनि हामी उहाँमा भरोसा गरेनौँ भने के हुन्छ, उहाँले भन्नुभएको छ यहाँनिर हामीलाई परीक्षामा पर्न नदिनुहोस् तर दुष्टबाट हामीलाई बचाउनुहोस्, किनकि राज्य परिक्राम र महिमा सदा सर्वदै तपाईँकै हुन्। सर्वभौम परमेश्वरको उहाँ चाहिँ हाम्रो सुरक्षाको ढाल चाहिँ उहाँ हुनुहुन्छ अनि उहाँमा हामीले भरोसा गर्न सिक्नै पर्छ प्रिय। अनि येशू ख्रीष्टले त्यही सिकाउनु भएको थियो। यो चाहिँ एकदमै गहिरो कुरा छ अनि तपाईँहरू हामीलाई सिक्न पर्ने कुरा छ, किनकि यहाँनिर भनेको छ नि होइन दुष्ट परीक्षामा हामीलाई पर्नु, किनभने हामी मान्छे छौँ, हामी प्रत्येक दिन येशू ख्रीष्ट स्वयं त उहाँ परीक्षामा पर्नु भयो। तपाईँले लुकाको चारमा हेर्नुहोस् जुन परीक्षा हामीलाई पर्छ उहाँलाई पनि त्यही परीक्षामा, हामी प्रत्येक दिन परीक्षाको चपेटामा छौँ प्रिय। अनि उहाँले हामीलाई सिकाउनु भएको छ कि हामीलाई चाहिँ अन्तर्विन्ती गर, माग, भिख मागे जस्तै मलाई दुष्टहरूबाट मलाई बचाउनुहोस्, मलाई परीक्षाहरूबाट मलाई जोगाउनुहोस्, किनभने परीक्षा दुष्ट मानिसहरू सधैँ हाम्रो वरिपरि नै छ अनि त्यसको निम्ति हामीले प्रार्थना गर्न आवश्यक छ। अनि येशू ख्रीष्टलाई त्यो अनुहारै लागेको थियो, उहाँ आफैले पनि उहाँ यस संसारमा हुनुहुँदा सबैभन्दा ठुलो बेसी समय बिताउने नै प्रार्थनामा, बिहानी उहाँलाई कतिपल्ट डिसाइपल्सहरू खोज्न पर्थ्यो उहाँ कहाँ हुनुहुन्छ भनेर, उहाँ डाँडा काँडामा आफैलाई एकान्तमा राखेर रा। परमेश्वर पिता, उहाँ परमेश्वर पिता पुत्र हुनुहुन्थ्यो र पनि उहाँले आफ्नो पितासँग प्रत्येक दिन प्रार्थना गर्नुहुन्थ्यो, किनभने उहाँलाई उहाँ पनि क्रुसमा उहाँ जान हाम्रो पाप र अपराधको निम्ति उहाँ क्रुसमा जानलाई उहाँ सजिलो थिएन, धेरै टेम्पटेसन उहाँलाई पनि थियो। गेत्सेमनीको बगैँचामा उहाँले कसरी प्रार्थना गर्नुभयो, आँसुको प्रार्थना, रगत शरीरको प्रार्थना, उहाँले यतिसम्म यो प्रभु तपाईँको इच्छा हो भने चाहिँ उहाँले भन्नुभएको छ, मेरो इच्छा चाहिँ यो हटोस् भन्न चाहन्छु तर तपाईँको इच्छा चाहिँ के छ त, त्यस्तोसम्म उहाँले प्रार्थना गर्नुभएको थियो। आज तपाईँ अनि हामी है प्रत्येक दिन हामीबाट अगाडि धेरै किसिमको परीक्षाहरू छन्, जवानहरूलाई झन् धेरै किसिमको, अहिले त झन् है मिडियाले अघि हामीले टेस्टिमनीमा पनि हेऱ्यौँ, घन्टौँ घन्टौँ महिनाौँ महिना अथवा रात दिन पनि हामी त्यसमै बिताउँछौँ है, अनि त्यसले नै ल्याएको कतिवटा परीक्षाले ल्याएको तपाईँले त्यसको रिजल्टहरू पनि देखिराख्नु भएको छ। आफ्नै देशमा एउटा सानो 3 वर्षको बालक पनि को पनि रेप भइरहेको छ, हेर्नुहोस् आफ्नै बाबुले आफ्नै छोरीलाई रेप गरिरहेको छ, यस्तो यस्तो अवस्था कहाँबाट आएको छ त, परीक्षाहरूबाट। अनि त्यसबाट जोगिनको निम्ति येशू ख्रीष्टले त्यो समयमा नै हामीलाई प्रार्थना गर्न सिकाउनु पर्छ। आज तपाईँ अनि हामीले कतिको त्यो प्रार्थना गरिरहेका छौँ त हाम्रो टेम्पटेसनहरूबाट, किनभने प्रत्येक हाम्रो पाइला पाइलामा छ, हाम्रो सोच, हाम्रो विचार, हाम्रो पाइला, हाम्रो हातहरू हामीले होइन त्यो कुराहरूमा हामी लागि परेका छौँ। तर तपाईँ अनि हामीले सोच्नुपर्ने कुरा आज के छ भन्दाखेरि, मैले कतिको प्रार्थना गरिरहेको छु मलाई परीक्षामा नआओस्, दुष्टहरूबाट मलाई बचाओस्, एउटा यो कन्फेसन्स हो कि, किनभने उहाँ मात्रै हाम्रो ढाल हुनुहुन्छ, उहाँमा मात्रै हामी सुरक्षित रहन सक्छौँ, त्यसै कारणले उहाँले हामीलाई यो प्रार्थना गर्न हामीलाई सिकाउनु भएको छ प्रिय। तपाईँले प्रत्येक दिन तपाईँले आफ्नो समय चाहिँ प्रार्थनामा बिताउनुहोस्, यो टेम्पटेसन नआओस् भनेर, दुष्टहरूबाट बचाओस् भनेर। जब पनि म आफ्नै प्रार्थना गर्दाखेरि मलाई चाहिँ के आउँछ भन्दा एउटा वर्ड चाहिँ मलाई दुष्टहरूबाट बचाउनु छ, म त एकदम जोडले भन्छु क्या त्यो चाहिँ, किनभने हामी वरिपरि त्यस्तैहरूको समाजमा हामी बसिसकेका छौँ अनि हामी जोगिन खाँचो छ, अनि कसले जोगाउँछ, हामी आफै जोगिन सक्दैनौँ, हामी असक्षम छौँ। त्यसै कारण त यो प्रार्थना सिकाउनु भएको, मैले सक्ने भए त मैले आफै गर्ने थिएँ नि त, तर हामी सक्दैनौँ नि त, हामी असक्षम, हामी कन्फेस गर्नुपर्छ त्यो कुराहरूलाई, म असक्षम छु। त्यस कारणै हाम्रो स्किल चाहिँ, हाम्रो ढाल चाहिँ हाम्रो परमेश्वर हुनुहुन्छ। त्यस कारण येशू ख्रीष्टले चाहिँ उहाँ मात्रै सर्वभौम परमेश्वर हुनुहुन्छ, उहाँ मात्रै हामीलाई सुरक्षा दिने परमेश्वर उहाँ मात्रै हुनुहुन्छ। त्यस कारण हामी उहाँमा निर्भर, हाम्रो जुन उहाँमा हाम्रो कम्प्लिट भरोसा, हाम्रो ट्रस्ट चाहिँ हामी उहाँमा गर्नुपर्छ प्रिय। किन हाम्रो पहिला पहिलामा यो कुराहरूले हामी घेरिएका छौँ, हाम्रो डिफेन्सिभ चाहिँ उहाँ मात्रै हुनुहुन्छ। धेरै छ अब त्यो भूमा चाहिँ हेरिकन आउँछ नि, धेरै प्रकारको टेम्पटेसन, धेरै प्रकारको शक्तिहरूले हामीलाई घेरेर राखेको छ। त्यसै कारण पावलले एफिसीको पुस्तक 6 मा तपाईँले सिकाउनुहुन्छ कसरी आफैले आफैलाई

धारण हतियारहरू धारण गरेर हामी बस्नुपर्छ भन्ने कुरालाई सिकाएको छ। अनि यहाँबाट के देख्न सक्छौँ भन्दा कतिपल्ट हामी कस्तो हुन्छौँ भन्दा एउटा इक्जाम्पल तपाईँलाई इलस्ट्रेसन दिन चाहेको छु। एउटा चाहिँ कोरियरको जो चाहिँ एउटा चिठीहरू बुवाउने मान्छे हुन्छ जसले चाहिँ जाँदै गरेको हुन्छौँ बाटोमा, अनि जाँदै गर्दाखेरि चाहिँ एउटा अचानक उसले कस्तो को भेट्छ भन्दा ठुलो वेपनहरू लिएर सबै धारण गरेको व्यक्तिहरू एकदम बमहरू लिएर होइन त्यहाँ तोपहरू लिएर बसेको व्यक्तिसँग उसको सामना हुन्छ। उसको गाडीबाट ऊ ठ्याक्कै झर्छ अनि झरिसकेपछि उसले चाहिँ उसको पकेटमा भएको एउटा सानोबाट छुरी लिएर चाहिँ उनीहरूसँग फाइट गर्न जान्छ क्या। आज उसले त्यो सानो छुरी लिएर फाइट गर्न सक्छ त्यो अगाडि आएको जसबाट? हाम्रो जीवन पनि त्यस्तै हो, हामी सोच्छौँ कि हामी चाहिँ मेरोमै छ सबै कुरा चाहिँ म गर्न सक्छु, एउटा सानो छुरी लिएर चाहिँ ठुलो त्यो होइन त्यहाँनिर आर्मीहरूसँग फाइट गर्न गएको जस्तो एउटा हाँसुद्धो कुरा हुन्छ क्या। त्यो चाहिँ हामी सक्दैनौँ, त्यस कारण हामी असक्षम छौँ। त्यस कारण हामीलाई चाहिँ परमेश्वरको खाँचो पर्छ, उहाँ चाहिँ सर्वभौम परमेश्वर हुनुहुन्छ, उहाँले मात्रै हामीलाई सुरक्षा दिन सक्नुहुन्छ भनेर चाहिँ उहाँले हामीलाई यहाँनिर हामीले सिकिरहेका छौँ। तपाईँले हेर्नुभयो भने चाहिँ त्यही हो एन्जाइटीलाई कसरी चाहिँ तपाईँले आफ्नो चिन्ताहरूलाई चाहिँ प्रार्थनाद्वारा तपाईँले गयो भने चाहिँ तपाईँको दिमाग चाहिँ रिन्युड हुन्छ कि, जसरी रोमी 12:2 न्युरो साइन्सले यसलाई चाहिँ प्लास्टिसिटी भन्दोरहेछ, न्युरो प्लास्टिसिटी भन्दोरहेछ है। जब तपाईँले चाहिँ परमेश्वरमा प्रार्थना गर्ने उहाँमा निर्भर हुन सिक्नुहुन्छ अरे, तब तपाईँको माइन्ड चाहिँ के हुन्छ अरे त्यहाँ परिवर्तन आउँछ अरे कि। वचनले चाहिँ हामीले परिवर्तन परमेश्वरमा भरोसा गरेपछि चाहिँ परिवर्तन चाहिँ हाम्रो आउँदो रहेछ। त्यसै कारण त्यस पश्चात एउटा सुन्दर एउटा त्यहाँनिर छ परमेश्वरको राज्य पराक्रम सदा सर्वदा उहाँकै हुन्। हामी सोच्छौँ यो राज्य मेरै हो, पराक्रम मेरै हो, सबै कुरा मेरो त होइन। तपाईँ अनि हामी त यस्तो परमेश्वरलाई पुकारा गरिरहेका छौँ, यस्तो परमेश्वरलाई विश्वास गर्छ, यो सबैको मालिक चाहिँ उहाँ हुनुहुन्छ, उहाँको राज्य हो, उहाँको महिमा चाहिँ यहाँ आउन पर्छ प्रियो। आज हाम्रो इच्छा हाम्रो योजना हाम्रो उसले चाहिँ केही पनि हुनेवाला छैन। यही फ्लडले नै देखिहाल्यो तपाईँले बनाउनु भएको आफ्नो साम्राज्य चाहिँ कसरी ढल्छ, यो चाहिँ सधैँ रहने छैन। तर परमेश्वरको राज्य चाहिँ सदा सदा रहने, उहाँको महिमा चाहिँ त हामी रहौँ नरहौँ सदा सर्वदा उहाँको महिमा चाहिँ के हुनेछ, भइ नै रहनेछ। अनि त्यही परमेश्वरलाई तपाईँ अनि हामीले मानेको छौँ अनि हामी चाहिँ अरू कुरामा लागेर हामी चिन्ताले फिक्रीले हामी चाहिँ के गरेका छौँ, हामी प्रत्येक दिन हामी जिइरहेका छौँ। तर परमेश्वरले कसरी त्यो चिन्ता र फिक्रीहरूबाट है हाम्रो आफ्नो इच्छाहरूबाट हाम्रो दिनभरिको हाम्रो जीवनहरूबाट हामीले कमाइ गर्ने ती स्रोतहरूबाट अनि हामीलाई चाहिने है एउटा भौतिक रूपमा चाहिने कुराहरूमा चाहिँ हामी चिन्ता र फिक्रीले हामी भरेका छौँ हाम्रो जीवनहरू। तर उहाँले चाहिँ हामीलाई सधैँ भन्छ, इन्भाइट गर्नुहुन्छ, तिमीहरू फिक्री नगर, तिमीहरू चिन्ता नगर, तिमीहरू केवल प्रार्थना गर।

नमस्ते नमस्ते, म नारायण शर्मा, तपाईँ अहिले सुन्दै हुनुहुन्छ 105.1 मेगाहर्जमा गुड न्यूज एफएम रेडियोको प्रसारण।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: पहिलो थेस्लोनिकी 5:11 एकअर्कालाई उत्साह देऊ र एकअर्काको उन्नति गर। यही भदौ 10 गते बुधबार रसुवा जिल्ला साथै त्रिशुली नदीको तटीय क्षेत्रमा आएको अकल्पनीय र विनाशकारी बाढ़ी पहिरोले ठूलो जनधनको क्षति पुर्याएको घटनाप्रति गुड न्यूज एफएम परिवार गहिरो दुःख व्यक्त गर्दै पीड़ित परिवार तथा प्रभावित सम्पूर्ण समुदायप्रति हार्दिक संवेदना प्रकट गर्दै यस विपदको कारण आफ्नो अमूल्य जीवन गुमाउनु हुने सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा धैर्य धारण गर्ने शक्ति मिलोस् भनी परमेश्वरसँग प्रार्थना गर्दछौ। कलाती 6:2 एकअर्काको भार उठाओ र यसरी ख्रिस्टको व्यवस्था पूरा गर। जनहितको लागि गुड न्यूज एफएम परिवार अनामनगर काठमाडौँ।
2: हिमाडोल ज्वेलर्स, हामी कहाँ नेपालीहरूको विभिन्न कल्चरल डिजाइन र आधुनिक डिजाइनमा सुन तथा चाँदीका गरगहनाहरू पाउनुका साथै अर्डर अनुसार तयार गरिन्छ। इमाडोल ज्वेलर्स, इमाडोल कृष्ण मन्दिर चोक ललितपुर,
3: प्रोपाइटर सानु सापकोटा, 01-5208-54, 01-5208-54 र 98-5-11-25-38, 98-5-11-25-38।
4: सुन्न नबजे कोटा,
5: सामान नभेटेर बेपत्ता। ग्यास चुलो, राइस कुकर, पानी तताउने भाँडो,
4: त्यसको लागि चिन्ता नगर्नु न बाजे। हाम्रै क्रेस इलेक्ट्रो वर्ल्ड छँदैछ नि।
5: कहाँ छ यो?
4: कलङ्की खर्का गाउँ एलआरआई स्कुलको नजिकै।
2: हजुर, यहाँ इलेक्ट्रोनिकका सम्पूर्ण सामानहरू साथै घरायसी आवश्यक सामानहरू होलसेल साथै खुद्रा मूल्यमा पाइन्छ।
3: त्यति मात्र होइन, सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुको साथै हाउस वायरिङको काम पनि गरिन्छ।
2: थप जानकारीको लागि प्रोप्राइटर सर्वन खड्का, मोबाइल 98-5-10-74-2-36, 98-5-10-74-2-36
3: र फोन नम्बर 01-5-13-010 छ, 01-5-13-010 छ।
2: ग्रेट इलेक्ट्रो वर्ल्ड, कलंकी खड्का गाउँ एलआरआई स्कूलको नजिकै।
5: घरियासी सामान एउटै छाता मुनि पाइन्छ ठ्याक्कै पारेर।
1: कार्यक्रम मनका कुरा प्रत्येक शनिबार साँझ 5:00 5:30 सुन्न नभुल्नुहोला। प्रस्तोता मार्था राईको साथमा।
6: Hello, I'm Jay Masti. Now you are listening to Good News FM 105.1 MHz Stereo Sound, the voice of the Lord.

Praise God. Hallelujah. प्रभु हाम्रो आराधनाहरूलाई कार्यक्रम हुनदेखि बचाउनुहोस्। हाम्रो आराधनाहरूलाई एउटा प्रोग्राममा सीमित हुनदेखि बचाउनुहोस्। हामी दिनभरि तपाईँलाई खुसी पार्न चाहन्छौँ। हामी दिनभरि तपाईँलाई प्रसन्न पार्न चाहन्छौँ। हामी दिनभरि

मेरो आज्ञा यही हो कि मैले तिमीहरूलाई जसरी प्रेम गरे तिमीहरूले एक अर्कालाई त्यसरी नै प्रेम गर। योहन्ना 15:12। रेडियो कार्यक्रम प्रेम र जीवन। श्रोता, यो कार्यक्रमलाई अझ धेरै अर्थपूर्ण बनाउनको लागि राख्न चाहन्छु यो आशिषमय भजनको साथ।

0: जय मसीह साथै नमस्कार। अब तपाईले सुन्न सक्नुहुन्छ रेडियो कार्यक्रम प्रेम र जीवन, पास्टर लेखक रमेश गजमेरको साथमा। श्रोता, कार्यक्रमबाट तपाईले परमेश्वरको जीवित वचन सुन्न सक्नुहुन्छ। म विश्वास गर्छु वचनबाट तपाईले नयाँ आशा, नयाँ उत्साह प्राप्त गर्नुहुनेछ।
1: हामी सबैजनालाई थाहा छ कि यो संसारमा हामीले जता पनि पापलाई भेट्न सक्छौ। तपाईँ जता ढल्किनुहुन्छ त्यहाँ पाप छ, जता तपाईँ पुग्नुहुन्छ पापै पापले भरिएको संसार तपाईँले महसुस गर्नुहुन्छ। सो यो पापले भरिएको संसारमा हामी इसाईहरू अति नै धेरै बाँच्नुपर्ने कुरा छ, जहाँ शैतानले हामीलाई पटक पटक परीक्षा गर्न सक्छ। हामीलाई चाहिँ नखाने चिजहरू देखाइदिन सक्छ, नबोल्ने चिजहरू हामीलाई चाहिँ बोल्न हामीलाई त्यसले परीक्षा गर्न सक्छ, हामीलाई नहेर्ने चिजहरू त्यसले हामीलाई हेराउनका लागि परीक्षा गराउन सक्छ। सो विभिन्न कुराहरू परीक्षा हामी संसारमै पाउन सक्छौ है। हामीले संसारमा पापै पाप भेटाउन सक्छौ, तर पाप संसारमा छ, डेफिनेटली छ। दुष्टले पनि हाम्रो जीवनमा चाहिँ विभिन्न प्रकारको परीक्षालाई डेफिनेटली लिएर आउँदछ। तर आज हामीले यो सबै कुराहरू हुँदै गर्दाखेरि चाहिँ हाम्रो आत्मालाई चाहिँ, हाम्रो विशेष गरी यो स्पिरिचुअल लाइफलाई चाहिँ हामीले यो कुराहरू आउँदै गर्दाखेरि कन्ट्रोलमा राख्न सकेनौ भने प्रियहरू, यसले हामीलाई बडो बर्बाद गर्ने रहेछ। हाम्रो आत्मालाई चाहिँ हामीले नियन्त्रण गर्न सक्नु पर्यो, यसलाई हामीले कन्ट्रोलमा राख्न सक्नु पर्यो। अनि त्यो कन्ट्रोल चाहिँ कसरी हुँदछ भनेदेखिलाई, जब तपाईँ र म ख्रिस्टको अधीनतामा बस्छौ, तपाईँ र म चाहिँ उहाँको वचन अनुसार जिउँछौ र वचनमा हामी चाहिँ चल्छौ भनेदेखिलाई हामीले आफ्नो हृदय र आफ्नो आत्मालाई हामीले नियन्त्रण गर्न सक्ने रहेछौ। नत्र त भने हामी सजिलै दुष्टको पासोमा परेर हामी बर्बाद हुन सक्छौ। सो त्यही कारणले गर्दाखेरि हाम्रो जीवनमा, विशेष गरेर यो पापै पापले भरिएको संसारमा, तपाईँ र मैले आफ्नो आत्मालाई नियन्त्रण गर्नु बडो आवश्यक छ प्रियहरू। मैले कहिले काहीँ भिडियोहरू हेर्ने गर्छु, तपाईँले पनि फेसबुकतिर कहिले काहीँ देख्नु भएको होला, कतिवटा कन्ट्रीमा चाहिँ विशेष गरी यो खोलाको पानीहरूलाई चाहिँ कन्ट्रोल गरेर त्यहाँ बाँध राखिएको हुन्छ। नेपालमा पनि छ, कोशी ब्यारेजमा मैले देखेको छु, अन्य कुनै कुनै ठाउँहरूमा त्यो बाँध राखिएको हुन्छ नि, त्यसलाई चाहिँ पानी चाहिँ एकातालमा धेरै नजाओस्, ताकि त्यो गएर चाहिँ बर्बाद नहोस् भनेर चाहिँ त्यो बाँध राखिएको छ। अनि उनीहरूले कन्ट्रोल गरेर त्यो पानीको सतहलाई चाहिँ उनीहरूले घटाउने गर्छ, त्यसलाई फ्याँक्ने गर्छ, जस्तो चाहन्छ लोकल म्युनिसिपालिटीले, नगरपालिकाले त्यही अनुसारले त्यो पानीलाई छोड्ने गर्छ। अमेरिकामा पनि त्यस्तो ठुल्ठुलो बाँधहरू छ, जुन चाहिँ त्यसलाई घटाउने बढाउने सबै कुरा चाबी उनीहरूकै हातमा छ। भारतमा पनि छ, मैले देखेको छु टिस्टामा, त्यसको त्यो जुन पनि टिस्टाको त्यो पानी चाहिँ त्यो बाँधको कन्ट्रोलमा छ, अनि उनीहरूले जति चाहन्छ फ्याँक्न, जति त्यसलाई चाहिँ क्लियर गर्न चाहन्छ, रिलिज गर्न चाहन्छ, उनीहरूले आफ्नो तरिकाले रिलिज गरिरहेको हुन्छ। तर धेरै वर्ष अगाडि मैले एउटा यस्तो घटनालाई त्यही टिस्टामा नै मैले सुन्नमा पाएँ, जुन चाहिँ पानीको सतह चाहिँ अधिकतम बढेको कारणले गर्दाखेरि चाहिँ बाँधले पनि भ्याउन सकेन, त्यो बाँध पनि बडाङ बुडुङ चाहिँ सबै डिस्ट्रोय भएर चाहिँ हजारौं मानिसहरू घरविहीन भए, हजारौं मानिसहरूको लाइफ नै खतम भएको कुराहरू हामीले न्यूजतिर पनि हामीले सुनिरहेको थियौँ। भर्खरै हुनुपर्छ यो, तर चाहिँ यो बाँधलाई चाहिँ कन्ट्रोल गर्न सकेन भने मात्रै यसरी डिस्ट्रोय गर्ने हो। त्यो बाँध त राखेको छ, त्यसलाई कन्ट्रोल गर्ने बार त राखेको छ, तर यद्यपि त्यो पानीको सतह बढेर गयो भने त त्यो बाँधले पनि केही काम गर्न सक्दैन रहेछ प्रियहरू। सो आज मैले तपाईँलाई बताउन चाहेको प्रियहरू, हामीसँग परमेश्वरको वचन छ, बाइबल हाम्रो हातमा छ, हामी चाहिँ वचन पढ्दा पढ्दै पनि धेरैचोटि दुष्टले हामीलाई चाहिँ विभिन्न प्रकारको परीक्षाहरूलाई लिएर आउँदछ, विभिन्न प्रकारको घिनलाग्दो कुराहरूलाई लिएर आउँदछ, अनि त्यो अवस्थामा चाहिँ हामीले वचनबाट चाहिँ हामीले त्यससँग फाइट गर्नुपर्ने, लडाई गर्नुपर्नेमा चाहिँ हामी चाहिँ त्यतिखेर चाहिँ दुष्टको कुरालाई सुनेर चाहिँ हामी दुष्टै कामहरू गरिरहेको हुन्छौँ, अनि त्यो कुराले हामीलाई नै नाश गरिरहेको हुन्छ, हामीलाई डिस्ट्रोय गर्ने काम गर्दछ। सो आज त्यो हुन नदिनको लागि चाहिँ तपाईँ र मैले आफ्नो आत्माको नियन्त्रण गर्नुपर्छ। दुष्टले त भन्छ तपाईँ र मलाई, ए यो खाँदा केही हुँदैन, ए त्यो गर्दा केही हुँदैन, ए त्यो हेर्दा केही हुँदैन, ए त्यो बोल्दा केही हुँदैन, ए त्यो कुरा गर्दा केही पनि हुँदैन भने तपाईँ र मलाई यस्ता विभिन्न परीक्षाहरूलाई लिएर आउँदछ। तर तपाईँ र मैले त्यो सही हो कि गलत हो त्यसलाई छुट्याउन सक्नु पर्यो। धेरैजनाले यसलाई छुट्याउन नसकेको कारणले गर्दाखेरि उनीहरू पापको त्यो जुन पनि हुन्छ नि त्यो दुष्टको हरेक त्यो परीक्षामा परिरहेको हुन्छ। तर मेरो प्रियहरू, म तपाईँलाई बताउन चाहन्छु, हामीले पाप के हो, अधर्म के हो, घिनलाग्दो चिज कुन हो, परमेश्वरको विरुद्धको कुरा के हो भन्ने कुरा थाहा गरी गरी पनि हामी चाहिँ पापमा फसौं भनेदेखिलाई प्रियहरू हामीले सोच्नु पर्ने कुरा छ कि हामीले आफ्नो आत्मालाई नियन्त्रण गर्न सकिरहेको छैनौं। यो कुरा हामीले बुझै हुन्छ। सो त्यही कारणले गर्दाखेरि मैले अघि तपाईँलाई बताए त्यो जति पनि खोलाहरूमा जति नै त्यो बाँध राखे तापनि त्यो पानीको सतह बढेर आएर चाहिँ पानी चाहिँ त्यो बाँध भन्दा माथि गयो भने त्यसको कामै छैन। नियन्त्रण गर्नको लागि त राखेको छ तर त्यसको काम हुँदैन प्रियहरू। सो त्यही कारणले गर्दाखेरि त्यो हुन नदिनको लागि चाहिँ त्यो कन्ट्रोलरहरूले चाहिँ अगाडिदेखि नै त्यो पानीको सतहलाई चाहिँ मिनिमम गरेर उसले रिलिज गरिराख्नु पर्यो। अनि त्यो रिलिज गरिराख्दाखेरि चाहिँ के हुन्छ भने पानीको सतह घट्दै जान्छ अनि जति नै उताबाट पानी आए तापनि त्यसले के डिस्ट्रोय गर्न सक्दैन। तर के हुँदछ भने पानी रिलिज गर्दैन, पानी रिलिज नगरेपछि चाहिँ वात्तै अर्को बाढी आएर चाहिँ त्यो सबै खतम नष्ट गरिदिन्छ। प्रियहरू आज म तपाईँलाई यही कुरा बताउन चाहन्छु, हामी ख्रिस्ट यीशुमा छौँ, परमेश्वरमा भएको कारणले गर्दाखेरि हामीले हाम्रो हृदयलाई हामीले सुरक्षित राख्नु पर्यो। शैतानले के कुरालाई लिएर आउँदैछ हामी होसियार हुनुपर्छ। परमेश्वरको वचनले आज हाम्रो हृदयलाई रिलिज गरिराखौं, परमेश्वरको वचन सर्कुलेट गरिराखौं हाम्रो हृदयमा, हाम्रो मगजमा परमेश्वरको वचन हामीले हालिराखौं, खुवाइराखौं आफैले आफैलाई। यो गर्नाले चाहिँ प्रियहरू तपाईँ र म साँच्चै नै ख्रिस्ट यीशुमा तपाईँ र म परिपक्व हुन्छौं अनि हामीले आफ्नो हृदयलाई नियन्त्रण गरिरहेको हुन्छौं। नत्र त भने दुष्ट आएर तपाईँ र मेरो बहुमूल्य सम्पत्ति यानि कि तपाईँ र मैले बचाइराखेको विश्वासलाई अङ्गभङ्ग गरिदिन्छ प्रियहरू। त्यही कारणले हामी होसियार हुनुपर्छ। हामी होसियार भएन भने प्रियहरू हामी खतरामा जोखिममा पर्न सक्छौ। त्यही कारणले गर्दाखेरि आज हाम्रो लागि एउटा चुनौतीपूर्ण प्रश्न खड़ा भएको छ कि तपाईँ र मेरो जीवनमा परीक्षा हुँदै गर्दाखेरि दुष्टको कुरालाई सुन्ने कि परमेश्वरको वचनलाई हेर्ने। धेरैजनाले वचनलाई नहेरेको कारणले, वचनलाई नखोजेको कारणले गर्दाखेरि चाहिँ उनीहरू पापको कुरामा फसिरहेको हुन्छ, परीक्षामा फसिरहेको हुन्छ। किन? किनभने वचन बुझेको छैन, वचन जाने छैन, वचनलाई चाहिँ उनीहरूले चाहिँ वास्ता गरेको छैन अनि वचनलाई नै चाहिँ लापरवाहीको तरिकाले लिँदैछ भनेदेखिलाई उसको जिन्दगीमा उसको जीवनमा खतरा कुरा नआएर कसको जीवनमा आउँछ, होइन? त्यही कारणले हामीले विशेष गरेर आफ्नै हृदयलाई चाहिँ हामीले यो नियन्त्रण गर्नु पर्यो, आफ्नो आत्मालाई नियन्त्रण गर्न सक्नु पर्यो। परीक्षाहरू आउँदैछ, पापको कुराहरू देखाउँदैछ दुष्टले भने भन्न सक्नु पर्यो कि यो प्रभुबाट होइन, तैले मलाई यो कुरा देखाउन पाउँदैनस् भनेर त्यसको हामीले चाहिँ विरोध गर्न सक्नु पर्यो। हामी गलातीको पुस्तक 5:24-25 हेरौँ, बडो राम्रो लाग्छ मलाई खण्ड। तर तिनीहरू जो ख्रिस्ट यीशुका हुन् तिनीहरूले पापमय स्वभावलाई त्यसको बासना र लालसा सहित क्रुसमा टाँगिदिएका छन्। 25 हामी पवित्र आत्माद्वारा जिउँछौ भने त भने आत्माकै अनुसार हिँडौं, आमेन। तर जो ख्रिस्ट यीशुको हुन् तिनीहरूले पापमय स्वभावलाई त्यसको बासना र लालसा सहित क्रुसमा टाँगिदिएका छन् भनिकन वचनले भन्दछ। अब हामी ख्रिस्टमा छौ भनेदेखिलाई हाम्रो सम्पूर्ण कुराहरू पापमय स्वभाव, पापमय कुरा, अन्धकारको कुरा, घिनलाग्दो र दुष्टले ल्याउने नकारात्मक सोच विचारको कुरा विभिन्न थोकलाई चाहिँ हामीले क्रुसमा टाँगिदिएको छौ। तर विडम्बना हामीले क्रुसमा टाँगेर पनि अझै पनि हामीले त्यो स्वभावलाई फिर्ता लिइरहेको अवस्थाहरू छ। आजको दिनहरूमा हामीले हो टाँगिसक्यो, प्रभु येशूले त हाम्रो खातिर हाम्रो लागि क्रुसमा सबै कुरा टाँगिदिनु भयो र जब हामीले प्रभु येशूलाई हृदय र मुखद्वारा हामीले स्वीकार गर्यौं हो सबै कुरा हामीले प्रभुको हातमा जिम्मा दियौं। तर प्रभुलाई स्वीकार गरिसकेपछि बप्तिस्मा लिइसकेपछि पनि हाम्रो जीवन हाम्रो जिन्दगी चाहिँ वास्तवमै अझै पनि थोत्रै नै छ। अझै पनि हामी पापमय कुरामा लालसाको कुराहरूमा यी काम बाँच्नको कुराहरूमा हामी लागिरहेको अवस्थाहरू हुन सक्छ। मेरो प्रियहरू म तपाईँलाई बताउन चाहन्छु यद्यपि तपाईँ अझै पनि यस्तो कुरामा लागिराख्नु भएको छ भने तपाईँलाई मैले सोच्नुपर्छ कि तपाईँ र म ख्रिस्टदेखि टाढा छौ, पश्चातापी जीवनको खाँचो छ। विशेष गरी यो आत्मा नियन्त्रण जब हामी गर्न सक्दैनौ नि प्रियहरू दुष्टले मौका पाउँदछ अनि तपाईँ र मलाई अङ्गभङ्ग बनाइदिन्छ, बुझ्नुभयो? त्यही कारणले यो आत्मा नियन्त्रण भन्ने शब्द नै मलाई एकदमै यो गतिलो शब्द लाग्छ प्रियहरू। कुनै पनि कुरालाई कन्ट्रोल गर्न सकिएन, नियन्त्रण गर्न सकिएन भने बर्बाद हुन्छ प्रियहरू भनेदेखिलाई यो त परमेश्वरसँग जोडिने कुरा छ प्रियहरू, परमेश्वरसँग चाहिँ विशेष उहाँसँगको सम्बन्धमा रहने कुरा छ। अनि यो आत्मालाई नै हामीले नियन्त्रण गरेनौ भने प्रियहरू तपाईँ म ख्रिस्टदेखि टाढा बन्न सक्छौ। त्यही कारणले गर्दाखेरि हामी होसियार हुनुपर्छ। 25 हामी पवित्र आत्माद्वारा जिउँछौ भने आत्माकै अनुसार हिँडौं। हामी पवित्र आत्माद्वारा हिँड्दैछौ चल्दैछौ भनेदेखिलाई आत्माकै अनुसार चलौं हो हामी भन्छौँ वर्षौं वर्षको विश्वासी, वास्तवमा त्यसले मतलब राख्दैन प्रियहरू। यद्यपि तपाईँ र म सैतानी ल्याएको सानो परीक्षामा लड्दैछौ चुक्दैछौ भनेदेखिलाई प्रियहरू आफै विचार गर्नुहोस्, वर्षौंको विश्वासीले खासै मतलब राख्दैन। तर यहाँनिर परमेश्वरसँग तपाईँ र मेरो त्यो विश्वासको कुरा छ, आज्ञाकारिताको कुरा छ, तपाईँ र म उहाँप्रति कतिको वफादारी छ भन्ने कुराको प्रश्न छ प्रियहरू। त्यही कारणले गर्दाखेरि जीवनमा आएको हरेक दुष्टले ल्याएका विशेष गरी जति पनि परीक्षाहरू छन्, तपाईँ र मलाई क्रिस्टदेखि टाढा बनाउने, क्रिस्टदेखि चाहिँ अलग गर्ने चिजहरू छ दुष्टले ल्याउँदैछ भनेदेखिलाई हामीले आफ्नो आत्मालाई नियन्त्रण गरौं, हामीले आफ्नो हृदयलाई चाहिँ विशेष दुष्टलाई प्रवेश गर्नबाट हामीले त्यसलाई रोकौं। धेरैचोटि चाहिँ हाम्रो के हुँदो रहेछ भने ट्राई गर्दा केही पनि हुँदैन, चाख्दा केही हुँदैन, बोल्दा केही हुँदैन, एक गर्दा केही हुँदैन, एकचोटि हेर्नु त हो भन्ने हाम्रो सोचाइ त्यस्तो हुन्छ। तर तपाईँले चाख्नु मात्र भयो भने पनि विचार गर्नुहोस् तपाईँले परमेश्वरको आज्ञालाई तपाईँले भङ्ग गर्दै हुनुहुन्छ। त्यही कारणले गर्दाखेरि यो ट्राई गर्ने कुरा तपाईँले बन्दै नगर्नुहोस् प्रियहरू। हामी आत्मिक संसारमा चल्न चाहन्छौ, हामी ख्रिस्त यीशुको वचन अनुसार जिउन चाहन्छौ भनेदेखिलाई ख्रिस्त यीशुको इच्छा अनुसार चलौ, अनि पवित्र आत्माको साँच्चै नै इच्छा अनुसार चलौ। आत्मा अनुसार जिउँदैछौ भने आत्मा अनुसार नै हामी हिँडौं, आत्मा अनुसार नै हामी चल्नु पर्छ। आत्माद्वारा तपाईँ र म जिउँदैछौ भनेदेखिलाई आत्मा अनुसार नै चल्नु पर्छ। यो चाहिँ ख्रिस्त यीशुको तपाईँ र मलाई चाहिँ यो चाहिँ उहाँबाटको चेतावनी हो। अनि आज चाहिँ धेरैजनाको कस्तो हुन्छ भने दुष्टले ल्याएको कुराहरू जति पनि परीक्षाको कुराहरू हुन्छ हो, हेर्दाखेरि त अब रहर लाग्दो देखिन्छ, लोभ लाग्दो देखिएला। तर धेरैजनाको बानी चाहिँ कस्तो हुन्छ भने चाख्दा पनि हुन्छ, ब्याग बोल्दा केही हुँदैन भन्ने हुन्छ नि। तर हामी चाहिँ ख्रिस्टको सुसमाचार पुर्याउन सक्नेहरू, विशेष गरी हामी वास्तविक स्वर्गको लागि जिउनेहरू, सानोतिनो कुराहरूमा यसरी हामी चुक्दैछौँ भने प्रियहरू हामीले विचार गर्नुपर्ने कुरा छ। हामी स्वर्गको लागि जिउनेहरू, हामीले आफ्नो हृदयलाई चाहिँ हाम्रो मगजलाई हामीले सुरक्षित राख्न सक्नु पर्यो। हामीलाई बाइबलले पटक पटक हृदयलाई सुरक्षित राख्ने कुराहरू बताउँदछ। त्यो हुँदै गर्दाखेरि हामी होसियार हुनुपर्छ, दुष्टको हरेक पासोबाट तपाईँ र म बाँच्नै पर्छ। आमेन। अनि यो नै सफल क्रिस्चियन जीवन हो प्रियहरू। वचन त मैले यहाँ राख्न चाहे, परमेश्वरले यहाँलाई प्रशस्त आशिष गर्नुभएको छ। जय मसीह।
0: श्रोता, तपाईले अहिले सुन्नुभयो रेडियो कार्यक्रम प्रेम र जीवन, पास्टर लेखक रमेश गजमेरज्यूबाट। अझ धेरै प्रभु येशूको बारेमा बुझ्न चाहनुहुन्छ साथै कार्यक्रम प्रति सल्लाह सुझाव प्रतिक्रिया दिन चाहनुहुन्छ भने हाम्रो सम्पर्क नम्बर र इमेल एड्रेस यस प्रकार रहेको छ। सम्पर्क नम्बर 9818252140, 9818252140। इमेल ramesgajmer70@gmail.com, ramesgajmer70@gmail.com। परमेश्वरले तपाई र तपाईको परिवारलाई सधैँ सुस्वास्थ्य, सुरक्षा, दीर्घायु राख्नु भएको होस्। धन्यवाद। जय मसीह। नमस्कार।

श्रोता, हाम्रो आजको नियमित प्रसारण यही बन्द भएको जानकारी गराउँदै भोलि बिहान 6 बजे विविध आशिषमय कार्यक्रमहरूको साथमा पुनः उपस्थित हुने नै छौ। तबसम्मको लागि गुड न्यूज एफएम परिवारलाई बिदा दिनुहोस्। तर अनलाइन मार्फत सुन्नुहुने हाम्रा श्रोताहरूको लागि हाम्रो प्रसारण 24 घण्टा रहेको जानकारी गराउँदै बिदा चाहन्छौ। जय मसीह।

म अमित थापा, तपाईँ अहिले सुन्दै हुनुहुन्छ गुड न्युज एफएम रेडियो 105.1।

0: ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे। अचेल त यो हुलाको अवस्था कस्तो छ खै कुनी?
1: हो आमा, मैले पनि सुनेको हुँ। त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
0: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे?
1: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्। ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक EMS सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा। विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
0: ए हो र बाबु?
1: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
0: ए
1: हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
0: हस् हस् बाबु।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: ए श्याम भाइ, त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन हो? तिमीलाई केही थाहा छ?
4: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो कुन्नी?
3: त्यसो हो भने यसो गर्नु पर्ला भाइ, उपप्रमुखलाई भेटेर सोधौँ न त के भएको रहेछ।
4: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाउँ न।
3: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
4: यता आइजाऊ न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
3: कहाँ जाने दिदी, उपप्रमुखलाई भेट्न? नमस्कार उपप्रमुखज्यू।
5: ओहो नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौँ बसौँ, कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
3: खासमा कुरा के हो भने उपप्रमुखज्यू, हाम्रो गाउँपारीको बाटो बन्दै थियो, बन्दा भन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुन्यो। खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई।
5: ए त्यो पारीको बाटो बन्दै छ त, बनिहाल्छ नि, किन हतार गर्नु भा? हामी त बाटो बनाउनै भनेर त आएका हौ नि, हतार नगरौँ न साथीहरू, बन्छ।
4: रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिउँ भनेर उपप्रमुखज्यू।
5: बाटो बन्छ, समयमै बन्छ, म अरू के भनौँ हेर्नुहोस्, अहिले अलि हतारमा छु, पछि कुरा गरौँ न, अहिले चाहिँ म निस्केँ है।
4: अब यतिकै छोड्न हुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छान्नुपर्छ।
3: अनि के गर्नु त अब, उहाँ त निस्किसक्नुभयो।
6: अब यसो गरौँ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौँ न के भएको रहेछ।
7: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो। तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सडक, धारा वा अन्य योजनाको निगरानी गरौँ, शङ्का लागे उजुरी गरौँ, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौँ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।

0: सुन्न नबाजे कोटा
1: सामान नभेटेर बेपत्ता
0: होइन सामान चाहिँ के चारो ल्याएको
1: ग्यास चुलो राइस कुकर पानी तताउने भाँडो
0: त्यसको लागि चिन्ता नगर्नु न बाजे हाम्रै क्रेस इलेक्ट्रो वर्ल्ड छोडे छ नि
1: कहाँ छ यो
0: कलङ्की खर्का गाउँ एलआरआई स्कुलको नजिकै
2: हजुर यहाँ इलेक्ट्रोनिकका सम्पूर्ण सामानहरू साथै घर आइसी आवश्यक सामानहरू होलसेल साथै खुद्रा मूल्यमा पाइन्छ
3: त्यति मात्र होइन सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुको साथै हाउस वायरिङको काम पनि गरिन्छ
2: थप जानकारीको लागि प्रोप्राइटर सर्वन खड्का मोबाइल 9855-10-74236 9855-10-74236
3: र फोन नम्बर 01-513-010 छ 01-513-010 छ
2: ग्रेस इलेक्ट्रो वर्ल्ड कलङ्की खड्का गाउँ एलआरआई स्कुलको नजिकै
1: ल है ल घरियासी सामान एउटै छातामुनि पाइन्छ ह्याक्कै पारेर
4: प्रभुको महिमा गाउँदै जाऊ प्रभुको महिमा पूर्वदेखि पश्चिम उत्तरदेखि दक्षिण पूर्वदेखि पश्चिम उत्तरदेखि दक्षिण सारा संसारलाई सुनाउने छु यीशुको बचाना बचाना बचाना बचाना गाउँदै जाऊ प्रभुको महिमा
5: जेमेसी मेरो नाम प्रकाश लोप्छन् म गायक साथै आराधना खगुवा तपाईँहरू अहिले सुन्दै हुनुहुन्छ गुन्डिस एफएम 105.1 मेगाहर्ज

0: बुवा ल ल ल यता नआऊ है बुहारी, तलै बस, छातछुत नगर। आज कति दिन रे?
1: 3 दिन भयो।
0: तिमीलाई थाहा छैन अझै पनि धेरै ठाउँमा महिनावारी भएका 5 दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
1: केही हुन्न मुवा, सुने नहुने होइन कि, सफा गरे भइहाल्यो नि।
0: आ जेसुकै भन, म छउन्जेल चाहिँ 4 दिन चाहिँ बार्नुपर्छ है, पछि जेसुकै गर।
1: मुवा, महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा छुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानुन र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुवा, पहिलाको जस्तो छैन अहिले।
2: हो, तिमीले ठिक भन्यौ बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, योजन्य हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
0: भो भो, ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझेँ, अबदेखि गर्दिनँ। हामीले जे सिक्यौँ त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ र अहिले।
3: महिनावारीलाई मर्यादित बनाऊ, विभेद अन्त्य गरौँ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।

रेडियो सुनिरहनु हुने सम्पूर्ण श्रोतामा हार्दिक अभिवादन म मतिनाको कार्यक्रम नयाँ आशामा। यो कार्यक्रम यहाँहरूले प्रत्येक दिन यही समय यही रेडियो स्टेशनमा सुन्न सक्नुहुनेछ। निराशाको क्षणमा आशा दिन प्रयासरत रेडियो अध्ययन कार्यक्रम नयाँ आशा सुनिरहन तम तयार हाम्रा प्यारा श्रोताहरूमा रेडियो कार्यक्रम नयाँ आशाको तर्फबाट हार्दिक अभिवादन। एक अर्का प्रति प्रेमको व्यवहार प्रदर्शन गर्नु भन्ने अर्थी जुन हामीलाई परमेश्वरको वचनमा दिइएको छ त्यसको स्मरण गर्दै आउनुहोस्। सुरु गरौं आजको यो कार्यक्रमलाई यो भजन संगीतद्वारा।

0: श्रोता, भर्खरै यहाँले यो मधुर ख्रिस्टीय भजन सुन्नुभयो। यो समय तपाईँ शान्ति, आनन्द, एकता, मिलाप, प्रेम र सद्भावको आशा दिने रेडियो कार्यक्रम नयाँ आशा सुन्दै हुनुहुन्छ। कार्यक्रममा अब बेला भएको छ आजको वचनको। वचन लिएर आउँदै हुनुहुन्छ शिशिर।
1: प्रिय श्रोता मित्रहरू, न्यानो अभिवादन, जय मसीह। आजको वचन अध्ययनमा फेरि एकपटक हामी भेला भएका छौँ। परमेश्वरको वचनलाई सँगसँगै पढ्न, नियाल्न र यसबाट केही ज्ञान गुणका कुराहरू सिक्नको लागि। प्रिय मित्रहरू, हामीले हाम्रो अध्ययनको क्रममा विभिन्न विषयवस्तुहरूलाई हेरेका छौँ र कैयौँ पटक तपाईँलाई यस्तो लाग्छ होला, यो विषय अलिकति तन्किएछ जस्तो। तर के हुन्छ भने, सतहमा रहेर बुझ्नु र अलिकति त्यसलाई गहिरोमा गएर बुझ्नुमा फरक हुन्छ। कैयौँ पटक विषयहरू यस्ता हुन्छन्, त्यसलाई सतहमा मात्रै रहेर हेरियो भने त्यसले भन्न खोजेको एउटा हुन्छ अनि बुझाइ अर्को हुन जान्छ। तसर्थ सही बुझाइको लागि त्यसलाई विभिन्न कोणहरूबाट हेर्नुपर्छ। र अझ वचनको हिसाबमा भन्ने हो भने वचनले वचनलाई उल्था गर्ने विधि अपनाएर पनि हेर्नुपर्छ, पढ्नुपर्छ। र यसले भन्न खोजेको खास कुरो के हो र त्यो मेरो लागि कसरी लागू हुन्छ र मैले जीवनमा गर्नुपर्ने के हो, कस्तो सत्मार्गमा म हिँड्नुपर्छ भन्ने कुरालाई मन गर्नु पनि जरुरी छ। आउनुहोस् हामी आजको वचन अध्ययनलाई अगाडि बढाउँ यो छोटो प्रार्थनाद्वारा। महान दयालु बुबा परमेश्वर पिता, धन्यवाद। तपाईँको नाउँको महिमा होस् अनि तपाईँको नाउँको प्रशंसा होस्। तपाईँकै करुणाले सबै मानिसहरूले अनि यो विश्वले जीवन पाइरहेको छ, अगाडि बढ्ने प्रेरणा पाइरहेको छ तमाम अप्ठ्याराहरूको बावजुद। हे करुणाका खानी परमेश्वर, तपाईँको सिंहासनको फेदीमा हामी आउँदछौँ अनि हामीलाई हाम्रो भूल अपराधको लागि क्षमा गर्नुहोस्। हामीलाई तपाईँको सत्यतामा अगाडि बढाउनुहोस् र यो वचन अध्ययनमा तपाईँको आत्मा हाम्रो साथमा होस् भनी विन्ती गर्छौँ, प्यारो प्रभु येशु ख्रीष्टको नाममा, आमेन। श्रोता मित्रहरू, हामीले इसरायलीहरूको जीवनमा अवस्थित विभिन्न घटना र क्रियाकलापलाई हेर्दैछौँ र त्यसमा पनि विशेष गरेर हामीले उनीहरूको छाउनीको माझमा भएको उनीहरूको पवित्र स्थानको त्यो संरचनालाई हेर्दैछौँ। पुरानो करारको खण्डमा उल्लेखित लेबीको पुस्तकलाई हामीले अध्ययन गऱ्यौँ भने इसरायलीहरूको छाउनी वा सहरको बिचमा अवस्थित जीवित

0: परमेश्वरको उपस्थिति हुने पवित्र स्थानको पालभित्र हुने विभिन्न क्रियाकलापहरूबारे त्यहाँ सविस्तार उल्लेख गरिएको हामी पाउँदछौँ। त्यहाँ गरिने विभिन्न विधिविधानका रीतिहरूलाई दुई भागमा बाँडिएको हुन्थ्यो। एउटा चाहिँ दैनिक गरिने कार्य, अर्को चाहिँ वार्षिक रूपमा गरिने सेवा कार्य। दैनिक सेवा कार्यमा सेवक पुजारीहरूले पुरै इसरायलीहरूको समूह र कुनै व्यक्ति विशेषको निम्ति भेटी अर्पण गर्ने गर्दथे वा त्यो गर्न मद्दत गर्दथे। जब कुनै व्यक्तिले गल्ती गरेको महसुस उसलाई हुन्थ्यो वा गलत गर्दथ्यो या भनौँ पाप गर्दथ्यो, तब उसले निष्खोट थुमालाई पाप बलिको रूपमा त्यहाँ उपस्थित सेवकहरू कहाँ ल्याउने गर्दथ्यो र आफ्नो हात त्यस थुमाको शिरनिर वा माथि पसारेर त्यसलाई अर्पण गर्ने गर्दथ्यो भनी लेविकै पुस्तकको 4:29 बताउँछ। यसरी सङ्केतमा त्यो दोषी व्यक्तिको गल्ती, कमी कमजोरीहरू, त्यो व्यक्ति जसले उसको आफ्नो पापको प्रतिफल पाउनुपर्ने हो त्यसको सट्टामा त्यो निर्दोष थुमामा त्यो सरेको बुझिन्थ्यो। गल्ती गर्ने एक तर गल्तीको सजाय पाउने अर्को भएको अवस्था त्यो थियो। दोषी व्यक्तिले चाहिँ सुध्रिएर जीवन जिउने अर्को एउटा मौका पाउँदथ्यो, तर मानिस न हो उसबाट बारम्बार भूल त्रुटि हुने गर्दथ्यो, भूल अनि गल्ती हुने गर्दथ्यो र प्रत्येक पटकको उसको कमजोरीमा निर्दोष थुमाको जीवन अर्पिने गरिन्थ्यो। श्रोता मित्रहरू, यसले वास्तवमा ती इसरायलीहरूलाई के देखाउँथ्यो भने एक दिन परमेश्वर पुत्र स्वयं आफै यो संसारमा मानिसको रूपमा आउनुहुनेछ र मानिसको निम्ति सिद्ध जीवन बिताएर परमेश्वरको आज्ञाहरू पूर्ण रूपमा पालन गरेर उहाँको व्यवस्थाको माग बमोजिम उहाँले आफ्नो जीवन मानिसको भलाइको निम्ति हितको निम्ति कलवरीमा अर्पण गर्ने कुरालाई यसले दर्शाउँथ्यो। यानि कि पुरानो करारमा पनि ती इसरायलीहरूले वा मानिसहरूले जसरी नयाँ करारमा परमेश्वरको पुत्रमा यानि कि युहन्नाको 3:16 अनुसार जसरी उद्धार पाउँथ्यो त्यसरी नै त्यहाँ पनि व्यवस्था त्यही नै थियो, तर ती कुराहरू सङ्केतमा गरिन्थ्यो। इसरायलको सामूहिक दोष हरण गर्न पनि लगभग यही प्रक्रिया दोहोरिने गर्दथ्यो। जब निर्दोष थुमाको प्राण अर्पण गरिन्थ्यो तब यसको केही अंश भित्रपट्टिको खण्डमा अवस्थित धूप वेदीको सिंहहरूमा छर्कने गरिन्थ्यो। यो प्रक्रियाले एउटा महत्त्वपूर्ण सत्यलाई इसरायलीहरूमाझ उजागर गर्ने गर्दथ्यो र त्यो यस्तो थियो, जसले परमेश्वरको आज्ञा वा वचन उल्लङ्घन गर्छ त्यसले पाप गरेको ठहरछ र पापको परिणाम स्वत मृत्यु हो। तर हामी मानिसहरूलाई हाम्रो पापको दण्डबाट उम्कने बाटो परमेश्वर पिताले आफ्नो पुत्रमा पहिल्याइ दिनुभएको छ। त्यो निर्दोष निष्खोट ईश्वर पुत्र ख्रीष्ट, जो सबै मानिसको दोष आफूमा बोकेर हरेकको उद्धारको निम्ति कलवरीमा अर्पिनु भयो। अब इसरायलहरूको माझमै रहेको त्यो पवित्र स्थानको विधि विधानलाई सूक्ष्म रूपमा अध्ययन गर्दा मित्रहरू, मानिसको उद्धार र भलो हेतु ख्रीष्टले कलवरीमा पिता परमेश्वरको उत्कृष्ट अनन्तीय योजना अन्तर्गत आफूलाई समर्पित गर्नुभएको कुरा प्रष्ट हुन आउँदछ र कलवरीको घटना यसको केन्द्रमा निहित रहेको छ। यसले कसरी हाम्रो पापको कारण हाम्रो एउटा प्रेमिलो सृष्टिकर्ता परमेश्वरसँग हुन गएको प्रेमको पवित्र सम्बन्धको खाडललाई हटाई उहाँसँग हाम्रो पुनर्मिलन हुन सक्ने रहेछ भन्ने यथार्थलाई उजागर गराउँदछ। हामीले ध्यान दिएर पढ्यौँ भने जुन थुमा यो प्रक्रियामा चढाइने गरिन्थ्यो त्यो निर्दोष र निष्खुट हुनुपर्दथ्यो। कारण यसले सङ्केतमा हिब्रूको पुस्तकको 7 अध्यायको 26 अनुसार हाम्रो उद्धारको हेतु आफ्नो जीवन कलवरीको क्रुसमा अर्पण गर्नुहुने पवित्र दोषरहित निष्कलङ्क र हामी जस्ता पापै पापले थिचिएका मानिसहरूबाट अलग परमेश्वरको एकमात्र सिद्ध पुत्रलाई जनाउँदथ्यो। दोस्रो कुरा, जब कुनै इस्रायलीले आफ्नो पापको प्रायश्चित स्वरूप एउटा निर्दोष थुमालाई लिएर त्यसको शिरमाथि हात राखी आफ्नो पापहरू स्वीकार गर्दथ्यो तब यसले सङ्केतमा 2 कोरिन्थी 5:21 अनुसार पाप नै नजानेको वा थाहा नपाएको ख्रीष्ट हाम्रो निम्ति पाप बन्नु भएर हाम्रो अनन्तीय दण्डको भार आफूमाथि उहाँले लिनुभएको कुरालाई यसले इङ्गित गर्दथ्यो। अब तेस्रो कुरा, जब त्यो निर्दोष थुमा दोषी मानिसको निम्ति अर्पण गर्ने गरिन्थ्यो यसले पापको मूल्य कति ठुलो हुँदो रहेछ र कसरी कलवरीको क्रुसमा मानव कल्याणको निम्ति र दुःख अनि कष्ट भोग्नुपर्ने रहेछ परमेश्वरको पुत्रले भनी प्रत्येक इस्रायलीहरूलाई स्मरण वा सम्झना गराउने गर्दथ्यो। इस्रायलीहरूको माझमा अवस्थित त्यो पवित्र स्थानमा बारम्बार दोहोरिने यो प्रक्रियाले हिब्रूको पुस्तकको 9:12 उल्लेख भएअनुसार हाम्रो पापको निम्ति आफ्नो जीवन अर्पेर ख्रिस्ट स्वर्गीय पवित्र स्थानको प्रक्रियाको माग अनुसार हाम्रो पैरवीकर्ताको वा मध्यस्थकर्ताको रूपमा हाम्रो निम्ति उद्धारको निश्चितता गरी परमेश्वर पिता समक्ष प्रस्तुत भइरहनु भएको यथार्थलाई छर्लङ्ग बनाउँदछ। मित्रहरू, आदम र हौवालाई जब सृष्टि गरियो परमेश्वरले सिद्ध रूपमा नै बनाउनु भएको थियो, तर उनीहरूले परमेश्वरको वचनबाट बाहिर गएर आफ्नो स्वार्थ वा आफ्नै इच्छालाई सर्वोपरि ठानेर जब उनीहरूले पापको मार्ग पहिल्याए तब बिस्तारै उनीहरूले के महसुस गर्न पुगे भने कि कत्रो ठुलो मूल्य परमेश्वरले चुकाउनु हुने रहेछ पापको समस्याको समाधानको निम्ति। परमेश्वर आफै मानिसको निम्ति मर्नुहुने रहेछ। यानि कि जब हामी पाप गर्छौँ हामीले हाम्रो सृष्टिकर्तालाई नकारिदिन्छौँ। त्यो सृष्टिकर्ता स्वयं आफै क्रुसमा हाम्रो निम्ति बलि हुनुभयो, किनभने उहाँले हामीलाई यति धेरै माया गर्नुहुन्थ्यो कि उहाँको मनमा यो पीडा थियो कि मानिसले आफैले आफैलाई बचाउन सक्दैन, तसर्थ मानिसलाई बचाउनको निम्ति एकमात्र बाटो भनेको परमेश्वर आफै मानिसको निम्ति मानिस मर्ने ठाउँमा उहाँ मर्नुहुने, तसर्थ आफ्नो पुत्रमा उहाँ आफै पनि हाम्रो निम्ति कलवरीमा चुनिदिनुभयो। हर पल हर क्षणको मित्रको रूपमा परमेश्वरकै पुत्र दुखित मानिसको भलाइको निम्ति पैरवी गर्न तयार हुनु र उहाँ तपाईँ र मेरो अनन्तीय उद्धारको हेतु मृत्युसम्मै आज्ञाकारी हुनुले हामीलाई हामीले अझ ज्यादा जिम्मेवारी बोधका साथ प्रेम शान्ति भलाइ सत्यता परोपकारको पवित्र सतपथमा हिँड्नु कति जरुरी रहेछ भने हामी बुझ्न सक्छौँ र जीवनको हरेक आरोह अवरोहमा हामीसँग हाम्रो साथ परमेश्वर हुनुहुन्छ भनी जान्दै सही तवरले जीवन व्यतीत गर्ने सवालमा प्रेरणा हामी पाउन सक्छौँ। मित्रहरू, परमेश्वरले प्रत्येक दिन हामीलाई युहुना 3:16 भन्नुहुन्छ कि परमेश्वर हामीलाई कति धेरै माया गर्नुहुन्छ। साँच्चै उहाँले जे कुरा भन्नुभयो त्यो कुरा पुरा गर्नु पनि भयो। येशूले आफ्नो जीवनकालमा भन्नुभएको थियो आफ्नो चेलाहरूलाई, आफ्नो वरिपरि रहेका ती मानिसहरूलाई, श्रोताहरूलाई, सबैभन्दा महान प्रेम भनेकै यही हो कि कसैले कसैको निम्ति त्याग गर्नु। साँच्चै उहाँले आफ्नो जीवन नै हाम्रो निम्ति त्यागिदिनुभयो। मित्रहरू, आजको यो वचन अध्ययनमा हामीले त्यो परमेश्वर जसले आफ्नो प्रेम प्रदर्शन गर्ने क्रममा त्यागको सबै सीमा नागिदिनुभयो, जो सृष्टिकर्ता सर्वशक्तिमान भएर पनि शक्तिहीन बन्नुभयो, कमजोर बन्नुभयो हाम्रो निम्ति। तपाईँ र म यो कुरामा ढाडस पाउन सक्छौँ कि परमेश्वर कृपालु हुनुहुन्छ, परमेश्वरले क्षमा गर्न रुचाउनुहुन्छ। तर साथसाथै यो जान्नु पनि जरुरी छ, त्यहाँ न्याय पनि छ। कैयौँपटक हामी यो भन्ने गर्छौँ, सोच्ने गर्छौँ कि परमेश्वरको अनुग्रहमा छौँ हामी, हामीलाई आज्ञा पालन गर्नु जरुरी छैन। तर यथार्थमा जब हामीले सुसमाचारको पुस्तकमा उल्लेखित एउटा घटनालाई हेर्छौँ, जहाँ मानिसहरूले दोष लगाएर एउटा स्त्रीलाई उहाँ कहाँ ल्याएका थिए व्यभिचारको आरोपमा पक्रेर, उहाँले तिनलाई जब बचाउनुहुन्छ, उद्धार गर्नुहुन्छ, तब सोध्नुहुन्छ के तिमीलाई दोष लाउनेहरू यहाँ छैनन्, कता गए? अनि तिनले भन्छन्, कोही पनि छैन यहाँ, मलाई कसैले पनि दोष लगाएन प्रभु। अनि येशूले उनलाई भन्नुहुन्छ, जाऊ, म पनि तिमीलाई दोष लगाउँदिन। यो अनुग्रह थियो उहाँको, तर साथसाथै उहाँले आज्ञा पनि दिनुहुन्छ, जाऊ तर फेरि पाप नगर, त्यो उहाँको व्यवस्था थियो। यानि कि अनुग्रह र आज्ञा पालना सँगसँगै जान्छन्। मित्रहरू, परमेश्वरलाई जान्नु भनेको उहाँलाई प्रेम गर्नु भनेको उहाँको वचन र आज्ञामा चल्नु हो। यही भन्दै आजको अध्ययनबाट म बिदा हुँदै गर्दाखेरि यो सम्झना गराउन चाहन्छु, परमेश्वरको वचन र आज्ञाहरू कहिले पनि भार भरकम युक्त छैन। ती हाम्रो सुरक्षाको निम्ति, हाम्रो खुसीको निम्ति, अनि त्यो हाम्रो स्वतन्त्रताको निम्ति हो। परमेश्वरले तपाईँलाई निरन्तर आफ्नो आशिषमय अनुग्रहमा अगाडि बढाउँ। जय मसीह। धन्यवाद। शुभ समय।
1: आत्मिक अन्धकार र निराशाको क्षणमा सकारात्मक सन्देशले प्रेरित कार्यक्रम
2: नयाँ आशा, आशा,
1: नयाँ आशा,
2: नयाँ आशा,
1: नयाँ आशा। श्रोता मित्र, भर्खरै शिशिरबाट आत्मिक वचन सुन्नुभयो। यो समय तपाईँ शान्ति, आनन्द, एकता, मिलाप, प्रेम र सद्भावको आशा दिने रेडियो कार्यक्रम नयाँ आशा सुन्दै हुनुहुन्छ।
3: भित्ताको लेखोट, लेखोट, लेखोट, विशाल शालिक, अग्लो रुख, डरलाग्दो पशु, बतास, सिंहहरू र थुमा आदि इत्यादि, के होला ती संकेतहरूमा दिएको सूचनाको रहस्य? कस्तो होला त्यो भविष्यको ज्ञानको पर्दा खोली प्रकट गरिएको प्रकाश? के हामीले दानियल र प्रकाश जस्ता अगमवाणी पुस्तकहरूका लेखहरूलाई बुझ्न सक्छौँ त? के परमप्रभु साँच्चै अन्तलाई सुरुदेखि नै अर्थात् सबै कुरा जान्नुहुने परमेश्वर हुनुहुन्छ त? नयाँ आशा रेडियो अध्ययन कार्यक्रमको अगमवाणी आशा श्रृङ्खला अन्तर्गत दानियल र प्रकाशको पुस्तकको अध्ययनमा हामी बाइबलीय अगमवाणीहरूलाई सँगसँगै अध्ययन गर्नेछौँ। मित्रहरू, अध्ययन कार्यक्रम अगमवाणीमा आशा।
1: श्रोता साथीहरू, यहाँहरूसँग अझै धेरै समय बिताउने चाहना हुँदा हुँदै पनि रोक्न नसकिने समयको उर्दीलाई आत्मसात गर्दै नयाँ आशाको आजको प्रस्तुतिबाट बिदा हुने समय आइपुगेको छ। तसर्थ भोलि फेरि यही स्टेशन र यही समय हाम्रो भेट नहुन्जेलसम्मका लागि ख्रिस्ट येशूको प्रेम यहाँ हरेकको जीवनमा रहिरहोस् भन्ने कामनाका साथ आजलाई हामी बिदा हुन्छौँ। र जाँदा जाँदै कार्यक्रम प्रति वा यससँग सम्बन्धित तपाईँका कुनै सल्लाह, सुझाव वा उत्साहका टिक्का टिप्पणी छन् भने हामीलाई हाम्रो इमेल ठेगाना newhopeforall2013@yahoo.com वा पोस्ट बक्स नम्बर 12950 12950 काठमाडौँ नेपालमा पत्राचार गर्नुहुन अनुरोध गर्दछौ। साथसाथै यहाँहरूले हामीलाई हाम्रो सम्पर्क नम्बर 9808233620 नम्बर फेरि एकपटक 9808233620 पनि सम्पर्क गर्न सक्नुहुनेछ। हवस् त, भोलि फेरि यही स्टेशन र यही समयमा हाम्रो भेट हुने नै छ। तबसम्मका लागि शिशिर र म मतिनालाई बिदा दिनुहोस्। नमस्कार।

कार्यक्रम चौतारीको बसाई अब प्रत्येक हप्ता मङ्गलबार 2 बजेदेखि 3 बजेसम्म सुन्न नभुल्नुहोला। मात्र गुड न्युज एफएम 105.1 MHz काठमाडौँबाट र 105.6 MHz पोखराबाट। कार्यक्रम चौतारीको बसाई।

0: डेभिड, ओइ डेभिड, आमामामा, दिन रात कति सुत्छस् हौ? 1 बजे सुतेको मान्छे 5 बजी सक्यो। ओइ सुतुवा छिटो उठ।
1: निन्द्रा नै डिस्टर्ब गर्छ भनेर हल्का सुत्नु पर्यो भनेको धेरै सुति पठाएछु कि क्या हो?
0: हो, बिग्रिन्छ बिग्रिन्छ। गफ नगरी छिटो गर्, समयको ख्याल नगर्ने मान्छे र विश्वासी भएर यसमा भरोसा गर्न नसक्ने मान्छेले जिन्दगीमा केही गर्न सक्दैन। याद गर है डेभिड।

0: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
1: डर लाग्नु, निद्रा नलाग्नु,
0: अनौठा विचार आउनु,
1: निराशा बढ्नु, खुसी नहुनु,
0: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
1: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
0: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
1: छटपटी हुनु, चिटचिट पसिना आउनु,
0: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
1: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
0: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
1: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।

0: ओए साथी, हेर न यो क्या खतरा समाचार आइसक्यो। बाफ्रे, अब चाहिँ के हुने हो?
1: खै खै, के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन। सामाजिक सञ्जालमा आउँदैमा यत्तिकै पत्याउनु पर्छ त? मिथ्या र भ्रामक सूचना हुनसक्छ, यसै नआत्तिन। यस्तो त जसले नि लेखिहाल्छ नि।
0: अरे, मिथ्या भ्रामक भन्छ के हो यो भनेको चाहिँ?
1: तिमीलाई थाहा थिएन?
0: थाहा थिएन।
1: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
0: ओहो, त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है?
1: हो नि, भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन। सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ। त्यसको स्रोत थाहा पाउनुपर्छ। मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ। आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
2: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ।
3: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौँ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: जय मसी, म कलाकार आशा खड्का। तपाईँहरू अहिले सुन्दै हुनुहुन्छ गुड न्युज एफएम 105.1 MHz। म पनि सुन्दैछु, तपाईँहरू पनि सुन्नुहोस् है।
6: जयमसी साथै हार्दिक स्वागत गर्न चाहन्छौँ गुड न्युज एफएम सुनेर बसिरहनुभएका सम्पूर्ण श्रोतालाई कार्यक्रम जीवनशैलीमा। आदरणीय श्रोता, कार्यक्रम जीवनशैली लिएर प्राविधिक मित्र सन्ध्याजी र म पुनम हामी उपस्थित भइसकेको छौँ र प्रत्येक हप्ता शुक्रबार 1 बजेदेखि 2 बजेसम्म हामी तपाईँलाई साथ दिँदै आइरहेको छौँ र विशेष गरिकन परमेश्वरको वचनहरूबाट उत्साह र मिठा मिठा गीत सङ्गीत। यसरी नै अबको लगभग 1 घन्टा हामी तपाईँसँग रहनेछौँ र कार्यक्रम अन्तिमसम्म सुनेर साथ दिनुहोला। कार्यक्रमको सुरुवात एउटा मिठो गीतबाट गर्न चाहन्छु म। गीतपछि विषयवस्तुहरूसहित उपस्थित हुने नै छु।

निकै मिठो गीत तपाईँको निम्ति राख्यौँ र कार्यक्रम जीवनशैली तपाईँ सुन्दै हुनुहुन्छ। हामी परमेश्वरको वचनहरूबाट तपाईँलाई उत्साह दिँदै आइरहेको छौँ। यो समयमा परमेश्वरले तपाईँलाई छुटकारा दिनुहुनेछ भन्ने विषयमा केही कुराहरू तपाईँको लागि म राख्न गइरहेको छु। भजन सङ्ग्रहको पुस्तक 18 अध्यायको 6 पदले भन्दछ, आफ्नो मन्दिरबाट उहाँले मेरो स्वर सुन्नुभयो, मेरो पुकार उहाँको सामु उहाँको कानमा पुग्यो। के तपाईँले पराजय र विफलताको श्रृङ्खला भोग्नुभएको छ? आफूमाथिका आक्रमणहरू लामो र थकाइ लाग्दा भएको कारण के तपाईँ निरुत्साहित हुनुहुन्छ? भजनकार दाउदका यी शब्दहरू पढ्नुहोस् र तिनीहरूमा तपाईँ खडा हुनुहोस्। हे परम प्रभु, मेरो शक्ति, म तपाईँलाई प्रेम गर्दछु। मेरो आपदमा मैले परमप्रभुलाई पुकार गरेँ र मद्दतको निम्ति मेरा परमेश्वरलाई हपारे। आफ्नो मन्दिरबाट उहाँले मेरो स्वर सुन्नुभयो, मेरो पुकार उहाँको सामु उहाँका कानमा पुग्यो। उहाँले माथिबाट आफ्नो बाहुले पसारे र मलाई समात्नुभयो। उहाँले गहिरो सागरबाट मलाई तानेर निकाल्नुभयो। मेरो विपत्तिको दिनमा तिनीहरू ममाथि आइलागे, तर परमप्रभु मेरा सहारा हुनुभयो। उहाँले मलाई फराकिलो ठाउँमा ल्याउनुभयो, उहाँले मलाई उद्धार गरिदिनुभयो, किनकि उहाँ मसँग प्रसन्न हुनुभएको थियो। मेरो धार्मिकता अनुसार परमप्रभुले मसँग व्यवहार गर्नुभयो। परमेश्वरको विषयमा भन्ने हो भने उहाँको मार्ग चाहिँ सिद्ध छ, परमप्रभुको वचन सच्चा छ, उहाँमा शरण लिनेहरू सबैको उहाँ ढाल हुनुहुन्छ। किनकि परमप्रभु बाहेक अरू को परमेश्वर छ र हाम्रा परमेश्वर बाहेक अरू चट्टान को छ र उहाँले मेरा खुट्टाहरू मृगको खुट्टा जस्तै तुल्याउनुहुन्छ र उच्च स्थानमा खडा हुन मलाई सक्षम बनाउनुहुन्छ। र यो चाहिँ हामीले भजन सङ्ग्रहको पुस्तकमा पाउँदछौँ। र तपाईँले यो वचन पहिले पनि सुन्नुभएको छ र के गर्ने भन्ने कुरा तपाईँलाई थाहा छ। प्रार्थनामा र उहाँको वचन पढेर परमेश्वरसँग अझै धेरै समय बिताउनुहोस्। आफ्नै बलमा प्रयास गर्नुको सट्टा परमेश्वरसँग जोडिनुहोस् र उहाँको शक्ति प्राप्त गर्न सुरु गर्नुहोस्। तपाईँको जीवनको सिंहासनमा को छ भनेर जाँच गर्नुहोस् र हेर्नुहोस्। यदि परमेश्वर बाहेक अरू कोही छ भने चाहे त्यो तपाईँ नै किन नहुनुहोस्, त्यो मूर्ति हो जसलाई हटाइनुपर्छ। यो लडाईँ कहिलेसम्म चल्नेछ परमेश्वर जान्नुहुन्छ, अनि तपाईँले सामना गर्नुहुने आक्रमणलाई उहाँले प्रदान गर्नुभएको महान अनुग्रहभन्दा ठुलो हुन उहाँले कहिले पनि अनुमति दिनुहुने छैन। र आज उहाँले तपाईँलाई दिनुभएको अथवा भनिरहनु भएको छ कि मेरो अनुग्रह तेरो निम्ति पर्याप्त छ, किनभने मेरो शक्ति दुर्बलतामा नै सिद्ध हुन्छ।

निकै नै मिठो गीत तपाईँको निम्ति राख्यौँ र कार्यक्रम मार्फत हामी तपाईँलाई यसरी नै गीत सङ्गीतको साथ सँगसँगै परमेश्वरको वचनहरूबाट उत्साह पनि दिइरहेको छौँ र यो समयमा तपाईँले गर्नुहुने सबै काममा यीशुलाई समावेश गर्नुहोस् भन्ने शीर्षकमा केही कुराहरू राख्न गइरहेको छु। लुकाको पुस्तक 2:44 भन्दछ, उहाँ यात्रीहरूको दलमा हुनुहुन्छ भन्ने ठानेर तिनीहरू एक दिनको बाटो गए। बाइबलले यसो भन्दछ, उहाँका आमा बुबा निस्तार चाडमा चाहिँ प्रतिवर्ष यरुसलेम जाने गर्थे। जब यीशु 12 वर्षको हुनुभयो तब उहाँहरू चाडको रीतिअनुसार यरुसलेममा जानुभयो। चाडका दिन सिद्धिएपछि तिनीहरू फर्कँदा बालक यीशु यरुसलेममै रहनुभयो। यो चाहिँ उहाँको आमा बुबाले थाहा नै पाएनन् होइन। उहाँ यात्रीहरूको दलमा हुनुहुन्छ भन्ने ठानेर तिनीहरू एक दिनको बाटो गए। उहाँलाई तिनीहरूले नातेदार र चिनाजानाहरूको बिचमा खोजे तर नभेटाउँदा तिनीहरू उहाँलाई खोज्दै फेरि यरुसलेममा फर्के। 3 दिनपछि तिनीहरूले उहाँलाई मन्दिरमा शिक्षकहरूको बिचमा बसेर तिनीहरूको कुरा सुन्दै तिनीहरूलाई प्रश्न गरिरहनु भएको भेटाए। सुन्नेहरू सबै उहाँको समझ शक्ति र उहाँको उत्तरहरूमा छक्क पर्दथे। यी शब्दहरूमा ध्यान दिनुहोस्। यीशु यरुसलेममै रहनुभयो, यो चाहिँ उहाँको आमा बुवाले थाहा पाएनन्। उहाँ यात्रीहरूको दलमा हुनुहुन्छ भनी ठानेर त्यसपछि उहाँलाई भेटाउन तिनीहरूलाई 3 दिन लाग्यो। यहाँ तपाईँको लागि एउटा शिक्षा छ, परमेश्वरको उपस्थितिको त्यो विशेष अनुभूति गुमाउनु फिर्ता पाउनुभन्दा सजिलो छ। तपाईँले आफ्नो दिनभरिको काममा प्रभुलाई समावेश गर्नुभएको छैन वा तपाईँको योजनाहरूको बारेमा उहाँसँग परामर्श गर्न समय लिनुभएको छैन भन्ने थाहा नपाइकनै बरालिनु र आफ्नै काम गर्नु सजिलो छ। परमेश्वरको उपस्थितिको भावनालाई कायम राख्ने तरिका भनेको तपाईँले गर्नुहुने सबै कामहरूमा उहाँलाई योजनाबद्ध रूपमा समावेश गर्नु हो। यीशुले यस्तो प्रतिज्ञा गर्नुभएको छ, जसले मलाई प्रेम गर्छ त्यसले मेरो वचन पालन गर्नेछ र मेरा पिताले त्यसलाई प्रेम गर्नुहुनेछ र हामी त्यस कहाँ आउनेछौँ र त्यससँग वास गर्नेछौँ भनेर चाहिँ युहन्नाको पुस्तक 14:23 भन्छ। यसकारण आफ्नो सबै काममा यीशुलाई समावेश गर्नु नै उहाँको उपस्थिति महसुस गर्ने निश्चित उपाय हो।

निकेन्द्रमित्र गीत तपाईँको निम्ति राख्यौँ र कार्यक्रम जीवनशैलीमा तपाईँ हुनुहुन्छ। हामी बच्चनहरूबाट हेरिरहेको छौँ र आफ्नो दर्शनमा विश्वास गर्नुहोस् भन्ने शीर्षकमा केही कुराहरू तपाईँको लागि म राख्न गइरहेको छु। हबकुकको पुस्तक 2:2 भन्दछ, तैँले यो प्रकाश पाटीहरूमा प्रष्ट गरी लेख, तपाईँको जीवनको लागि परमेश्वरसँग योजना छ। धर्मशास्त्रमा यसलाई कहिलेकाहीँ दर्शन भनिएको छ। यसले तपाईँलाई सधैँ सही दिशातर्फ देखाउने कम्पासले जस्तै र जीवनका आँधी बेरीमा तपाईँलाई स्थिर राख्ने लङ्गरले जस्तै काम गर्छ। परमेश्वरले किन तैँले यो प्रकाश पाटीहरूमा प्रष्ट गरी लेख भन्नुभयो? किनभने कहिलेकाहीँ हामी अरूको आलोचनाबाट आफूलाई बचाउनको लागि हाम्रो दर्शनलाई आफ्नो हृदयभित्रै गाड्छौँ। डरले हामीलाई हाम्रो दर्शनलाई नदेखिने गरी पर राख्छ ताकि हामीले यसको बारेमा सोच्नु नपरोस्। कहिलेकाहीँ हामी हाम्रो दर्शन त्यागिदिन्छौँ किनभने यसले धेरै पीडा दिन्छ र यसलाई पक्री राख्न धेरै मूल्य चुकाउनुपर्छ। तपाईँले के गर्नुपर्छ त? पहिलो, तपाईँसँग स्पष्ट र आकर्षक दर्शन हुनुपर्छ। दोस्रो, तपाईँले आफ्नो दर्शनलाई सधैँ आफ्नो सामु राख्नुपर्छ। आफ्नो परिवारबाट पीडादायी परित्याग र आफ्नो मालिककी पत्नीले झुटो आरोप लगाएर 13 वर्षको गलत जेल सजाय भोगेपछि बाइबलले भन्दछ, योसेफले उनीहरूको विषयमा आफूले देखेका सपना सम्झे। उत्पत्ति 42:9 हामीले पाउँदछौँ। र तेस्रो भनेको चाहिँ तपाईँले याद गर्नुपर्दछ कि परमेश्वरले तपाईँको सपना पुरा हुने समय तोक्नु भएको छ। प्रकाश ठहरिएको समय पुरा हुनलाई पर्खिरहेछ। त्यो पुरा हुन ढिलो भए तापनि त्यसको प्रतीक्षा गर्दै बस, किनभने त्यो निश्चय नै पुरा हुनेछ। त्यसले ढिलो गर्ने छैन। हबकुक 2:3। तपाईँले सन्तुष्टि र महत्त्वकाङ्क्षाबीच सन्तुलन पत्ता लगाउनुपर्छ। पावलले लेखेका छन्, जुनसुकै परिस्थितिमा भए पनि त्यसमा सन्तुष्ट रहने रहस्य मैले सिकेको छु। फिलिपी 4:11। आफू त्यस क्षणमा जस्तो सुकै अवस्थामा भए तापनि पावलले आफूलाई कहिल्यै विचलित हुन दिएनन्। उनलाई थाहा थियो कि परमेश्वर सधैँ उनको साथमा हुनुहुन्थ्यो अनि परमेश्वरले उनलाई जहाँ लैजानुहुने थियो उनी सधैँ त्यसको प्रतीक्षा गरिरहन्थे। त्यसकारण परमेश्वरले तपाईँको भविष्य सुरक्षित रूपमा योजना गर्नुभएको छ भन्ने जानेर आजको दिनमा आनन्द मनाउनुहोस्।

निकै नै मिठो गीत तपाईँको निम्ति राख्यौँ र गीत सङ्गीतहरूको साथ अनि परमेश्वरको वचनबाटको उत्साह निरन्तर हामी तपाईँको लागि राखिरहेको छौँ। कहिलेकाहीँ नाइ भन्नु बुद्धिमानी हुन्छ भन्ने शीर्षकमा यो समय केही कुराहरू तपाईँको लागि म राख्न गइरहेको छु र गन्तीको पुस्तक 11:14 भन्दछ, म सक्दिनँ किनभने यो भार मलाई साह्रै चर्को छ। यीशुले गुनासो माफ गर्नुहोस् मूसाले चाहिँ गुनासो गरे अनि असन्तुष्टि र अधिकारका कथाहरू सुने अनि अति भएपछि उनले परमेश्वरलाई यसो भने, म एक्लै यो मानिसहरूको भार सहन सक्दिनँ किनभने यो भार मलाई साह्रै चर्को छ। अनि परमेश्वर सहमत हुनुभयो। उहाँले मूसालाई 70 परिपक्व अगुवाहरू छान्न र तिनीहरू त्यहाँ तेरो साथमा उभिउन् भन्नुभयो। फलस्वरूप तिनीहरू प्रतिज्ञा गरिएको भूमिमा पुग्न सके। मूसा जस्तै योभन्दा बढी म सहन सक्दिनँ भन्नु तपाईँको लागि उचित छ। हो, धर्मशास्त्रले भन्दछ जसले मलाई शक्ति दिनुहुन्छ उहाँमा नै म सब कुरा गर्न सक्छु, फिलिपी 4:13। तर त्यसले त्यस्तो समयलाई जनाउँछ जहाँ हामीले विभिन्न परीक्षाहरू र परिस्थितिहरूको सामना गर्छौँ अनि त्यहाँ परमेश्वरले हामीलाई मद्दत गर्नुहुनेछ। यसको अर्थ यो होइन कि हामीले यति धेरै जिम्मेवारीहरू लिनुपर्छ कि हामी थाक्न पुग्छौँ। कहिलेकाहीँ यो सबै अति धेरै हुन्छ र यो स्वीकार गर्नु उचित छ। कतिपय कुरालाई नाइ वा हुन्न भन्नु पनि उचितै हुन्छ ताकि परमेश्वरले चाहनु भए जसरी तपाईँले जीवनको आनन्द लिन सक्नुभएको होस्। तपाईँ अरू कोही जस्तै हुनु वा तिनीहरू सँगसँगै हुने प्रयास गर्नु आवश्यक छैन। परमेश्वरले तपाईँलाई दिनुहुने जिम्मेवारी, उहाँले दिनुहुने अनुग्रहभन्दा ठुलो हुँदैन। जसरी हाम्रो मुहारहरू फरक हुन्छन् त्यसरी नै हाम्रो दान वरदानहरू र परिस्थितिहरू सम्हाल्ने क्षमता पनि फरक फरक हुन्छन्। हामी त्यो व्यक्ति बन्न आवश्यक छ जो परमेश्वरले हामीलाई बनाउनु भयो अनि यसको लागि हामीले क्षमा माग्नु पर्दैन। परमेश्वरले हामीलाई जे बन्नको लागि बोलाउनु भएको छ त्यो सबैको जिम्मेवारी हामीले स्वीकार गर्नुपर्छ अनि उहाँले हामीलाई गर्नको लागि बोलाउनु भएको छ त्यो सबै काम गर्नुपर्छ। हामीलाई तनाव र दबावको बिरामी बन्न बोलाइएको होइन। त्यसैले यदि तपाईँ आफ्नो सीमामा पुग्नु भएको छ भने परमेश्वर कहाँ जानुहोस्, उहाँले तपाईँलाई योभन्दा स्वस्थ जीवनशैली पत्ता लगाउन मद्दत गर्नुहुनेछ। यसकारण कामको बोझ बढी हुन्छ भने नाइ म सक्दिनँ भन्नु पनि बुद्धिमानी हुन्छ।

निगेटिभिटी तपाईँको निम्ति राख्यौँ र आनन्दित र विश्वस्त आशाको मदत आदत भन्ने शीर्षकमा केही कुराहरू तपाईँको लागि राख्न गइरहेको छु। रोमी 5:4 भन्छ, हामी आफ्नो सङ्कष्टमा रमाउँछौँ, यो जानेर कि चरित्रले आशा उत्पन्न गराउँछ। कि अहिले तपाईँको विरुद्ध आउँदै गरेको आक्रमण तपाईँले सहन सक्नेभन्दा ठुलो छ जस्तो लाग्छ। यदि त्यसो हो भने तपाईँले चाहिँ परमेश्वरको वचनलाई तपाईँले पढ्नुहोस्। विशेष गरिकन वचनले यसरी भन्दैछ, हामी आफ्नो सङ्कष्टमा रमाउँछौँ, यो जानेर कि सङ्कष्टले सहनशीलता उत्पन्न गराउँछ, सहनशीलताले चरित्र र चरित्रले आशा उत्पन्न गराउँछ। ध्यान दिनुहोस् कि तपाईँ आत्मिक परिपक्वताको त्यो ठाउँमा पुग्न सक्नुहुन्छ जहाँ तपाईँ आनन्दित र विश्वस्त आशा साथ स्वाभाविक रूपमा कठिनाइको सामना गर्नुहुन्छ। चिन्ता नगर्नुहोस् भन्न सजिलो छ, तर वास्तवमा त्यसो गर्नको लागि परमेश्वरको विश्वास योग्यताको अनुभव चाहिन्छ। जब हामी परमेश्वरमा भरोसा गर्छौँ र हाम्रो जीवनमा उहाँको विश्वास योग्यता देख्छौँ, यसले हामीलाई डर र चिन्ता बिना जिउन आवश्यक साहस दिन्छ। त्यसकारण परमेश्वरमा विश्वास गरिरहनु र परीक्षाहरूको माझमा उहाँमाथि भरोसा गर्न सिक्नु धेरै महत्त्वपूर्ण छ। परमेश्वरको मद्दतद्वारा हामी हार मान्ने र परिस्थिति कठिन हुँदा प्रयास गर्न छोडिदिने परीक्षामाथि विजय पाउन सक्छौँ। हामीमा धैर्य, सहनशीलता र चरित्र निर्माण गर्न परमेश्वरले ती कठिन र थकित तुल्याउने समयलाई प्रयोग गर्नुहुन्छ, जसले अन्तत आनन्दित र विश्वस्त आशाको आदत सृजना गर्नेछ। सधैँ याद राख्नुहोस् कि जब तपाईँ युद्धमा हुनुहुन्छ, तपाईँले बहुमूल्य अनुभव प्राप्त गर्दै हुनुहुन्छ जसबाट तपाईँलाई पछि गएर लाभ हुनेछ। कठिनाई आउँदा तपाईँले सजिलैसँग परमेश्वरमा भरोसा गर्नुहुनेछ अनि तपाईँ अरूलाई परमेश्वरको भलाइ र विश्वास योग्यताको बारेमा गवाही दिन सक्षम बन्नुहुनेछ। यदि तपाईँ अहिले युद्धमा हुनुहुन्छ भने तपाईँले आफूलाई पराजित गर्न यसलाई अनुमति दिन सक्नुहुन्छ वा आफूलाई बलियो बनाउन सक्नुहुन्छ। सही निर्णय गर्नुहोस् र तपाईँलाई आत्मिक परिपक्वताको अझै गहिरो स्तरमा तुल्याउन तपाईँलाई मद्दत गर्न यसलाई अवसर दिनुहोस्। यसरी परमेश्वरमा भरोसा गर्दै सङ्कष्टको सामना गरेर आनन्दित र विश्वस्त आशाको आदत सृजना गर्न सकिन्छ।

निकै नै मिठो गीत तपाईँको निम्ति राख्यौँ र आश्चर्य कर्महरूको तत्त्वहरू भनेर चाहिँ केही कुराहरू यस विषयमा तपाईँको लागि हामी राख्न गइरहेको छ। युहन्ना दुईको एक पदले भन्दछ कि गालिलको काना नगरमा एउटा विवाह थियो। यीशुले पानीलाई दाग्मध्यमा परिणत गर्नुभएको कथाबारे विचार गरौँ। यो उहाँको चाहिँ पहिलो आश्चर्य कर्म थियो र यसले हाम्रो जीवनमा उहाँले कसरी काम गर्नुहुन्छ भन्ने कुरा चाहिँ प्रकट गर्दछ। पहिलो कुरा भनेको यीशुलाई निम्तो दिनुहोस्। तेस्रो दिन गालिलको काना नगरमा एउटा विवाह थियो। यीशु र उहाँका चेलाहरू पनि विवाहमा निम्त्याइएका थिए र समस्या उत्पन्न हुँदाखेरि चाहिँ यो जोडीले यीशुलाई बोलाउन पठाउनु परेन किनभने उहाँ पहिले नै त्यहाँ हुनुहुन्थ्यो। तिनीहरूले चाहिँ उहाँलाई चिनेका मात्र होइनन्, तिनीहरूले उहाँलाई आफ्नो योजनामा पनि समावेश गरे। तिनीहरूले उहाँको आदर गरे। पावलको हृदयको पुकार, म उहाँलाई चिन्न सकु भनेर फिलिपी 3:10 चाहिँ यस्तो प्रकारको उनको पुकारा थियो। किनभने जब तपाईँ प्रभुलाई चिन्नुहुन्छ नि, तपाईँ उहाँलाई साहससाथ पुकारा गर्न सक्नुहुन्छ र तपाईँलाई उहाँको आवश्यकता पर्दा उहाँ तपाईँको साथमा हुनुहुनेछ भन्ने विश्वस्त हुन सक्नुहुन्छ। सायद यी दम्पतिले यो कार्यक्रमको लागि तयारी गर्न लामो समय पाएका हुन सक्थे, तापनि यसले राम्ररी योजना नगरेको लागि तिनीहरूको आलोचना गर्नुभएन। उहाँले तिनीहरूलाई सहायता गर्नुभयो र तिनीहरूको आवश्यकता पुरा गर्नुभयो अनि उहाँले तपाईँको लागि पनि त्यस्तै गर्नुहुनेछ। तपाईँले गर्नुपर्ने काम भनेको उहाँलाई निमन्त्रणा गर्नु मात्रै हो। दोस्रो कुरा भनेको तपाईँले नबुझ्नु हुँदा पनि उहाँले तपाईँलाई जे भन्नुहुन्छ त्यही गर्नुहोस्। विश्वासलाई व्याख्याको आवश्यकता पर्दैन, यसको लागि सरल आज्ञाकारिता र परमेश्वरको भलाइमा भरोसा चाहिन्छ। वचनले भन्दछ, परमप्रभुमा आनन्दित हौ र उहाँले तिम्रो मनोरथ पूर्ण गर्नुहुनेछ। आफ्नो मार्ग परमप्रभुलाई सुम्प, उहाँमा नै भरोसा राख अनि उहाँले यो गर्नुहुनेछ। भजन सङ्ग्रह 37:4-5। तेस्रो कुरा भनेको परमेश्वरले उत्तम कुरालाई अन्तिम समयको लागि बचाइराख्न सक्नुहुन्छ भन्ने कुरा बुझ्नुहोस्। तिमीहरूले त असल दागमध्य अहिलेसम्म राखी छोडेछौ भनेर युहन्ना 2:10 हामीले पाउँदछौँ। धेरै ढिलो भएको छैन। जुन कुरा तपाईँलाई दुःखद जस्तो देखिन्छ नि, त्यो तपाईँको जीवनमा परमेश्वरको भलाइ र विश्वासयोग्यताको गवाही बन्न सक्छ। यसकारण आश्चर्य कर्मको लागि येशूको उपस्थिति खोज्नु अनि परमेश्वरमा भरोसा साथ आज्ञा पालन गर्नु जरुरी रहेको छ।

छु। निकै नै मिठो गीत तपाईँको निम्ति राख्यौँ र श्रोता, अवश्य भने हामी कार्यक्रमको अन्तिमतिर आइसकेको छौँ र बिदा माग्नुपर्ने बेला भइसकेको छ र कार्यक्रम सुनेर साथ दिनुहुने सम्पूर्ण श्रोतालाई धन्यवाद दिन चाहन्छु र प्राविधिक मित्र सन्ध्याजीलाई पनि धन्यवाद दिँदै कार्यक्रम जीवनशैलीबाट यो समयमा पुनः बिदा हुन चाहन्छु। धेरै धेरै धन्यवाद। जय मसी, नमस्कार।

0: मन्जु, तिमी त विदेश जान लाग्यौ रे।
1: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन। अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो दुई चार पैसा कमाइ हुन्छ कि भनेर नि दिदी।
0: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर। जाने नै भए बुझेर मात्र जाऊ।
1: खै के गर्ने गर्ने दिदी।
2: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखनमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौँ र बुझेर मात्र विदेश जाउँ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।

जय मसीह तथा नमस्कार भाइ बहिनीहरू, म तपाईँहरूकै दिदी सारा लामा प्रत्येक हप्ता बुधबारको दिन नयाँ बाल कार्यक्रम यिपी लेटसिङ लिएर आइरहेकी छु। सम्झनुहोस्, हरेक बुधबार बिहान 8:30 बजेसम्म र बेलुकी 8:30 देखि 9 बजेसम्म यहाँहरूको साथमा हुने नै छु।

0: नगरपालिकालाई काममा लगाएको पाइएमा कानुन अनुसार कडा कारवाही हुने व्यवस्था रहेको छ।
1: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनुस्।
2: माउ किन खोज्नु भएको होला हजुर? को पर्नुभयो?
1: रेडियोमा बालबालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
2: हजुर रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब भयो र यस्तो कुरा?
1: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका हौ। तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी परेको छ, तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
2: होइन हजुर होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, यसो नगरौँ न हजुर।
3: तपाईँले पनि बालबालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कारवाहीमा पर्न सक्नुहुन्छ।
4: 14 वर्ष मुनिका बालबालिकालाई काममा लगाएको पाइए 10,000 रुपैयाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
5: सबै प्रकारका बालश्रम उन्मूलन गर्न एकजुट हौँ, बालश्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बालबालिकालाई श्रम होइन शिक्षा दिऊ।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
7: दाई अब उठ्नुपर्छ अनि उठाउनुपर्छ, अब बन्नुपर्छ र बनाउनै पर्छ।
8: हो, तर उठ्नका लागि सहारा चाहिन्छ, उठाउनका लागि बल, बन्नका लागि ज्ञान चाहिन्छ त बनाउनका लागि बुद्धि।
7: अनि यी सबै कहाँ पाउने त दाई?
8: यी सबैको उत्तर पाउनका लागि एउटै स्रोत छ, त्यो हो कार्यक्रम मुक्तिको मार्ग।
7: कार्यक्रम मुक्तिको मार्ग?
8: हो, कार्यक्रम मुक्तिको मार्ग, जहाँ छ जीवनका सबै प्रश्नहरूको उत्तर। तपाईँ हाम्रो आफ्नै रेडियो, रेडियो सिटी पोखरामा हरेक दिन सोमबारदेखि शुक्रबारसम्म बेलुकी 36 बजेदेखि 7 बजेसम्म सुन्न नभुल्नुहोस् है।
6: मुक्तिको मार्ग, जहाँ छ जीवनको उत्तर।

0: हामी बोल्छौँ बाटो सकेर जीवनका लागि,
1: हामी बोल्छौँ मुक्तिको लागि,
2: हामी बोल्छौँ उद्धार र चंगाईको लागि,
3: हामी बोल्छौँ तपाईँको आत्मिक जीवनको लागि,
4: हामी बोल्छौँ मृत्युमाथि विजय हुनको निम्ति,
5: हामी बोल्छौँ सबै बोझले दबिएका र थाकेकाहरूका लागि,
6: हामी बोल्छौँ नयाँ बाटो देखाउनको निम्ति,
7: हामी बोल्छौँ तपाईँको नयाँ जीवनको लागि,
8: हामी बोल्छौँ देश र समाजको लागि,
9: हामी बोल्छौँ धार्मिकताका लागि,
10: हामी बोल्छौँ सम्पूर्ण राष्ट्र समाजको लागि,
2: हामी बोल्छौँ अनन्त आशाको लागि।

0: तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम मुक्तिको मार्ग। न्यानो अभिवादन मेरा आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरूलाई। आज हामी फेरि पनि दुई भाइहरूको माझमा पूर्ण उपस्थित भइसकेका छौँ र हामी आशा गर्दछौँ तपाईँहरू पनि सबैजना एकदमै आराम अनि कुशल हुनुहुन्छ र आजको अध्ययनको निम्ति जहाँबाट पनि तपाईँले हामीलाई सुन्दै हुनुहुन्छ, आफ्नो यात्राबाट, आफ्नो कामबाट अथवा परिवारसँग सँगै बसेर हाम्रो यो अध्ययनमा जोडिनु भएको छ, सम्पूर्णलाई हामी हृदयदेखिबाट धन्यवाद भन्न चाहन्छौँ। र अब हामी ढिला नगरिकन हाम्रो यो कार्यक्रम मुक्तिको मार्गलाई निरन्तर रूपमा अगाडि बढाउनेछौँ, त्यसैले आउनुहोस् हाम्रो यो कार्यक्रमलाई अघि बढाउँ। दाइ, हामीले यो निरन्तर अध्ययनको यात्रामा भजन सङ्ग्रहको पुस्तकबाट चाहिँ अध्ययन गरिरहेका छौँ, जहाँ हामीले हाम्रो जीवनलाई चाहिने र निकै नै आशिषमय अध्ययनहरू चाहिँ थाहा गरिरहेका छौँ र एक आशिषमय समयलाई पनि बिताइरहेका छौँ भने आजको अध्ययनमा चाहिँ हामी कुन विषयहरूमा रहेर चाहिँ यो हाम्रो अध्ययनको यात्रालाई चाहिँ अगाडि बढाउनेछौँ?
1: भाइ, आज हामी भजन सङ्ग्रह 144 149 खण्डहरूबाट अध्ययन गर्दैछौँ। यी भजनहरूले परमेश्वरको युद्धमा सहायता, उहाँको महान उद्धार, राष्ट्रहरूबीच उहाँको महिमा, सृष्टिको स्तुति र परमेश्वरका जनहरूको विजयपूर्ण आराधनालाई प्रकट गर्दछन्।
0: भनेपछि दाइ, यी भजनहरूले परमेश्वर केवल व्यक्तिगत जीवनका परमेश्वर मात्र होइन, राष्ट्रहरू र सम्पूर्ण सृष्टिमाथि शासन गर्नुहुने महान राजा हुनुहुन्छ भन्ने कुरा हो?
1: हो भाइ, यी आजको अध्ययन गर्ने भजनहरूमा दाउदले परमेश्वरलाई आफ्नो चट्टान, आफ्नो बल र आफ्नो युद्धमा प्रशिक्षक भनेर वर्णन गर्दछन्। साथै परमेश्वरको राज्य अनन्त छ र उहाँको महिमा असीम छ भन्ने घोषणा गर्दछन्। उहाँ सबैलाई भलाइ गर्नुहुन्छ र उहाँका कामहरू न्यायपूर्ण र करुणामय छन् भनी उनी स्वीकार गर्दछन्। कि मानिस त क्षणिक छ तर परमेश्वरको सहायता बिना कुनै पनि विजय सम्भव छैन भन्ने सत्यलाई आजको दिनमा हामी थाहा गर्नेछौँ।
0: भनेपछि दाइ, आजको अध्ययनले हामीलाई मानिसमा होइन परमेश्वरमा भरोसा गर्न सिकाउँछ र परमेश्वरको शक्ति र उहाँको सृष्टिमाथिको नियन्त्रण चाहिँ आज हामीले देख्न पाउनेछौँ, होइन त?
1: हजुर भाइ, र त्यसैले आदरणीय श्रोताहरू, आजको अध्ययनले हामीलाई सम्झाउँछ परमेश्वर मात्र हाम्रो बल हुनुहुन्छ, उहाँ सम्पूर्ण सृष्टिको राजा हुनुहुन्छ र उहाँको नाम सधैँ स्तुति योग्य छ। त्यसैले मनको तयारीसहित आउनुहोस्, आजको हाम्रो यो मुक्तिको मार्ग अध्ययनको यात्रालाई सुरु गरौँ।
2: मित्र, प्रभु येशु ख्रीष्टको मधुर र उच्च नाममा तपाईँ सबैलाई मेरो जय मसीह। आज हामी परमेश्वरको वचन अध्ययन भजन सङ्ग्रह 144-149 अध्यायसम्मबाट देख्न गइरहेका छौँ। त आउनुहोस् हामी सबभन्दा पहिले छोटो प्रार्थना गरौँ। जीवित अनि सामर्थ्य बुबा, हामी तपाईँलाई धन्यवाद दिन्छौँ यो सुन्दर समयको लागि तपाईँले हामीलाई दिनुभएको छ, ताकि हामी तपाईँको वचन अध्ययन गर्न सकौँ र तपाईँको वचनबाट आशिषित हुन सकौँ। प्यार प्रभुजी, तपाईँ हामीलाई आफ्नो वचनद्वारा आशिषित गराउनुहोस्, आफ्नो वचनको भेद खोलिदिनुहोस्, ताकि हामी तपाईँको वचनको बुझ्न सकौँ र आफ्नो दिन प्रतिदिनको जीवनमा व्यवहारिकतामा उतार्न सकौँ। धन्यवाद दिँदै यो छोटो प्रार्थना प्रभु येशु ख्रीष्टको नाममा, आमेन। मित्र, मैले भनिहालेँ कि आज हामी परमेश्वरको वचन अध्ययन भजन सङ्ग्रह 144-149 अध्यायसम्मबाट देख्नेछौँ। त सबभन्दा पहिले हामी भजन सङ्ग्रह 144 अध्यायबाट देख्न गइरहेका छौँ। यो दाउदद्वारा लेखिएको अर्को एक भजन हो। केही विषय सूची भजन 18 उल्लेखित विषय सूचीसँग मिल्दोजुल्दो छ, जुन यसरी आरम्भ भएको थियो। भजन सङ्ग्रह 18:1-2 पदमा भनिएको छ, हे परमप्रभु मेरो शक्ति, म तपाईँलाई प्रेम गर्दछु। परमप्रभु मेरो चट्टान, मेरो गढी र मलाई छुटकारा दिने हुनुहुन्छ। मेरो परमेश्वर, मेरो शक्ति, म उहाँमै भरोसा राख्नेछु। मेरो ढाल र मेरो उद्धारको सिंह, मेरो अग्लो धरारा। फेरि आगे भजन सङ्ग्रह 18:6 पदमा दाउदले भने, मेरो आपदमा मैले परमप्रभुको पुकार गरेँ र मेरा परमेश्वर कहाँ चित्कार छोडेँ। आफ्नो मन्दिरबाट उहाँले मेरो स्वर सुन्नुभयो। उहाँका सामनेको मेरो पुकार उहाँको कानमा पुग्यो। मित्र, यो भजन 144 दाउदको एक अनुभवबाट लेखिएको थियो जब उसलाई राजा साउलबाट छुटकारा दिए थियो। उही समयमा यो अगमबाडीको त्यो दिनको आगमनतिर हेरिरहेको छ जब इसरायलका सन्तानहरू महाक्लेश अवधिमा दुःख कष्ट भोग्नेछन्। महान आपतको समयमा तिनीहरू परमेश्वर कहाँ प्रार्थनामा फर्कनेछन्। उही समयमा यो भजन दाउदको समय र महाक्लेश अवधि बीचका समय अवधिमा रहने सम्पूर्ण परमेश्वरका जनहरूको निम्ति लागू छ। भजन सङ्ग्रह 144 पद 1 भनिएको छ, परमप्रभु मेरो चट्टान धन्यको हुनुहुन्छ जसले मेरा हातलाई युद्ध गर्न र मेरा औँलाहरूलाई लडाइँ गर्न सिकाउनुहुन्छ। दाउदको यो भनाइको तात्पर्य के हो? त्यहाँ कोही कोही छन् जो तत्काल यो प्रश्न गर्छन्, हेर पुरानो नियमको परमेश्वर त युद्ध गर्नेवाला हुनुहुन्छ। मेरो मित्र, यदि तपाईँ दाउदको दिनमा रहनु भएदेखि तपाईँको वरिपरि रहने शत्रुहरूबाट सुरक्षित गरिनु भएको छ भन्ने कुरामा थाहा पाउँदा र तपाईँ आफैले रक्षा गर्न सक्नुहुन्थ्यो भन्ने कुरा थाहा पाउनु भए तपाईँ धेरै नै निश्चिन्त रहनुहुने थियो। अनि 2 पदमा भनिएको छ, मेरा करुणा निधान र मेरो किल्ला, मेरो उच्च धरहरा र मलाई मुक्ति दिने, मेरो ढाल जसमा म भरोसा राख्दछु, जसले मेरो प्रजालाई मेरो अधीनमा पार्नुहुन्छ। दाउद भन्छन् कि परमेश्वर उसको करुणा निधान हुन्। यदि तपाईँ र मसँग कुनै धार्मिकता छ भने त्यो ख्रिस्ट हुनुहुन्छ। दाउद यो पनि भन्छन् कि परमेश्वर उसको करुणा निधान हुनुहुन्छ, उसको उच्च धरहरा हुनुहुन्छ, उसको किल्ला हुनुहुन्छ, उसको मुक्ति दिने हुनुहुन्छ, उसको ढाल हुनुहुन्छ। अनि अन्तिम खण्डमा भन्छन्, जसले मेरो प्रजालाई मेरो अधीनमा पार्नुहुन्छ। यहाँ दाउद कमान्डरको रूपमा बोलिरहेका छन्। अनि 3 पदमा भनिएको छ, हे परमप्रभु, मानिस के हो र तपाईँले त्यसको सोधी लिनुहुन्छ, अथवा मानिसको सन्तान जसको तपाईँ लेखा लिनुहुन्छ? किन परमेश्वरले सानो फुच्चे मानिसको ध्यान दिनुहुन्छ? मित्र, निश्चय नै मानिस त्यति धेरै महत्त्वको छैन। 4 पदमा भनिएको छ, मानिस एक सा जस्तो मात्र हो, त्यसको दिन बिति जाने छाया जस्तो मात्र हुन्छ। यसको मतलब मानिस परमेश्वर बिना केही पनि होइन, व्यर्थ हो, जीवन उहाँ बेगर उद्देश्यहीन अर्थहीन छ। मैले डाक्टर मेगीको टिप्पणीबाट पढिरहेको थिएँ जसले भनेथ्यो, जब म नासभिलमा पास्टर थिएँ एक दिन मेरो अध्ययन कोठामा एकजना मानिस घुसी आयो र आफ्नो हातमा पुरानो बन्दुक पनि बोकेको थियो। उसले भन्यो, यदि तिमीले मलाई जिउनलाई कारण दिन सक्दैनौ भने म आफैलाई हत्या गर्नेछु। मैले उत्तर दिएँ, तिमीले मलाई अप्ठ्यारो स्थितिमा हाल्यौ, म कुनै त्यस्तो कारणको सोच्न सक्दिनँ कि किन तिमी आफैलाई हत्या गर्नुहुँदैन, तर म तिमीलाई यो भन्न चाहन्छु कि आफ्नो जीवनलाई हत्या गरेर आफ्ना समस्याहरूलाई समाधान गर्ने छैनौ। तिमीले बस यही मात्र गरिरहनेछौ पृथ्वीबाट आफ्नो समस्यालाई हटाएर त्यस्तो स्थानमा लगिरहेका छौ जहाँ कुनै समाधान छैन, तत्पश्चात त झन् डरलाग्दो स्थितिको सामना गर्नेछौ, अर्थात् नर्क, आगो र गन्धको तलाउ, जहाँ सधैँको निम्ति दारा केटै हुनेछ। तर त्यसको सट्टामा अहिले तिमीले परमेश्वरको निम्ति निर्णय बनाउन सक्छौ, जुनले तिम्रो जीवनमा उद्देश्यको थप्नेछ र तिमी आफ्नो जीवनलाई चाँडै नै खत्तम पार्ने स्थितिमा हुने छैनौ, किनकि तिमीले जीवनको अर्थ पाउँछौ। त्यसपछि जब तिमी कालगतिले मर्छौ, तिमी ख्रिस्टसँग उद्धारकर्तासँग हुन आफ्नो स्वर्गीय घरमा जानेछौ। मित्र, परमेश्वर बिनाको जीवन खाली रित्तो व्यर्थ हो। मैले केही साल पहिले विश्वमा एक धनी मानिसले आफ्नो आत्महत्या गरेको बारेमा पढेको थिएँ। उसका त्यति धेरै पैसाले उसको जीवनको बाँच्ने अर्थ उद्देश्य दिएन, बरु उसले आफ्नो जीवनलाई अर्थहीन, उद्देश्यहीन, खाली रित्तो पत्ता लगायो। मेरो मित्र, येशु ख्रिस्ट बिना परमेश्वर बिना जीवन व्यर्थ छ, परमेश्वर बिनाको जीवन उद्देश्यहीन छ। अहिले परमेश्वरसँग दाउदको बिन्तीको सुन्नुहोस्। पद 5 भन्छन्, हे परमप्रभु, आफ्नो स्वर्गीय नुहाएर ओर्लनुहोस्, पहाडहरूलाई छुनुहोस् र तीबाट धुवाँ उठ्नेछ। मित्र, यो मानव इतिहासमा र तमाम मानव घटनाहरूमा परमेश्वरको हस्तक्षेपको गरियोस् भन्ने प्रार्थना हो, पुकारा हो। यो यसैया 64:1-2 पदमा पक्का गरिएको छ, जुनले भन्छ, आकाश फटाएर तपाईँ ओर्लनु भए त तपाईँका उपस्थितिमा पर्वतहरू डगमगाउने थिए, आगोले झाडी डढाए झैँ र पानी उमाले झैँ तपाईँका शत्रुहरूलाई आफ्नो नाउँ प्रकट गर्नलाई र जाति जातिहरूलाई तपाईँको उपस्थितिमा कामुन भनेर तपाईँ आउनुभए त। परमेश्वर कुनै दिन मानव इतिहासमा घुस्न गइरहनु भएको छ। मलाई थाहा छैन यो कहिले हुनेछ, तर निश्चय नै एक दिन उहाँले यो गर्न गइरहनु भएको छ। 6 भनिएको छ, बिजुली चम्काएर तिनीहरूलाई छिन्न भिन्न पार्नुहोस्, आफ्ना काणहरू छोडेर तिनीहरूलाई ध्वंस पार्नुहोस्। जब प्रभु फेरि दोस्रो पल्ट आउनुहुनेछ, उहाँ दण्डमा आउनुहुनेछ। मित्र, नयाँ नियम लगायत सम्पूर्ण शास्त्रको अभिप्राय भाव हो, परमप्रभु कुनै दिन दण्डमा आउन गइरहनु भएको छ। प्रकाश 19:11 पदमा युहन्नाले स्वर्गीय उग्रेको दर्शन देखे र एउटा सेतो घोडा र त्यसमाथि सवार हुने विश्वासयोग्य र सत्य कहलिँदथे, जसले धार्मिकतामा इन्साफ र लडाइँ गर्नुहुन्थ्यो, उसलाई देखेथे। यो परमप्रभु येशु ख्रिस्टको आगमन र शत्रुहरूमाथि विजयको तस्विर हो। हुनसक्छ तपाईँलाई यो तस्विर मन नपर्ला, तर यो नै परमेश्वरको वचनले पेश गर्ने उहाँको बारेमा तस्विर हो। त्यस समयमा भजनकार भन्छन् 9 हे परमेश्वर, म तपाईँको निम्ति एउटा नयाँ भजन गाउनेछु, 10 वीणामा म तपाईँको स्तुति गाउनेछु। क्लेशपछि मात्र इसरायलका सन्तानहरू आफ्नो परमेश्वरको निम्ति नयाँ गीत गाउनेछन्, योभन्दा पहिले गाउने छैनन्। त्यसपछि 145:13 पनि लागौँ, यो दाउदको अर्को भजन हो। यो उहाँको महानता र करुणाको निम्ति स्तुति प्रशंसाको गीत हो, यो हालेलुया कोरस हो। 145:1-2 पदमा भनिएको छ, हे मेरा परमेश्वर, हे महाराजा, म तपाईँको प्रशंसा गर्नेछु र म तपाईँको नाउँलाई सदा सर्वदा धन्यको भन्नेछु। प्रतिदिन म तपाईँलाई धन्यको भन्नेछु र म तपाईँको नाउँको स्तुति सदा सर्वदा गर्नेछु। प्रतिदिन म तपाईँलाई धन्यको भन्नेछु। यो हप्तामा खालि एकपल्ट मात्र होइन जब हामी चर्चमा आराधना सेवामा जान्छौँ, तर हरेक दिन हामीले सधैँ, चाहे दुःखमा होस् चाहे सुखमा, उहाँको स्तुति प्रशंसा गर्नुपर्नेछ। यो स्तुति प्रशंसाको अचम्मको भजन हो। 8 भनिएको छ, परमप्रभु अनुग्रही र दयाले भरिपूर्ण हुनुहुन्छ, रिसाउनमा धीरजी र अति करुणामय हुनुहुन्छ। मित्र, हामीसँग त्यस किसिमको परमेश्वर हुनुहुन्छ। दाउले परमेश्वरको त्यस किसिमको दया करुणा प्रेमको अनुभव गरे र अरूलाई पनि उही किसिमको परमेश्वरको दयाको देखाउन उसलाई उत्प्रेरित गरियो। यसपछि पद 17-18 भनिएको छ, परमप्रभु आफ्ना सब मार्गमा धार्मिक र आफ्ना सारा व्यवहारमा अनुग्रही हुनुहुन्छ, उहाँमा पुकारा गर्ने सबैको नजिक परमप्रभु हुनुहुन्छ, उहाँलाई साँचोसित पुकार्ने सबैका नजिक। मित्र, तपाईँ चाहे जोसुकै हुनुहोस् वा जहाँसुकै हुनुहोस्, यदि तपाईँ साँच्ची नै परमेश्वरलाई चाहनुहुन्छ, उहाँको आवश्यक छ भने तपाईँ उहाँको उपस्थितिमा ख्रिस्टद्वारा आउन सक्नुहुन्छ। भजनकार भन्छन्, उहाँ पुकार गर्ने सबैका नजिक परमप्रभु हुनुहुन्छ। यदि तपाईँले येशु ख्रिस्टलाई आफ्नो उद्धारकर्ताको रूपमा ग्रहण गर्नुभएको छ भने परमेश्वर कहाँ जाने तपाईँसँग सधैँ अधिकार छ, अनि सिधै अधिकार छ, पहुँच छ। यदि तपाईँ उद्धार नपाएको जन हुनुहुन्छ भने परमेश्वर तपाईँलाई उद्धारको निम्ति उहाँ कहाँ आउन निमन्त्रण दिनुहुन्छ। परमेश्वर सधैँ उपलब्ध हुनुहुन्छ। त्यसपछि 146 पनि प्रवेश गरौँ। यहाँ हामी मुख्य विषयको रूपमा देख्छौँ परमेश्वरको भलाइपनको लागि हालेलुया भजन, परमप्रभुको स्तुति गरको मतलब हो हालेलुया। अनि बाँकी पाँच भजनहरू स्तुति प्रशंसाको हालेलुया भजन हो। तिनीहरू कति पनि सतावट, खेदो, दुःख कष्टको बारेमा कुरा गर्ने छैन। शत्रुहरूबाट छुटकारा वा सहायताको लागि कुनै र कति पनि प्रार्थना छैन। त्यहाँ अभिश्रापयुक्त प्रार्थना छैन। कष्ट, दुःख र पापको रात पूरा भइसक्यो। रातको रुवावासी खत्तम भयो र हजार वर्षीय राज्यको बिहानमा हर्ष आनन्द आएको छ। भजन सङ्ग्रह 146 अध्याय पद 1 भनिएको छ, परमप्रभुको प्रशंसा गर, ए मेरो आत्मा परमप्रभुको प्रशंसा गर। मित्र, हामीले खाली ओठले मात्र परमेश्वरलाई स्तुति प्रशंसा गर्नु हुँदैन, तर हामीले सच्चा रूपमा हृदयबाट उहाँको स्तुति प्रशंसा गर्नुपर्छ। यसले परमेश्वरलाई आनन्दित तुल्याउँछ, खुसी तुल्याउँछ। 3 पदमा भनिएको छ, राजाहरूमाथि त भरोसा नगर, मानिसमाथि पनि नगर, तिनीहरूबाट केही सहायता हुँदैन। यो पदले मानिसको शक्तिहीनताको वर्णन गर्दछ। कुनै पनि मानिसबाटको सहायता सधैँको निम्ति हुँदैन। मित्र, जसको शरीर माटोमा एक दिन मिल्न जानेछ, जहाँबाट त्यो शरीर बनाइएको थियो, चाहे ऊ राजा होस् वा राजकुमार होस् वा साधारण आम मानिस होस्। मित्र, यो भजनमा दिएको कथन यो हो कि मानिस पापी हो र मानिसमा कति पनि आशा छैन। ऊ सीमित सृष्टि हो र माटोमा मिल्छ। यो भजनको अन्त गर्ने पदहरूमा उल्लेखित परमप्रभुको अर्थ हो यहोवा, जुनको 8 उल्लेख भएको छ। पद 5-8 भनिएको छ, याकुबका परमेश्वरलाई आफ्नो सहायक बनाउने चाहिँ सुखी हुन्छ, जसको आशा परमप्रभु तिनका परमेश्वरमा हुन्छ, जसले स्वर्गीय र पृथ्वी सृजनुभयो, समुद्र र त्यसमा भएका यावत थोक, जसले सधैँ सत्यलाई पालन गर्नुहुन्छ, जसले अत्याचारमा परेकाहरूको इन्साफ गर्नुहुन्छ, जसले भोकाहरूलाई खानेकुरा दिनुहुन्छ, परमप्रभुले कैदीहरूलाई छोडिदिनुहुन्छ, परमप्रभुले अन्धाहरूका आँखा खोलिदिनुहुन्छ, परमप्रभुले न्युरेकाहरूलाई खडा गर्नुहुन्छ। यहोवाको रूपमा उहाँ उद्धारकर्ता, उद्धारक हुनुहुन्छ। सृष्टिकर्ताको रूपमा उहाँ इलोहिम हुनुहुन्छ। भजनहरूले यो अति नै स्पष्ट बनाउँछ। परमप्रभुको प्रशंसा गर, मतलब हालेलुया। त्यसपछि भजन 147 आदेतिर पनि लागौँ। त्यहाँ हामी देख्छौँ यरुसलेम प्रति र पृथ्वीप्रति परमेश्वरको भलाइपनको कारण हालेलुया कोरस। 147 अध्याय पद 1-2 भनिएको छ, परमप्रभुको प्रशंसा गर, किनकि हाम्रा परमेश्वरको स्तुति गान गाउनु असल कुरो हो, किनकि त्यो रमाइलो हुन्छ र उहाँको प्रशंसा गर्न सुहाउँछ। परमप्रभुले यरुसलेम बनाउनुहुन्छ, उहाँले इसरायलका तितर बितर भएकाहरूलाई जम्मा पार्नुहुन्छ। मित्र, यो अहिलेसम्म पूरा भइसकेको छैन, तर यो भविष्यमा पूरा हुनेछ। अनि 3 पदमा भनिएको छ, उहाँले मन भाँचेकाहरूलाई निको पार्नुहुन्छ र तिनीहरूको मनको चोटमा पट्टी बाँधिदिनुहुन्छ। मित्र, परमेश्वरले महाक्लेशका सङ्कष्टहरूबाट भएर जानेहरू आफ्ना मानिसहरूको, आफ्ना जनहरूको निम्ति यो गर्नुहुनेछ। अनि मित्र, उहाँले तपाईँ र मेरो निम्ति आज पनि यो गर्नुहुनेछ। 4 पदमा भनिएको छ, उहाँले ताराका सङ्ख्या गर्न सक्नुहुन्छ र ती सबैलाई नाउँ दिनुहुन्छ। मित्र, हाम्रा टुटेका हृदयहरूको ख्याल वस्त गर्ने उही परमेश्वर, जसले ताराहरूको सङ्ख्या मात्र जान्नुहुन्न, जुन सङ्ख्या मानिसले कहिले गर्न सक्दैन, तर उहाँले ती हरेक ताराहरूको नाउँ पनि दिनुहुन्छ। त्यसपछि पद 12-14 भनिएको छ, हे यरुसलेम परमप्रभुको प्रशंसा गर, हे सियोन आफ्ना परमेश्वरको प्रशंसा गर, किनकि उहाँले तेरा मूल ढोकाको गजबार बलियो तुल्याउनु भएको छ, उहाँले तेरा छोराछोरीहरूलाई तमा नै आशीर्वाद दिनुभएको छ, उहाँले तेरा शान्त सिमानामा शान्ति ल्याउनुहुन्छ, उहाँले तँलाई सबैभन्दा असल गहुँले तृप्त गराउनुहुन्छ। शान्तिको राजा प्रभु येशू ख्रीष्ट यरुसलेममा आउनुभएको छ। यस समयमा यसयाको अगमबाडी पूरा हुनेछ। यसया 14:11-13 पदमा भनिएको छ, हे दुःखमा परे कि आँधी बेरीले पछारिए कि औ सन्त्वन नपाए कि हेर म तेरा पत्थरहरू राम्रो सजाएर बसाल्नेछु, निर्ण मणिले तेरो जग बसाल्नेछ, मणिले तेरो गजुर र लाल मणिले तेरा मूल ढोका र बहुमूल्य रत्नहरू हरेले तेरा सारा घेरा बनाउनेछु, औ तेरा सबै छोराछोरीहरू परमप्रभुबाट सिकाएका हुनेछन् र तेरा छोराछोरीहरूलाई ठुलो शान्ति मिल्नेछ। आगे पद 20 भनिएको छ, उहाँले अरू कुनै जातिमाथि यसो व्यवहार देखाउनु भएको छैन र उहाँका इन्साफ पनि तिनीहरूले थाहा पाएका छैनन्। इसरायलको राष्ट्र अद्वितीय छ, तिनीहरू मात्र ती मानिसहरू हुन् जसलाई चुनिएका जातिको उपाधि दिएका छन्। तिनीहरू मात्र ती जाति हुन् जसले परमेश्वरको प्रकाशको हेरचाह गर्ने व्यक्ति परिरक्षक बनाउनु भयो। परमेश्वरको वचनमा उहाँसँग तिनीहरूको निम्ति अनन्तकालीन उद्देश्य छ। हामीले यरुसलेमको शान्तिको निम्ति र तिनीहरूमाथि उहाँको प्रतिज्ञाको परमेश्वरले पूरा गर्नुहुने समयको लागि प्रार्थना गर्नुपर्छ। त्यसपछि भजन सङ्ग्रह 148:1-3 लागौँ। यहाँ हामी देख्छौँ सारा सृष्टिमा परमप्रभुको प्रशंसा। यस भजनमा स्वर्गमा स्वर्गदूतहरूबाट स्तुति प्रशंसाको आरम्भ हुन्छ। ओ कति महान हालेलुया कोरस हुनेछ जब परमेश्वरका सम्पूर्ण सृष्टिहरूले पृथ्वीमा र स्वर्गमा उहाँको स्तुति प्रशंसा गर्नेछन्। भजन सङ्ग्रह 148:1-3 भनिएको छ, परमप्रभुको प्रशंसा गर, स्वर्गबाट परमप्रभुको प्रशंसा गर, उच्च स्थानहरूमा उहाँको प्रशंसा गर, हे उहाँका सारा दूतगण हो उहाँको प्रशंसा गर, हे उहाँका सारा तारामण्डल हो उहाँको प्रशंसा गर, हे सूर्य र चन्द्र उहाँको प्रशंसा गर, हे ज्योति दिने तारा हो उहाँको प्रशंसा गर। आगे पद 11:13 भनिएको छ, पृथ्वीका राजाहरू र सारा मानिसहरू, भारदारहरू र सारा न्यायाधीशहरू, जवान ठिटा र कुमारीहरू, वृद्ध मानिस र केटाकेटीहरू, तिनीहरू सबैले परमप्रभुको नाउँको प्रशंसा गरून्, किनकि उहाँको नाउँ मात्र उच्च मानिएको छ, उहाँको महिमा पृथ्वी र आकाशको मास्तिर छ। मित्र, स्तुति प्रशंसा स्वर्गबाट आरम्भ भएर पृथ्वीमा उहाँका सृष्टिहरूले उहाँको स्तुति प्रशंसा गर्नेछन्। त्यसपछि 149:1 पनि लागौँ। 149:1 पदमा भनिएको छ, परमप्रभुको प्रशंसा गर, परमप्रभुको निम्ति एउटा नयाँ भजन गाऊ र भक्तजनहरूको सभामा उहाँको प्रशंसा गर। हामीले पहिल्यै नयाँ गीतको बारेमा छलफल गरिसकेका छौँ जुनको प्रकाशको पुस्तकमा बताइएको छ। नयाँ भजन, नयाँ गीत त्यो तथ्यको बारेमा हुनेछ कि प्रभु येशु हाम्रा उद्धारकर्ता हुनुहुन्छ। पद्धतिमा भनिएको छ, आफ्नो सृष्टिकर्तामा इसरायल रमाउन, सियोनका छोराहरू आफ्ना राजामा आनन्दित हौन्। उहाँ हाम्रा उद्धारकर्ता हुनुहुन्छ र यो पनि याद राखौँ कि उहाँ हाम्रो सृष्टिकर्ता पनि हुनुहुन्छ। हामीले यसको निम्ति उहाँलाई स्तुति प्रशंसा गर्नुपर्छ। मित्र, जब हामी जङ्गलको बिचमा हुन्छौँ वा झरनाहरूको नजिकमा हुन्छौँ वा नदीहरूको छेउमा हुन्छौँ या समुद्रको किनारामा हुन्छौँ, हामीले यसको निम्ति प्रशंसा स्तुति गर्न सक्छौँ। हामी हरेक समय उहाँको स्तुति प्रशंसा गर्न सक्छौँ। उहाँको सृष्टिको निम्ति, उहाँको महान कार्यको निम्ति, उहाँको भलाइको निम्ति, करुणाको निम्ति, अनि निम्न पदहरूमा हामीसँग राष्ट्रहरूको, जाति जातिहरूको इन्साफको बारेमा दिइएको छ। पद 6-9 भनिएको छ, तिनीहरूका मुखमा परमेश्वरको उच्च स्तुति र तिनीहरूका हातमा दुईधारे तरवार रहन्, अन्य जातिहरूलाई बदला दिनलाई र मानिसहरूलाई सजाय दिनलाई, तिनीहरूका राजालाई साङ्लाले र तिनीहरूका भारदारहरूलाई फलामका सिक्रीले बाँध्नलाई, तिनीहरूलाई लेखेका इन्साफ गर्नलाई, यो इज्जत उहाँका सारा भक्तजनहरूलाई छ, परमप्रभुको प्रशंसा गर। यो कुरा मनमा राखौँ कि जब प्रभु येशु ख्रिस्ट यो पृथ्वीमा फर्किआउनुहुनेछ, उहाँलाई संसारको राष्ट्रहरूद्वारा स्वागत गरिने छैन। उहाँ यो पृथ्वीलाई इन्साफ गर्न आइरहनु भएको छ। जब उहाँ पृथ्वीमा आउनुहुनेछ, सारा विद्रोहलाई खत्तम गर्नुहुनेछ। उहाँले फलामको डन्डाले तिनीहरूलाई फोर्नुहुनेछ। भजन सङ्ग्रह 2:9 भनिएको छ, फलामको डन्डाले तिमीले तिनीहरूलाई फोर्नेछौ, र कुमालेको भाँडालाई जस्तै गरी तिमीले तिनीहरूलाई चकनाचुर पार्नेछौ। मित्र, हाम्रो परमेश्वरले एक दिन पृथ्वीको इन्साफ गर्न गइरहनु भएको छ। तपाईँ र म त्यस्तो संसारमा रहेका छौँ जुन इन्साफको दिनतिर बढिरहेको छ। प्रभु आफ्नो वचन अध्ययनमा हरेकलाई आशिष दियो।
0: दाइ, आजको दिनले हामीलाई सिकाएको छ कि परमेश्वर केवल व्यक्तिगत समस्या समाधान गर्न मात्र होइन, सम्पूर्ण विश्वको चाहिँ राजा हुनुहुन्छ। र हामी मानिसमा भरोसा गर्नु अस्थायी हुन्छ, तर परमेश्वरमा भरोसा सधैँ स्थिर हुन्छ भन्ने कुरा चाहिँ आजको अध्ययनले हामीलाई बताएको छ।
1: यी आजको भजनले हामीलाई परमेश्वरलाई हाम्रो बल मान्न सिकाउँछ, उहाँको महानता र करुणाको प्रशंसा गर्न सिकाउँछ, साथै उहाँ नै साँचो सहारा हुनुहुन्छ। मानिसहरू परिवर्तन हुन्छन्, तर परमेश्वर कहिल्यै परिवर्तन हुनुहुन्न भन्ने गहिरो सत्यलाई आजको अध्ययनले हामीलाई सिकाएको छ।
0: अनि अर्को कुरा पनि हामी यसबाट बुझ्न सक्छौँ कि सम्पूर्ण सृष्टि नै परमेश्वरको महिमा गर्न बनेको हो, र परमेश्वरका जनहरू आनन्द र विजयको साथ उहाँको आराधना गर्न चाहिँ बोलाइएका छन्।
1: हो त भाइ, सबै कुरा आकाश, पृथ्वी, प्राणी र मानिस सबैले परमेश्वरको स्तुति गर्नुपर्छ। उहाँको महिमा सृष्टिभर फैलिएको छ। परमेश्वरको जनहरूको जीवन आराधनाले भरिएको हुनुपर्छ। तब मात्र हामी उहाँको न्यायमा भरोसा गर्दै विजयको जीवन जिउन सक्छौँ।
0: त्यसो भए दाइ, आजको सन्देशले चाहिँ हामीलाई परमेश्वरमा भरोसा गर्न, उहाँको महानताको प्रशंसा गर्न र हरेक सृष्टिसँगै उहाँको महिमा गर्न चाहिँ सिकाउँछ।
1: अवश्य पनि भाइ, त्यसैले आदरणीय श्रोताहरू, आज आफैलाई सोधौँ, के हाम्रो जीवन परमेश्वरको प्रशंसाले भरिएको छ? के हामी उहाँलाई हाम्रो बल र राजा मानिरहेका छौँ?
0: आजको दिनलाई भने हामी यहीँ नै अन्त्य गर्दै हजुरको माझबाट बिदा लिन चाहन्छौँ र हजुरलाई शुभ समयको हामी कामना गर्दछौँ। र जसरी तपाईँहरूले निरन्तर रूपमा आफ्नो प्रार्थना विषयहरू र आफ्नो गवाईहरू हामीलाई बाँड्नुभएको छ, आउने आगामी दिनहरूमा पनि यसरी नै आफ्नो गवाई र प्रार्थना विषयहरू हामीलाई बाँड्नुहुनेछ र हामी तपाईँहरूको निम्ति निरन्तर रूपमा प्रार्थना गर्ने अवसर पाउनेछौँ भनिकन आशा गर्दै आज भने हामी हजुरको माझबाट बिदा लिन चाहन्छौँ। र हामीलाई सम्पर्क गर्नको निम्ति कल अथवा मिस कल गर्नको निम्ति नहिचकिचाउनुहोस्। हाम्रो सम्पर्क नम्बर 97024207997 0420 9797।

0: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
1: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
0: ओहो दिदी, कुट्नु मात्रै हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
1: हो र, मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
0: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
1: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
2: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 हिंसा गर्नेलाई जरिवाना र कैद दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000-25,000 जरिवाना वा 6 महिनासम्म कैद भोग्नुपर्छ। दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ।
3: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारबाहीको दायरामा ल्याउन सकिन्छ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: लौ न लौ लौ, चट्याङ पर्न आँटो, सबैजना यता आओ त यता, यो ठुलो रुखको फेदमा बसौ।
6: हुन्न हुन्न, चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
7: हो र?
6: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
7: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
6: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रोओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
7: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
6: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
8: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्क्याएर राखिने यौन सम्बन्ध जबरजस्ती करणी हो। कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मन्जुरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्ती करणी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ, खबरदारी गरौ। कोही कसैलाई यस्तो परेमा उजुरी गरौ र कानुनी कारवाही गरौ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: के भयो? केको हल्ला खल्ला भयो?
2: के हुनु? डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
3: के सकिनु नि? गाउँमा सडक बने पनि बसाई हिँड्नु पर्ला भन्ने डर छ। रातभरि सुत्न सके होइन?
1: होइन, किन माइली भाउजू? अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नुपर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या?
3: सडक बन्दैमा के नै भइहाल्छ र? जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, परतिरको मुहानको धारो पनि सुक्यो। अब पानी लिन 2 घन्टा तल खोलामा पुग्नुपर्छ। बाटो मात्र भएर के गर्ने? त्यही त भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
4: विकासका नाममा विनाश ननिम्त्याउँ। नेपाल सरकार विज्ञापन बोर्ड।
5: भएका सम्पूर्ण प्रवासीहरू साथै प्रवासमा गएर अनुभव बटुलिसक्नु भएका मित्रहरूको दुःख सुख बाँड्ने चौतारी हो कार्यक्रम गुड न्युज प्रवासी सन्देश। प्रत्येक बिहिबार 4 बजेदेखि 5 बजेसम्म सुन्न नभुल्नुहोला। प्रस्तोता पुनम र अब्राहमको साथमा।
6: गुड न्युज एफएमको हरेक दिन बिहानीको नौलो प्रस्तुति कार्यक्रम धन्यवाद बिहानी। हामी धन्यवाद बिहानी कार्यक्रमको साथमा प्रस्तुत भइरहेका छौँ हरेक दिन बिहान 6:55 बजे
7: मात्र गुड न्यूज एफएम रेडियो 105.1 MHz।
8: कार्यक्रम धन्यवाद बिहानी।
9: एउटा नौलो अनि फरक प्रस्तुति कार्यक्रम धन्यवाद बिहानी।
6: आउनुहोस्, हामी सबै मिलेर राजधानी काठमाडौँलाई धन्यवादीहरूको सहरको रूपमा स्थापना गरौँ।
9: त्यसैले हामी सबै मिलेर एकेश्वर उचाली भनौँ
10: धन्यवाद बिहानी।

www.goodnewsfm.com.np। यसुले तिनलाई भन्नुभयो, बाटो सत्य र जीवन म नै हुँ, मद्वारा बाहेक कोही पनि पिता कहाँ आउन सक्दैन। योहन्ना 14:6।

0: तपाईँहरू सुन्दै हुनुहुन्छ कार्यक्रम क्रुसको यात्रा।
1: जय मसीह सबैलाई। प्रार्थनाहरूको विषयमा हामीले अध्ययन गरिरहेका छौँ, अनि विशेष गरी आजको विषय चाहिँ तपाईँहरूलाई यो चाहिँ येशु ख्रिस्टले सिकाउनु भएको प्रार्थना, यो मत्ती 6:9-13 चाहिँ प्रभुको प्रार्थनाद्वारा परमेश्वरको सार्वभौमिकतामा साँचो विश्राम भनेर यो विषय लिएर तपाईँहरूको अघि म आएको छु। आउनुहोस् आज तपाईँ नै हामीले मत्तीको पुस्तक 6 हामी हेर्नेछौँ, उहाँले हामीलाई कसरी चाहिँ उहाँमा सुरक्षित रहन सक्छ यस्तो अहिलेको कुराहरू हेर्दाखेरि। अनि यसको अलिकति कन्टेक्स्टलाई पनि तपाईँलाई भन्छु, येशु ख्रिस्टले किन यो प्रार्थना चाहिँ उहाँको आफ्नो डिसाइपल्सहरूलाई सिकाउनु भयो होला, तपाईँलाई के लाग्छ? है, तपाईँले 6 खोल्नुभयो भने 1-18 त्यहाँनिर तपाईँले प्रार्थनाको विषयमा दिएको छ, अनि यो प्रार्थना चाहिँ एउटा बिचको भागमा आउँछ। है, मैले 9-13 लेखेको छु, अनि त्यो चाहिँ एउटा सेन्टर अफ द प्रेयर, है, एउटा प्रार्थनाको चाहिँ मेरुदण्ड हो भनेर कतिवटा विशेषज्ञहरूले है अब स्कलर्सहरूले भनेका छन्। अनि यो मेरुदण्डलाई चाहिँ कतिपल्ट हामीले चाहिँ नसोचिकन नविचार गरिकन हामी यतिकै बरबराइरहेका हुन्छौँ। तर आज जब तपाईँले एक एक शब्दहरूलाई सोच्नुहुन्छ, हेर्नुहुन्छ, यसलाई बुझ्नुहुन्छ, अनि यो चाहिँ येशूले कुनै नयाँ कुरा सिकाउनु भएको थिएन ती समय, येशू ख्रिस्ट त्यही पुराना यहुदी कल्चर अनुसार नै, है, जब तपाईँले व्यवस्थामा हेर्नुहुन्छ, अघि मैले सुरुमा पढेको पनि थिएँ, तिमीले उठ्दा बस्दा सुत्दा हिँड्दा आफ्नो दैलोमा आफ्नो शिरमा आफ्नो हातमा तिमीले चाहिँ परमेश्वरको व्यवस्थालाई चाहिँ के गर ढाकेर राख, त्यही कुरालाई नै यहाँनिर चाहिँ परमेश्वर हाम्रो साम्राज्य होइन, यो साम्राज्य चाहिँ परमेश्वरको हो, उहाँ चाहिँ सर्वभौम परमेश्वर हुनुहुन्छ, उहाँमा तिमीहरू साँचो विश्राम पाउन सक्छौ, अरू कुनै कुरामा होइन भनेर चाहिँ उहाँले यो प्रार्थना चाहिँ त्यो कन्टेक्स्टमा चाहिँ आज ती विश्वासीहरूलाई अझ चेलाहरूलाई जो अब येशु ख्रिस्ट केही समयपछि जाँदै हुनुहुन्थ्यो संसारबाट, अनि उनीहरू आत्तिरहेका थिए, अब के गर्ने, अब येशु ख्रिस्ट हामीसँग हुनु भएन भने हामी कसरी जिउने, के प्रार्थना गर्ने, कसरी रहने भन्ने उनीहरूको धेरै चिन्ताले भरिएको मन हृदयलाई शान्त कसरी बनाउन सकिन्छ भनेर येशु ख्रिस्टले उहाँको चेलाहरूलाई सिकाउनु भएको छ, अनि त्यही प्रार्थना तपाईँ अनि हामीलाई पनि सिकाउनु भएको छ। तपाईँ अनि हामीले पनि त्यही प्रार्थनामा जब तपाईँ रहनुहुन्छ तपाईँको चिन्तित मन हृदयहरू चाहिँ शान्त हुन्छ प्रियो। त्यसै कारण हामी प्राय जब तपाईँले हेर्छौँ, जब तपाईँले मत्ती 6:9 तपाईँले पढ्नुहुन्छ, त्यहाँ के लेखेको छ भन्नु त, हे हाम्रा पिता जो स्वर्गमा हुनुहुन्छ, तपाईँको नाम पवित्र गरियोस्। यहाँ अलिकति हामी यसको व्याख्यालाई हेरौँ, है, के भन्न खोजेको होला, किनभने हामी चाहिँ हाम्रै आफ्नै इच्छामा हाम्रै चाहनामा हाम्रो आफ्नो साम्राज्यहरू बनाइरहेको हुन्छौँ, तर योले चाहिँ हाम्रो इच्छा र हाम्रो योजनाहरूलाई चाहिँ बाट चाहिँ हामी वञ्चित रहनलाई, है, अथवा मानव इच्छालाई केन्द्रबाट हटाउनलाई चाहिँ हामीलाई पहिलो यो वाक्यांशहरूले यो शब्दहरूले हामीलाई सहायता पुर्याउँछ। प्रियो, जब हामी बाइबललाई हेर्छौँ, वचनलाई हेर्छौँ, यसको दायरामा रहिरहन्छौँ, हामी यहाँ केही रोकेर हामी हेर्दाखेरि चाहिँ धर्मपुत्र धर्मपुत्री एडप्सनको कुरा हामी पाउँछौँ, बनाउने एउटा यो सुसमाचार येशु ख्रिस्टद्वारा चाहिँ हामीले कसरी चाहिँ स्वर्गमा हुने पितालाई चाहिँ हामी हे हाम्रा पिता भन्न सक्छौँ। कतिपल्ट हामीलाई संसारमै रहँदा त हामीले आफ्नो पिताहरूलाई पिता भन्नको लागि हामीलाई धेरै कुराहरूको आवश्यकता पर्छ, है, अहिले तपाईँको जब सिटिजनसिप बनाउन जानुहोस् त कति गाह्रो कठिनाइ छ यस संसारमा त भन्यो भने, आज स्वर्गको पितालाई हे हाम्रा पिता कसरी भन्न सक्छौँ, कसरी त्यो ग्यारेन्टी हामीले लिन सक्छौँ। तर परमेश्वरले तपाईँ अनि हामीलाई है एउटा यही सुसमाचार चाहिँ आज हामीलाई दिनुभएको छ कि हामीले चाहिँ ब्रह्माण्डको सर्वभौम परमेश्वरलाई हाम्रा पिता भन्ने हाम्रो कुनै जन्मसिद्ध

पवित्र मानियोस्। किन होला? तपाईँको नाउँ पवित्र मानियोस् भने प्रार्थना गर्नुको अर्थ यो संसारमा भइरहेको उहाँको अपमानको विरुद्ध उहाँले पवित्रता उच्च होस् र हाम्रो व्यक्तिगत बानी व्यवहारले उहाँको आदर गरोस् भनी सामूहिक रूपमा पुकारा गर्न उहाँले हामीलाई सिकाइराख्नु भएको छ। सुरुको प्रार्थनाको विषयमा तपाईँले यसैया अगमवक्ताले जब परमेश्वरको उपस्थितिमा ऊ गए अनि उसले चाहिँ त्यहाँ स्वर्गदूतहरूले चाहिँ पवित्र पवित्र पवित्र परमेश्वर भनिरहेको थिए अनि जब त्यो उसले सुन्दाखेरि आज त्यो अगमवक्ता आफै नै उसले आफ्नो कमजोरीहरूलाई महसुस ओ परमेश्वर त पवित्र म त अपवित्र छु म पापीहरूको मान्छेसँग बस्छु म अपवित्र उसले आफैले आफैलाई त्यो स्वीकार गरिरहेको थियो। हाम्रो परमेश्वर चाहिँ उहाँ पवित्र हुन्छ उहाँको नाउँ सधैँ पवित्र गराइनुपर्छ। प्रिय येशू ख्रीष्टले यही प्रार्थना हामीलाई सिकाउनु भयो तपाईँको नाउँ पवित्र मानियोस् गरियोस् किनकि हाम्रो परमेश्वर के हुनुहुन्छ पवित्र हुनुहुन्छ। तपाईँ अनि हामी यस संसारमा छौँ हामी पापले डुबेका संसारमा हामी जिइरहेका छौँ अनि प्रत्येक कुरो नै केही कुरो असल छैन तर तपाईँ अनि हामीले एउटा सुरक्षित ठाउँ पाएका छौँ त्यो ख्रीष्टमा अनि जो उहाँले आज हामीलाई त्यो टाइटल पनि दिनुभएको छ कि हामी चाहिँ परमेश्वरका छोराछोरी हौँ अनि दोस्रो उहाँले भनेको छ तपाईँको राज्य आओस् भनेर उहाँले सिकाउनु भएको छ भने प्रार्थना गर्नुहोस् भनेर परमेश्वरको वचनको चाहिँ शुद्ध प्रचार होस् ख्रीष्टको अन्तिम उहाँ नआउन्जेलसम्म हामी उहाँमा चाहिँ सुरक्षित रहन सकौँ भनेर उहाँले हामीलाई यो प्रार्थना किनभने उहाँलाई थाहा थियो अब उहाँ जाँदै हुनुहुन्छ होइन केही समय अनि उहाँ फेरि आउँदै पनि हुनुहुन्छ तर उहाँ अहिलेसम्म आउनुभएको छैन तर उहाँ नआउन्जेलसम्म हामीले उहाँलाई पवित्र गरियोस् उहाँको राज्य आओस् उहाँको वचनको चाहिँ सही प्रचार होस् शुद्ध प्रचार होस् भनेर उहाँले हामीलाई यसको लागि चाहिँ उहाँको राज्य आओस् भनेर चाहिँ उहाँले हामीलाई त्यो माग गर्नलाई हामीलाई प्रार्थना सिकाउनु भएको छ अनि तपाईँको हाम्रो इच्छा होइन अघि हाम्रो इच्छा मैले देखाएँ तपाईँको इच्छा चाहिँ पुरा होस् भने प्रार्थना गर्नु भनेको हाम्रो स्वार्थी र स्वतन्त्र स्वभावलाई नष्ट गर्नको लागि अलौकिक अनुग्रही परमेश्वरसँग हामी प्रभु हामीलाई चाहिँ तपाईँको इच्छामा जिउन सिकाउनुहोस् भनेर है ती स्वर्गदूतहरूले जसरी ती स्वर्गमा परमेश्वरलाई पवित्र अनि परमेश्वरको इच्छा अनुसार जिउने जस्तै आज हामीलाई पनि उहाँको इच्छामा जिउने व्यक्तिहरू उहाँले बनाउन चाहनुहुन्छ ताकि हामीहरूको जीवनबाट उहाँ केवल उहाँको महिमा हुन सकेका होस्। तपाईँले यहाँनिर देख्नुहुन्छ है कतिपल्ट हाम्रो इच्छाहरू चाहिँ कस्तो हुन्छ यो हामीले प्रार्थना गर्न बस्दाखेरि चाहिँ इनभिजिबल सबटाइटल भने चाहिँ तपाईँले एउटा सोच्नुहोस् एउटा चित्र गर्नुहोस् तपाईँ एउटा मुभीको हलमा जानुभएको छ कुनै अङ्ग्रेजी फिल्म हेर्दै हुनुहुन्छ अनि तपाईँलाई त्यसको सबटाइटल चाहियो है अनि त्यो जाँदाखेरि त्यो कलाकारहरूले चाहिँ उनीहरूको आफ्नो शब्दहरू उनीहरूको आफ्नो भाषामा भनिरहेका हुन्छन् तर त्यो सबटाइटल मुनि चाहिँ ध्यान देखिराख्नु भएको छ त्यहाँ चाहिँ अर्कै है त्यसको अनुवाद भएको हुन्छ त्यो सही कुरा त्यस्तै आज हाम्रो जीवनमा पनि कतिपल्ट हामी प्रार्थनामा त बस्छौँ गर्छौँ प्रभुलाई भन्छौँ तर हाम्रो हृदयभित्रको स्वार्थी मनले चाहिँ त्यहाँ प्रार्थना गरे जस्तै तपाईँको इच्छा होइन तर मेरै इच्छा पुरा होस् मेरै नाउँको बढाइ होस् भित्रबाट चाहिँ बाहिरबाट चाहिँ हामी चाहिँ त्यसो गर्छौँ तर भित्रको हाम्रो मन किन परमेश्वरलाई ही नोज ही क्यान डायग्नोज आवर हार्ट त्यो भने तापनि मुखले त्यो भने तापनि तर तपाईँको भित्रको सबटाइटलले चाहिँ के भनिरहेको छ परमेश्वरलाई थाहा छ। आजको तपाईँहरूको हाम्रो प्रार्थना है कस्तो भइरहेको छ ठिक यसरी नै तपाईँले यदि तपाईँले कम्प्लिटली परमेश्वरलाई चाहिँ जब तपाईँ स्वीकार जब अघि हामीले न्युरो साइन्टिस्टको कुरा गर्थ्यौँ नि डक्टर ड्यानियल तब नबिर्सन आमिन उहाँले भन्नुभएको छ कि यो मैले हेरेँ उहाँको घरिघरि हेरेँ अनि मैले त्यसलाई अध्ययन गरेँ हेरेँ अनि उसले कस्तो प्रकारले सिकाएको कुरा ऊ एउटा न्युरो साइन्स भएको कारण हाम्रो दिमाग हाम्रो मस्तिष्क पनि कसरी काम गर्दोरहेछ त जब हामीले टोटल्ली उहाँमा है हाम्रो ठिक यसै ठाउँमा आएर धर्मशास्त्र र हाम्रो मनको बनावटको आपसमा एउटा जोडिन्छ यो एउटा साइन्टिस्टले भने जस्तै है उहाँले उहाँको नाम ड्यानियल एमेनले उहाँ चाहिँ मस्तिष्कको वैज्ञानिक हुनुहुन्छ न्युरो साइन्टिस्ट हुनुहुन्छ जब कुनै व्यक्तिले आफ्नो ध्यान आफूबाट हटाएर कृपालु र शक्तिमान परमेश्वरमा केन्द्रित गर्छ तब उसको दिमागमा अनौठो परिवर्तन आउँछ अरे यो चाहिँ साइन्सले पनि प्रुभ गरेको छ है कस्तो खालको परिवर्तन होला त्यहाँ तपाईँले देख्नुभएको छ है परमेश्वर एक सुरक्षा दिने र सर्व

राज्यको रूपमा स्वीकार गर्दा हाम्रो मस्तिष्कमा चाहिँ यो हाम्रो अघिल्लो भाग त्यो देख्नु भएको छ नि त्यहाँनिर है, अघिल्लो भागमा प्री फ्रन्टल कोर्टेक्समा चाहिँ के हुन्छ अरे, तुरन्तै सक्रिय हुन्छ मस्तिष्क त्यो भागले हाम्रो एकाग्र दयाभाव र भावनालाई नियन्त्रण गर्ने त्यो प्री कोर्टेक्सलाई चाहिँ के गर्छ अरे, त्यसमा चाहिँ परिवर्तन आउँछ अरे के, त्यो चिन्ता फिक्री ल्याउने त्यो भावनाहरूमा डुब्ने त्यो कुराहरूबाट चाहिँ हामीलाई चाहिँ त्यो एकदम धेरै हाई हर्मोन जब हाम्रो हुन्छ तब हामीलाई धेरै चिन्ता र फिक्रीले हामीलाई भरिएका हुन्छौँ। तर जब त्यो तपाईँले सबै कुरा चाहिँ परमेश्वरमा राख्नुहुन्छ, कम्प्लिट सरेन्डर गर्नुहुन्छ, तब चाहिँ त्यहाँ परिवर्तन आउँछ अरे। तपाईँले भुल्ने बिमारीहरू हुने कतिजनाको हुन्छ नि हामी, किनभने बेसी हामीले हाम्रो दिमागलाई चाहिँ धेरै खेलाएर सोचेर ओभर थिङ्किङ गरेर है हामीले धेरै कुराहरू हाम्रो शरीरमा हामीले बिमारीहरू धेरै कुराहरू निम्ताइरहेका हुन्छौँ। त्यो कुरा चाहिँ यहाँनिर एकदमै असलसँगले उहाँले भन्नुभएको छ है, उहाँले मैले त्यो कुरालाई पनि ल्याएँ। अनि यहाँबाट तपाईँले के देख्नुहुन्छ भने यहाँबाट के एप्लिकेसन अथवा हामीले व्यवहारिक रूपमा हामीले के लिन सक्छौँ भन्दाखेरि, आज तपाईँ हाम्रो जीवन कुन क्षेत्रको त्यो अदृश्य सबटाइटलले लेख्दै हुनुहुन्छ, तपाईँ आफ्नो परिवार, आफ्नो करियर वा आफ्नो आर्थिक अवस्थामा कुन ठाउँमा मेरो इच्छा पुरा गर्नुहोस् भनी धिप्पी गरेर तपाईँ प्रार्थना गर्दै हुनुहुन्छ। सुसमाचारले अथवा परमेश्वरको वचनले आज हामीलाई एउटा यस्तो साम्राज्यको बोझ बोक्न छोड्न हामीलाई निमन्त्रणा दिन्छ जसमाथि शासन गर्ने अधिकार तपाईँ अनि हाम्रो छैन, थिएन पनि। आफ्नो हप्ताभरिको योजनाहरू स्वर्गमा हुनुहुने पिताको हातमा सुम्पिदिनुहोस्, जब तपाईँ सबैभन्दा पहिलो उहाँको नामलाई उच्च र पवित्र मान्नुहुन्छ, पार्नुहुन्छ, तब तपाईँको हृदय आफ्नै नाम कमाउने र अथवा इज्जत जोगाउने थकाइलेको दौडबाट तपाईँहरू मुक्त हुन सक्नुहुन्छ। प्रिय, तपाईँ मुक्त हुन चाहनुहुन्छ, त्यसपछि चाहिँ तपाईँले उहाँलाई सुम्पिदिनुहोस्। अनि दोस्रो बुन्दा म लिएर आएको छु, जब तपाईँले यहाँ परमेश्वरको महिमासँग आफ्नो हृदयलाई मिलाएर मात्र येशूले चाहिँ उहाँले हामीलाई व्यक्तिगत अवस्थाहरूमा को निम्ति प्रार्थना गर्नलाई उहाँले हामीलाई सिकाउनुहुन्छ। उहाँले भन्नुहुन्छ हाम्रो दिनभरिको भोजन आज हामीलाई दिनुहोस् भनेर प्रार्थना सिकाउनुहुन्छ, र हाम्रा अपराधहरू क्षमा गर्नुहोस् भनेर हामीलाई सिकाउनुहुन्छ, जसरी हामीले आफ्ना अपराधीहरूलाई क्षमा गरेका छौँ। मत्ती 11:12 जब तपाईँले सबै कुराहरू तपाईँको आफ्नो इच्छाहरूलाई परमेश्वरमा सुम्पनुहुन्छ, त्यहाँ आराम पाउनुहुन्छ, तब मात्र तपाईँले फेरि अर्को अवस्था चाहिँ के छ भन्दाखेरि, जब तपाईँ टोटली है परमेश्वरको प्रबन्धमा तपाईँ निर्भर उहाँलाई गर्न परमेश्वरले हामीलाई आह्वान गर्नुभएको छ, यो वचनले हामीलाई सिकाएको छ। हेर्नुहोस् न तपाईँ अनि हाम्रो जीवन यही कुराले नै दिनभरि, हप्ताभरि, महिनाभरि, वर्षौँभरि, वर्षौँभरि हामी थाकिरहेका हुन्छौँ। हाम्रो दिनभरिको भोजन आज हामीलाई दिनुहोस् र हाम्रा अपराधहरू क्षमा गर्नुहोस् जसरी हामीले आफ्नो अपराधीहरूलाई क्षमा गरेका छौँ। यी योजनाहरूको तपाईँले हेर्दाखेरि यहाँ चाहिँ हामी चाहिँ असक्षम र हाम्रो व्यवहारिक एउटा नास्तिकतालाई, प्र्याक्टिकल एथिजम पनि भन्छ है, त्यसलाई चाहिँ लाई छर्लङ्ग पारिरहेको हामी त्यहाँ देख्छौँ। कतिपल्ट हामी सोच्छौँ मेरो आफ्नो डिग्री, मेरो आफ्नो योजना, मेरो घर, सबै कुरा चाहिँ मेरो आफ्नै आफैले मैले गरेको, यो मेरो आफ्नै कमाइले हो, मैले आफ्नै मेहनत गरेर हो, त्यो प्रकारको हाम्रो सोच छ। हाम्रो फिजिकली जति पनि डेली ब्रेडको लागि होइन गर्नुपर्ने कुराहरू, यो चाहिँ सबै मैले नै गरेको, किनभने मैले पढेँ, मैले यति डिग्री गरेँ अनि मैले यो पाएँ। अनि अर्को स्पिरिचुअली साइडमा हेर्नु अब त्यो पाएँ भनेर हामी सोच्छौँ, विचार गर्छौँ अनि हामी त्यसमै लागि परेका छौँ। कतिजना त कतिजना हामी मण्डली पनि बिर्सिन्छौँ, आज स्याटरडे हो अब मण्डली आउनुपर्छ भनेर बिर्स, किनभने हामी त्यही गाँस बाँस बचाउन लागि त्यसकै सुर्ता गरेर हामी दिनभर, हप्ताभर, महिनाभर हामी लागि परिरहेका हुन्छौँ। अनि हामी परमेश्वरलाई दिनुपर्ने समय, परमेश्वरको मानिसहरूलाई दिनुपर्ने समय, सबै कुरा हामी त्यसैमा हामी लागि परिरहेका हुन्छौँ। अर्को कुरा चाहिँ के छ भन्दाखेरि, त्यो मात्रै होइन, येशू ख्रीष्टले एउटा स्पिरिचुअल एउटा फर्गिभनेसको विषयमा पनि सिकाउनुहुन्छ दोस्रो, किनभने यो चाहिँ एकदमै इम्पोर्टेन्ट छ। हामी चाहिँ रुइनी छौँ, उहाँले डेप्थको कुरा है विशेष गरी तपाईँले हेर्नुभयो भने हाम्रो सास, जुन चाहिँ सास तपाईँले लिइराख्नु भएको छ नि, यो मेरो होइन, यो परमेश्वरले दिनुभएको दान। हामी प्रत्येक दिन जुन भोजनको लागि प्रार्थना गरौँ भने त्यसले चाहिँ हाम्रो घमण्डलाई तोडिदिन्छ,
त्यसले चाहिँ हाम्रो, किनभने हामी चाहिँ परमेश्वरमा निर्भर छौँ भन्ने कुरालाई हामी बिर्सिरहेको छ। तपाईँले अहिले देख्नुहोस् त यो बाढीले कस्तो प्रकारको प्रभाव ल्यायो। त्यहाँ कतिजनाले यति राम्रो राम्रो घर बनाएर आफ्नो संसार बसाउनु भएको थियो, सबै कुरा उहाँलाई पर्याप्त, तर हेर्नुहोस् त एकैचोटि सबै कुरा अहिले केही पनि छैन। उहाँले कमाएको, उहाँले गर्नुभएको सबै कुरामाथि के भयो त्यहाँनिर? परमेश्वर चाहिँ सर्वभौम हुनुहुन्छ त्यहाँबाट हामी देख्छौँ, जुटाउनु हुने त्यहाँबाट देख्छौँ। तपाईँले आज कतिजना त्यहाँनिर राहत पाउन सक्नुभएको छ, हामी प्रार्थना गरिरहेका छौँ, जुटाउँदैछौँ, तर जुटाउनु हुने को हुनुहुन्छ? परमेश्वर हुनुहुन्छ। आज त्यो व्यक्तिले त्यहाँ मात्र जब थाहा पाउनु, जब तपाईँ भोको हुनुहुन्छ अनि तपाईँले तब मात्रै पुकारा गर्नुहुन्छ कि मेरो डेली भोजन जुटाउनु हुने परमेश्वर चाहिँ उहाँ माथि हुनुहुन्छ। अब केही छैन, अहिले निर्भर हामी कसमा हुनुपर्छ? परमेश्वरमा। अनि परमेश्वरले उहाँ डङ्गा आएर उतारिदिनुहुन्न, तर उहाँले आफ्नो मानिसहरू उहाँले प्रयोग गर्नुहुन्छ, अनि उहाँहरूमा त्यो भोजन जुटाउने सक्ने सामर्थ्य चाहिँ उहाँ मात्र हुनुहुन्छ। हाम्रै हामी चाहिँ हामी आफै जुटाउन सक्छौँ होला भनेर हामी धेरै प्रयास गरिरहेका हुन्छौँ, तर हामी सक्दैनौँ। हामी सरेन्डर गर्नुपर्छ, हाम्रो प्राइड, हाम्रो घमण्डलाई हामीले तोड्नुपर्छ, कम्प्लिट सरेन्डर गर्नुपर्छ, किनभने यो समय चाहिँ हामीले परमेश्वर मात्रै हाम्रो जुटाउनु हुने हुनुहुन्छ। यो बाढीले नै त्यो कुरालाई स्पष्टसँग हामीले देखेका छौँ। हामीलाई थाहा छैन भोलि यहाँ काठमाडौँमा यो ललितपुर एरियामा यो एरियामा कस्तो हुनेछ, तर हामी कसमा भर गर्ने? हामी हाम्रो सम्पूर्ण भर डिपेन्डेन्सी कसमा हुने भन्दा हामी परमेश्वर हुनलाई चाहिँ उहाँले सिकाउनु भएको छ। अनि अर्को त्यो मात्रै नभएर एउटा स्पिरिचुअल फर्गिभनेसको डेप्थको विषयमा उहाँले भन्नुभएको छ। आज तपाईँ अनि हामी, अघि मैले न्युरो साइन्टिस्टले भने जस्तै, धेरै चिन्ता फिक्रीले एन्जाइटीले यति साह्रो हामी भरेका छौँ, किन भन्दाखेरि हामीले धेरै कुराहरू बिगारिरहेका छौँ। अनि हामीले भन्छौँ परमेश्वरको अगाडि चाहिँ, प्रभु मलाई क्षमा दिनुहोस्, फर्गिभ मी एज आई हेभ फर्गिभन। है, मलाई के भन्छ प्रभुको प्रार्थनाले के भनेको छ? प्रभु मलाई मेरो अपराधहरूलाई क्षमा गरिदिनुहोस् जसरी मैले आफ्ना अपराधीहरूलाई क्षमा गरेका छु। अनि त्यो ऋण चाहिँ प्रिय हो, येशू ख्रीष्टले क्रुसमा तिरिसक्नु भएको छ। त्यो डेप्थ्स, तपाईँको हाम्रो यति उच्च उच्च पहाड जस्तो हाम्रो पापको डेप्थ्सहरू चाहिँ उहाँले, है, ऋणहरू चाहिँ उहाँले क्रुसमा गएर तिरिसक्नु भएको छ। अब तपाईँ नै हामी निर्धक्क भएर जिउनुपर्छ। उहाँले हामीलाई राइचियस, उहाँले हामीलाई तिमीहरू धर्मी, उहाँले हामीलाई ठहराइसक्नु भएको छ। तब तपाईँले यहाँ सजिलैसँग प्रार्थ, जसै मैले मेरो अपराधीहरूलाई क्षमा गरेको छु, साँच्चै तपाईँले के साँच्चै नै येशू ख्रीष्टले यति साह्रो डेप्थ हाम्रो निम्ति तिरिदिनु भएको छ। आज तपाईँलाई कतिजनाले दुःख मन दुखाएको होला, व्यक्तिहरू होला नि तपाईँको जीवनमा, के उनीहरूलाई तपाईँले क्षमा गर्नुभएको छ? सोच्नुहोस्, कतिपल्ट हामी पनि त्यस्तै घमण्ड गर्छौँ। अहिले जे पनि तपाईँलाई जुटिराख्नु भएको छ, परमेश्वरले जुटाइराख्नु भएको छ, अनि त्यसमा हामी धन्यवादी छैनौँ, तर हामी के गर्छौँ? गर्व गर्छौँ कि यो चाहिँ मेरो आफ्नै कमाइले, मेरो आफ्नै मैले पढेर डिग्री कमाएर काम गरेर कमाएको हुन्छ, तर त्यो सबै दिने चाहिँ को हुनुहुन्छ भनेर चाहिँ हामीले बिर्सिरहेका छौँ। वास्तविकता चाहिँ त्यही हो। अनि हामी जब तपाईँ चाहिँ धन्यवादी बन्नुहुन्छ, तब चाहिँ त्यहाँ के हुन्छ? अनि अरूलाई क्षमा दिनुहुन्छ, त्यो अर्को साइन्सको चाहिँ ग्रेटिट्युड अनि फर्गिभनेसले चाहिँ त्यो, उहाँ त्यो न्युरोलोजिस्ट साइन्टिस्टले भन्नुभएको कुरा चाहिँ, तपाईँको कोर्टिसोल चाहिँ घट्छ अरे क्या जब तपाईँ प्रत्येक दिन, येशू ख्रीष्टले के भन्नुभएको छ, वर्षौँ वर्षौँको लागि खाना माग भन्नुभएको छैन, उहाँले के भन्नुभएको छ? आज दिनभरिको रोटी, उहाँले भोलिको, पर्सिको, निको पर्सिको, यो वर्षको उहाँले भन्नुभयो, भन्नुभएन, दिनभरिको रोटी जुटोस्। अनि त्यो दिनभरिको रोटी जुटेको निम्ति तपाईँ अनि हामी कति धन्यवादी छौँ कि तपाईँले मैले कमाएको हो भनेर अझै आफैलाई गर्व गरेर बसिराख्नु भएको छ कि परमेश्वरलाई तपाईँले धन्यवाद दिँदै हुनुहुन्छ। यदि तपाईँ धन्यवादी हृदय तपाईँको भएन भने तपाईँको क्रोटोसोल एकदम माथि हाई भएर चाहिँ तपाईँलाई त्यही हो, चिन्ता र फिक्रीको विषय आउने कुरा चाहिँ त्यो, मैले कमाउनु पर्छ, मैले गर्नुपर्छ, है, सबै कुरा त्यो सोचले। तर जब तपाईँले प्रत्येक दिन यो प्रार्थनालाई, येशू ख्रीष्टले सिकाउनु भएको यो प्रार्थनालाई, अनि येशूले पनि जान्नुहुँदै थियो मेरो अब यो डिसाइपल जो एक दिनपछि म यहाँ नभएपछि यिनीहरूको जीवन कस्तो हुन्छ होला भनेर उहाँलाई थाहा भएर नै यो कुरा उहाँले धन्यवादी हुन सिकाउनु भयो। अनि त्यो मात्रै नभएर क्षमाको विज्ञान पनि, क्षमा दिन पनि उहाँले सिकाउनु भयो। यदि हामीले क्षमा दिएनौँ भने शरीरमा धेरै किसिमको बिरामीहरू आउने रहेछ प्रिय, त्यो न्युरो साइन्टिस्टले उहाँले भन्नुभएको छ। पावलले पनि भनेको छ कलसीको पत्रमा, तिमीले किन क्षमा दिनुपर्छ? उसले गरेको अपराधलाई हेरेर होइन, तर तिमीलाई मैले कसरी क्रुसमा
तिम्रो निम्ति मैले ऋण तिरिदिएको छु, त्यो हेरेर तिमीहरू उनीहरूलाई क्षमा गर भन्नुभएको छ। तर कतिपल्ट हामी घमण्ड गरेर मैले क्षमा दिएन भने चाहिँ क्षमा नदिएर तपाईँ घमण्ड गरेर आफैले आफैलाई धेरै प्रकारको कोर्टिसोल तपाईँले बढाएर माथि धेरै बिरामीको चपेटामा धेरै कति त लाइफ थ्रेटनिङमा पनि तपाईँ गइराख्नु भएको हुन्छ। तर येशूको चाहिँ सिम्पल उहाँले हामीलाई क्षमा गर्नुभएको छ, त्यसै कारण तिमीहरूले पनि उनीहरूलाई क्षमा गर। जब तपाईँले क्षमा गर्नुहुन्छ नि, धन्यवाद र क्षमाको विज्ञानले के भन्छ भने, यदि यो गर्न थाल्नुहुन्छ नि तब तपाईँको सबै कुराहरू शान्त हुन्छ अरे, प्रत्येक दिन तपाईँले गर्नुभयो भने। अनि यो चाहिँ एकदमै अनिवार्य तपाईँ अनि हामीलाई छ प्रिय। अनि तेस्रो बुधा मैले ल्याएको छु, त्यो चाहिँ के हो भन्दा सर्वभौमको सुरक्षाको ढालमा हामीले भरोसा गर्नुपर्छ प्रिय। यदि तपाईँ अनि हामी उहाँमा भरोसा गरेनौँ भने के हुन्छ, उहाँले भन्नुभएको छ यहाँनिर, हामीलाई परीक्षामा पर्न नदिनुहोस् तर दुष्टबाट हामीलाई बचाउनुहोस्, किनकि राज्य परिक्राम र महिमा सदा सर्वदै तपाईँकै हुन्। सर्वभौम परमेश्वरको उहाँ चाहिँ हाम्रो सुरक्षाको ढाल चाहिँ उहाँ हुनुहुन्छ, अनि उहाँमा हामीले भरोसा गर्न सिक्नै पर्छ प्रिय। अनि येशू ख्रीष्टले त्यही सिकाउनु भएको थियो। यो चाहिँ एकदमै गहिरो कुरा छ, अनि तपाईँहरू हामीलाई सिक्न पर्ने कुरा छ, किनकि यहाँनिर भनेको छ नि होइन, दुष्ट परीक्षामा हामीलाई पर्नु, किनभने हामी मान्छे छौँ, हामी प्रत्येक दिन, येशू ख्रीष्ट स्वयं त उहाँ परीक्षामा पर्नु भयो, तपाईँले लुकाको चारमा हेर्नुहोस्, जुन परीक्षा हामीलाई परेछ उहाँलाई पनि त्यही परीक्षा, हामी प्रत्येक दिन परीक्षाको चपेटामा छौँ प्रिय। अनि उहाँले हामीलाई सिकाउनु भएको छ कि हामीलाई चाहिँ अन्तर्विन्ती गर, माग, भिख मागे जस्तै मलाई दुष्टहरूबाट मलाई बचाउनुहोस्, मलाई परीक्षाहरूबाट मलाई जोगाउनुहोस्, किनभने परीक्षा दुष्ट मानिसहरू सधैँ हाम्रो वरिपरि नै छ, अनि त्यसको निम्ति हामीले प्रार्थना गर्न आवश्यक छ। अनि येशू ख्रीष्टलाई त्यो अनुहारै लागेको थियो, उहाँ आफैले पनि उहाँ यस संसारमा हुनुहुँदा सबैभन्दा ठुलो बेसी समय बिताउने नै प्रार्थनामा, बिहानी उहाँलाई कतिपल्ट डिसाइपलहरू खोज्न पर्थ्यो उहाँ कहाँ हुनुहुन्छ भनेर, उहाँ डाँडा काँडामा आफैलाई एकान्तमा राखेर परमेश्वर पिता, उहाँ परमेश्वर पिता पुत्र हुनुहुन्थ्यो र पनि उहाँले आफ्नो पितासँग प्रत्येक दिन प्रार्थना गर्नुहुन्थ्यो, किनभने उहाँलाई, उहाँ पनि क्रुसमा उहाँ जान, हाम्रो पाप र अपराधको निम्ति उहाँ क्रुसमा जानलाई उहाँ सजिलो थिएन, धेरै टेम्पटेसन उहाँलाई पनि थियो, गेतसमनीको बगैँचामा उहाँले कसरी प्रार्थना गर्नुभयो, आँसुको प्रार्थना, रगत शरीरको प्रार्थना, उहाँले यतिसम्म यो प्रभु तपाईँको इच्छा हो भने चाहिँ उहाँले भन्नुभएको छ, मेरो इच्छा चाहिँ यो हटोस् भन्न चाहन्छु तर तपाईँको इच्छा चाहिँ के छ, त त्यस्तोसम्म उहाँले प्रार्थना गर्नुभएको थियो। आज तपाईँ अनि हामी है प्रत्येक दिन हामीबाट अगाडि धेरै किसिमको परीक्षाहरू छन्, जवानहरूलाई झन् धेरै किसिमको, अहिले त झन् है मिडियाले अघि हामीले टेस्टमनीमा पनि हेऱ्यौँ, घन्टौँ घन्टौँ महिनौँ महिना अथवा रात दिन पनि हामी त्यसमै बिताउँछौँ है, अनि त्यसले नै ल्याएको कतिवटा परीक्षाले ल्याएको तपाईँले त्यसको रिजल्टहरू पनि देखिराख्नु भएको छ आफ्नै देशमा, एउटा सानो 3 वर्षको बालक पनि को पनि रेप भइरहेको छ, हेर्नुहोस् आफ्नै बाबुले आफ्नै छोरीलाई रेप गरिरहेको छ, यस्तो यस्तो अवस्था कहाँबाट आएको छ त, परीक्षाहरूबाट। अनि त्यसबाट जोगिनको निम्ति येशू ख्रीष्टले त्यो समयमा नै हामीलाई प्रार्थना गर्न सिकाउनु पर्छ। आज तपाईँ अनि हामीले कतिको त्यो प्रार्थना गरिरहेका छौँ त हाम्रो टेम्पटेसनहरूबाट, किनभने प्रत्येक हाम्रो पाइला पाइलामा छ, हाम्रो सोच, हाम्रो विचार, हाम्रो पाइला, हाम्रो हातहरू हामीले होइन त्यो कुराहरूमा हामी लागिपरेका छौँ। तर तपाईँ अनि हामीले सोच्नुपर्ने कुरा आज के छ भन्दाखेरि, मैले कतिको प्रार्थना गरिरहेको छु यो मलाई परीक्षामा नआओस्, दुष्टहरूबाट मलाई बचाओस्, एउटा यो कन्फेसन्स हो कि, किनभने उहाँ मात्रै हाम्रो ढाल हुनुहुन्छ, उहाँमा मात्रै हामी सुरक्षित रहन सक्छौँ, त्यसै कारणले उहाँले हामीलाई यो प्रार्थना गर्न हामीलाई सिकाउनु भएको छ प्रिय। तपाईँले प्रत्येक दिन तपाईँले आफ्नो समय चाहिँ प्रार्थनामा बिताउनुहोस्, यो टेम्पटेसन नआओस् भनेर, दुष्टहरूबाट बचाओस् भनेर। जब पनि म आफ्नै प्रार्थना गर्दाखेरि मलाई चाहिँ के आउँछ भन्दा एउटा वर्ड चाहिँ, मलाई दुष्टहरूबाट बचाउनुहोस्, म त एकदम जोडले भन्छु क्या त्यो चाहिँ, किनभने हामी वरिपरि त्यस्तैहरूको समाजमा हामी बसिरहेका छौँ, अनि हामी जोगिन खाँचो छ, अनि कसले जोगाउँछ, हामी आफै जोगिन सक्दैनौँ, हामी असक्षम छौँ, त्यसै कारण त यो प्रार्थना सिकाउनु भएको, मैले सक्ने भए त मैले आफै गर्ने थिएँ नि त, तर हामी सक्दैनौँ नि त, हामी असक्षम, हामी कन्फेस गर्नुपर्छ त्यो कुराहरूलाई, म असक्षम छु, त्यस कारणै हाम्रो सिल चाहिँ, हाम्रो ढाल चाहिँ हाम्रो परमेश्वर हुनुहुन्छ,
त्यसकारण येशु ख्रिस्टले चाहिँ उहाँ मात्रै सर्वभौम परमेश्वर हुनुहुन्छ, उहाँ मात्रै हामीलाई सुरक्षा दिने परमेश्वर उहाँ मात्रै हुनुहुन्छ। त्यसकारण हामी उहाँमा निर्भर, हाम्रो जीवन उहाँमा, हाम्रो कम्प्लिट भरोसा, हाम्रो ट्रस्ट चाहिँ हामी उहाँमा गर्नुपर्छ प्रिय, किन हाम्रो पहिलामा यो कुराहरूले हामी घेरिएका छौँ। हाम्रो डिफेन्सिभ चाहिँ उहाँ मात्रै हुनुहुन्छ। धेरै छ अब त्यो भूमा त हेरिकन आउँछ नि, धेरै प्रकारको टेम्पटेसन, धेरै प्रकारको शक्तिहरूले हामीलाई घेरेर राखेको छ। त्यसै कारण पावलले एफिसीको पुस्तक 6 तपाईँले सिकाउनुहुन्छ कसरी आफैले आफैलाई धारण, हतियारहरू धारण गरेर हामी बस्नुपर्छ भन्ने कुराहरूलाई सिकाएको छ। अनि यहाँबाट के देख्न सक्छौँ भन्दा, कतिपल्ट हामी कस्तो हुन्छौँ भन्दा, एउटा इक्जाम्पल तपाईँलाई यो इलस्ट्रेसन दिन चाहेको छु। एउटा चाहिँ कोरियरको, जो चाहिँ एउटा चिठीहरू बुगाउने मान्छे हुन्छ, जसले चाहिँ जाँदै गरेको हुन्छ बाटोमा, अनि जाँदै गर्दाखेरि चाहिँ एउटा अचानक उसले कस्तो को भेट्छ भन्दा, ठुलो वेपनहरू लिएर सबै धारण गरेको व्यक्तिहरू, एकदम बमहरू लिएर होइन, त्यहाँ तोपहरू लिएर बसेको व्यक्तिसँग उसको सामना हुन्छ। उसको गाडीबाट ऊ ठ्याक्कै झर्छ, अनि झरिसकेपछि उसले चाहिँ उसमा पकेटमा भएको एउटा सानोबाट छुरी लिएर चाहिँ उनीहरूसँग फाइट गर्न जान्छ क्या। आज उसले त्यो सानो छुरी लिएर फाइट गर्न सक्छ त्यो अगाडि आएको त्यसोबाट? हाम्रो जीवन पनि त्यस्तै हो, हामी सोच्छौँ कि हामी चाहिँ मेरोमै छ सबै कुरा, चाहिँ म गर्न सक्छु, एउटा सानो छुरी लिएर चाहिँ ठुलो त्यो होइन त्यहाँनिर आर्मीहरूसँग फाइट गर्न गएको जस्तो एउटा हाँसुद्दो कुरा हुन्छ क्या। त्यो चाहिँ हामी सक्दैनौँ, त्यस कारण हामी असक्षम छौँ। त्यस कारण हामीलाई चाहिँ परमेश्वरको खाँचो पर्छ, उहाँ चाहिँ सर्वभौम परमेश्वर हुनुहुन्छ, उहाँले मात्रै हामीलाई सुरक्षा दिन सक्नुहुन्छ भनेर चाहिँ उहाँले हामीलाई यहाँनिर हामीले सिकिरहेका छौँ। तपाईँले हेर्नुभयो भने चाहिँ त्यही हो, एन्जाइटीलाई कसरी चाहिँ तपाईँले आफ्नो चिन्ताहरूलाई चाहिँ प्रार्थनाद्वारा तपाईँले गयो भने चाहिँ तपाईँको दिमाग चाहिँ रिन्युड हुन्छ अरे, कि जसरी Romans 12:2 न्युरोसाइन्सले यसलाई चाहिँ प्लास्टिसिटी भन्दो रहेछ, न्युरोप्लास्टिसिटी भन्दो रहेछ है। जब तपाईँले चाहिँ परमेश्वरमा प्रार्थना गर्नु, उहाँमा निर्भर हुन सिक्नुहुन्छ अरे, तब तपाईँको माइन्ड चाहिँ के हुन्छ अरे, त्यहाँ परिवर्तन आउँछ अरे, कि वचनले चाहिँ हामीलाई परिवर्तन, परमेश्वरमा भरोसा गरेपछि चाहिँ परिवर्तन चाहिँ हाम्रो आउँदो रहेछ। त्यसै कारण त्यस पश्चात एउटा सुन्दर एउटा त्यहाँनिर छ, परमेश्वरको राज्य पराक्रम सदा सर्वदा उहाँकै हुन्। हामी सोच्छौँ यो राज्य मेरै हो, पराक्रम मेरै हो, सबै कुरा मेरो हो, तर होइन। तपाईँ अनि हामी त यस्तो परमेश्वरलाई पुकारा गरिरहेका छौँ, यस्तो परमेश्वरलाई विश्वास गर्छ, यो सबैको मालिक चाहिँ उहाँ हुनुहुन्छ, उहाँको राज्य हो, उहाँको महिमा चाहिँ यहाँ आउनुपर्छ प्रियो। आज हाम्रो इच्छा, हाम्रो योजना, हाम्रो उसले चाहिँ केही पनि हुनेवाला छैन। यही फ्लडले नै देखिहाल्यो तपाईँले, तपाईँले बनाउनु भएको आफ्नो साम्राज्य चाहिँ कसरी ढल्छ, यो चाहिँ सधैँ रहने छैन। तर परमेश्वरको राज्य चाहिँ सदा सदा रहने, उहाँको महिमा चाहिँ त हामी रहौँ नरहौँ सदा सर्वदा उहाँको महिमा चाहिँ के हुनेछ, भइ नै रहनेछ। अनि त्यही परमेश्वरलाई तपाईँ अनि हामीले मानेका छौँ, अनि हामी चाहिँ अरू अरू कुरामा लागेर हामी चिन्ताले फिक्रीले हामी चाहिँ के गरेका छौँ, हामी प्रत्येक दिन हामी जिइरहेका छौँ। तर परमेश्वरले कसरी त्यो चिन्ता र फिक्रीहरूबाट है, हाम्रो आफ्नो इच्छाहरूबाट, हाम्रो दिनभरिको हाम्रो जीवनहरूबाट, हामीले कमाइ गर्ने ती स्रोतहरूबाट, अनि हामीलाई चाहिने है एउटा भौतिक रूपमा चाहिने कुराहरूमा चाहिँ हामी चिन्ता र फिक्रीले हामी भरेका छौँ हाम्रो जीवनहरू, तर उहाँले चाहिँ हामीलाई सधैँ भन्नुहुन्छ, इन्भाइट गर्नुहुन्छ, तिमीहरू फिक्री नगर, तिमीहरू चिन्ता नगर, तिमीहरू केवल प्रार्थना गर।

जयमसी साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम सुनेर बसिरहनु भएका सम्पूर्ण श्रोतालाई गेत्समनी एयरपोर्ट चर्चको प्रस्तुति कार्यक्रम जीवनको रोटीमा। श्रोता, यस कार्यक्रम मार्फत प्रत्येक दिन तपाईँ आदरणीय पास्टर टेक दाहालज्यूद्वारा पवित्र धर्मशास्त्र बाइबलबाट परमेश्वरको जीवित वचन सुन्दै आइरहनु भएको छ र आज पनि तपाईँलाई वचनद्वारा साथ दिन गइरहेका छौं। तर यो समय कार्यक्रमको शुरूआत एउटा अर्थपूर्ण गीतबाट गर्न चाहन्छौ र गीतपछि हामी उपस्थित हुने नै छौं।

यो निकै नै मिठो गीतपछि तपाईँलाई फेरि पनि कार्यक्रममा स्वागत गर्न चाहन्छौ र अब चाहिँ कार्यक्रममा पालो भएको छ आदरणीय पास्टर टेक दाहालज्यूबाट परमेश्वरको वचन सुन्ने र ढिला नगरिकन यो समय म उहाँलाई दिन चाहन्छु।

0: जय मसीह की गेत्सेमनी एयरपोर्ट चर्च परिवार साथै हामीसँग अनलाइनमा सङ्गति गरिराख्नु भएको आदरणीय दाजुभाइ दिदीबहिनीहरू, म टेक दहाल सधैँ झैँ एउटा नयाँ विषयमा वचन लिएर आइरहेको छु र आजको वचनको शीर्षक रहेको छ ख्रिस्टको रगतको करार। करार भन्नाले दुई पक्षमा कुनै पनि कुरा सम्बन्धी बाँधिने कुरा हो र त्यसमा पनि विभिन्न प्रकारको करारहरू छन् र त्यो भन्दा पनि ठुलो करार चाहिँ यो रगतको करारलाई मानिन्छ। र पुरानो नियममा उत्पत्तिको पुस्तक 15 अध्यायमा पशु पक्षीको रगतबाट एउटा करार अब्राहमसँग बाँध्नुभयो। परमप्रभु परमेश्वरको भविष्य देख्ने आँखाले अब्राहमले गल्ती गर्नेछन्, मेरो इच्छा बाहिरको छोरा जन्माउने छ आदि इत्यादि सबै कुराहरू थाहा पाउनु भए तापनि सृष्टिकर्ता परमेश्वरको प्रेममा अब्राहमसँग उत्पत्तिको पुस्तक 15 अध्यायमा उहाँले करार बाँध्नुभयो। र त्यो करार बाँध्नु हुँदाखेरि त्यहाँ उत्पत्तिको पुस्तक 15 अध्यायमा भनिएको छ, अब्राहम त निदाई पो राखेको थिए र त्यो बेलुकीको पक थियो र पशु पक्षीको आदि आदि फ्याँक पारेका शरीरको अङ्गहरू त्यहाँ थिए, रगत त्यहाँ बगिरहेको थियो। तर त्यो रगतको करार बिचबाट चाहिँ एउटा आगोको मुस्लो गइरहेको थियो र त्यो समयमा परमप्रभु परमेश्वरले चाहिँ धमाधम अब्राहमसँग करार बाँध्दै हुनुहुन्थ्यो र सृष्टिकर्ता परमेश्वरले अब्राहमलाई प्रेम गर्नुभएको कारणले गर्दाखेरि यो प्रकारले करार बाँध्नुभयो। र जब उहाँ करार बाँध्नुहुन्छ, उहाँ आफ्नो करारमा पक्का हुनुहुन्छ। त्यस्तै गरेर उत्पत्तिको पुस्तकमा नै नुहासँग जल प्रलयपछि उहाँले भन्नुभयो कि नुहासँग म एउटा करार बाँध्दैछु, जब इन्द्रेनी माथि आकाशमा लाग्छ म त्यो सम्झिनेछु र म फेरि जल प्रलयबाट चाहिँ मानिसहरूलाई नष्ट गर्ने छुइनँ। मानिसहरूको दुष्टतालाई म दण्ड फेरि जल प्रलयबाट चाहिँ दिने छुइनँ भनिकन उहाँले त्यो करार नुहासँग बाँध्नुभयो। त्यस्तै गरेर मोसासँग उहाँले करार बाँध्नुभयो र मोसासँग उहाँले करार बाँध्नु भएको कुराहरूमा चाहिँ त्यो 10 आज्ञादेखि लिएर त्यहाँ जे जति व्यवस्थाहरू परमप्रभु परमेश्वरले इजरायलीहरूको सुरक्षाको लागि दिनुभयो, आशिषको लागि दिनुभयो, त्यो करार थियो। र त्यस्तै गरेर नयाँ नियममा सृष्टिकर्ता परमेश्वर मसीहा येशू स्वयं हुन भइकन धरतीमा आउनुभयो। उहाँ क्रुसमा चढ्नभन्दा अलिकति अगाडि यो दाखरस चाहिँ मेरो रगतको करारको चिन्ह हुनेछ र यो रोटी चाहिँ मेरो शरीर जो क्रुसमा बलि हुनेछ त्यसको चिन्ह हुनेछ र यो नयाँ करारको मेरो चिन्ह हो भनेर चाहिँ उहाँले त्यसरी भन्नुभयो। र परमप्रभु परमेश्वरले पुरानो नियममा पनि मानिसहरूसँग प्रेम गर्नुभएको कारणले गर्दाखेरि त्यो करार बाँध्नुभयो। नयाँ नियममा पनि उहाँले आफ्नै पुत्र येशू ख्रीष्ट मार्फत उहाँले करार बाँध्नुभयो। हेब्रूको पुस्तक 13 अध्यायको 20 र 21 पदमा यसो भनिएको छ, म यो खण्ड पढिदिँदछु, अब भेडाका महान गोठाला हाम्रा प्रभु येशूलाई अनन्त करारको रगतद्वारा मृत्युबाट जीवित पार्नुहुने शान्तिका परमेश्वरले तिमीहरूलाई हरेक असल गुणले सिद्ध पारुन् र तिमीहरूले उहाँको इच्छा पूरा गर्न सक। जे परमेश्वरलाई मनपर्दो छ येशू ख्रीष्टद्वारा उहाँले तिमीहरूमा गरुन्, उहाँको महिमा युगा युगसम्म भइरहोस्, आमेन भनिएको छ। माथि चाहिँ येशूलाई अनन्त करारको रगतद्वारा भने चाहिँ त्यो कुराहरू 20 पदमा बताइएको छ। र प्रियहरू, ख्रीष्टको रगतद्वारा हामीलाई अनन्त जीवनमा लग्नको लागि उहाँले जो क्रुसमा त्यो रगतद्वारा हामीसँग करार बाँध्नुभयो, त्यो रगतबाट हाम्रो पाप क्षमा हुनको साथसाथै हामीले नयाँ जीवन पायौँ। ख्रीष्ट येशूको रगतको करारले त्यो प्रकारले बाँध्दछ। र मैले सुन्दै थिएँ कति पुरानो समयमा मानिसहरूले ठुलो ठुलो एकदम महत्त्वपूर्ण कुराहरू गर्दाखेरि चाहिँ कुनै पनि चिजहरू मारेर त्यसको रगतमा कसम खाएर उहाँहरूले त्यो कुराहरूलाई चाहिँ करार उहाँहरूले बाँध्नुहुन्थ्यो भनेर चाहिँ त्यसरी सुनिन्दथ्यो। भने कतिवटा प्रेमी प्रेमिकाहरूले म तिमीलाई छोड्दिनँ, म तिमीलाई छोड्दिनँ, तपाईँलाई छोड्दिनँ भनेर चाहिँ त्यो करार बाँध्नको लागि उहाँहरूले गोप्यमा आफूमा नै त्यो औँलाहरू काटेर यानि पाखुराको नसा काटेर उहाँहरूले त्यसरी रगतबाट उहाँहरूले त्यो करार साबित गर्नुहुन्थ्यो भनेर चाहिँ त्यसरी भन्ने चलन छ। भने पवित्र बाइबलमा त सृष्टिकर्ता परमेश्वर स्वयंले उहाँको रगतबाट हामीलाई पापको क्षमा साथै अनन्त जीवनको करारको उहाँले साबित गर्नुभएको छ भनिकन करारको एक नम्बर बुदाले हामीलाई त्यही नै बताउँदछ। भने दोस्रो कुरा चाहिँ ख्रिस्ट येशूले क्रुसमा बगाउनु भएको रगतको करारको कारणले गर्दाखेरि हिब्रूको पुस्तक 10:19-22 हामीले अध्ययन गर्ने हो भने अब हामी दोषी महसुस गर्दै प्रार्थनामा प्रभुको अगाडि जाने होइन तर साहससँग एउटा क्षमा भएको व्यक्ति जस्तो नै गरेर, किनकि उहाँको रगतको करारले हाम्रो पापहरू क्षमा भइसकेको छ। अब पुजारीले पुरानो करारमा सबै इजरायलीहरूको लागि पाप क्षमाको लागि प्रार्थना गर्नु पर्थ्यो र महापवित्र स्थानमा पुजारी मात्रै जान सक्नुहुन्थ्यो, तर नयाँ नियममा जसरी प्रभु येशूले आफ्नो रगतद्वारा उहाँले मानिसहरूसँग यो करार बाँध्नुभयो, यस अवस्थामा चाहिँ महापवित्र स्थान र पवित्र स्थानको बिचमा रहेको पर्दा दुई फ्याक भए र च्यातियो भनेर चाहिँ बताइएको छ। अब त्यो भएको कारणले गर्दाखेरि हामी हरेकै व्यक्तिहरू 1 पत्रुस 2:9-10 अनुसार हामी चाहिँ पुजारीगिरी भन्नाले सबै पास्टर भनेर भनिएको होइन, यहाँ चाहिँ सबै प्रभुको पुजारी भनेर चाहिँ भनिएको होइन, तर सबैले चाहिँ अब सिधै परमेश्वरको उपस्थितिको अघि महापवित्र स्थानमा गएर आफूले प्रार्थना चढाउनु सक्ने त्यो चाहिँ साहस, त्यो प्रकारको बाटो चाहिँ उहाँको रगतको करारले खोलिदियो भनेर चाहिँ बताउँदछ। र हामीले हिब्रूको पुस्तक 10:19-22 पढेको खण्डमा यहाँ यसरी लेखिएको छ, यो खण्डलाई पनि म पढिदिन्दछु। हाम्रो हृदय खराब विवेकबाट छर्कोद्वारा चोख्याइएर शुद्ध पानीले हाम्रो शरीरलाई धोएर साँचो हृदयले विश्वासको सम्पूर्ण भरोसामा हामी परमेश्वरको समीप जाउँ, हामीले दृढ स्वीकार गरेको आशालाई दोधार नभइकन दरिलोसँग थामिराखौँ, किनकि जसले प्रतिज्ञा गर्नुभयो उहाँ विश्वासयोग्य हुनुहुन्छ। हामी एउटाले अर्कोलाई प्रेम र असल कामको निम्ति कसरी उत्साहित गराउने त्यस कुरामाथि विचार गरौँ भन्छ यहाँ यसरी लेखिएको छ। र अब ख्रिस्टको रगतको कारणले गर्दाखेरि हामी महापवित्र स्थानमा साहससँग जान्छौँ भनेर चाहिँ यहाँ हिब्रू पुस्तक 10:19 भन्छ, यो खण्डलाई पनि म पढ्दिएँ। यसकारण भाइ हो, येशूको रगतद्वारा महापवित्र स्थानमा प्रवेश गर्ने साहस हामीलाई हुन्छ भनेर चाहिँ यस खण्डमा बताइएको छ। र ख्रिस्ट येशूले जो रगतको करार बाँध्नुभयो त्यो करार बाँधिएको कारणले गर्दाखेरि हाम्रो पाप क्षमा भएको छ र हामीले अनन्त जीवन पाएका छौँ। र अब हामी प्रार्थना गर्नु जाँदाखेरि एकदमै दोषी महसुस भएर म एकदम अनलायक छोरा अनलायक छोरी भनेर त्यसरी भनिराख्नु पर्दैन। ख्रिस्टको रगतले म शुद्ध पवित्र भएको, म एक धर्मी छोरा एउटा धर्मी छोरी तपाईँको अघि यो कुराहरू राख्नको लागि आएको छु ड्याडी भनिकन हामीले साहससँग अब ख्रिस्टको रगतको करारको कारणले गर्दाखेरि हामीले त्यसरी प्रार्थना गर्न सक्छौँ भनेर चाहिँ बाइबलले ख्रिस्टको रगतको करारको कारणले यो भएको छ भनेर बताउँदछ। भने तेस्रो कुरा, ख्रिस्ट येशूको रगतको करारको कारणले गर्दाखेरि शैतानमाथि हामीलाई विजय बनाइसक्नु भएको छ। अब शैतान दुष्टात्माबाट हामी एकदमै डराएर थरथर कामेर त्यसरी बस्नुपर्ने अवस्था छैन, अब त ऊ पो हामीदेखि डराउनु पर्ने हो, किनकि प्रभु येशूले क्रुसमा त्यसलाई ढुट्टो बनाइदिनु भयो। कलसीको पुस्तक 2:15 त्यसको शिर कुचाइदिनु भयो, त्यसलाई लाजमर्द बनाइदिनु भयो, त्यसको सबै अस्त्र शस्त्रहरूलाई निशस्त्र बनाइदिनु भयो भन्छ। त्यहाँ लेखिएको छ भने प्रकाशको पुस्तक 12:11 यस्तो लेखिएको छ, तिनीहरूले थुमाको रगत र आफ्नो गवाईको वचनको कारण त्यसलाई जितेका छन् र तिनीहरूले मृत्युसम्मै पनि आफ्नो ज्यानको माया राखेनन्। अब थुमाको रगतको कारणले र मुखको गवाई, विश्वास गरे पछाडि मुखबाट हामीले ख्रिस्टको गवाई बोल्दछौँ कारणले अब शैतानमाथि हामी विजय भइसकेका छौँ र ख्रिस्टको रगतको करारले चाहिँ हामीलाई विजयभन्दा पनि महाविजय बनाइसक्नु भएको छ। ख्रिस्ट येशूले क्रुसमा शैतानमाथि विजय गर्नुभयो, अब प्रभुलाई विश्वास गरेको कारणले गर्दाखेरि त विजय गर्नुहुने परमेश्वरले त दुःख कष्ट भोग्नुभयो, हामीले त दुःख कष्ट पनि नभोगिकन विजय भन्दा पनि हामीलाई उहाँले महाविजय बनाइसक्नु भएको छ र उहाँको रगतको करार पक्का छ। उहाँको रगतको करारमा तपाईँलाई कहिले त्याग्दिन, कहिले छोड्दिन भनेर भन्नुभएको छ। उहाँको रगतको करारमा तपाईँको नाम जीवनको पुस्तकमा लेखिसकिएको छ भनेर चाहिँ बताइएको छ। उहाँको रगतको करारमा तपाईँको पुरानो पाप क्षमा भइसकेको छ भनेर चाहिँ भनिएको छ। उहाँको रगतको करारमा अब तपाईँसँग सदा सर्वदा उहाँ हुनुहुनेछ भनेर चाहिँ उहाँले त्यो प्रतिज्ञा गर्नुभएको छ र उहाँको यो प्रतिज्ञा, यो करार पक्का छ भन्दै म टेक दाहाल आजको वचनबाट बिदा हुन्छु। जय मसीह की।
1: यो निकै नै आशिषमय वचन पछि यहाँहरूलाई फेरि पनि स्वागत गर्न चाहन्छौ र श्रोता अब भने पालो भएको छ गवाहीको र यो समय आउनुहोस्, हामी अर्थपूर्ण गवाही सुन्नेछौ।
2: क्रिस एसुको नाममा सबैलाई जय मसी। मेरो घर चाहिँ बुगमती चुनिखेल हो। हाल म बस्ने नै उही नै हो पहिला जमानादेखि नै, अनि म चाहिँ केसीमन मण्डलीको एउटा सदस्य पनि हो। नाम चाहिँ मेरो तारा विष्ट हो। अनि त्यहाँबाट चाहिँ मैले कसरी परमेश्वरलाई विश्वास गरेँ भन्दाखेरि चाहिँ मेरो परिवारमा चाहिँ एकदम सतावट, दुष्टले एकदम सतावट लिएर आएको थियो। अनि त्यसबाट चाहिँ मैले हरेक धामी झाँक्री अनेकौँ लगाएँ। त्यहाँबाट मलाई कहिले पनि राम्रो भएन। कयौँ पैसा खर्च गरेँ, कहाँ गएँ, के गरेँ मलाई थाहा भएन। दाम्पत्य जीवनमा चाहिँ एकदमै अशान्ति भएको थियो। त्यहाँबाट म के गरौँ भनेर म भौतारेर हिँडिरहेको थिएँ। अनि त्यस कारण चाहिँ मेरो लेलेमा मेरो आमा अनि मेरो दाजुहरूले परमेश्वरलाई विश्वास गर्नुभएछ। एक हप्ता अगाडि म विश्वास गर्नुभएछ, म गएको थिएँ। अनि उहाँहरूलाई नै एकदमै दुष्टले सताएको कारणले उनीहरूले विश्वास गर्नुभएछ। यहाँको श्रीमान गुरुबाहरू जानु भएर उहाँले विश्वास गर्नुभएको छ। अनि त्यहाँबाट मलाई दाईहरूले अनि जा तँ पनि त्यहाँ शान्ति पाइन्छ अरे, मुक्ति पाइन्छ अरे, जानु भनेर भन्नुभयो। अनि म गएँ। अनि अर्को एक हप्तामा शनिबारको दिनमा म यहाँ मण्डली परिवार आएँ। गुरुबाले चाहिँ मलाई कसरी अब सेवा सङ्गति सुनेपछि लास्टमा ग्रहण कसले गर्नुहुन्छ भनेर भन्नुभयो। मैले हात उठाएँ, मैले गरेँ। तर त्योभन्दा अगाडि मैले परमेश्वरको नाउँमा मैले केही पनि थाहा नै थिएन, मैले सुनेको पनि थिइनँ, मैले बुझेको पनि थिइनँ। एउटा विश्वास गरेर विश्व हुन्छ अरे, क्रिस्ट येशूलाई विश्वास गरेँ अनि विश्व निको हुन्छ अरे भने भएर म आएँ। अनि यहाँबाट विश्वास गरेर घर गएपछि अनि मलाई घर परिवारले एकदमै सतावट गरे। मलाई एकदमै अब तैँले यस्तो पनि गर्नु हुँदैन, यस्तो खान पनि हुँदैन, केही गर्नु हुँदैन भने अब म त साँच्ची एउटा टिका फुकाले पूजा नगरे मात्रै त्यही भने त हुन्छ होला भने अरे लास्टमा केही गर्नु हुँदैन भनेपछि मलाई गाउँले सबैले खेदो गरे। त्यहाँबाट म पुरा अनि मेरो दुइटा छोरीहरू थिए त्यो बेला, दुइटा मात्रै थिए जन्मेको। अनि त्यहाँबाट मैले अब धामी झाँक्री कहाँ लानु गरेको थियो, उनीहरू विश्व बिरामी भयो भने धामी झाँक्री कहाँ लानु गरेको थियो। अब धामी झाँक्री कहाँ लानु हुँदैन, बिरामी भयो भने म के गरौँ भनेर म त फेरि त्यहाँ तनावमा परेँ। अनि प्रभु अब म जे गर्छु गर्छु भनेर म गरेँ। अनि भोलिपल्टको तिन दिनको दिनमा म खेतमा गएको थिएँ। अनि मेरो कान माइली छोरीलाई चाहिँ एकदमै जिउभरि डाबरै डाबर आएछ। अनि त्यहाँबाट अब ठुली छोरीले बोलाएँ, मम्मी बहिनीलाई के भयो आउनुहोस् भनेर भने म गएँ। घर आएँ। घर आएपछि अब धामी झाँक्री कहाँ लानु मिल्दैन, अब के गर्ने होला। मैले प्रार्थना गर्न जानेको पनि थिइनँ, सिकेको पनि थिएँ। त्यही एक दिन चर्च आएको भएर सबैजनाले आँखा चिम्लेर प्रभुमा विश्वास गरेँ भने निको हुन्छ भनेको थिएँ। अनि मैले आँखा चिम्लेर प्रभु अब मैले त केही पनि जानेको छैन, तपाईँले निको पार्नुहोस्, मलाई थाहा छैन, मैले जानी नजानी के गर्ने हो,

0: पहिला दुइटा छोरी पाएको थिएँ, अहिले परमेश्वरमा आएपछि तिनवटा एउटा छोरी पाएँ, तिनवटा छोरी असल असल दिनुभएको छ परमेश्वरले। उनीहरूको छोरीहरूको पढाइ लेखाइमा व्यवसायमा सबै कुरामा आशिष दिनुभएको छ। मेरो घर परिवारमा आशिष दिनुभएको छ। क्रिस्ट येशूलाई सबैजनाले चिनेर मेरो गवाई सुनेर हरेकको आत्मा बाँच्न सकेको सबैले चिन्न सकुन्, मेरो गवाई यति नै हो हुन्छ। अनि मेरो जीवन गवाई तपाईँले सुनिहाल्नुभयो, तपाईँहरू पनि हरेक जतिले पनि दुःखमा कष्टमा पीडामा हुनुहुन्छ तपाईँहरूले पनि सुनेर यो विश्वास गर्नु, परमेश्वरमा कुनै पनि असम्भव छैन, प्रभुमा सम्भव छ, नभएको कुरा पनि सबै बनाउने परमेश्वर हुनुहुन्छ, जीवित येशू ख्रिस्ट अनि हामी मुक्तिदाता परमेश्वर हामीसँग हुनुहुन्छ। प्रभु तपाईँलाई धन्यवाद छ, तपाईँले हामीलाई आशिष दिनुभयो, यो देशलाई पनि आशिष दिने परमेश्वर तपाईँ हुनुहुन्छ, मण्डली मण्डलीले आशिष दिने परमेश्वर, हरेकको घटी कमीमा आशिष दिने परमेश्वर हुनुहुन्छ, सबैले रोग बिमार निको पार्ने परमेश्वर हुनुहुन्छ, प्रभु येशू ख्रिस्ट नै हुनुहुन्छ, येशू प्रभुमै सम्भव छ भनी म विश्वास गर्दछु। धन्यवाद छ सबैलाई, जय मसीह येशू ख्रिस्टको नाममा।
1: आदरणीय श्रोता, आजको कार्यक्रम मार्फत परमेश्वरको जीवित वचन साथै गवाही सुनेर यहाँहरू आशिषित हुनु भएको छ भनेर हामी विश्वास गर्दछौ। र कार्यक्रम प्रति सल्लाह तथा सुझाव सँगसँगै भेटी दिएर सहायता गर्न चाहनुहुन्छ भने तपाईँले हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। सम्पर्कको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 97 66 89 41 88, 97 66 89 41 88। हवस् त श्रोता, अब चाहिँ भने हामी कार्यक्रमको लगभग अन्तिमतिर आइसकेका छौँ। कार्यक्रम अन्तिमसम्म सुनेर साथ दिनुभएको लागि धेरै धेरै धन्यवाद। यसरी नै अर्को श्रृंखलामा भेट्ने आशाका साथ कार्यक्रम जीवनको रोटीबाट म पुनम बिदा हुन चाहन्छु। हवस् त, जय मसीह, नमस्कार। तपाईँको दिन आशिषमय रहोस्।

0: जय मसीह, म गायिका मेरिना तामाङ। अहिले तपाईँ सुन्दै हुनुहुन्छ गुड न्युज एफएम 105.1 मेगाहर्ज काठमाडौँबाट र 105.6 मेगाहर्ज पोखराबाट। म त सुन्दैछु, हजुरहरू पनि सुन्नुहोस् है।
1: सुन्न, हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सी हो रे नि।
2: हो र? होइन होला त्यस्तो त।
3: सोहिता, तिमीहरूको के खासकुस कुरा हुँदैछ? के भयो भन त?
4: केही भएन मिस,
3: मैले सुनिसकेँ। हेर, बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो, बुझ्यौ? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीडा दिनु वा गाली बेचेती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीडा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अङ्गभङ्ग गर्नेलाई 10 वर्ष कैदसँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
4: हुन्छ।
5: बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं, समाजलाई सभ्य बनाऊ।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।

जयमसी अनि नमस्कार। रेडियो कार्यक्रम जीवनको वचनको पर्खाइमा बसिरहनुभएका तपाईँ तमाम आदरणीय श्रोताहरूलाई हार्दिक स्वागत गर्दछु। म प्रस्तुता गोविन्द विश्वकर्मा। नेपाल क्रिस्चियन सामुदायिक सङ्गतिद्वारा सञ्चालित रेडियो कार्यक्रम जीवनको वचन हाम्रो केन्द्रीय स्टेशन काठमाडौँमा उत्पादन भई यहाँहरूको घर आँगनको रेडियो मार्फत हरेक दिन यही समय प्रसारण हुने गर्दछ। तपाईँ हाम्रो दैनिक जीवनका तितामिठा अनुभवका साथै परमेश्वरको जीवित वचनका बारेमा चर्चा गर्ने रेडियो कार्यक्रम जीवनको वचन यहाँहरूले निरन्तर सुन्दै र साथ दिँदै आइरहनु भएको छ। हामीलाई विश्वास छ यो कार्यक्रमबाट तपाईँ पक्कै पनि आशिषित भइरहनु भएको छ। आज पनि कार्यक्रमलाई अन्तसम्म सुनेर साथ दिनुहुनेछ भन्ने हामीले विश्वास गरेका छौँ। आउनुहोस् कार्यक्रमलाई सुरु गरौँ एउटा आशिषित भजनबाट।

0: यो आशिषित भजनपछि कार्यक्रम जीवनको वचनमा यहाँहरूलाई पुनः स्वागत छ। प्रिय श्रोता, तपाईँ कतिपय क्रिस्चियन दाजुभाइ तथा दिदीबहिनीहरू जसले विभिन्न व्यवहारिक कठिनाइका कारण धर्मशास्त्र बाइबल पढ्न र संगति गर्न पाइरहनु भएको छैन, तपाईँहरूलाई नै लक्षित गरी परमेश्वरको जीवित वचनद्वारा उत्साह दिने र संगति गर्ने हाम्रो अभिप्रायले कार्यक्रम जीवनको वचन यहाँहरू माझ लिएर आएका हौ। हामीलाई पूर्ण विश्वास छ यो कार्यक्रमले यहाँहरूलाई परमेश्वरमा उत्साहित भई अघि बढ्न टेवा दिइरहेको छ। श्रोता, कार्यक्रम जीवनको वचनमा अब भने धर्मशास्त्र बाइबलबाट परमेश्वरको जीवित वचन सुन्नेछौ। वचन लिएर आउँदै हुनुहुन्छ सालम मण्डलीका एल्डर सेत तामाङ। अब सुनौ परमेश्वरको जीवित वचन।
1: आजको प्रवचन सेवामा बाइबल धर्मशास्त्रबाट जीवित वचन सुन्नका लागि उपस्थित सम्पूर्ण आदरणीय श्रोताहरू, हाम्रा मुक्तिदाता, शान्तिदाता र सृष्टिकर्ता प्रभु यीशुको पवित्र र उच्च नाममा ख्रिस्टीय अभिवादन तथा जयमसी यहाँहरूको बीचमा प्रवचन सेवाको लागि बाइबल धर्मशास्त्रबाट मत्तीद्वारा लेखित सुसमाचार 9:1-8 यहाँ बीचमा पाठ गर्नेछु। आशा छ यहाँ सुन्नुहुनेछ भनेर। आउनुहोस् हामी यो खण्डलाई पाठ गर्नेछौँ। त्यसपछि यीशु ढुङ्गामा चढेर पारी

पाप क्षमा भए भन्न कि उठ र हिँड भन्नु। तर मानिसको पुत्रलाई पृथ्वीमा पाप क्षमा गर्ने अधिकार छ भने तिमीहरूले जान्न सक्छ।

छौ, यीशुमा पापमा चढाएको अपराध छ। र यस खण्डमा हामी के देख्छौँ भन्दा लेखकले भने अनुसार मानिसहरूले खाटमा पस्किरहेको एकजना पक्षघातीलाई उहाँका ल्याए। यीशु प्रभु आफ्नो सहरमा आउनुभएको थियो र आफ्नो घरमा बसिरहेको अवस्थामा, घरमा प्रचार गरिरहेको अवस्थामा नै मानिसहरूले यीशुको बारेमा चारैतिर चर्चा अथवा यीशु प्रभुको बारेमा सुनेको कुरा हामी थाहा पाउँछौँ। यीशु प्रभुले आश्चर्य कर्म गर्नुभएको छ, यीशु प्रभुले कुष्ठ रोगीलाई निको पार्नुभएको छ, यीशु प्रभुले सबै किसिमको रोगहरूलाई चङ्गाई पार्नुहुन्छ, भूत प्रेतलाई निकाल्नु

हुन्छ भनेर मानिसहरूले सुनेको कारणले येशु कहाँ आउने विचार गरेका थिए। र त्यही क्रममा एउटा पक्षघातले पनि येशुको बारेमा सुनेको कुरा हुनुहुन्थ्यो र मानिसहरूले येशुको पछि लागिरहेको अवस्थामा भिडहरू येशुको पछि लागिरहेको अवस्थामा येशुलाई भिडले घेरा हालिरहेको अवस्थामा एकजना पक्षघातीलाई पनि चारजना मानिसहरूले बोकेर ल्याएको घटना हामी यहाँ देख्छौँ। र पक्षघातीलाई बोक्नका लागि मानिसहरूले खाटमा राखेर चारजना मानिसहरूले येशुलाई खाटमा ल्याएको कुरा अर्को पुस्तकमा हामी देख्छौँ। यहाँ चाहिँ यो खाटमा पस्रिरहेको एकजना पक्षघातीलाई त्यहाँ ल्याएको कुरा मात्रै यहाँ प्रस्तुत गरेको छ र येशुले तिनीहरूको विश्वास देखे भनेर र पक्षघातीले पनि येशुको कुरा सुनिसकेपछि कस्ता कस्ता रोगहरूलाई त येशुले निको पार्नुभयो, भूत प्रेतहरूबाट पनि छुटकारा पाए र कुष्ठ रोगीहरूले पनि चङ्गाई पाए, उनीहरू पनि निको भए भने पक्षघातीले पनि आफूलाई म निको छु भन्ने विश्वासले अगाडि बढिरहेको अवस्था यहाँ देखिन्छ। र उनीहरूको विश्वास कति बलियो रहेछ र भिडले गर्दा येशु कहाँ ल्याउनका लागि पनि खसिनै थियो। तर यहाँनिर अर्को खण्डमा हामी देख्छौँ एउटा माथि छत नै उघारेर पक्षघातीलाई येशु

पाएका छौँ। त्यस कारण यो घटनामा हामी यहाँ देख्छौँ एउटा पक्षघातीलाई यीशुले छुनु भयो अथवा यीशुले देखिसकेपछि उहाँले बोल्नु भयो र यीशुले पक्षघातीलाई आफ्नै अगाडि देखिसकेपछि उहाँले बोल्नु भएको पहिलो शब्द चाहिँ यहाँ के छ भन्दा छोरा साहस गर तिम्रो पाप क्षमा भयो। अचम्मको कुरा चाहिँ आदरणीय श्रोता अचम्मको कुरा चाहिँ के छ भने यीशु प्रभुले अगाडि गर्नु भएको जस्तै तिमी निको भइजाऊ हुनुपर्ने ठाउँमा उठ तिम्रो खान ठाउँ र घर जाऊ भन्नुपर्ने ठाउँमा यीशु प्रभुले त्यो शब्द प्रयोग नगरिकन सबैभन्दा पहिला चाहिँ यीशुले पाप क्षमा भए र पाप क्षमा भए भन्ना साथ यहाँ शास्त्रीहरूमध्ये कतिले आपसमा भने यिनी परमेश्वरको निन्दा गर्दैछन् भन्ने शास्त्रीहरूले आपसमा यी कुराहरू गर्दै थिए किनभने यीशुलाई मानिसहरूले परमेश्वर मुक्तिदाता भनेर उनीहरूले यीशुलाई पछ्याएको थिएन। वास्तवमा यीशु

तर मानिसहरूले यीशुलाई चङ्गाईकर्ताको रूपमा मात्रै हेरेका थिए। यसै कारण यिनीहरू अन्योलमा परे र साथीहरू जो बाइबलका पुरानो करारको एउटा व्याख्याताहरू थिए र उनीहरूले नै बाइबलको अन्तिम व्याख्या र निर्णय दिन्थे र शास्त्रीहरूले यीशु प्रभुले बोल्नुभएका शब्द शब्दहरूलाई विचार गर्दै थिए। त्यस बेला यीशुले

हुँदैनन् धेरै उनीहरूको बुझाइ र यीशु प्रभुलाई मानिसहरूले परमेश्वर भनेर चिनेका थिएन. मानिसहरूले यीशुलाई परमेश्वर भनेर पछ्याएको पनि थिएन. मानिसहरूले प्राय जसो यीशु चाहिँ चम्याइकर्ताको रूपमा मात्रै उनीहरूले विचार गर्दै थिए र यीशुले तिनीहरूको विचार बुझेर भन्नुभयो, तिमीहरू किन आफ्नो हृदयमा दुष्ट विचार गर्दछौ? यीशुले यो कुरा उनीहरूको मनको कुरा बताइदिनु, उनीहरू

यही कुरा भन्नुभयो, अब तिम्रो पाप क्षमा भए भनेपछि उठ र हिँड भन्नु, यो दुईटा कुरा छनौटको विषयमा र यीशुले उठ र हिँड पनि भन्न सक्नु, तर उहाँले यो नभनि तिम्रो पाप क्षमा भए र यीशुले तिम्रो पाप क्षमा भए भन्नुको अर्थ चाहिँ के हो भने मानिसको पुत्रलाई पृथ्वीमा पाप क्षमा गर्ने अधिकार छ भने तिमीहरूले जान्न सक, तब उहाँले त्यस पक्षघातीलाई भन्नुभयो

आज यो कुरा हामीले सबैजनाले बुझ्नु जरुरी छ। आदरणीय श्रोता, यीशु ख्रीष्टले पाप क्षमाको कुरा गर्दै गर्नुहुँदा

विश्वास गर्नुहोस् र यीशु प्रभु सँगैको लागि मात्रै यो संसारमा आउनुभयो, उहाँ चाहिँ पाप क्षमाको लागि पनि यो संसारमा पाप क्षमाको अधिकार परमेश्वरसँग मात्रै छ भन्ने कुरा यहाँ प्रकट भएकोले यीशु चाहिँ परमेश्वर नै हुनुहुन्छ र यदि पापीहरूले यीशु कहाँ आएर पाप क्षमा माग्छन् भने यीशुले मात्र मानिसको पाप क्षमा गर्न सक्छ। मानिस सबैले पाप गरेका छन् र परमेश्वरको महिमासम्म पुग्नबाट चुकेका छन् र पापको ज्याला मृत्यु हो, तर परमेश्वरको सिद्धैको वरदान चाहिँ यीशु ख्रिस्टमा आनन्द जीवन। आदरणीय श्रोता, यीशु आज तपाईँको रोग निको पार्नुहुन्छ र त्यति मात्रै होइन तपाईँलाई आनन्द जीवन, तपाईँलाई मुक्ति दिनुहुन्छ, तपाईँलाई छुटकारा दिनुहुन्छ, तपाईँलाई आनन्द जीवन दिने उहाँ परमेश्वर नै हुनुहुन्छ। आज सबैले यीशुलाई सँगैकर्ता मात्र होइन मुक्तिदाता भनेर पनि विश्वास गर्नुपर्छ। यदि कसैलाई मुक्ति चाहिन्छ, यदि कसैलाई चङ्गाई चाहिन्छ भने यीशु ख्रीष्टलाई

साँचो भने सँगाईको लागि यीशु चाहिन्छ र पाप क्षमाको लागि पनि यीशु चाहिन्छ। आदरणीय श्रोता, यदि हजुरहरूलाई पनि रोगले सताइराख्नु भएको छ, सताइराखेका छन्, र यदि तपाईँहरूलाई पनि मुक्तिको खाँचो छ, मलाई आनन्द जीवनको चाहिन्छ

दुवै कुरा यदि पाउनु छ भने यीशुमा नै पाउनुहुन्छ। यीशुलाई विश्वास गर्नुहोस् र चङ्गाई पाउनुहोस् र पाप क्षमा पनि पाउनु। यदि भन्दै आजको प्रवचनको सेवालाई यहाँ अन्त गर्न चाहन्छु। यदि परमेश्वरले अर्को समय दिनुभयो भने फेरि अर्को प्रवचनको सेवा लिएर आउनेछु। त्यो दिनजेलसम्म परमेश्वरले यहाँहरू सबैलाई प्रशस्त आशीर्वाद दिनुभएको होस्। धन्यवाद।

0: आदरणीय श्रोता, प्रस्तुत सामग्रीसँगै कार्यक्रम जीवनको वचनको निर्धारित समय सकिन लाग्यो। हामीलाई विश्वास छ आजको कार्यक्रमले तपाईँलाई उत्साहित र आशिषित तुल्याएको छ। अब भने कार्यक्रमलाई बिट मार्ने बेला भइसकेको छ। कार्यक्रम के कस्तो लाग्यो, कुनै सल्लाह सुझाव तथा प्रतिक्रियाका लागि हाम्रो सम्पर्क नम्बर
1: 98510 38516 र 98685533 39
0: जुनसुकै बेला सम्पर्क गर्न सक्नुहुनेछ। हवस् त श्रोता, भोलि पुनः भेट्ने बाचाका साथ आजका लागि कार्यक्रम जीवनको वचनबाट म प्रस्तोता गोविन्द विश्वकर्मा पनि बिदा हुन चाहन्छु। हवस् त, जय मसीह।

0: मानसिक समस्याबाट बस्ने उपायहरू।
1: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौँ।
0: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौँ।
1: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौँ।
0: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिउँ।
1: असल साथीहरूसँग मात्रै सङ्गत गरौँ।
0: मादक पदार्थ र लागु औषध सेवन नगरौँ।
1: नियमित स्वास्थ्य परीक्षण गरौँ। मानसिक समस्या भएकाहरूले अन्य रोगहरू, मधुमेह, उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौँ।
0: स्वस्थ रहौँ, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिउँ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
2: नेपालमा पहिलो नेपाली बाइबल छाप्ने प्रेस किशोर अपसेट प्रेस।
3: हरेक किसिमका छपाईहरू एउटै छानामुनि।
4: छापा सम्बन्धी कुनै पनि काम गर्नु परेमा हामीलाई सम्झनुहोस्। हामी तपाईँलाई गुणस्तरीय सेवा दिन सधैँ तत्पर छौँ। सेवाको लागि सम्पर्क
2: किशोर अपसेट प्रेस प्राइभेट लिमिटेड, गल्कुपाखा 29 ठमेल, काठमाडौँ।
3: प्रबन्ध निर्देशक लक्ष्मी किशोर श्रेष्ठ।
4: फोन नम्बर 4022544 4022544
2: र 4022572 4022572।

0: लगभग सबैजना आइसक्नु भयो। आजको उडास्तरको छलफल सुरु गरौँ हुन्न त।
1: हुन्छ हुन्छ
2: ल हुन्छ।
0: आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौँ।
1: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
3: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेतभन्दा पहिरो जाने सङ्केत थाहा हुने रहेछ है।
1: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठुलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रुख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
0: पहिरो जाने सङ्केत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
1: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने सङ्केत देखियो भने तुरुन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
3: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
1: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्नेतर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
0: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
4: नेपाल सरकार विज्ञापन बोर्ड।

जय मसी, म कलाकार चिप्लेबाजी, तपाईँहरू सुन्दै हुनुहुन्छ गुड न्युज एफएम 105.1 MHz काठमाडौँबाट र 105.6 MHz पोखराबाट। म त सुन्छु, तपाईँहरू पनि सुन्नुहोस् है, क्या ठिक।

जय मसी तथा नमस्कार, म गायिका मुना ठटाल। यहाँहरू अहिले सुन्दै हुनुहुन्छ गुड न्युज एफएम 105.1 मेगाहर्ज। म त सुन्छु, तपाईँहरू पनि सुन्नुहोस् है।

0: जयमसी साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्युज एफएम सुनेर बसिरहनु भएका सम्पूर्ण श्रोतालाई कार्यक्रम एक भन्दा दुई हस्तलमा आदरणीय श्रोता यस कार्यक्रमलाई प्रायोजन गरेको छ त्रिएक नेपाली स्वतन्त्र चर्च कुवेत पास्टर वकिल माडी र चर्च परिवारले र यस कार्यक्रम मार्फत चाहिँ बेतसालम पुतली सडक चर्चका आदरणीय पास्टर चित्र खड्काज्यूबाट परमेश्वरको जीवित वचन विशेष गरिकन विवाहसँग सम्बन्धित वचनहरू र काउन्सिलिङहरू तपाईँहरूले सुन्दै आइरहनु भएको छ र आज चाहिँ हामीसँग विशेष गरिकन विवाहित जोडी हुनुहुन्छ उहाँहरूसँगको कुराकानी चाहिँ कार्यक्रम मार्फत हामी प्रस्तुत गर्न गइरहेको छौँ र ढिला नगरिकन म आजको गेस्टलाई कार्यक्रममा स्वागत गर्न चाहन्छु हामीसँग हुनुहुन्छ सरोज कुमार तामाङज्यू र अस्मिता भुजेलज्यू बेतसालम भैस्यपाटी चर्चबाट र यहाँहरूलाई कार्यक्रममा एकदमै स्वागत छ जयमसी र आरामै हुनुहुन्छ
1: हजुर एकदमै
0: र यो समय मिलाएर आज कार्यक्रम एक भन्दा दुई असलको लागि तपाईँहरू उपस्थित भइदिनु भएको लागि सुरुवातमा नै एकदमै धेरै धन्यवाद दिन चाहे र कार्यक्रम मार्फत चाहिँ विशेष गरिकन हामी विवाहित जोडीहरूसँगको कुराकानीहरू पनि प्रस्तुत गर्छौँ ताकि कतिजना हाम्रो श्रोताहरू हुनुहुन्छ विवाहको लागि तयारी गर्दै हुनुहुन्छ कजना विवाहित हुनुहुन्छ र परमेश्वरले पनि वचनमा भन्नुभएको छ मानिस एक्लो रहन असल छैन र परमेश्वरको दृष्टिकोणमा विवाह एकदमै महत्त्वपूर्ण छ सुन्दर कुरा रहेको छ र झन् त्यही माथि विवाहित जोडीसँगको कुराकानी प्रस्तुत गर्न पाउँदा धेरैजनाले एउटा नयाँ उत्साह पाउनुहुनेछ भनेर चाहिँ हामीले बेला बेलामा यसरी कुराकानीहरू राख्ने गर्दछौँ हामी सबैभन्दा सुरुवातमा नै तपाईँहरू दुवैजनाको चाहिँ भेट र विवाहको यात्रा कसरी सुरु भयो भन्नेबाट नै सुन्न चाहन्छौँ
1: हाम्रो स्टोरी अलिकति डिफ्रेन्ट हुनसक्छ हाम्रो खास भेट चाहिँ चर्चमा नै हो भेट भएको म त अब धेरै अगाडिदेखि नै चर्चमा गइरहेको हुँ भन्नाले क्रिस्चियन फ्यामिलीबाटै हुर्केको जस्तै झन्डै झन्डै अनि तर अस्मिता मेरो वाइफ चाहिँ पछि जोइन भयो ऊ चाहिँ पछि आई थिङ्क लाइक 2015मा चाहिँ ऊ अनि चर्चमा जोइन भयो अनि हाम्रो भेट चाहिँ त्यहाँ नै भएको चर्चमा नै अनि त्यसपछि अनि हामी अब भोलिन्टियरिङको कुराहरूमा चाहिँ अब अरू संस्थासँग पनि अनि आबद्ध थियौँ त्यही कारणले गर्दाखेरि अलिक बढी भेटघाट चाहिँ त्यसरी भएको हाम्रो चाहिँ खासमा
0: हजुर र यो भेटघाट विवाहसम्म कसरी आइपुग्यो
1: त्यहाँनिर गएर चाहिँ अलिक इन्ट्रेस्टिङ छ हाम्रो स्टोरी चाहिँ हुन चाहिँ यो अलिकति फरक खालको छ अनि हाम्रो चाहिँ विवाहको कुरा चाहिँ कसरी सुरु भएको भन्दाखेरि चाहिँ अस्मिता ऊ चेलापन तालिमको लागि चाहिँ गएको थियो अनि त्यस समयमा चाहिँ हाम्रो कुराकानी अलिअलि बेला बखतमा भइरहेको हुन्थ्यो अनि त्यो समयमा चाहिँ अनि विवाहको लागि नभनौँ प्रस्ताव जस्तो चाहिँ अस्मिताबाट नै आयो खासमा चाहिँ किनभने प्रार्थनाको समयमा चाहिँ उसलाई त्यो अगुवाई भयो कि विवाह चाहिँ यो मान्छेसँग गर्नको लागि भनेर चाहिँ
0: र यो स्टोरी हामी उहाँबाट पनि अलिकति
1: यस यस डेफिनेटली
0: कसरी तपाईँलाई त्यो महसुस भयो
2: खास म चाहिँ प्रभुमा आएको चाहिँ 2015 हो अनि 17 चाहिँ म चेलापन तालिमको लागि आउट अफ कन्ट्रीमा थिएँ अनि त्यो चाहिँ खास 5 जतिको हुन्छ तर 2 भइसकेपछि चाहिँ हामीले सानो एउटा आउटरिच प्रोग्राम गरेको थियौँ 10 त्यसपछि ठुलो कन्फरेन्स थियो त्यो देशमा सबै स्टाफहरू भेला हुने अनि त्यसमा चाहिँ प्रभुको अनुग्रहमा हामी पनि जान पायौँ स्टुडेन्टै भए पनि अनि त्यसमा एकजना पास्टर हुनुहुन्थ्यो युएसबाट अनि उहाँले चाहिँ च्यालेन्ज गर्नुभएको सबैजनालाई ओके गडबाट आएको भिजन के हो छैन भए आज सबैजना गएर आफू क्वाइट टाइम गरेर घरसँग दर्शन माग्ने प्रभुसँग भनेर च्यालेन्ज गर्नुभयो अनि मलाई चाहिँ के भयो भन्दा मसँग त दर्शन छ मलाई परमेश्वरले अलरेडी देखाइसक्नु भएको छ तर यो हो कि होइन भनेर म एकचोटि परमेश्वरसँग कन्फर्म गर्छु किनकि मैले परमेश्वरसँग प्रार्थना नै गरेको छैन यो विषयमा मैले चाहिँ आफै लिइरहेको छु भन्ने जस्तो महसुस भयो अनि म प्रार्थनाको लागि गएँ अनि मलाई चाहिँ फेरि यो एन्टी ट्राफिकिङ वर्कमा धेरै इन्ट्रेस्ट भएको भएर अनि अब जुन देशमा थिएँ म त्यहाँ पनि त्यो धेरै नै थियो अनि यहाँ बस्ने मन त छैन प्रभु तर पनि तपाईँको योजना छ भने चाहिँ म बस्छु भनेर चाहिँ प्रभुलाई भने त्यसपछि परमेश्वरले चाहिँ तिमी घर जानुपर्छ अनि तिमीले बिहे गर्नुपर्छ भनेर भन्नुभयो अनि म त्यति बेला 22 मात्र थिएँ अनि सो मैले सोचेँ भर्खर 22 त हो पछिको कुरा होला अहिले चाहिँ वर्कमै फोकस गरौँ न भनेर अनि प्रार्थना गर्न बसेँ अनि बेलुका फेरि अर्को सेसन भयो त्यसपछि अनि कस्तो मनमा शान्ति नै भएन अनि त्यसपछि माथि होटेलमा थियौँ हामी माथि रुफटपमा गएर प्रार्थना गरेर बसिरहेको थिएँ अनि एभ्री टाइम प्रार्थना गर्दाखेरि परमेश्वरले चाहिँ उहाँको ठ्याक्क फेस हुन्छ नि उहाँतिर त्यो लानुहुने क्या अनि खास मैले जानुभन्दा अगाडि नै सपनामा चाहिँ देखिसकेको थिएँ तर मैले त्यति अटेन्सन पे गरेको थिएन अनि त्यसपछि 7 त्यस्तो भयो कन्सटेन्टली अनि त्यसपछि 7 पछि चाहिँ परमेश्वरले के बोल्नुभयो भन्दा तिमीलाई मैले जे अगुवाई गरिरहेको छु तिमीले त्योबाट उता गइरहेछौ अनि यही व्यक्तिसँग हो तिमीले विवाह गर्नुपर्ने भनेर भन्नुभयो अनि मलाई चाहिँ अनि त्यसपछि चाहिँ एकदम गाह्रो हुन थालेँ. नट द्याट हिज भेरी नाइस पर्सन है, बदेन मैले चाहिँ मेरो विवाह चाहिँ कस्तो मान्छेसँग हुन्छ होला भनेर सोचेको थिएँ भन्दा अलरेडी मिसनमा भइसकेको लाइक लङ टाइम यसरी अरू देशहरूमा अरू जातिहरूको बिचमा काम गरिसक्नु भएको व्यक्तिहरूसँग हुन्छ होला कि जस्तो लागेको थियो. तर उहाँ फेरि मलाई मन पनि पर्थ्यो, मन नपर्ने चाहिँ होइन, आई अलरेडी ह्याड अ क्रस अन हिम. अनि त्यो कारणले गर्दाखेरि पनि लाइक मैले मेरो आफ्नै इमोसनलाई नै परमेश्वरको कुरा भनेर पो भनिरहेको छु कि भन्ने कन्फ्लिक्टतिर पनि गयो. अनि त्यसपछि मेरो बोलावट त फेरि यस्तो छ, प्रभु अरू देशमा जाने छ अनि फेरि उहाँ जान सक्नुहुन्छ होला त भन्ने क्वेसन भयो. लाइक हामीलाई सबै कुरा फिगर आउट गर्न मन लाग्छ नि त है अगाडि नै. अनि त्यसपछि अनि परमेश्वरले चाहिँ अनि त्यसपछि जब म नेपालमा फर्केर आएँ त्यही वर्ष नै, अनि त्यसपछि परमेश्वरको फेरि के आज्ञा आयो भन्दा तिमीले उसलाई भन्नुपर्छ भनेर भन्नुभयो. ओहो, त्यस्तो काम चाहिँ म चाहिँ गर्दिनँ भनेर मैले त्यो कुरालाई यति इग्नोर गर्न खोजेँ. तिन दिनसम्म एकदमै परमेश्वरले त्यो झकझकाइरहनु भएको जस्तो हुन्छ नि, त्यस्तो भयो. अनि जे होस् होस् यहाँ भनिदिन्छु म त, यस्तरी परमेश्वरको त्यो अगुवाईलाई नै त्यो नटेरिकन बसेर यस्तो गाह्रो हुनु भन्दा मैले अरू कुरामा फोकस गर्न नि सकेको छैन. प्रभु क्षमा गर्नुहोस् मलाई, म गएर उहाँलाई भन्छु भन्दाखेरि फेस टु फेस चाहिँ भन्न सकिनँ, तर मेसेजमा चाहिँ गरेको थिएँ. अनि त्यो टाइममा चाहिँ मैले उहाँलाई भनेको थिएँ लाइक परमेश्वरको प्लान चाहिँ यो छ अनि तपाईँ चाहिँ गएर प्रार्थना गर्नु, मैले इन्टरफेयर गर्न मिल्दैन कि बिकज यो चाहिँ तपाईँ र परमेश्वर बिचको कुरा हो. अब चाहिँ मैले मेरो साइडबाट गर्नुपर्ने जुन अगुवाई थियो त्यो मानिसक्यो, अब तपाईँको पार्टमा छ भनेर अनि उहाँलाई भनिदिएँ. त्यसपछि उहाँको आफ्नै स्टोरी छ.
0: त्यसपछि तपाईँले के महसुस गर्नुभयो? तर त्योभन्दा पहिला मलाई कस्तो आशिषमय पनि लाग्यो, कस्तो अचम्म पनि लाग्यो होइन, किनभने कतिजना युथहरूले विशेष गरिकन जो विवाहको लागि एकदम तयारी गरिरहनु भएको हुन्छ उहाँहरूले यस्तो प्रकारको कन्फर्मेसनहरू चाहिँ एकदमै खोजिरहनु भएको हुन्छ कतिजनाले, र कन्फर्मेसन कतिचोटि नपाउँदा हामीले गलत निर्णयहरू पनि लिइरहेको हुन्छौँ र पछि गएर त्यो वैवाहिक जीवनको एक प्रकारको होइन त्यो एक्सिडेन्टहरू कतिचोटि भएको पनि हामीले कतिजनाको अनुभवहरू जीवनमा सुनि पनि रहेको छौँ. त्यस्तो नहोस् भन्ने चाहिँ सगर मण्डलीको अगुवाजनको र हरेक व्यक्तिको प्रार्थना पनि हुने गर्दछ. र आज तपाईँले यो भन्दै गर्नुहुँदाखेरि चाहिँ मलाई जहाँसम्म लाग्छ कार्यक्रम सुन्नुहुने हाम्रो कतिजना तयारी भइरहनु भएका युथहरू हुनुहुन्छ अथवा भनौँ परिवारका अभिभावकहरू जसले आफ्नो छोराछोरीहरूको लागि प्रार्थना गरिरहनु भएको छ, उहाँहरूलाई पनि केही हदसम्म यसरी हामीले कन्फर्मेसन चाहिँ खोज्नुपर्छ र हामीले एकैचोटि निर्णय पनि लिनु हुँदैन परमेश्वरको होइन, त्यो कन्फर्मेसनहरू चाहिँ हामीले खोजि नै रहनुपर्छ. किनभने अघि तपाईँले भन्नुभयो हाम्रो आफ्नै सोच विचारहरू पनि हुनसक्छ, कतिचोटि हामी जुत्छौँ क्या हाम्रो सोच विचार र परमेश्वरको होइन इच्छाहरू बिच पनि कतिचोटि त्यो फाइट भइरहेको हुन्छ नि त. अनि त्यो कुराले गर्दाखेरि चाहिँ मलाई पनि एकदम आशिष लाग्यो, श्रोताहरू पनि आशिषित भइरहनु भएको छ होला. र अब जाउँ हामी जब तपाईँले यो कुराहरू चाहिँ उहाँबाट कस्तो होइन आत्मिक तवरबाट यत्तिकै पनि होइन कि उहाँको आफ्नो इच्छा पनि होइन तर प्रब्लम मलाई यसरी देखाउँदै हुनुहुन्छ है भनेर जब तपाईँलाई बताउँदै गर्नुहुँदाखेरि तपाईँले कस्तो महसुस गर्नुभयो र त्यसपछि के भयो?
1: फ्रेङ्कली भन्नुपर्दाखेरि चाहिँ अगाडि कुरा उसले सेयर गर्दाखेरि चाहिँ मैले खासै सिरियसै लिएको थिएन खासमा चाहिँ, किनभने अब त्यो खासै साधारण कुरा होइन, अब नर्मली सुनिराख्ने कुरा पनि होइन यो, त्यही कारणले गर्दाखेरि मैले खासै यसलाई सिरियसै लिएको चाहिँ थिएन. अनि तर केही समयपछि टाइम लाग्यो, एक वर्षदेखि डेढ वर्ष जस्तो लाग्यो होला अझै यो विषयलाई चाहिँ मनन गर्नको लागि, साँच्चै नै अब हुन्छ नि के हो त भन्ने कुरालाई ख्याल गर्नको लागि चाहिँ, किनभने त्योभन्दा अगाडि मैले खासै वास्ता नै गरेको थिइनँ. तर पछि चाहिँ एउटा समय चाहिँ कस्तो आयो भने अब यो चाहिँ फेरि मेरो पर्सनल कतिवटा कुराहरूसँग पनि जोडिएको छ, जस्तै मैले व्यवसाय गरिरहेको थिएँ अनि मेरो चाहिँ एउटा ट्रेनिङ एकाडेमी थियो अनि त्यो बेलामा चाहिँ म परमेश्वरलाई अलिकति नजिकबाट चिन्नको लागि अझै गहिरिएर चिन्नको लागि एकदमै उत्सुक भएको समय थियो त्यो बेलामा चाहिँ. अनि हुन त अब क्रिस्चियन परिवारमा नै हुर्केको तर पनि त्यस्तो खालको सम्बन्ध हुन्छ नि गहिरो सम्बन्ध चाहिँ मैले खोजेको थिइनँ भनौँ न परमेश्वरसँगको एक हिसाबले. अनि त्यसपछि त्यो बेलामा चाहिँ एकदमै अनि गहिरिएर प्रार्थनामा अनि बस्ने समय थियो अनि त्यो बेलामा चाहिँ मलाई परमेश्वरबाट अगुवाई के भएको थियो भने मैले चाहिँ त्यो बिजनेसलाई चाहिँ व्यवसायलाई चाहिँ मैले त्याग्नुपर्छ भन्ने भयो. अनि त्यो बेलामा अलिकति स्ट्रगल थियो मलाई चाहिँ, अनि तर मैले जब चाहिँ अनि त्यो व्यवसायलाई छोड्ने निर्णय लिएको थिएँ अनि त्यो बेलामा चाहिँ मलाई त्यो एक प्रकारको शान्ति महसुस भएको थियो. ओके, मलाई चाहिँ परमेश्वरले चाहिँ छुट्टै बाटोको लागि अथवा चाहिँ मलाई सेट अपार्ट गर्नुभएको रहेछ भन्ने कुरा चाहिँ त्यसपछि थाहा पाएँ मैले चाहिँ. अनि त्यो सँगसँगै चाहिँ यो कुरा पनि विवाहको कुरा पनि सँगसँगै जोडिएको छ, किनभने चाहिँ मैले त्यो सिरियसली लिएको थिएन किनभने सुन्दाखेरि अचम्म लाग्ने खालको कुरा थियो, त्यही कारणले गर्दाखेरि खासै सिरियसली लिएको थिएन. अनि तर अनि त्यसमा चाहिँ अझै प्रार्थना गर्दै गर्दाखेरि अझ यो चाहिँ एकदम इम्पोर्टेन्ट छ आई थिङ्क लाइक जो जसले सुनिरहनु भएको छ उहाँको लागि पनि एकदम इम्पोर्टेन्ट हुन्छ कि हामीले केही कुरा सुन्छौँ अथवा चाहिँ केही कुरा चाहिँ परमेश्वरबाट हो भन्ने कुराको कुरा आएछ भने चाहिँ हामीले चाहिँ एकदम कन्फर्मेसन चाहिँ एकदम माग्नुपर्छ परमेश्वरबाट नै अनि समय बिताउनुपर्छ प्रार्थनामा चाहिँ अनि त्यो बेलामा लामो समयको अब उपवास सहितको प्रार्थना अनि मैले सुरु गरेँ परमेश्वरसँग अब सोध्ने परमेश्वरसँग माग्ने अनि त्यो त्यो समय थियो अनि त्यो बेलामा चाहिँ अनि जुन कन्फर्मेसन चाहिँ अस्मिताले पाएको थियो त्यस्तै खालको कन्फर्मेसन त्यो कन्फर्मेसन भनेको चाहिँ कस्तो खालको हुन्छ त अब त्यो पत्र आउने त होइन त्यो भनेको चाहिँ अब मनमा उहाँले शान्ति दिनुहुन्छ कुनै अब कुनै डिसिजन चाहिँ कुनै निर्णय चाहिँ अब आफूले सोचेको भन्दा फरक छ तर त्यो लिँदाखेरि चाहिँ शान्ति महसुस हुन्छ त्यसमा चाहिँ परमेश्वरको हात छ भन्ने कुरा हामीले थाहा हुनुपर्छ यो चाहिँ अब हाम्रो भावनाको कुरा होइन यो चाहिँ एकदमै यो चाहिँ नितान्त रूपमा चाहिँ आत्मिक कुरा हो अनि त्यस कारणले गर्दाखेरि चाहिँ जब त्यसरी अनि केही समयको अनि उपवास प्रार्थनासहित अनि कन्फर्मेसन माग्दाखेरि चाहिँ अनि त्यसपछि परमेश्वरले चाहिँ त्यो शान्ति दिनुभयो अनि त्यसपछि चाहिँ म तयार भएँ ओके जे कुरा मैले सुनेको थियो यो चाहिँ परमेश्वरबाट हो भन्ने कुरा चाहिँ मैले जाने भनेर चाहिँ अनि त्यसपछिको अब हाम्रो यात्रा अहिलेसम्मको छ
2: अनि थोरै त्यो कन्फर्मेसनमा एड गर्दा चाहिँ त्यो चाहिँ जहिले पनि वचनसँग चाहिँ मिल्नुपर्छ फेरि फेरि कति टाइममा चाहिँ हामी चाहिँ कस्तो हुँदो रहेछौँ भन्दा म आफैले एक्सपिरियन्स गरेको आफ्नो मन लागेको इच्छा जसरी नै पुस गर्नलाई गडलाई नै पुस गर्न खोज्छौँ क्या तर त्यो बाइबलसँग मिलेको हुनुपर्छ अनि बाइबल भर्सेसहरूबाट कन्फर्मेसन चाहिँ हुनुपर्छ जस्तो लाग्छ मलाई चाहिँ किनकि मलाई नै टाइम एन्ड अगेन परमेश्वरले वार्निङ हुन्छ नि मानिरहेको छैन है तिमीले मानिरहेको छैन है भन्ने खालको वार्निङ प्लस लाइक जहिले पनि प्रेमको मात्र कुरा आउँदैन क्या परमेश्वरको आज्ञा नमान्दाखेरि त्यो खालको वार्निङ पनि आउँछ क्या अनि सो लाइक त्यो कन्फर्मेसन हुनुपर्छ अनि मेरो पार्टमा पनि परमेश्वरले मैले स्ट्रगल गर्दाखेरि किन त विवाह किन त किनकि मलाई चाहिँ के लाग्थ्यो भन्दा विवाह भनेको मिसनसँग डिस्ट्र्याक्सन हुन्छ म चाहिँ डिस्ट्र्याक्ट नहुने बरु एक्लै जिउने बरु जहाँ पनि जाने भन्ने माइन्डसेट थियो मेरो चाहिँ तर परमेश्वरको योजना छुट्टै रहेछ अनि त्यसमा स्ट्रगल गर्दाखेरि चाहिँ तिन सूत्रले बानेको डोरी चाहिँ बलियो हुन्छ भनेर लाइक त्यो खालको जब त्यो बाइबल भर्सबाट बाइबल भर्सहरू अलाइभ भएर आउँछ नि अनि उहाँलाई पनि छ त्यो खालको कन्फर्मेसन जब परमेश्वरले बोल्नुभएको थियो अनि सो वचनसँग चाहिँ मिल्न नै पर्छ यदि वचनबाट थोरै पनि दायाँ बायाँ हुन्छ भने चाहिँ त्यो चाहिँ ठिक होइन
1: यो चाहिँ त्यो सिजन अफ लाइफमा चाहिँ मेरो त्यो क्षणहरूमा चाहिँ परमेश्वरले दिनुभएको वचन चाहिँ भजन सङ्ग्रह 119 त्यो पुरै लामो छ त्यसमा मलाई उहाँले परमेश्वरले 1.5 महिना नै राख्नुभयो खासमा भन्यो भने चाहिँ मेरो बाइबल अध्ययन म धेरै घन्टा एक दिनमा नै धेरै घन्टा त्यही एउटा त्यो भजन नम्बरमा मात्रै म बसिराखेँ त्यसमा मात्र मनन गरिराखेँ परमेश्वरले त्यतातिर लिड गर्नुभयो अनि त्यसपछि बिस्तारै चाहिँ मैले के महसुस गरेँ भने चाहिँ यसबाट मलाई सिकाउनु खोज्नु भएको कुरा चाहिँ एउटा कुरा मात्र रहेछ भन्ने कुरा चाहिँ त्यहाँ चाहिँ अब परमेश्वरको निर्देशनको परमेश्वरको आज्ञाको कुराहरूलाई अलिकति बढी धेरै मान्यता अथवा चाहिँ त्यसमा चाहिँ कुरा गरेको छ अनि त्यसबाट मलाई सिकाउनु खोज्नु भएको एउटा मात्र शब्द चाहिँ उहाँले चाहिँ ओबिडियन्स भन्ने थियो अथवा चाहिँ आज्ञा पालन गर्ने कुरा चाहिँ अनि उहाँले चाहिँ त्यसलाई चाहिँ फोकस गरेर चाहिँ मलाई त्यो खण्ड दिनुभएको अनि त्यसले चाहिँ एकदमै कन्फर्म भएको त्यो त्यो सिजन अफ लाइफमा चाहिँ एकदमै अनि जुन निर्णयहरू चाहिँ लिनुपर्ने छ जस्तो खालको डिसिजनहरू अबदेखि लिन्छु त्यसमा चाहिँ परमेश्वरको आज्ञा पालन गरेर ओबिडियन्समा परमेश्वरले जे भन्नुहुन्छ त्यो अनुसारले चाहिँ अगाडि बढ्नुपर्छ भन्ने कन्फर्मेसन चाहिँ त्यसबाट उहाँले मलाई दिनुभयो
0: र तपाईँहरू दुवैजनाले कन्फर्मेसन पाउनुभयो होइन अब हामी नै एकअर्काको लागि प्रब्लम हामीलाई यसरी जोड्न खोज्नु भएको रहेछ भनेर जब कन्फर्म हुनुभयो त्यसपछि अब चुनौतीले त कतिचोटि हामीलाई छोड्दैन कस्तो कस्तो च्यालेन्जहरू सायद सिचुएसनहरूबाट आयो कि फ्यामिलीबाट पनि पो आयो कि अथवा विविध कुराहरूबाट आयो कि हामी त्यो विषयमा पनि अलिकति सुनाउन तपाईँहरूबाट
1: आई थिङ्क अब सबैभन्दा बिगेस्ट च्यालेन्ज त आफैबाट पनि हो खासमा चाहिँ किनभने अब हामी शरीरमा भएकाले गर्दाखेरि चाहिँ हामी धेरै कुरालाई चाहिँ भावनासँग पनि जोड्छौँ त्यसले गर्दाखेरि चाहिँ अब जुन सजिलो हुनुपर्ने कुराहरू पनि गाह्रो भइदिन्छ अनि त्यो सँगसँगै अब वरपरबाट आउने किनभने अब यो अलिकति फरक किसिमको चाहिँ अब स्टोरी छ अथवा चाहिँ हामीले एकअर्कालाई थानेको पनि कसरी हो त भन्ने कुराको स्टोरी पनि अलिकति डिफ्रेन्ट भएको कारणले गर्दाखेरि चाहिँ जो जसले सुन्नु भएको छ जस्तै घर परिवार अथवा चाहिँ नजिकका व्यक्तिहरू भनौँ उहाँहरूलाई पनि यो बुझ्नको लागि गाह्रो अनि त्यसपछि यसलाई एक्सेप्ट गर्नलाई पनि गाह्रो किनभने यस्तो त खासै सुनिँदैन अनि सुन्दाखेरि खास अलिकति डर लाग्दो पनि छ खासमा चाहिँ त्यही कारणले गर्दाखेरि त्यो तरिकाबाट चाहिँ च्यालेन्जेसहरू चाहिँ अलिकति बढी किनभने उहाँहरूले बुझ्नु भएको छैन बुझ्नु भएन भनौँ एक हिसाबले अनि हामीले जुन प्रकारले अब सायद अब हाम्रो पनि कमजोरी थियो होला हामीले राम्रो तरिकाले अब सम्झाउनु पनि सकेनौँ बुझाउनु पनि सकेनौँ हुन त्यो त्यो बुझाउन सक्ने खालको कुरा पनि होइन हुन चाहिँ, तर त्यो च्यालेन्ज चाहिँ थियो डेफिनेटली एकदमै।
0: र अब तपाईँहरू दुवैजना प्रभुमा पनि एकदमै राम्रो हुनुहुन्छ होइन, र तपाईँहरूले आफै भनिरहनु भएको छ कि हामीलाई प्रभुले पनि कन्फर्मेसनहरू दिइरहनु भएको छ भन्दाखेरि त प्रायः त होइन परिवारका सदस्य अथवा जो जसले हामीलाई प्रेम गर्नुहुन्छ उहाँहरूले त अब यी कुराहरू सुन्दाखेरि त एकदमै सहर्षका साथ सहमति र स्वीकृतिहरू त दिनुपर्ने हो, तर के कारण रह्यो त, के कुराले गर्दा केही डिफ्रेन्सेसहरू केही रह्यो कि, अथवा होइन हामी एउटै उसमा बिलङ गर्दैनौँ भन्ने कुराहरू भयो कि, अथवा उहाँ फरक प्रकारको हुनुहुन्छ उहाँ फरक प्रकारको हुनुहुन्छ भन्ने भयो कि, के कुराले गर्दा च्यालेन्ज भयो?
2: मेरो विचारमा चाहिँ लाइक सुन्दाखेरि चाहिँ परमेश्वरले नै देखाइदिनु भएको रहेछ त ठिकै भयो होला नि त, च्यालेन्ज आए पनि सजिलै फेस गरे होला नि त भन्ने जस्तो लाइक त्यो सोचमा आउँछ नि त, तर उहाँलाई पनि गाह्रो चाहिँ धेरै गाह्रो भएको थियो, तर म स्पेसली मैले चाहिँ धेरै स्ट्रगल गरेको थिएँ क्या, सुन्दाखेरि चाहिँ अब परमेश्वरले नै देखाइदिइसक्नु भयो त के को गाह्रो छ र भन्ने सुनिन्छ नि त होइन, तर मलाई नै चाहिँ एकदमै गाह्रो भएको थियो क्या त्यो सिजन अफ लाइफमा चाहिँ, अनि अहिले पनि कति फोटोहरू हेर्दाखेरि चाहिँ यु क्यान रिलेट टु द्याट इमोसन्स नि त, यो टाइममा मैले यस्तो फिल गरिरहेको थिएँ है भनेर, अनि मेरो विचारमा चाहिँ मोर अफ लाइक परमेश्वरले चाहिँ क्यारेक्टर डेभलपमेन्टमा पुस गर्दै हुनुहुन्थ्यो जस्तो लाग्छ क्या, किनकि कति टाइम हामी सोच्छौँ कि परमेश्वरबाट भइसकेको छ त सबै कुरा सजिलै जानुपर्ने हो नि त भनेर सोच्छौँ नि त होइन, तर च्यालेन्जेस हरू आउँदाखेरि चाहिँ यु किप गोइङ ब्याक टु हिम नि त, किनकि जाने अरू कहीँ ठाउँै छैन, एकअर्कामा भएर नि केही गर्न सकेकै छैन, कम्फर्ट नै मिल्दैन एकअर्कामा भएर भने त तपाईँ त फेरि जानुहुन्छ नि त प्रभुसँगै जानुहुन्छ नि त, अनि सो लाइक त्यो क्यारेक्टर डेभलपमेन्टको फेज पनि थियो प्लस फेथमा डिपर एन्ड वाइडर लाने फेज पनि थियो, तर डिफ्रेन्सहरू आउँदाखेरि चाहिँ अब मेरै आफ्नै ब्याकग्राउन्ड छुट्टै छ, उहाँको ब्याकग्राउन्ड छुट्टै छ, अनि कास्ट एन्ड अल द्याटको कुराहरू आउँछ, सो त्यो कुराहरूले गर्दाखेरि पनि आई थिङ्क इट्स लाइक अल कमिङ टु द त्यो परमेश्वरको प्लानभित्र नै क्या, त्यसपछि जब हाम्रो फ्यामिलीले पनि अग्री गर्नुभयो अनि त्यसपछिको उहाँहरूको फेथ अनि अन्डरस्ट्यान्डिङ अफ गड एन्ड हिज लभ त्यो डिफ्रेन्स चाहिँ हामीले पाएको छौँ अहिले चाहिँ।
0: र यो कुरामा चाहिँ धेरैजना हामी क्रिस्चियनहरूले च्यालेन्ज चाहिँ फेस गर्छौँ, किन भन्दाखेरि हुन त नहुनुपर्ने हो विश्वासमा होइन, हामी विशेष गरिकन क्रिस्चियनहरू जो विश्वासमा जिइरहेका छौँ, हामी अब यो कास्टको कुराहरूदेखि लिएर हाम्रो ब्याकग्राउन्डको कुराहरू स्टेटसको कुराहरूदेखि लिएर विविध कुराहरूले हामीलाई खास फरक त नपार्नुपर्ने हो, तर पनि हामी अहिले पनि त्यो कुराहरू कतिवटा देख्दै गर्दा सुन्दै गर्दाखेरि चाहिँ अलिकति नमज्जा चाहिँ लाग्छ, के भन्न चाहनुहुन्छ यदि त्यस्तै स्ट्रगल कतिजनाले गरिरहनु भएको छ भने यो समयहरूमा?
1: अब हामी जुन समाजमा छौँ त्यसको परिवेश हामीले एकदमै ख्याल गर्नुपर्छ, अनि हाम्रो पूर्वजहरू अथवा चाहिँ हाम्रो अभिभावकै भनौँ, अब उहाँहरूले देख्नुभएको अनुसारले उहाँहरूले आफैलाई रिलेट गर्ने हो, अनि त्यसपछि आफ्नो वरपर भएको कुराहरूसँग रिलेट गर्ने हो, त्यही कारणले गर्दाखेरि यो अब जातको कुरा आउनसक्छ, स्टेटसको कुरा आउनसक्छ, इभन अब पर्सनालिटीको पनि कुरा आउनसक्छ, अब कोही आउट गोइङ हुन्छ कोही अब आउट गोइङ हुँदैन, त्यो डिफ्रेन्ट कुराहरू हुन्छ डिफ्रेन्ट एस्पेक्टमा, अनि त्यो परिवेश उहाँहरूको परिवेशलाई पनि हामीले ख्याल गर्नुपर्छ, अनि अब एज अ यङ पर्सन अथवा चाहिँ जवान मानिसले चाहिँ वरपर अब आफ्नो अभिभावक अथवा चाहिँ वरपरको समाजले कसरी विचार गर्छ भन्ने कुरा ख्याल गरेन भने चाहिँ फेरि विद्रोह भएर निस्किने हुन्छ, अनि त्यो पनि राम्रो होइन, त्यसले फेरि अनि ख्रिस्टलाई झल्काउँदैन, त्यही कारणले गर्दाखेरि चाहिँ एक्सपेक्ट गर्नुपर्छ, यस्तो कुराहरू चाहिँ एक्सपेक्ट गर्नुपर्छ, तर एट द सेम टाइम हामीले के पनि गर्नुपर्छ भने हामीले चाहिँ वी हेभ टु एक्सप्लेन, हामीले चाहिँ एक्सप्लेन पनि गर्नुपर्छ यो चाहिँ के कारणले गर्दाखेरि चाहिँ यो कुराहरू चाहिँ गलत छ भन्ने पनि एक्सप्लेन गर्नुपर्छ, यदि कतिवटा कुराहरू चाहिँ उहाँहरूले भन्नुभएको सही छ भन्यो भने त्यसलाई मनन गर्ने, त्यसलाई ख्याल गर्ने, अनि त्यसलाई सकिन्छ भने त्यसलाई एक्सेप्ट पनि गर्नुपर्ने हुन्छ जवान मान्छेले, तर यदि कतिवटा कुराहरू चाहिँ यदि नहुनुपर्ने कुरा हो, चेन्ज हुनुपर्ने परिवर्तन हुनुपर्ने कुरा हो तर परिवर्तन भएको छैन भन्ने जस्तो हामीले महसुस गर्छौँ भने त्यसको बारेमा आफ्नो आवाज उठाउनुपर्छ डेफिनेटली, तर एट द सेम टाइम फेरि विद्रोही भएर बागी भएर निस्किनु त भएन।
2: यस्तो क्राइस्टको रिप्रेजेन्टेसन त्यो हार्ड टाइममा तपाईँले कसरी गर्नुहुन्छ भन्ने चाहिँ मेन च्यालेन्ज हुन्छ।

0: इमेज कस्तो आउँछ भनेर त धेरै भयमा बस्नुपर्ने कुरा हो नि त. अनि यसो त्यो त्यो टाइममा फुल्ली नबुझेको भए पनि अहिले फर्केर हेर्दा चाहिँ प्रभुको अनुग्रह नै देख्छु. त्यो लेभलको अन्डरस्ट्यान्डिङमा राखिदिनु भयो. आज्ञा त थियो, च्यालेन्ज पनि थियो, बट एट द सेम टाइममा ओके यो टाइममा चाहिँ तिम्रो सोच विचारहरूले चाहिँ द्याट सुड रिप्रेजेन्ट द किङडम कल्चर भन्ने खालको त्यो एउटा च्यालेन्ज भएको कारणले गर्दाखेरि चाहिँ अहिले हेर्दाखेरि चाहिँ खास हामीलाई त्यो सिजन चाहिने नै थियो क्या. अहिले त्यहाँ त्यो टाइममा हुँदा त धेरै नै गाह्रो भएको थियो होइन. अब ए डाइनिङ वे गरेर त्यसपछि सेवा गाइमा गइहाल्ने भनेर सोचेको थियो नि त, टाइम वेस्ट भइरहेको छ ए यस्तो जे पाइदिए कुरा भन्ने जस्तो भएको थियो. तर अहिले फर्केर हेर्दाखेरि चाहिँ हामीलाई त्यो टाइम चाहिँ चाहिने नै थियो.
1: र यो सिचुएसनलाई कसरी जित्नु भयो छोटो?
2: यसलाई चाहिँ अब धैर्यता धैर्यता एकदमै
1: सायद सँगसँगै फास्टिङ प्रेयरहरू पनि
2: हजुर डेफिनेटली डेफिनेटली हजुर
1: र प्रभुलाई नै फर्स्ट प्रायोरिटी
2: राखेर अगाडि बढ्नु भयो हो. अनि त्यसको बिचमा विशेष गरी चाहिँ हामी अब कुराकानी गर्दै गर्दाखेरि पनि त्यसको बिचमा पनि हामी अब डेफिनेटली अब कन्भर्सेसनहरू हुन्थ्यो, हाम्रो कुराकानी हुन्थ्यो. त्यो बेलामा चाहिँ एउटा कुरा चाहिँ परमेश्वरले हाम्रो हृदयमा राखिदिनु भएको कुरालाई चाहिँ अझै बढी निखारिन अथवा चाहिँ त्यसलाई चाहिँ खारिएर आउनको लागि चाहिँ मद्दत गर्यो, जुन चाहिँ सेवाकाईको लागि अथवा चाहिँ मिसनको लागि अगाडि बढ्ने जुन एउटा डिसिजन थियो, त्यो निर्णय थियो हामीले लिनुपर्ने, त्यो निर्णयमा चाहिँ अझै दरिलो गरेर चाहिँ आउनलाई त्यो समयले पनि धेरै हेल्प गरेछ हामीलाई.
1: धेरै कुराहरू सुन्न मन छ मलाई पनि, र हाम्रो श्रोताहरूलाई सुनाउनु पनि एकदमै मन थियो, तर कार्यक्रमको हामी अन्तिम अन्तिमतिर छौँ. तर आज हामीले महत्त्वपूर्ण कुराहरू सिकेको छौँ तपाईँहरू दुईजनाको वैवाहिक जीवनसम्म आइपुग्दाखेरिको यात्रा, र अब वैवाहिक जीवन पछिको झन् अनुभवहरू त अझै राख्न मन थियो, तर प्रभुले चाहनुभयो भने हामी अन्य कुनै श्रृङ्खलाहरूमा एपिसोडहरूमा अवश्य पनि राख्ने प्रयास गर्नेछौँ. तर परमेश्वरबाटको कन्फर्मेसन विवाहको लागि र त्यसपछि आउने चुनौतीहरूमा पनि परमेश्वरलाई चाहिँ कसरी झल्काउने र प्रभुमा कसरी अगाडि बढ्ने भन्ने कुराहरू चाहिँ तपाईँहरूको यो अनुभवहरूबाट आज हामीले साँच्चै नै सिक्ने मौका पाएको छ. एकदमै धेरै धन्यवाद तपाईँहरूलाई, र आगामी दिनहरूमा अझै हामी तपाईँहरूको यसरी नै कुराकानीहरू सुन्न सुनाउन चाहन्छौँ है. धेरै धेरै धन्यवाद तपाईँहरूलाई, धेरै धेरै
2: धन्यवाद.
1: र आदरणीय श्रोता उहाँहरू हुनुहुन्थ्यो सरोज कुमार तामाङज्यू र अस्मिता भुजेलज्यू बेथ सालोम भैँसेपारी चर्चबाट, र उहाँहरूले चाहिँ विवाहसम्म आइपुग्दाखेरिको यात्राको अनुभवहरू बाँड्नु भएको छ. र म विश्वास गर्दछु र आशा गर्दछु तपाईँहरूको जीवनमा जो जति विविध कुराहरूबाट सङ्घर्ष गरिरहनु भएको छ केही उत्साह तपाईँहरूले निश्चय पनि पाउनु भएको छ. आगामी श्रृङ्खलाहरूमा उहाँहरूको थप कुराकानीहरू अझै पनि हामी राख्ने जमर्को कस्नेछौँ. र आज भने चाहिँ हामी अन्तिमतिर आइसकेको छौँ कार्यक्रमको, र बिदा माग्नुपर्ने बेला भइसकेको छ. र कार्यक्रम एकभन्दा दुई असल यतिखेरसम्म सुनेर साथ दिनुहुने सम्पूर्ण श्रोतालाई धन्यवाद दिन चाहन्छु, र प्राविधिक मित्रलाई पनि धन्यवाद दिँदै यो समय कार्यक्रमबाट म पुनम बिदा हुन चाहन्छु. धेरै धेरै धन्यवाद. जय मसीह. नमस्कार.

0: अहिले तपाईँ सुन्दै हुनुहुन्छ गुड न्युज एफएम 105.1 मेगाहर्ज काठमाडौँबाट र 105.6 मेगाहर्ज पोखराबाट।
1: र हाम्रो अनलाइन प्रसारण सुन्नको लागि लगइन गर्नुहोस् www.goodnewsfm.com.np। थप जानकारीको लागि
0: फोन नम्बर 01-4470-754 01-4470-754 र हाम्रो वाट्सएप नम्बर रहेको छ 98023-44-646 98023-44-646।